0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले चालु आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकमा हिजो आर्थिक सर्वेक्षण पेश गर्नुहुँदै अर्थमन्त्री डाक्टर सुर्णी वाग्लेले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। उहाँले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको र फागुनसम्म संघीय राजस्व 3.2% बढेको जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढेको पनि उहाँले जानकारी दिनुभयो। त्यस्तै संघीय खर्च 10.4% बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार भने हुन नसकेको उहाँले बताउनुभयो। यस अवधिमा सरकारले आन्तरिक र बाह्य गरी 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको सर्वेक्षणमा उल्लेख छ। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण 28.78 खर्ब रहेको, व्यापार घाटा 11.2% बढेर 10.98 खर्ब तथा विप्रेषणा प्रवाह 37.7% वृद्धि भई 14.50 खर्ब पुगेको जानकारी दिनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट भोलि जेठ 15 गते अपराह 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा

प्रस्तुत गर्ने भएको छ। सभामुख टोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोलि अपरान्न 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्ने जानकारी दिनुभएको छ। उहाँहरूले बजेट प्रस्तुत हुने भन्दा 15 मिनट अगाडि अर्थात् 3:45 जाँदा नै सांसदहरूलाई बैठक हलमा उपस्थित भई आसन ग्रहण गरिसक्न आग्रह गर्नुभएको छ। जेठ 15 गते अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक वर्ष 2083-84 बजेट दुवै सभाको छुट्टा छुट्टै बैठकमा टेबुल समेत गर्नुहुनेछ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनका क्रममा भएका मानवाधिकार उल्लङ्घनका घटनाबारे अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई हिजो पत्राचार गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ समेतलाई मानव अधिकार उल्लङ्घनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरेर कानून बमोजिम कार्यवाही गर्न सुझाव दिएको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्कु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्किएको घटनाका सम्बन्धमा थप अनुसन्धान गरी कार्यवाही अघि बढाउन सिफारिस गरेको छ। बहालवाला केही सांसदमाथि पनि छानबिन गर्न आयोगले सिफारिस गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी एवं काठमाडौँ उपत्यकाका तत्कालीन निजामती एवं सुरक्षा प्रमुखहरूलाई पनि अनुसन्धान गरी कार्यवाही प्रक्रिया अघि बढाउन प्रतिवेदनमा सिफारिस गरिएको छ। जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि छानबिन गर्न सिफारिस गरिएको छ। आन्दोलन पूर्व र प्रदर्शन पश्चात अभिव्यक्ति दिने अभियन्ता र आबद्ध कर्ताहरू गणेश कार्की, सुलभ खरेल, असीम मान बस्नेत, भाग्य नेउपाने, टङ्क दाहाल, भिक्टर पौडेल लगायतलाई पनि अनुसन्धान गरी कार्यवाही अघि बढाउन प्रतिवेदनमा उल्लेख गरिएको छ। इस्लाम धर्मावलम्बीहरू आज बकर ईद अर्थात् ईद उल जुहा पर्व मनाउँदैछन्। ईद उल फितर अर्थात् रमजान पर्वको 70 औं दिनमा बकर ईद मनाउने धार्मिक विधि रहेको छ। इस्लाम धर्मावलम्बीहरूले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक रूपमा नमाज पढ्ने परम्परा रहेको छ। नमाज पढेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिने गरिन्छ। यस अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत इस्लाम धर्मावलम्बीहरूको बसोबास रहेको मुलुकका विभिन्न स्थानका मस्जिद र ईदगाहमा धर्मावलम्बीहरूको ठूलो घुइँचो लाग्ने गर्दछ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकताले राष्ट्रिय भावना प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ। बकरिद पर्वका अवसरमा सबैमा सुख शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा बकरिद पर्वले योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। उहाँले विश्वास, समर्पण र समाजसेवाको सन्देश बोक्ने चाडपर्वले विशेष विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम गर्ने उल्लेख गर्नुभएको छ। त्यसै गरी उपराष्ट्रपति रामसाहेब प्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै एक आपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ। उहाँले दिनुभएको शुभकामना सन्देशमा बकरिद पर्वले विशेषत विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको छ। सर्वोच्च अदालतले जारी गोला प्रक्रिया नहट्ने जनाएको छ। प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका 2078 जारी भई सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको अवस्थामा परिवर्तन गर्ने कुनै सोच नभएको उल्लेख गर्नुभएको छ। विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा अदालतमा लागू भएको गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएको सन्दर्भमा अदालतले स्पष्ट पारेको जनाएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत भएको छ। चलचित्र विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाई अघि बढ्न सकिने बताउनुभयो। यसअघि सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथि उठेका विषयमा ध्यानाकर्षण भएको भने उहाँले उल्लेख गर्नुभयो। विधेयकमा
सैद्धान्तिक छलफलमा सांसदहरूले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परेका समस्या समाधान गर्ने विषयले विधेयकले ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले समावेशी चलचित्र निर्माणमा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाइनुपर्ने, कलाकारहरूको योगदानको सम्मान हुने गरी कानून निर्माण हुनुपर्ने आवाज उठाउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयको विधेयक शाखामा संशोधन राख्न सक्ने बताउनुभयो। प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि मलको अभाव नहोस् भनेर सरकारले व्यवस्थापनको कार्य अघि बढाएको बताउनुभयो। उहाँले सरकारले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालू आर्थिक वर्षको हालसम्म 5,54,763 मेट्रिक टन मल आपूर्ति भइसकेको जानकारी दिनुभयो। 1,44,585 मेट्रिक टन मल मौजात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्ममा करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नमा हिजै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक करिब 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको जानकारी दिनुभयो। उहाँले नेपालमा उत्पादित 80-90% चिया भारतमा निर्यात हुने गरेको बताउनुभयो। भारत सरकारले आयातित चियाको सबै कन्साइनमेन्टमा अनिवार्य रूपमा गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चियाको निर्यातमा समस्या उत्पन्न भएको र समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो। बैठकमा सांसदहरूले किसानका लागि समयमै मलको व्यवस्थापन हुनुपर्ने, विपदबाट हुने क्षति न्यूनीकरणका लागि प्रयास अघि बढाइनुपर्ने, लागु औषध दुर्व्यसनीको बढ्दो समस्या न्यूनीकरण हुनुपर्ने, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले देशका विभिन्न भागमा रहेका गुठी लगायतका भूमि समस्या समाधान गरी सबै नागरिकलाई भूमिको हक स्थापित गर्नुपर्ने माग गर्नुभयो। नेपाली काठको सदुपयोग गर्न तथा संसद भवन र सिंहदरबारमा नेपाली काठ मात्र प्रयोग गर्ने गरी व्यवस्था गर्नुपर्नेमा सांसदहरू सुझाव दिनुभयो। प्रतिनिधि सभाको बैठकमा हिजो पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अर्यालले रुलिङ नगरेको भन्दै बहिष्कार गर्नुभयो। प्रतिनिधि सभाको बैठक भोलि शुक्रबार अपरान्न 5:30 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकमा हिजो प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा किसानले लगाएको कृषि तथा अन्नबालीमा बाँदर आतंक भएको भन्दै त्यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको हिजोको बैठकले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण अहिलेको आवश्यकता भएको बताउनु भएको छ। विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या चुनौतीका रूपमा रहेको बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालले मानवाधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 26 वार्षिक उत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा सभामुख अर्यालले मानवाधिकारको रक्षा र प्रवर्धनका निम्ति नेपालले निर्वाह गर्दै आएको भूमिकालाई मूल्याङ्कन गर्दै जनाइएको सामाजिक आर्थिक रूपान्तरणको सहयोग र समन्वय सम्बन्धी प्रतिबद्धताले त्यसको प्रतिनिधित्व र उपस्थिति प्रष्ट पारेको बताउनुभयो। गत चैत्र 13 मन्त्री परिषदको बैठकबाट स्वीकृत भएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा सूचना तथा संचार मन्त्रालय अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भएको र केही कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय दूरसञ्चार संघ
को दक्षिण पूर्व एसिया तथा एसिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोर बाबु एराबल्ला बीच हिजो शिष्टाचार भेटवार्ता भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता सम्बन्धी मन्त्री निशा मेहता स्विजरल्याण्डको जेनेभामा आयोजित 79 विश्व स्वास्थ्य सभामा सहभागी भई हिजो स्वदेश फर्कनु भएको छ। र काठमाडौँ महानगरपालिकाले यस वर्ष 74 स्थानमा मनसुनजन्य विपदको जोखिम रहेको जनाएको छ। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 14 गते बिहिबार, ज्येष्ठ शुक्ल पक्ष द्वादशी तिथि। तदनुसार 28 मे सन् 2026, नेपाल सम्बत 1146, आज अनलाथ्व 12। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। अर्थतन्त्रको आकार 66 खर्ब पुग्ने शीर्षकको समाचारलाई गोर्खापत्रले प्रमुख समाचार बनाएको छ। चालु आर्थिक वर्ष 2082-83 मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले हिजो संघीय संसदका दुवै सदनमा पेश गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ उत्पादन 66.9 अर्ब पुग्ने अनुमान गरिएको हो। सर्वेक्षणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर 3.82% रहने अनुमान पनि प्रस्तुत गरेको छ। गत आर्थिक वर्षमा यस्तो वृद्धि दर 4.43% थियो। बागमती र गण्डकी प्रदेश बाहेकका सबै प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान पनि सर्वेक्षणमा उल्लेख छ। आगामी आर्थिक वर्षको बजेट भोलि उपशीर्षकमा खबर छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठक जेठ 15 गते शुक्रबार अपराह 4 बजे बस्ने भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख डोल प्रसाद अर्यालले जेठ 15 गते 4 बजे बस्ने संयुक्त बैठकका लागि 3:45 बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित भइसक्न सूचित गर्नुभएको हो। नेपालको संविधान जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न मिति तोकिएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो। यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौ। गोर्खापत्र दैनिकबाटै सगरमाथामा बढ्दो मानव चापप्रति चिन्ता शीर्षकको समाचार लिँदैछौ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ्दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गर्नुभएको छ। हिम पहिरो, बढ्दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ्दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ्दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक, बिमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेसाबाट बढ्दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ। सगरमाथाको 25 पटक सफल आरोहण गरिसकेका पेम्बा छिरिङ शेर्पाले नेपाल र नेपालको पर्वतारोहण चिनाउन शेर्पा समुदायको मुख्य भूमिका रहे पनि राज्यबाटै विभिन्न असमानता भोग्दै आएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, हिमाल आरोहणको सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पथ प्रदर्शकले जोखिम अनुसारको पारिश्रमिक नपाउने, विदेशी आरोही सरह पर्याप्त बिमा नपाउने र आरोहीलाई राज्यले दिने सम्मानमा समेत असमानता हुँदा युवा पुस्ताको आरोहणप्रति मोह घट्दै गएको छ। आरोहीका परिवारलाई शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकतामा सरकारले ध्यान नदिँदा आरोहीको भविष्य समेत सुनिश्चित देखिँदैन। पटक पटक हिमालका चुचुरो टेकेका अनुभवी आरोहीको व्यवस्थापनमा समेत सरकार चुकेको जनाउँदै आरोहणबाट अवकाश लिएका आरोहीको ज्ञान र अनुभवलाई सरकारले व्यवस्था गर्न नहुने उहाँको भनाइ छ। यो समाचार सगरमाथामा बढ्दो मानव चापप्रति चिन्ता शीर्षकमा गोर्खापत्र दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकमा 23 भदौमा मानवाधिकार उल्लङ्घन, 24 संगठित आपराधिक कार्य, मानवाधिकार आयोगको निष्कर्ष सम्बन्धीको समाचार प्रमुख समाचारका रूपमा प्रकाशित छ। राष्ट्रिय मानवाधिकार आयोगले गत वर्ष 23 भदौको जेन्जी आन्दोलनमा मानवाधिकार उल्लङ्घन भएको र भोलिपल्ट 24 भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानवाधिकार उल्लङ्घनमा संलग्न अधिकारीलाई कारवाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ।
आयोगले 23 भदौमै सदस्य लिली थापाको नेतृत्वमा 6 सदस्यीय समिति गठन गरेर घटनाको अनुसन्धान तथा छानबिन गरेको थियो। समितिले प्रतिवेदन बुझाएको 2 महिनापछि हिजो प्रतिवेदनको सिफारिस खण्डका विवरणहरू आयोगले सार्वजनिक गरेको छ। आयोगले हिजै आफ्नो सिफारिस प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। आयोगले मानवाधिकार उल्लङ्घनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कार्यवाही सिफारिस गरेको छ। 24 भदौको घटनामा जोडिएका रासोपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिस गरेको छ। टिओबी सहित 2 समूहलाई पनि अनुसन्धान गरी कार्यवाही गर्न सिफारिस गरिएको छ। टिओबीको उक्साहटले 23 भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ। 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानवाधिकार उल्लङ्घन गरेको आयोगको ठहर छ। उनीहरूलाई संविधानको धारा 249 पधारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिस गरिएको छ। यसअघि गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो। मानवाधिकार आयोगले मानवाधिकार उल्लङ्घनका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिएको भन्दै मानवता र मानवाधिकारको कसुरमा पश्चातदर्शी कानून बनाएर पनि सजाय गर्न भनेको छ। यसका लागि सर्वोच्च अदालतको फैसला पनि आयोगले उल्लेख गरेको छ। अधिवक्ता माधव बस्नेतले दायर गरेको मुद्दामा सर्वोच्चले सिद्धान्त प्रतिपादन गरिसकेकाले उनीहरूलाई कार्यवाही र सजाय गर्न नयाँ कानून निर्माण गर्नुपर्ने देखिएको आयोगले जनाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। इस्लाम समुदायमा बकरिद रौनक शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौँ। नेपालगञ्ज तीन एकलैनिकी साहिदा शाहको घरमा बकरिदको रौनक छ। ईद उल अजहा अर्थात् बकरिद मनाउन आफन्तहरू घरमा जम्मा भइसकेका छन्। अल्लाह भगवान्लाई कुर्बानी बलि दिने खसी पनि तयार पारिएको छ। टोल छिमेकमा पनि बेग्लै खानको रौनक देखिन्छ। बकरिदका लागि आफन्त र साथीहरूलाई उनको परिवारले निम्तो दिइसकेको छ। हरेक वर्ष बकरिदमा साहिदाले गैर मुस्लिम समुदायका साथीहरूलाई पनि घरमा बोलाउनुहुन्छ र उहाँ पनि दसैँ दीपावली होली जस्ता चाडपर्वमा हिन्दू समुदायका साथीहरूको घरमा निम्तामा नजानुहुन्छ। सामाजिक अगुवा साहिदा यस्ता चाडपर्वले आपसमा सद्भाव बढाउने विश्वास व्यक्त गर्नुहुन्छ। हरेक दसैँ तिहार र होली जस्ता चाडमा हिन्दू समुदायका साथीहरूले मलाई निम्ता दिनुहुन्छ। ईद बकरिद र मोहरम जस्ता चाडपर्वमा हिन्दू समुदायका साथीहरूलाई मैले निम्ता दिन्छु। हामी आपसमा मिलेर चाडहरू मनाउँछौँ। उहाँले भन्नुभयो, चाडपर्व भनेको आपसी सद्भाव बढाउने माध्यम पनि हो। मुस्लिम अगुवाका अनुसार इब्राहिम अले सलाम, जसलाई सपनामा अल्लाहबाट एउटा सन्देश आयो, अल्लाहले सपनामा उहाँलाई आफ्नो सबैभन्दा प्रिय वस्तु मलाई कुर्बानी देऊ भन्नुभएको थियो। त्यसपछि इब्राहिमले सपनामै आफ्ना छोरालाई कुर्बानी दिन शरीरमा छुरा रोक्नुभएको थियो। भोलिपल्ट विपनामा भने उहाँका छोरालाई केही भएन, तर आफूसँग घरमा रहेको भेडा मर्यो। सोही घटनाको सम्झनामा मुस्लिम समुदायले बकरिद मनाउन थालेको बताइन्छ। मुस्लिम समुदायमा यही पर्वको अवसरमा खसी, भेडा लगायत विभिन्न जनावरको बलि दिइन्छ र सेवै लगायत परिकार बनाइन्छ। 3 दिनसम्म मनाइने बकरिदको अघिल्लो दिन चाँद अर्थात् चन्द्रमा हेरिन्छ। त्यसपछि साँझ रोजा बसिन्छ। भोलिपल्ट बकरिदका दिन बिहानै उठी नुहाएर शुद्ध भई शुद्ध कपडा लगाएर ईदगाह वा मस्जिदमा पुगी सामूहिक नमाज पढिन्छ। नमाज पढेपछि आपसमा अङ्कमाल गरेर शुभकामना आदान प्रदान गर्ने प्रचलन छ। यो समाचार इस्लाम समुदायमा बकरिदको रौनक शीर्षकमा आजको नागरिक दैनिकबाट लिएका हौ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। डेरा खोज्दा दलितलाई ढोका बन्द शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। प्रत्येक दिन ठिक अपराह तीन बजे माइतीघर मण्डलामा उपस्थित हुनु, न्यायको माग बोकेको प्लेकार्ड लिएर धरना बस्नु र साँझ 5 बजे डेरा फर्किनु कैलालीको घोडाघोडी नगरपालिका 4 जनकपुरकी दिपा नेपालीको पछिल्लो दैनिकी हो। 6 वैशाखदेखि निरन्तर चलिरहेको उहाँको धरना कुनै राजनैतिक उद्देश्य प्राप्तिका लागि होइन, दात्री निकाय रिझाउन पनि होइन, सहरमा डेरा खोज्दा खेप्नुपर्ने जातीय विभेद विरुद्ध हो र यस्तो विभेदको भुक्तभोगी उहाँ आफै पनि हुनुहुन्छ। दिपाका अनुसार 7 वर्ष काठमाडौँ बसमा 8 ठाउँमा डेरा सर्नुभयो। केही महिना बसेपछि नयाँ डेरा खोज्नुपर्ने बाध्यता उहाँमाथि आइलाग्थ्यो। कारण थियो नामसँगै आउने जात। जात थाहा नपाउँदासम्म घरबेटीले छोरीकै व्यवहार गर्छन्। जब जात खुल्छ एकाएक बैरी ठान्छन् अनि सुरु गर्छन् डेराबाट निकाल्ने षड्यन्त्र। उहाँले बासका लागि गरेको सङ्घर्ष सुनाउनु भयो। काठमाडौँ भित्रिएको 7 वर्षमा जातकै कारण 8 पटक कोठा सरिसके। बसिसकेको डेराबाट जातका कारण अन्यन्त्र सर्नु परेको 8 पटक त जात सोधेर सुरुमै कोठा नदिने घटना त कति हो कति। माइतीघर मण्डलामा दिपाले बोकेको प्लेकार्डमा विशाल पीडा सुनाउने थोरै शब्द मात्रै अटाएका थिए। उहाँको मनमा पीडाको शब्द भण्डार नै बनिसकेको छ। डेरा खोज्दा नचहारेको काठमाडौँको कुनै गल्ली छैन, घरबेटीसँग नबिसाएको कुनै बिन्ती छैन, तर जातका कारण हुने अवरोधले करियरमै धक्का पुग्यो। उहाँले भन्नुभयो, काठमाडौँ बसाईको आधाभन्दा बढी समय त डेरा खोज्नमै बितेको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा डेरा खोज्दा दलितलाई ढोका बन्द शीर्षकमा प्रकाशित छ। सात जिल्लामा फैलियो दादुरा, खोप लगाउने छैन तयारी शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। बङ्गलादेशले पछिल्ला दशकहरूमै सबैभन्दा ठूलो दादुरा महामारी सामना गरिरहँदा नेपालमा पनि एकपछि अर्को दादुरा प्रकोप फैलिरहेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार पुष यताका 6 महिनामा सर्लाही, बागलुङ, महोत्तरी, कालीकोट, दैलेख, अछाम र सिराहासहितका 7 जिल्लाका विभिन्न स्थानका 100 बालबालिकामा दादुरा भाइरसको संक्रमण देखिएको छ। उनीहरूका अनुसार दादुरा फैलिएको क्षेत्रमा रहेका सबै बालबालिकालाई तत्काल खोप लगाउनुपर्छ, जुन महामारी नियन्त्रणको अनिवार्य शर्त र अभ्यास हो। यसो गर्दा भाइरस थप फैलिन र जटिलता रोक्न मद्दत गर्छ। तर सर्लाही र बागलुङको ढोरपाटन नगरपालिकामा मात्र विशेष खोप कार्यक्रम सञ्चालन गरिएको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। सार्वजनिक संस्थानको नाफा बढ्यो, लाभांश घट्यो शीर्षकको समाचार कारोबार दैनिकमा छ। मुलुकका सार्वजनिक संस्थानहरूको समग्र नाफा बढे पनि ती संस्थानबाट राज्यले पाउने लाभांश घटेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले हिजो संघीय संसदमा पेश गर्नुभएको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2083 अनुसार आर्थिक वर्ष 2081-82 अस्तित्वमा रहेका संस्थानमध्ये 27 वटाले नाफा आर्जन गरेका छन् भने 16 वटा घाटामा छन्। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। भन्सार कडाईपछि स्थानीय तरकारीले बजार पायो शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। भारतबाट अवैध रूपमा भित्रिने तरकारीमा भन्सार कार्यालय र सुरक्षा निकायले कडाई गर्दा थालेपछि बाँकेका स्थानीय कृषकले उत्पादन गरेको तरकारीले बजार र उचित मूल्य पाउन थालेको छ। यसले किसान उत्साहित बनेका छन् भने उपभोक्ताले पनि ताजा तथा अर्ग्यानिक तरकारी उपभोग गर्न पाएका छन्। बाँकेको यो प्रसङ्ग नागरिक दैनिकमा प्रकाशित छ। राउटे समुदाय भन्ने बित्तिकै हाम्रो मनमा एक विचार आइहाल्छ, जङ्गलमा घुमिफिरी हिँड्ने लोपन्मुख जाति। अहिले राउटे समुदायले जङ्गल परिवर्तन गर्ने मात्र होइन, शिक्षाका लागि जिल्ला नै छोड्न थालेका छन्। डडेलधुराका परशुराम नगरपालिका 12 का 18 वर्षीय लक्ष्मण सिंह राउटे अहिले आफ्नो जिल्ला छोडेर स्याङ्जामा हुनुहुन्छ। सामान्य साक्षर हुनु पनि राउटे समुदायका लागि नौलो कुरा मानिन्छ, तर लक्ष्मण भने प्राविधिक शिक्षा अध्ययनका लागि साङ्जाको चापाकोट आउनु भएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीले साङ्जाको चापाकोट नगरपालिका 10 सञ्चालन गरेको किसान बहुप्राविधिक शिक्षालयमा उहाँले सिभिल इन्जिनियरिङ इन डिप्लोमाको अध्ययन गरिरहनु भएको छ। यो समाचार फिरन्ते जीवन छोडेर प्राविधिक शिक्षामा राउटे शीर्षकमा आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। मेसीको चोटले अर्जेन्टिना दबावमा शीर्षकको समाचार आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौँ। विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल सुरु हुन तीन साता पनि बाँकी छैन। आगामी जुन 11 अमेरिका, मेक्सिको र क्यानाडामा विश्वकप फुटबल आयोजना हुँदैछ। विश्वकप फुटबल नजिकै गर्दा साबिक विजेता अर्जेन्टिना भने दबावमा छ। त्यसको मुख्य कारण हो सुपरस्टार नियोलन मेस्सीको चोट। बायाँ खुट्टाको ह्यामस्ट्रिङबाट मेस्सी प्रभावित भएको उहाँको क्लब इन्टर मायामीले पुष्टि गरिसकेको छ। सोमबार राति मेस्सीको चोटबारे क्लबले पुष्टि गरेसँगै अर्जेन्टिनाका खेलाडी निराश बनेका छन्। 38 मेस्सीले आइतबार मेजर लिग सकर अन्तर्गत फिलाडेल्फिया युनियन विरुद्धको खेल विजयमा छोड्नु परेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा मेस्सीको चोटले अर्जेन्टिना दबावमा शीर्षकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारी र राजु थापालाई धन्यवाद। दीपक जोशीले बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *1415 हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। आगामी आर्थिक वर्षको बजेट भोलि संघीय संसदको दुवै सदनमा प्रस्तुत हुँदैछ। यसअघि हिजो अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्नुभएको छ। सो आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर 3.82% रहने अनुमान प्रस्तुत गरेको छ। सँगै चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय अमेरिकी डलरमा 1513 पुग्ने अनुमान गरिएको छ भने नेपालको अर्थतन्त्रको आकार 66 अर्ब पुग्ने अनुमान गरिएको छ। आर्थिक समीक्षाले पूर्वाधारमा कमजोर भए पनि सामाजिक सूचकाङ्कका विषयहरूमा केही सुधार देखिएको छ। कुल विद्युत जडान क्षमता 4105 मेगावाट पुगेको छ। ग्रिड सब स्टेसनको क्षमता 21660 मेगाभोल्ट एम्पियर रहेको छ भने विभिन्न विशेष गरी सामाजिक सूचकाङ्कहरूको अवस्था हेर्ने हो भने सुधार देखिएको छ। आज हामी सरकारले भोलि प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट, यसमा उठाउनु पर्ने विषय र अहिलेको मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सरकारले गर्नुपर्ने प्रयास, सँगै मुलुकको अर्थतन्त्र माथि उकास्नका लागि निजी क्षेत्रको भूमिका, निजी क्षेत्रको अहिलेको अवस्था लगायतका विषयमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ एकजना उद्योगी, नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष समेत रहनुभएका हरिभक्त शर्मा। शर्माज्यू,
4: हजुर,
3: स्वागत छ यहाँलाई।
4: नमस्कार, शुभ प्रभात।
3: अब भोलिको सन्दर्भमा कुरा गरौँ। भोलि आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत हुँदैछ। एक हिसाबमा भन्ने हो भने अब नयाँ सरकारले ऐतिहासिक बजेट प्रस्तुत गर्दैछ भनेर अर्थमन्त्रीले बारम्बार भन्दै आउनु भएको छ र यो बजेट चाहिँ एउटा नेपालको विकास क्रममा कोसे ढुङ्गा साबित हुने पनि उहाँले दावी गर्दै आउनु भएको छ। अब कुन हिसाबमा बजेट आउँछ त्यो भोलि देखिने नै छ। अब यहाँहरूको अपेक्षा चाहिँ कस्तो छ? अब यहाँहरूसँग पनि सरकारले सुझाव दिएको छ बजेटका सन्दर्भमा, यहाँले चाहिँ कस्तो अपेक्षा गर्नुभएको छ भोलि आउँदै गरेको बजेटको सन्दर्भमा?
4: मलाई लाग्छ अब हामीले 3-4 अलि सैद्धान्तिक डिपार्चर खोजेका छौँ गत सालको, भनौँ न 2082 सालको नेपालको आन्दोलन रिभोल्युसन, जेएनजी रिभोल्युसन, र त्यसपछि जुन हिसाबले नेपाली जनताले आफ्नो जनमत चाहिँ अहिलेको सरकारलाई, अहिलेको पार्टीलाई दिएका छन्, त्यो हिसाबले यो सरकारले चाहिँ क्रिटिकल डिपार्चर गर्ला र नेपालमा विशेषतः अहिले हामीले यो गएको 15-20 वर्षदेखि धेरैचोटि हामीले भनिरहेका छौँ, तपाईँहरूको कार्यक्रम मार्फत पनि, सरकारसँग भेट्दा पनि, जनतालाई पनि हामीले बुझाउन खोजिरहेको चाहिँ के हो भने नेपालमा चाहिने भन्दा बढी रेगुलेसन भयो, अर्थात् हामी ओभर रेगुलेटेड भयौँ नेपाल, र नेपालमा सबैभन्दा ठुलो समस्या नेपालभित्र नेपालीहरूले काम गरेर खान गाह्रो हुँदै गयो र नेपालीहरूले नेपालमा स्वरोजगार गर्न नसकिने, रोजगारीका अवसर अरू इन्स्टिट्युसन्सहरूले क्रिएट गर्न नसक्ने, अब धेरै जसो रोजगारी निजी क्षेत्रले चाहिँ गर्ने हो, अब निजी क्षेत्रले नै रोजगारी सिर्जना गर्न नसकेपछि नेपालीहरूले काम गर्न विदेश जानु पर्यो, त्यो एउटा ठुलो समस्याको कारणले नेपाल चाहिँ एकदम रेमिटेन्समा आधारित र विशेष गरी के पनि उत्पादन गर्न नसक्ने अर्थतन्त्र भयो। तपाईँले अघि अर्थमन्त्रीज्यूले हिजो संसदमा राख्नुभएका विभिन्न सामाजिक सूचकाङ्क जुन बढेका छन् त्यो पनि रेमिटेन्सको कारणले मात्रै बढ्या हो, हामीले यहाँभित्र कुनै राम्रो काम गरेको कारणले बढ्या होइन कि नेपाली जनताले संसारका विभिन्न मार्केटमा काम गरेर पैसा पठाएको हुनाले परिवारले त्यसको कन्जम्सन बढाएर शिक्षा स्वास्थ्यमा बढी खर्च गर्न सकेको कारणले हाम्रो सामाजिक सूचकाङ्कहरूमा अलिकति सुधार भएको हो। यहाँभित्रका समस्याहरूलाई समाधान गर्नलाई हामीले चारवटा फन्डामेन्टल कुरा चाहिँ सरकारले गर्यो भने मलाई लाग्छ नेपालमा हामीले चाहिँ जुन एउटा अभूतपूर्व अहिलेको परिवर्तनपछि जनताका चाहना छन् ती चाहनाहरूलाई मूर्त रूपमा चाहिँ अगाडि बढाउन सकिएला भन्ने मलाई लाग्छ। हालाकि तपाईँले अघि भर्खर सुनाउनु भयो अब 3 करोड जनसङ्ख्या भएको हाम्रो देशको अर्थतन्त्रको आकार 66 खर्ब पुग्छ भन्ने अनुमान छ। ठिकै छ ल, हामीले $1,500 अमेरिकी डलर आम्दानी बढायौँ भनेर भन्दा पनि एभरेज नागरिकले त आफ्नो आम्दानी बढेको महसुस गर्न पाएको छैन किनकि महँगी धेरै बढेको छ। त्योभन्दा जब महँगी धेरै बढ्छ अनि उसको क्रय शक्तिले जति खरिद गर्न सक्ने हो त्योभन्दा कम खरिद हुन्छ। अब हामीले अहिले हेर्नुपर्ने चाहिँ के हो भने नेपालमा सरकारले धेरै लगानी गर्न सक्दैन किनकि लिमिटेसन छ। हामीले अघि पनि हेऱ्यौँ सरकारले करिब करिब अब हाम्रो राष्ट्रिय आयको 44% जति त सार्वजनिक ऋणै लिएको छ अर्थात् यो करिब 29 खर्ब रुपियाँ हुन आउँछ। त्यसको ब्याज मात्रै तिर्नलाई पनि 2-3 खर्ब रुपियाँ छुट्याउनु पर्ने हुन्छ। त्यस कारणले किनकि हाम्रो बोरोइङ धेरै जसो स्वदेशी बोरोइङ छ अनि स्वदेशी बोरोइङ भएको हुनाले हरेक क्वार्टरमा त्यसको ब्याज तिर्नुपर्ने हुन्छ। हामीले अहिले गर्न सकिने भनेको चारवटा अघि मैले भन्ने थिएँ, एउटा डिरेगुलेट गरौँ अर्थात् नेपालमा उद्योग धन्दा खोल्नको लागि सहज बनाऊ, नेपालमा आयात गरेर मात्रै चलाउने जुन प्रवृत्ति हामीले गएको 150-200 वर्षदेखि नै उस्तै गऱ्यौँ कि हामीले राणा शासनमा सुरु भएको रहेछ। हामी ट्याक्स धेरै उठाउने आयातमा, नयाँ नयाँ रङ्गी चङ्गी सरसामानहरू बाहिरबाट ल्याउने अनि त्यसमा भन्सार भ्याट उठाएर, अब त्यो बेला भ्याट थिएन, अरू खालका चाहिँ करहरू उठाएर सरकार चलाउने जुन प्रवृत्ति राणा शासनमा चल्यो अहिलेसम्मका सरकारहरूले त्यसलाई तात्विक रूपले भिन्न बनाउन सकेनन्। त्यस कारणले अहिलेको सरकारले त्यो यदि भिन्न बनाउन सक्यो, नेपालमै लगानी गर्ने आधार बनाउन सक्यो भने त्यहाँबाट हाम्रो एउटा क्रिटिकल डिपार्चर सुरु हुन्छ। दोस्रो, हामी कहाँ तपाईँले हेर्नुभयो भने हिजो मात्रै अर्थमन्त्रीले राख्नु भएको छ 34-35 लाख मान्छेले सोसल सेक्युरिटीको फाइदा चाहिँ प्राप्त गर्दछन् नागरिकले, त्यो राम्रो कुरा हो। तर 34-35 लाख मान्छेले नेपालभित्र काम गरेको भए पो हाम्रो अर्थतन्त्रलाई त्यसले धान्न सक्थ्यो, त्यो सोसल सेक्युरिटीको कस्ट धान्न सक्थ्यो। अब मान्छे जति सबै विदेशमा काम गर्ने अन्तर्राष्ट्रिय बजारमा गएर लेबर बेच्नुपर्ने बाध्यता नेपालीहरूलाई छ अनि सोसल सेक्युरिटीको नम्बर चाहिँ हामीले बढाउँदै गयौँ। त्यो भनेको त्यो सोसल सेक्युरिटी प्राप्त गर्ने मान्छेले अर्थतन्त्रमा ठुलो कन्ट्रिब्युसन गर्दैनन् किनकि कति त एजेड मान्छे छन्, 70 वर्ष पुगिसकेका मान्छेहरू होलान् या अशक्तहरू होलान्। भनेपछि काम गरेर खाने भन्दा काम नगरिकन खानुपर्ने, सहयोग गर्नुपर्ने, राज्यले उनीहरूलाई प्रवर्धन गर्नुपर्ने मान्छेको सङ्ख्या देशभित्र बढी भएपछि अनि देशमा समस्या हुन्छ भन्ने कुरा त अर्थविदहरूले सबैले बुझेकै छन्, हामी निजी क्षेत्रले त झन् बढी बुझेको छौँ। त्यस कारणले हामीले त्यसलाई रिभर्स गर्नको लागि यो संविधानको संशोधनको जुन कुरा उठेको छ त्यसमा एकदम ठुलो एउटा अवसर छ र यो गर्नै पर्छ। हेर्नुहोस्, हाम्रो पहिलो नम्बर वान हाम्रो समस्या शासकीय स्वरूपमा भयो, धेरै ठुलो भयो कि हाम्रो सरकार, हाम्रो सङ्घ पनि ठुलो भयो, प्रदेश या हाम्रो स्थानीय निकायहरूमा पनि हामीले चाहिने भन्दा बढी मान्छेहरू चाहिँ राख्यौँ, जनप्रतिनिधि पनि बढी भए किनकि हाम्रो जनसङ्ख्याको दृष्टिकोणले हाम्रो सङ्घीय संसदमा जति नम्बर छ नि त्यो ठ्याक्कै आधा घटाउन मिल्छ। अरू संसारका हामी जस्तै मुलुकहरूको हामीले नम्बर हेऱ्यौँ भने त्यसलाई कम गर्न सकिन्छ। कम चाहिँ व्यक्ति भएको तर इफिसियन्ट सरकार चाहियो क्या, अर्थात् यो अङ्ग्रेजीमा भन्ने चलन छ नि, लेस गभर्मेन्ट मोर गभर्नेन्स। नेपालमा अहिले हामीलाई चाहिएको लेस गभर्मेन्ट मोर गभर्नेन्स हो, हामी कहाँ उल्टो भयो, मोर गभर्मेन्ट लेस गभर्नेन्स। मान्छे धेरै भए जहाँ चाहिँ जुनसुकै इन्स्टिट्युसनमा चाहिँ काम गर्नेहरूको सङ्ख्या मात्रै बढी छ, डेलिभरी छैन, कर्मचारीहरूको पनि धेरै ठाउँमा उहाँहरूको मनोबल चाहिँ बढेन, हामीलाई चाहिँ आय कम भयो भन्ने उहाँहरूको गुनासो छ। त्यो हुने हो भने थोरै मान्छे राखेर इफिसियन्ट तरिकाले बढी पैसा दिएर काम लगाउन सकियो भने जनतालाई पनि त्यो काम पेन्डिङ नहुने, सरकारी अड्डामा कामै हुँदैन भन्ने मानसिकताबाट बाहिर निस्किने एउटा यो काम गर्न चाहिँ जरुरी छ। र यो चाहिँ फेरि अहिलेको बजेटले मात्रै गर्न सम्भव हुँदैन, हाम्रो संविधानमा पनि सुधार गर्दै बजेटलाई चाहिँ एक हिसाबले अलिक उत्पादनमुखी बनाउन सकिन्छ। र तेस्रो सबैभन्दा ठुलो हामीले देखेको अहिलेको च्यालेन्ज चाहिँ हाम्रो कृषि र भूमि सुधार हो कि, किनभने हामी कृषिमा हामीले जुन खालको भूमि ऐन बनायौँ, भूमिको स्वामित्व राख्ने जुन हामीले कन्ट्रोल गर्ने चाहिँ मनसा अहिले ल्यायौँ, 2021 सालमा ल्याएको पनि 2057-58 कहिलेतिर अझै त्यसलाई अनुदार बनाएर हामीले कन्ट्रोल गऱ्यौँ, त्यो कन्ट्रोलमा के निस्क्यो भने त्यो एक हिसाबले भूमिपतिहरू जसलाई चाहिँ अब हामीले जग्गा जमिनदारहरू थिए, जमिनदारलाई र कृषि उत्पादन गर्ने उद्योग चलाउने त्यस्ता संस्थाहरूलाई चाहिँ एउटै व्यक्ति सरहको ट्रिटमेन्ट गर्यो अहिलेको कानुनले। त्यसले गर्दाखेरि नेपालमा उद्यमशीलता डेभलप हुन नसकेर कृषिमा पनि हामी एकदमै परनिर्भर भयौँ। जस्तो आजको दिनमा पनि हेर्नुभयो भने कृषि आयातको आँकडा एकदम भयावह छ कि, यहाँ अर्थमन्त्रीले यहाँ प्रस्तुत त गर्नुभएको छैन, तर हामीलाई थाहा छ यो एकदमै भयावह छ। यो 57-58 साल जब हामीले चाहिँ यो भूमिको सिलिङलाई चाहिँ घटायौँ, 20 बिघा 21 बिघाबाट 11 बिघा गऱ्यौँ, त्यसले त्यसपछि के निस्क्यो भने नेपालमा जग्गा खण्डीकृत हुँदै गयो। 1 बिघा जग्गा छ भने आधा बिघा या अझ एक एक कठामा कन्भर्ट गर्ने, 4 रो पनि छ भने 4-4 आनाको प्लट बनाउने, त्यसले गर्दाखेरि न भूमिको उत्पादकत्व लिन सकियो न त्यसमा कुनै उद्योग धन्दा डेभलप गर्न सकियो। त्यसले गर्दाखेरि हाम्रो कृषि र भूमि सुधारमा व्यापक परिवर्तन गर्नुपर्छ। नेपालमा यो जग्गा जमिन होल्ड गर्ने जुन तरिका हामीले डेभलप गर्यौँ त्यसबाट नागरिकहरूलाई अलिकति बढी आसक्त बनाएर धेरै चाहिने भन्दा बढी नागरिकहरूलाई हामीले सुकुम्बासीमा परिवर्तन गऱ्यौँ, यो यसलाई चाहिँ हामीले अलि आमूल सुधार गर्नुपर्छ। अब रह्यो अझै इम्पोर्टेन्ट अर्थ उद्योग वाणिज्य सम्बन्धी कुरा, हामी कसरी यसलाई अगाडि लाने, रोजगारी नेपालमा कसरी सिर्जना गर्ने भन्ने जुन सवाल छ, जुन वास्तवमै सबैभन्दा महत्त्वपूर्ण सवाल हो, त्यसको लागि 3-4 फन्डामेन्टल सुझावहरू धेरै अगाडिदेखि हामीले दिइरहेको। नेपालका कानुनहरू एकदमै कन्ट्रोल गर्ने, नागरिकले काम गरेर खानै नसक्ने र एकदम जेलिएका के, यति धेरै जेलिएको छ। हेर्नुहोस् यो 27 जति कानुन छन् जसले उद्योग व्यवसायलाई रेगुलेट गर्छन्, उद्योग व्यवसाय उद्योग खोल्ने मान्छेलाई 27 कानुन पढेर सबै कण्ठ गरेर त्यसका प्रावधानहरू पुरा गर्नेतिर त्यसले सोच्यो भने त्यो खोल्नै सक्दैन कि, त्यति धेरै कन्ट्रोल हामीले लिएर आयौँ। के को लागि ल्यायौँ भन्ने हामीलाई, यो नेपालको हितमा त छँदै छैन। हेर्नुहोस् नागरिकको हितैमा छैन भनेपछि ती कानुनहरूलाई समग्र रूपमा परिवर्तन गर्नुपर्छ, तिनीहरूलाई संशोधन गर्नेतिर लाग्यौँ भने नेपालमा यो एकदमै लामो हुन्छ। त्यही भएर हाम्रो सुझाव चाहिँ के थियो भने त्यसलाई नयाँ बनाऊँ, त्यो पुरानालाई समग्रमा खारेज गरौँ। दुनियाँ कहाँबाट कहाँ परिवर्तन भइसक्यो हेर्नुहोस्, आज 2011-12 सालमा मेरो हजुरबुवाको पालामा बनेका कानुनहरू अहिले मलाई लागू हुन्छ भने हाम्रा अझ नयाँ पिँढीहरू जो अहिले 18-20-30 वर्षका मान्छे छन् तिनीहरूले त यो पढिसकेपछि उनीहरूले कामै गर्न सक्दैनन् कि। त्यस कारणले यसलाई अलिकति समग्रमा सुधार गरेर नागरिकलाई प्रवर्धन गर्ने, नागरिकलाई विश्वास गर्ने गरी कानुनहरू समग्र रूपमा उद्योग, यो अर्थ सम्बन्धी उद्योग सम्बन्धी र वाणिज्य सम्बन्धी समग्र नीति र कानुनहरूमा परिवर्तन गर्नुपर्छ। त्यो गर्न सकियो भने साना मझौला ठुला उद्योगको विकास हुन्छ अनि हामी सबै सेक्टरमा धेरै मिलाएर काम गर्न सक्छौँ। नेपाल फेरि भारत र चिनसँग जोडिएको देश हो, अब त्यो अवसर हो भने चुनौती पनि त्यति नै छ कि। भारत र चिनमा उद्योग ठुल्ठुला छन्, उनीहरूको क्षमता बढी छ, उनीहरूको मार्केट कम्पिटिसन हाई छ। जब 140 करोड मान्छे बस्ने बजार चाहिँ हाम्रो उत्तर र दक्षिणतिर जोडिएका छन् भने चाहिँ हामीले के सोचिरहेछौँ भने गफ गरे भरमा नेपालबाट चाहिँ चिनमा सामान जान्छ, नेपालबाट भारतमा जान्छ भनेर हामी भ्रममा थियौँ पहिला। अहिले त छैन होला, अब कोही पनि मान्छे जानै दिँदैन नि, त्यहाँ कम्पिटै गर्न सक्दैन नेपालीले। त्यस कारणले हामीले हाम्रो उद्योग सम्बन्धी अर्थ सम्बन्धी नीतिलाई चाहिँ समग्रमा परिवर्तन गर्न सक्यौँ भने त्यो सँगसँगै अहिले हाम्रो हकहरूका कुराहरू छन्, हाम्रो संविधानमा धारा 50 चाहिँ निर्देशक सिद्धान्त बनाइएको छ होइन, त्यो सिद्धान्तमा पनि धेरै ठुलो अब यो अहिले चाहिँ दुविधा छ कि, हामीले कस्तो खालको चाहिँ नीति बनाउने, खुला अर्थनीति लिने हो कि, सरकारले खुला अर्थनीति गर्छु भन्छ, संविधानमा लेखिएका छ समाजवाद उन्मुख, यो संसारमा कहीँ नभएको त्यसलाई डिफाइन गर्न नसकिने समाजवाद उन्मुख भनेको के हो, के भयो भने समाजवाद उन्मुख हुने हो। त्यस कारणले हामीले यो डिफाइन गर्न गाह्रो हुने, यता पनि उता पनि अर्थ लाग्ने खालको नबनाएर सिधा सिधा हामीले गर्न सकिने के हो त्यतातिर गरेर त्यहाँदेखि सुरु गरेर यो सम्पत्तिको हक, श्रमको हक लगायतका हाम्रा थुप्रै हकहरू छन्, ती हकहरूलाई चाहिँ परिमार्जन गर्ने र रोजगारी सिर्जना गर्नेको पनि हक के हुने हो, उसको कहीँ हक देखिँदैन के, अरू सबैको हक छ। लगानी गर्नेको, रोजगारी सिर्जना गर्नेको कुनै पनि हक छैन, अर्थात् त्यसले कुनै पनि हक नपाएपछि मान्छेले चाहिँ पढ्दै जाँदा, काम गर्दै जाँदा, व्यवहार हेर्दै जाँदा उसले लगानी बढाउन नसकेको कारण यी हुन्। यति समाधानहरू हामीले बाटो अलि ठिक ढङ्गले हामी लियौँ र मलाई लाग्छ अब बजेटमा सबै अहिलेको अर्थमन्त्रीले जादुको छडी नै चलाउन सक्ने चाहिँ म देख्दिनँ। कम्तीमा पनि नेपालमा उद्योग धन्दाले सुरुमा लगानी गर्दा उनीहरूको कस्ट नबढ्ने, नेपालमा अहिले के भएको छ भने उद्योग खोल्दैखेरि 30-40% सुरुमै हामीले चाहिँ ट्याक्स लिन्छौँ कि, त्यो भनेको भारतमा यदि 1 करोड रुपियाँमा कुनै मान्छेले इन्डस्ट्री खोल्न सक्छ भने नेपालमा 1 करोड 40 लाख लाग्ने भयो, चिनको भन्दा त यो अझै 1 करोड 50 लाख रुपियाँ लाग्छ। कम्पिटिसन चिन र भारतसँग छ, अनि नेपालमा चाहिँ उद्योग खोल्दाखेरि चिनमा 1 करोड रुपियाँमा खोल्ने उद्योग नेपालमा 1.5 करोडमा खोल्नुपर्छ भने त्यो इन्डस्ट्रीले त कम्पिट गर्न सक्दैन नि त। त्यही भएर त चिनको पनि नेपालमा लगानी आएन, भारतको पनि खासै लगानी आएको छैन। हाइड्रो पावरमा सबभन्दा बढी लगानी आएको हो, भारत चिन दुवैको आउन खोज्या हो, अहिले भारतको आएको छ। तपाईँले हेर्नुभयो भने विगत 20 वर्षमा म जुन बेला नेपाल उद्योग परिसंघको अध्यक्ष भएँ त्यो बेला हामीले यति जिद्दी गरे हो, हामीले यो इन्डस्ट्रिजहरूलाई सुरुमै महँगो नहुने गरी चाहिँ कानुनहरू संशोधन गरौँ भनेर हामीले धेरै अनुरोध गरे हो, तत्कालीन पार्लियामेन्टमा सरकारलाई हामीले अनुरोध गरे हो, त्यो कुराहरू सुनाइ भएन। अहिले पनि सरकारले यो कुरा सुनेन भने फेरि रिजल्ट त त्यही नै हुनेवाला छ।
3: अब संविधान संशोधनका लागि सुझाव पनि लिँदैछ सरकारले, यहाँले भने जस्तो शासकीय स्वरूपलाई चाहिँ छिटो छरिटो बनाउनुपर्छ, भद्दा ठुलो आकारको बनाउने होइन। अर्कोतर्फ अब उद्योग धन्दालाई चलाउने वातावरण जबसम्म बनाइँदैन तबसम्म चाहिँ देश अगाडि बढ्न सक्दैन भन्ने यहाँले बारम्बार उठाउँदै आउनु भएको छ। अब एउटा सन्दर्भमा त यहाँले उद्योगी व्यवसायीहरूले अघिल्लो जन्ममा के पाप गरेछन् त्यो पाप चाहिँ अहिले भोगिरहेका छन् भन्नेसम्मको धारणा व्यक्त गर्नुभयो, यसले उद्योग धन्दा चलाउन कति सकस छ नेपालमा भन्ने स्पष्ट तस्विर देखाउँछ होइन। अब यो सन्दर्भमा अब विदेशी लगानी, विदेशी लगानीका उद्योगहरू आउने सन्दर्भमा पनि अलिकति अप्ठ्यारै अवस्था यहाँले देखाउनु भयो, उनीहरूको देशमा भन्दा यहाँ अझै बढी कष्ट चाहिँ पर्ने देखियो। अब यो सरकारले उद्योग मैत्री वातावरण बनाउने सन्दर्भमा विशेष गरी बजेटमा, अब अरू कुराहरू त थुप्रै छन्, अब यो बजेटमा चाहिँ अब सम्बोधन गरिहाल्नु पर्ने कुराहरूलाई चाहिँ
4: कुरा त अहिले नै बजेटले गर्नुपर्छ, अर्थमन्त्रीले त्यो गर्न सक्नु भएन भने यो अवसरै खेर जान्छ। जस्तो मैले अघि भने नि, उद्योग धन्दामा लाग्ने कच्चा पदार्थमा भन्दा त्यो बनिसकेको सामानमा, फिनिस गुडमा कम भन्सार लाग्छ नेपालमा, त्यसलाई इन्भर्टेड ट्याक्स भन्छ कि। अब त्यो भनेको के हो भने, मैले औषधि बनाउँछु, औषधिको कच्चा पदार्थमा 1 रुपियाँ भन्सार लाग्छ भने त्यो औषधि बनाएर ल्याउँदाखेरि 50 पैसामा आउँछ। यो कहीँ दुनियाँमा नभएको कुरा, तपाईँले लोकल उत्पादन गर्नलाई चाहिने सरसामान त्यसको कच्चा पदार्थमा बढी ट्याक्स लिने, त्यो इन्भर्टेड ट्याक्सलाई चाहिँ अहिलेको बजेटले उहाँले त्यसलाई सुधार गर्नुहोला, गर्छु भनेर उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ, म त्यो अपेक्षा गर्छु। दोस्रो, अहिलेकै बजेटमा गर्न सम्भव छ नेपालमा उद्योगहरू स्थापना गर्दा उनीहरूलाई खर्च बढी नलाग्ने, भारतमा चिनमा गरेको भन्दा ठिकै छ नि, 5-10% बढी भयो भने उद्योगीहरूले धेरै कम्प्लेन गर्दैनन्, तर 30-40-50% बढी लाग्ने भयो भने त नेपालमा उद्योग धन्दामा लगानी किन आएन भनेर हामीले बारम्बार भनेको कारण यही थियो कि नेपालमा उद्योग लगानी गर्न महँगो भयो, त्यस कारणले कहीँ न कहीँ त्यो सिन्डिकेट गरेर सरकारले कहीँ सुविधा दियो भने मात्रै उद्योगहरू अलिअलि खुले, नभए तपाईँले अन्त हेर्नुभयो भने कम्पिटेटिभ टेक्नोलोजी ड्रिभेन संसारमा कम्पिट गर्छु भन्ने प्रडक्ट बनाउने तपाईँले चाहिँ नाम लिन सक्नुहुन्न। यहाँ अहिले नै हामीले कुरा गर्दा पनि तपाईँले चाहिँ यो रेडियो नेपालको एउटा पत्रकारको हिसाबले पनि यसलाई तपाईँले मलाई भन्न सक्नुहुन्न। त्यस कारणले हाम्रो तुलनात्मक लाभका क्षेत्र 4-5 हामीले आइडेन्टिफाई नै गर्नुपर्ने छ, हामीले सुझाव दिइसकेको छौँ। जस्तो हामीले हाइड्रो पावरमा लगानी बढाइरहेको छौँ, त्यो राम्रो छ, गरौँ। टुरिज्म हाम्रो एउटा सेक्टर हो, त्यसमा गरौँ। तर टुरिज्मको एउटा अहिले ठुलो फन्डामेन्टल समस्या के हो भने, नेपालका एयरपोर्टहरूमा ठुल्ठुला जहाजहरू आउन सक्दैनन्। सरकारले पछिल्लो समयमा बनाएका 2 एयरपोर्ट, नयाँ एयरपोर्ट, अन्तर्राष्ट्रिय एयरपोर्ट पोखरा र भैरवा, त्यसमा पनि धेरै कन्ट्रोभर्सी भयो, त्यसको पनि कुनै राम्रोसँग सञ्चालनै हुन सकेन। त्यो सरकारले आफै सञ्चालन गर्ने सोच्यो, त्यो सम्भव भएन। त्यसले गर्दाखेरि संसारको टुरिस्ट महँगो खर्च गर्न सक्ने, धेरै पैसा खर्च गर्न सक्ने धनी टुरिस्टहरू आउनको लागि त उसलाई सुविधा चाहियो नि त, त्यो हाम्रो देशमा छैन। त्यस कारणले हामीले टुरिज्मको पोटेन्सियल छ त्यसलाई फाइदा लिनको लागि सबैभन्दा सहज चाहिँ हामीलाई भारत चिनसँग चाहिँ हामी जोडिएको हुनाले भारतीय टुरिस्ट चिनिया टुरिस्टहरूलाई नेपालमा एट्र्याक्ट गर्ने, ल्यान्ड बोर्डरबाट पनि आउन सकिने हुनाले त्यसमा एउटा चाहिँ अहिलेको बजेटमा चाहिँ कुनै न कुनै व्यवस्था उहाँले एनाउन्स गर्न सक्नुहुन्छ। उदाहरणको लागि म भारतीयहरूलाई हामीले फ्री भिसा दिन्छौँ, होइन, भिसै चाहिँदैन नेपालमा आउनलाई। त्यसै गरी चिनियाहरूलाई पनि हामीले फ्री दिएको छौँ, त्यति गर्दा पनि मान्छे त आएको छैन। त्यस कारणले हामीले यसमा के हामी कमी रह्यो, कहाँनिर कमी रह्यो, यदि भिसाको फीको कारणले हो भने फी रिडक्सन गरौँ, प्रोसेसको कारणले हो भने प्रोसेस रिडक्सन गरौँ, त्यसले चाहिँ टुरिज्म बढ्छ। र तेस्रो चाहिँ लाइट म्यानुफ्याक्चरिङ, जस्तो म औषधि बनाउँछु, बायो फार्मास्युटिकल सेक्टर संसारभरि अहिले एकदमै धेरै पोटेन्सियल भएको सेक्टर हो र असाध्यै धेरै कन्ट्रोल भएको सेक्टर हो। त्यस कारणले बायो फार्मास्युटिकल सेक्टर जस्ता जसले अर्थतन्त्रमा इकोनोमिक भ्यालु एडिसन गर्न सक्छन् त्यस्ता सेक्टर्सहरूको लाइट म्यानुफ्याक्चरिङ इन्डस्ट्रीको नेपालमा ठुलै सम्भावना छ, त्यसमा हामीले लगानी बढाउनु पर्छ। किनकि त्यो नभइकन रोजगारीको अवसरहरू सिर्जना हुँदैन। नेपालमा हामीले बिर्सिन नहुने के हो भने 5 लाख मान्छे हरेक वर्ष श्रम बजारमा आउँछन्। अहिलेसम्म 5 लाख मान्छेलाई हरेक वर्ष रोजगारी दिन त्यति सहज छैन, जबकि निजी क्षेत्रले गएको 15-20 वर्षदेखि जम्मा जम्मी 15,000, 18,000, 20,000 प्रति वर्ष नयाँ रोजगारीका अवसर सिर्जना गर्छ। त्यो भनेको एकदमै न्यून हो। 5 लाख मान्छेलाई जब चाहिएको छ, 15-20 हजार भन्दा बढी जब क्रिएसन देशभित्र छैन, भनेपछि सबै मान्छे विदेश जानु पर्यो नि जब गर्नलाई। त्यही भएर तपाईँले हेर्नुभयो भने यति धेरै नेपालीहरू विदेशमा रोजगारीको लागि गइरहेको चाहिँ हामीले देख्छौँ। त्यस कारणले भाषण गरे भरमा उद्योग त खुल्दैन, हामीले लगानी बढाउनै पर्नेछ। त्यस कारणले त्यो लगानी बढाउने आधारहरू चाहिँ अहिलेको बजेटले तय गर्नुपर्छ। र चौथो चाहिँ हाम्रो जुन इकोनोमीमा अहिले एकदम राम्रो पक्ष देखिएको नेपालको आइटी सेक्टरले राम्रो काम गरेका छ, त्यसलाई प्रवर्धन गर्नुपर्छ। त्यसलाई धेरै नकारात्मक कुराहरू ल्याएर विगतमा हामीले के देखेको छौँ भने कुनै सेक्टरले अलि राम्रो काम गर्यो भने सरकार बिचमा आएर खडा हुन्छ अनि त्यसलाई कन्ट्रोल गरिदिन्छ। यो हामीले कार्पेटमा देख्यौँ, पश्मिनामा देख्यौँ, गार्मेन्टमा देख्यौँ, होइन, सरकारले नै त्यसलाई सिध्याइदिन्छ कि नचाहिने नचाहिने कुराहरू ल्याएर न्यूनतम मूल्य तोक्ने, यो गर्ने ऊ गर्ने, यति धेरै खराब नीतिहरू ल्याउँछ नि अनि देशभित्रका उद्योग पुरै चाहिँ बन्द हुन्छन् अनि भारत चिनका उद्योगहरूले चाहिँ कुरो कुरो हामीले नेपालीहरूले बनाइरहेका उत्पादनहरू उताबाट एक्सपोर्ट गर्न थाल्छन् अर्को मुलुकले थाल्छ।
5: हुन्छ, हस् हरिभक्त शर्माजी, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
4: ल, धेरै धन्यवाद। आशा गरौँ अहिलेको बजेटमा अहिले हामीले बोलेका छलफल गरेका कुराहरू आउन र नेपालमा काम गरेर खान मिल्ने वातावरण बनोस्।
5: हजुर, धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ भोलि सरकारले प्रस्तुत गर्ने बजेट र अहिलेको नेपालको अर्थतन्त्र, उद्योग व्यवसायको अवस्था लगायतका सन्दर्भमा एकजना उद्योगी एवं पूर्व नेपाल उद्योग परिसङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका हरिभक्त शर्मासँग। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।
6: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
7: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
9: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
3: कृषक माझ बियोबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियोबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
4: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
3: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
4: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
3: बियोबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बियोबिजन समितिको सचिवालय ललितपुर।
4: फोन नम्बर 5423159।
5: यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश, भोलि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै बजेट लेखन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएको अर्थ मन्त्रालयद्वारा जानकारी। जेएनजी आन्दोलन सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक। तत्कालीन प्रधानमन्त्री, वर्तमान सत्तारूढ दलका सभापति सहित निजामती सुरक्षा अधिकारी तथा अभियन्ताहरूमाथि अनुसन्धान र कारवाही सिफारिस। इस्लाम धर्मावलम्बीहरू आज बकरिद पर्व मनाउँदै। इरानसँगको सम्झौताका लागि आफू अझै सन्तुष्ट हुन नसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीनमाथि 19 रनको जित।
6: एसई सकियो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
5: समाचार अब विस्तारमा। सरकारले चालू आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकमा हिजो आर्थिक सर्वेक्षण पेश गर्नुहुँदै अर्थमन्त्री डाक्टर सोनी वाग्लेले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको र फागुन महिनासम्म संघीय राजस्व

0: 0.2% बढेको बताउनुभयो। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो।
1: विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ। चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढेको जानकारी दिनुभयो। उहाँले संघीय खर्च 10.4% वृद्धि भए पनि पुँजीगत खर्चमा भने उल्लेख्य सुधार आउन नसकेको बताउनुभयो। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको सर्वेक्षणमा उल्लेख छ। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले फागुनसम्म सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण 28.78 खर्ब रहेको बताउनुभयो। उहाँले व्यापार घाटा 11.2% बढेर 10 खर्ब 98 अर्ब पुगेको पनि बताउनुभयो। त्यसै गरी विप्रेषण आप्रवाह 37.7% वृद्धि भई 14.50 खर्ब पुगेको जानकारी दिनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट भोलि जेठ 15 अपराह्न 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। बजेट लेखन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोलि जेठ 15 अपराह्न 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्नुहुने कार्यसूची रहेको जानकारी गराउनु भएको छ। उहाँहरूले बजेट प्रस्तुत हुने भन्दा 15 मिनट अगाडि 3:45 जाँदा नै सांसदहरूलाई बैठक हलमा उपस्थित भई आसन ग्रहण गरिसक्न आग्रह गर्नुभएको छ। भोलि जेठ 15 अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक वर्ष 2083-84 बजेट दुवै सभाको छुट्टा छुट्टै बैठकमा टेबुल समेत गर्नुहुनेछ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 जेएनजी प्रदर्शनका क्रममा भएका मानवाधिकार उल्लङ्घनका घटनाबारे अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई हिजो पत्राचार गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ समेतलाई मानवाधिकार उल्लङ्घनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरी कानून बमोजिम कार्यवाही गर्न सुझाव दिएको छ। आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, निवर्तमान गृहमन्त्री ओम प्रकाश अर्यालमाथि पनि अनुसन्धान गर्न भनेको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्कु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्केको घटनामा उहाँसहित सम्बन्धित व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न आयोगले सिफारिश गरेको छ। भालवाला केही सांसदलाई पनि छानबिन एवं अनुसन्धान गर्न आयोगले सिफारिश गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरू एवं काठमाडौँ उपत्यका स्थित तत्कालीन निजामती तथा सुरक्षा निकायका अधिकारीहरूलाई अनुसन्धान गरी कार्यवाही गर्न प्रतिवेदन मार्फत सिफारिस गरिएको छ। तत्कालीन जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि पनि छानबिन गर्न सिफारिस गरिएको छ। आन्दोलन पूर्व र प्रदर्शन पश्चात अभिव्यक्ति दिने अभियन्ता र आबद्धकर्ताहरू गणेश कार्की, सुलभ खरेल, असीम मान बस्नेत, आशिका तामाङ, भाग्य नेउपाने, टङ्क दाहाल, भिक्टर पौडेल लगायतलाई पनि अनुसन्धान गर्न आयोगले प्रतिवेदनमा सिफारिस गरेको छ। इस्लाम धर्मावलम्बीहरू आज बकरिद अर्थात् ईद उल जुहा पर्व मनाउँदैछन्। ईद उल फित्र अर्थात् रमजान पर्वको 70 दिनमा बकरिद मनाउने धार्मिक विधि रहेको छ। इस्लाम धर्मावलम्बीहरूले आज बिहानै स्नान गरी नजिकैको मस्जिद एवं ईदगाहमा गई सामूहिक रूपमा नमाज पढ्ने परम्परा छ। नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा दरबार मार्ग स्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत इस्लाम धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशका विभिन्न सहर एवं ग्रामीण भेगका मस्जिद एवं ईदगाहमा इस्लाम धर्मावलम्बीहरूको घुइँचो लाग्ने गर्दछ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकताले राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ। बकरिद पर्वका अवसरमा सबैमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले बकरिद पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। उहाँले सहिष्णुता, मेलमिलाप, एकता, भातृत्व एवं सहअस्तित्वका आधारमा आआफ्नो मौलिक संस्कृति एवं परम्पराको संरक्षण, सम्वर्धन र विकासमा टेवा पुग्ने अपेक्षा पनि गर्नुभएको छ। उहाँले यस्ता पर्वहरूले विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूको धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम गर्ने पनि उल्लेख गर्नुभएको छ। त्यसै गरी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एक आपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ। बकरिदका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई बकरिदले प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। सर्वोच्च अदालतले जारी गोला प्रक्रिया नहट्ने जनाएको छ। आयोगका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले विज्ञप्ति जारी गर्नुभई अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका 2078 जारी भई सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको अवस्थामा परिवर्तन गर्ने कुनै सोच नभएको स्पष्ट पार्नु भएको छ। विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा अदालतमा लागू भएको गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशन भएको विषयमा अदालतले स्पष्ट पारेको हो। प्रतिनिधि सभाको बैठकले हिजो राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत गरेको छ। त्यसक्रममा उठेका प्रश्नको जवाफमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाई अघि बढ्न सकिने बताउनुभयो। उहाँले यसअघिको सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूका विषयमा ध्यानाकर्षण भने भएको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परेका समस्या समाधान गर्ने विषयमा विधेयकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सांसदहरूले चलचित्र बनाउँदा समावेशितामा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाउनुपर्ने, कलाकारको योगदानलाई सम्मान गर्ने गरी कानून निर्माण हुनुपर्ने लगायतका सुझाव दिनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयको विधेयक शाखामा संशोधन राख्न सक्ने जानकारी दिनुभयो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि रासायनिक मलको अभाव नहोस् भनेर सरकारले व्यवस्थापनको काम गरिरहेको बताउनुभयो। उहाँले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराइँदै आएको बताउनु भयो। हाल 1,44,585 मेट्रिक टन मल मौजदात रहेको र चालु आर्थिक वर्षको असारसम्ममा 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो। मन्त्री चौधरीले जारी मध्यपूर्वको द्वन्द्वका कारण मलको उत्पादन तथा आपूर्तिमा समस्या उत्पन्न भएको र मूल्यमा पनि उच्च वृद्धि भएको सन्दर्भमा चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी आयातका लागि सम्झौता भएको 1,87,000 मेट्रिक टन मल आउन नसकेको जानकारी दिनुभयो। उहाँले आगामी आर्थिक वर्षमा 1 खर्बको काठ बेच्ने गरी तयारी अघि बढाइएको जानकारी दिनुहुँदै यसले नेपाली बजारको माग पूरा गरी विदेशमा निर्यात समेत हुने बताउनुभयो। मन्त्री चौधरीका अनुसार नेपालमा सबै खाले वनबाट 3 करोड घनफिट काठ उत्पादन हुने गरेको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा हिजै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको र त्यसमध्येको 80-90% चिया भारतमा निर्यात हुने गरेको जानकारी दिनुभयो। भारत सरकारले आयातित चियाको सबै कन्साइन्टमेन्टमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चियाको निर्यातमा समस्या भएको सन्दर्भमा समस्या समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो। बैठकमा सांसदहरूले किसानका लागि समयमै मलको व्यवस्थापन हुनुपर्ने, विपदबाट हुने क्षति न्यूनीकरण गरिनुपर्ने, लागू औषध दुर्व्यसनीको बढ्दो समस्या न्यूनीकरण गर्नुपर्ने, विद्युतको सहज आपूर्ति हुनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो। उहाँहरूले गुठी लगायतका भूमि समस्या समाधान गरी सबै नागरिकलाई भूमिको हक स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली काठको सदुपयोग गर्न तथा संसद भवन र सिंहदरबारमा नेपाली काठ मात्रै प्रयोग गर्न सांसदहरूले माग पनि गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अर्यालले रूलिङ नगरेको भन्दै बैठक बहिष्कार गर्नुभयो। प्रतिनिधि सभाका सांसदहरूले सरकारले समयमै किसानलाई रासायनिक मल आपूर्ति गर्नुपर्नेमा सुझाव दिनुभएको विषय सम्बन्धी विवरण सहकर्मी यशोदा अधिकारीबाट।
2: नेपाल जस्तो कृषि प्रधान मुलुकका किसानले हरेक वर्ष रासायनिक मल नपाएर भौतारिँदै हिँड्नुपर्ने कुरा नौलो होइन। त्यसकै निरन्तरता यस वर्ष पनि सरकारले समयमै किसानलाई यथेष्ट मल उपलब्ध गराउन नसक्ने भएको छ। 70% आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड र 30% आपूर्तिको जिम्मा पाएको साल ट्रेडिङले आवश्यक पर्ने बाँकी मल साउन महिनामा मात्रै आइपुग्ने जनाएपछि संसदको विषयगत समितिमा चर्को बहस भएको हो। कृषि सामग्री कम्पनीका अनुसार यस वर्ष किसानलाई झन्नै 6 लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ, तर सरकारले 4-5 लाख मेट्रिक टन आपूर्तिका लागि 28.82 करोड बजेट छुट्याएको छ। आर्थिक वर्ष 2083-84 लागि युरिया 1,20,000 र डिएपी 90,000 मेट्रिक टन खरिदका लागि बोलपत्र आह्वान भएको कम्पनीले जनाएको छ। त्यस्तै 60,000 मेट्रिक टन युरिया र 60,000 मेट्रिक टन डिएपीका लागि पनि सम्झौता भएको छ। G2G मार्फत खरिद गर्न सरकारले 80,000 मेट्रिक टनका लागि स्वीकृति दिएको छ। हाल 1,05,000 मेट्रिक टन मल भण्डारणमा रहेको र 3,37,000 मेट्रिक टन मल वितरण गरिसकेको कम्पनीले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलले अपुग हुने मल खरिद, अन्तर्राष्ट्रिय अवस्था, ढिलो ठेक्का सम्झौता लगायतका कारणले साउनसम्म लाग्ने बैठकलाई जानकारी दिनुभयो।
3: अन्तर्राष्ट्रिय बजारमा मल पनि नपाइने, पाइ पनि धेरै महँगो पर्ने हुँदा हाम्रो टेन्डरै परेन। दुईचोटिसम्म पुनः प्रकाशित गरेपछि परेको टेन्डरको अहिले हामीले चाहिँ सम्झौता गर्ने क्रममा छौँ। हामीले सप्लायरलाई अनुरोध गरे अनुसार यो मल चाहिँ साउनमा आउने सम्भावना देखिएको छ।
2: बैठकमा सांसदहरूले ऐन कानून देखाएर कुनै पनि हालतमा जिम्मेवारी पाएको निकायले ढिलासुस्ती गर्न नहुनेमा जोड दिनुभयो। समितिका सभापति अशोक कुमार चौधरीले अहिलेको सरकारलाई पुरानै कानूनी प्रक्रियामा अल्झिएर बस्ने छुट नभएको भन्दै सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो।
4: अहिलेको सरकारलाई पुरानै कर्मकाण्डको प्रक्रिया र कानूनी उजलमा अल्झिएर अकर्मण्य बन्ने छुट छैन।
2: युवाहरूको नेतृत्वमा बनेको नयाँ सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो अर्का सांसद लक्ष्मी प्रसाद पोखरेलले।
5: किसानलाई यो महिनाभित्र मल चाहियो, इफ बट भन्ने छुट छैन।
2: कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र मिश्रले भण्डारणमा रहेका मल हाल धमाधम वितरण भइरहेको र खरिदका लागि प्रक्रिया अघि बढेका ठाउँमा पनि फलोअप भइरहेको जानकारी दिनुभयो।
6: वैशाख जेठ असाढमा हामी 3-4 वर्षमा जति मल वितरण गरेका थियौँ त्यति वितरण अहिले पनि गर्छौँ हामी। साउनको जुन हामीसँग 2-3 प्रक्रियामा छ दैनिक फलोअप गरिरहेका छौँ।
2: वर्षैपछि हुने मल अभावको समस्या सुल्झाउन सांसदहरूले साल ट्रेडिङलाई मात्रै जिम्मेवारी दिनुपर्नेदेखि नेपालले आफै मल उद्योग खोल्नुपर्ने सम्मका सुझावहरू दिनुभयो समितिका सांसद सन्तोष सुब्बा।
7: रासायनिक मलको विषयमा चाहिँ एउटा नीति अवलम्बन गरेर अरू प्राकृतिक मल प्राङ्गारिक मलहरूमा जानको विकल्प छैन।
2: सरकारले आफ्नै मल कारखाना स्थापना गर्ने, प्राङ्गारिक मल प्रयोगलाई जोड दिने वा आपूर्ति सहज बनाउने भनेर नीतिगत निर्णय नगरेसम्म किसानले समयमा मल नपाउने समस्या उस्तै रहने देखिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: सांसदहरूले किसानलाई मल उपलब्ध गराउन माग गरेपछि मन्त्री गीता चौधरीले मल उपलब्ध गराउन सरकारले पहल गरिरहेको संसदलाई जानकारी गराउनुभयो।
8: चालु आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ भने 4,63,107 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको र गोदाम इन्ट्री हुन बाँकी रहेको गरी हाल 1,44,585 मेट्रिक टन मल मौजदा रहेको छ। चालु आर्थिक वर्षको असारसम्मको अवधिमा करिब 6 लाख मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ।
0: मन्त्री चौधरीले पछिल्लो दिनमा मलसम्म सम्बन्धित समस्या समाधान गर्न सरकार लागि परेको बताउनुभयो। राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव हिजो स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा मन्त्री गौतमले विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफमा राष्ट्रिय जनगणना अनुसार जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गरिएको र विधेयकमा अपाङ्गता भएका पिछडिएका क्षेत्र तथा अल्पसंख्यकहरूको छुटेको विषय भए संविधानसँग नबाझिने गरी संशोधन हुने बताउनुभयो। राष्ट्रिय सभाको बैठकमा हिजो सांसदहरूले मुलुकका विभिन्न स्थानमा किसानले लगाएको अन्नबालीमा बाँदरको आतंकले किसानहरू प्रभावित हुनु परेको बारे ध्यानाकर्षण गराउनुभयो। लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको हिजो बसेको बैठकले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्ला जिल्लामा मात्र नभई संघीय संसदको बैठकमा समेत जोरदार रूपमा उठ्न थालेको छ। पर्वत संवाददाता राजन पौडेलको यो रिपोर्ट।
9: भर्खरै सुन्नु भएको आवाज हो भाँडाकुँडा बजाएर बाँदर धपाउँदै गरेका पर्वतका स्थानीयको। पर्वत जिल्लामा बाँदर आतंकका कारण खेतीयोग्य जमिन बाँझो रहने समस्या झन बढ्दै गएको छ। अन्नबाली जोगाउन भाँडाकुँडा बजाउने, गुलेलीले हान्ने तथा विभिन्न उपाय अपनाइए पनि प्रभावकारी समाधान ननिस्किएपछि ग्रामीण क्षेत्रका धेरै जमिन अहिले बाँझो रहेको छ। बाँदरले दिएको दुःख खेप्नु भएका पर्वतका एक अगुवा कृषक केशव लामिछाने। यसअघि महाशिला गाउँपालिकाले करिब 30 लाख रुपियाँ खर्च गरेर 500 भन्दा बढी बाँदर समातेर चितवन राष्ट्रिय निकुञ्जमा छोडेको थियो, तर त्यसबाट पनि समस्या समाधान नभएपछि अभियान रोकिएको थियो। त्यस्तै कुष्पा नगरपालिका, फलेवास नगरपालिका, बिहादी गाउँपालिका र मोदी गाउँपालिकाले बस्ती र खेतबारी आसपासका रुख बिरुवा हटाउने अभियान चलाए पनि बाँदर नियन्त्रण हुन सकेको छैन। स्थानीयहरूले लगाएको खेती बाँदरले खान मात्र होइन घरमा समेत बस्न नदिएको बताउनुहुन्छ कुष्पा नगरपालिका नौकी 84 वर्षीय देवका पौडेल।
10: आम चन्किन आउँदैन, यहाँ धुरी धुरी आछन् न, कुनै पनि पस्छन्, एउटा दण्डले यहाँ घर छोड्नु हुन्छ र बाँदरले जे पायो उही खान्छ।
9: स्थानीय किसानहरूका अनुसार बाँदर आतंक, युवा पलायन, कृषिमा यान्त्रिकीकरण नहुँदा खेती गर्न कठिन बन्दै गएको छ। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन सदनमा पनि उठ्ने गरेको छ। गत फागुनमा भएको चुनावमा बाँदर नियन्त्रणको मुख्य एजेन्डा बनाउनु भएका पर्वतका निर्वाचित सांसद सागर भूषाल।
11: सदनमा नि उठिरहेको छ, गुन्जिरहेको छ, अनि लगभग 31 जति जिल्लामा एकदमै धेरै यसको त आतंक नै भइरहेको छ। र यो विषयमा फेरि एकदम गहिरोसँग कुरा भएको छ। मैले यो कुरा कहाँ पुग्यो भनेर चाहिँ हाम्रो चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयमा नि सम्पर्क गरेको थिएँ, गरिसके यसलाई दीर्घकालीन रूपमा गर्नु पर्यो।
9: कृषि विकास कार्यालयका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार जिल्लामा 28,502 हेक्टर खेतीयोग्य जमिन मध्ये 5,244 हेक्टर जमिन बाँझो रहेको छ। 9,070 हेक्टरमा सिंचाइ सुविधा पुगे पनि ठूलो क्षेत्रफल प्रयोगविहीन अवस्थामा छ। वन्यजन्तुको नियन्त्रण, कृषिमा आधुनिकीकरण, युवालाई प्रोत्साहन र दिगो आमदानीको वातावरण नबन्दासम्म खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै जाने निश्चित जस्तै छ। राजन पौडेल, रेडियो नेपाल, पर्व।
12: नारायणी अस्पतालको सूचना।
13: नारायणी अस्पताल परिसर बिरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनाऊ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
12: समयमै जाँच गरौँ, गम्भीर रोगबाट बचौँ। नारायणी अस्पताल, बिरगंज, पर्सा।
0: बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण अहिलेको आवश्यकता भएको बताउनु भएको छ। विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा हिजो आयोजित समिटलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या चुनौती बनेको बताउनुभयो। सभामुख टोलप्रसाद अर्यालले मानवाधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औल्याउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 26 वार्षिक उत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा सभामुख अर्यालले मानवाधिकारको रक्षा र प्रवर्धनका निम्ति नेपालले निर्वाह गर्दै आएको भूमिकालाई मूल्याङ्कन गर्दै जनाइएको अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू एवं उपस्थिति र प्रतिनिधित्व बारे चर्चा गर्नुभयो। संविधान संशोधन गर्दा लैङ्गिक तथा अल्पसंख्यक समुदायका सवालमा सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिबद्धता एवं वर्तमान परिवेशलाई ध्यान दिनुपर्नेमा हिजो आयोजित कार्यक्रमका वक्ताहरूले जोड दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहनु भएको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आयोजना गरेको छलफलका सहभागीहरूले प्रत्यक्ष निर्वाचनमा पनि महिला का लागि अनिवार्य आरक्षणको व्यवस्था गर्नुपर्ने, नागरिकता प्राप्तिमा रहेको लैङ्गिक विभेद हटाउनुपर्ने, घरेलु कामदारका रूपमा रहेको अधिकारलाई संविधानको मौलिक हकमै समेट्नुपर्ने, संवैधानिक निकाय र न्यायपालिकामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने, सुरक्षा क्षेत्रमा महिला सहभागिता वृद्धि गरिनुपर्ने लगायतका सुझाव दिनुभयो। छलफलमा संयोजक शाहले संविधान संशोधनका मामिलामा सरकारले हतार नगरेको र राष्ट्रिय सहमतिकै आधारमा बहसपत्र तयार गर्न लागेको जानकारी दिनुभयो। प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न र नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायत सम्पूर्ण सम्बद्ध पक्षलाई आग्रह गरेको छ। गत चैत्र 13 गतेको मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको शासकीय सुधार सम्बन्धी सयबुदे कार्यसूचीमा सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका अधिकांश कार्यक्रम सम्पन्न भएको मन्त्रालयले जनाएको छ। केही कार्यक्रम भने कार्यान्वयनमा रहेको मन्त्रालयले जानकारी दिएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ को दक्षिण पूर्व एसिया तथा एसिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोर बाबु एराबल्ला बीच हिजो शिष्टाचार भेटवार्ता भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता स्विजरल्याण्डको जेनेभामा आयोजित 79 विश्व स्वास्थ्य सभामा सहभागी भई हिजो स्वदेश फर्कनु भएको छ। काठमाडौँ महानगरपालिकाले यस वर्ष 74 स्थानमा मनसुनजन्य विपदको जोखिम रहने जनाएको छ। अन्तर्राष्ट्रिय सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका शर्तप्रति आफू अझै सन्तुष्ट हुन नसकेको बताउनु भएको छ। पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले इरानसँगको वार्ता अझै निष्कर्षमा पुगि नसकेको बताउनुभयो। युरोपियन युनियनका सदस्य राष्ट्रहरूले अमेरिकासँग भएको व्यापार सम्झौता औपचारिक रूपमा कार्यान्वयन गर्ने तयारीका साथ अगाडि बढेको विषय युरोपेली संसदले स्वीकृत गरेको छ। भारतमा अत्यधिक गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले चेतावनी दिनुभएको छ। अब आर्थिक समाचार।
14: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: चालू आर्थिक वर्षको फागुनसम्ममा संघीय राजस्व संकलन 3.2% वृद्धि भएको छ। बुधबार अर्थमन्त्री डाक्टर सोनी मुवागले संघीय संसदमा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सरकारी खर्च 10.4% बढेको र सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब पुगेको उल्लेख गरिएको छ।
16: एसियन गेम्स महिला क्रिकेट छनौटमा नेपालले चीन विरुद्ध सङ्घर्षपूर्ण जित निकालेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि 19 रनको जित हात पारेको हो। नेपालले दिएको 126 रनको मध्यम लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभर 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो।
0: अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश त्यसै गरी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरू मधेश सहित लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रहरूमा पानी पर्ने सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा दिन तातो हुने पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 7 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। अर्थमन्त्री डाक्टर सोनी मुवागलेद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश, भोलि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै बजेट लेखन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएको अर्थ मन्त्रालयद्वारा जानकारी। जीएनजी आन्दोलन सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक, तत्कालीन प्रधानमन्त्री, वर्तमान सत्तारूढ दलका सभापति सहित निजामती सुरक्षा अधिकारी तथा अभियन्ताहरूमाथि अनुसन्धान र कार्यवाहीको सिफारिस। इस्लाम धर्मावलम्बीहरू आज बकरिद पर्व मनाउँदै इरानसँगको सम्झौताका लागि आफू अझै सन्तुष्ट हुन नसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीन 19 रनले पराजित। बिहान 7 बजेको समाचार सकियो, अर्को समाचार प्रसारण 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
17: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर भिओएलटीई सहितको अत्याधुनिक फोर जी एलटीई नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटीई ब्यान्ड 20 800 MHz र भिओएलटीई सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
18: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
19: नेपालको समावेशी आवाज।
20: वैदेशिक रोजगार बोर्ड सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको यो हो रेडियो कार्यक्रम वैदेशिक रोजगारी।
21: नमस्कार, कार्यक्रम वैदेशिक रोजगारीमा यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहिबार बिहान 7 बजेको समाचार पछि सुन्न सकिन्छ। वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरू, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरोकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरू समेट्ने गर्दछौ। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सेवा शुल्क निर्धारण र ऐन संशोधन आवश्यक रहेको, वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त संस्थाहरूको धारणा छ। फ्री भिसा, फ्री टिकट किन कार्यान्वयन भइरहेको छैन, वैदेशिक रोजगारीका नीति के हुनुपर्छ लगायतका विषयमा व्यवसायहरूले सरकारलाई दिएका सुझावहरू आजको कार्यक्रममा समेट्दैछौ। साथमा बोर्ड सचिवालयका जानकारी र महत्वपूर्ण सूचना सन्देशहरू पनि छन्। कार्यक्रम सुन्दै रहनुहोला।

0: वैदेशिक रोजगार बोर्डको सचिवालय
1: नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न यसलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र वैदेशिक रोजगार व्यवसायको हकित संरक्षण गर्ने प्रायोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालयले मुख्य गरी गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका श्रमिकको उद्धार तथा खोज तलास गर्ने, श्रमिकका परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग जस्ता दीर्घ रोग भएमा औषधि उपचारको लागि समेत सहयोग गर्दै आएको छ। यस्तै बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन आवश्यक समन्वय गर्ने, शव नेपाल ल्याउने, मृतकका परिवारलाई आर्थिक सहायता दिने र बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च उपलब्ध गराउने गर्दछ।
1: बोर्डको सचिवालयले प्रदान गर्ने अर्को सेवा हो छात्रवृत्ति सहायता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको कानुनी प्रतिरक्षा समेत गर्ने गरेको छ। त्यस्तै महिला श्रमिकका हकमा वैदेशिक रोजगारीमा जानु अघि दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम पीडीओटीको शुल्कको शोध भर्ना समेत बोर्ड सचिवालयले उपलब्ध गराउँदै आएको छ।
2: बोर्डको सचिवालयले अनलाइन सेवा मार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिरहेको छ।
1: वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न वैदेशिक रोजगार ऐन 2064 को व्यवस्था छ, जसले सरकार र मातहतका निकायसँगै इजाजत पाएका संस्था र श्रमिकले गर्नुपर्ने काम व्यवहारका सम्बन्धमा स्पष्ट पारेको छ। पछिल्लो समय इजाजत पत्र प्राप्त संस्था अर्थात् म्यान पावर व्यवसायीहरूले सरकारले ऐन संशोधन गर्नुपर्ने, लागत शुल्क निर्धारण गर्नुपर्ने, श्रमिकका तलब निर्धारण र मागपत्र प्रमाणीकरण व्यवहारिक बनाउनु पर्ने, रोजगार सम्झौताका आधारमा अन्तिम श्रम स्वीकृति दिनुपर्ने, व्यक्तिगत श्रम स्वीकृतिलाई व्यवस्थित गर्न सक्नुपर्ने जस्ता विषयमा बहस गर्न थालेका छन्। विशेष गरी ऐनको दफा 15-19 तत्काल संशोधन गर्न सके व्यवसाय र श्रमिक मारमा नपर्ने उनीहरूले धारणा राखेका छन्। उक्त दफाहरूमा कामदार पठाउनु पूर्व स्वीकृतिका लागि विभाग समक्ष अनलाइन मार्फत निवेदन दिनुपर्ने, राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कम्तीमा 7 दिनको म्यादी विज्ञापन प्रकाशन गर्नुपर्ने, कामदारको छनौट गरी सूची तयार गर्नुपर्ने, राहदानी विदेश लैजान स्वीकृति लिनुपर्ने, इजाजत पत्र वालाले छनौट भएका कामदारको प्रवेश आज्ञा प्राप्त भएपछि वैदेशिक रोजगारमा पठाउनु अघि विवरण संलग्न गरी श्रम स्वीकृतिको निस्सा स्टिकरको लागि वैदेशिक रोजगार विभाग समक्ष लेखी पठाउनु पर्ने विषयहरू रहेका छन्। साथै ऐन संशोधनसँगै सरकारले नीति मार्फत नियमन गर्नुपर्ने भन्दै शून्य लागतका सम्बन्धमा व्यावहारिक निर्णय गर्न सरकारलाई व्यवसायहरूले अनुरोध गरेका छन्। अब सुनौ केही प्रतिनिधिमूलक सुझावहरू।
3: म राजेन्द्र भण्डारी, नेपाल वैदेशिक रोजगार व्यवसाय संघको निवर्तमान अध्यक्ष। हामीले अहिले नीतिगत सुधारको निमित्त भनिरहेको विषयवस्तु के हो भने, सरकारले निजी क्षेत्रलाई मान्छे पठायो भनेर लाइसेन्स दियो, यसरी भनिरहँदा सरकारले जिरो कस्टमा मान्छे पठायो भन्छ अथवा 10,000 मान्छे पठायो भन्छ। सरकार आफैले पठाउँदाखेरि नि टोटल लागत कस्ट लिएर पठाउँछ, टिकट लगायत, मेडिकल इन्सुरेन्स, बोर्डमा तिर्न पर्ने पैसा लगायत थुप्रै कस्टहरू छन्, जेन्युन कस्टहरू जे लाग्छ नै कस्ट, त्यो लाग्ने कस्ट चाहिँ सरकार लिएर पठाएछ तर व्यवसायले फ्रीमा पठायो भन्छ। हामीले कतिपय डेस्टिनेसन कन्ट्रीहरूसँग न हामीले श्रम सम्झौता राम्रोले कार्यान्वयन गर्न सकेका छौँ, हाम्रो सम्झौता गर्न पनि सकेका छौँ, तर व्यवसायले मात्र निजर र जिरोमा पठा अथवा 10,000 पठायो भन्न त्यो सम्भावना छैन, किन रियल कस्टहरू धेरै छन्। जस्तो मान्छेको एउटा मेडिकल गर्नलाई 9-10,000 लाग्ने अवस्था पुगेछ, अभिमुखीकरणको कस्ट आछ तपाईँको 700 आउँछ, इन्सुरेन्स गर्दाखेरिको 36-37 सय, एसएसएफमा जोड्दाखेरि 27-28 सय, बोर्डमा 1500 तिर्नुपर्छ, त्यसपछि व्यवसायको सेवा शुल्क दिनुपर्ने हुन्छ, टिकटको पैसा लाग्छ, कतिपय टिकट त लाग्दैन नि, अहिले यहाँ लाग्ने कस्ट नै हो नि, त्यो रोजगार त नपाउँजेलसम्म व्यवसायले हामीले पठाउन सक्दैनौँ। यो पोलिसी सुधारमा चाहिँ एक्चुअल लागत कस्ट निर्धारण गरौँ, जिरो कस्ट भनेर सरकारले छोडिदियो तर त्यसको लुपहोल समातेर व्यवसायहरूले अस्वस्थ प्रतिस्पर्धा गरे, पैसा धेरै लाग्यो, जाने श्रमिकहरूलाई पैसा धेरै लाग्यो, जति कस्ट लाग्ने एक्चुअल कस्टमा त्यो खर्च निर्धारण गरौँ र खर्च निर्धारण गरेर ब्याङ्किङ च्यानलबाट डिजिटल प्लेटफर्मबाट खर्च त्यो पैसा चाहिँ सम्पूर्ण लागत कस्टहरू चाहिँ ब्याङ्कसँग एग्रिमेन्ट गर्ने ब्याङ्कले दिने, कामदारले एक रुपियाँ तिर्न नपर्ने र कमाएर लागेको पैसा तिर्ने गरी चाहिँ हामी गरौँ। पोलिसीमा ब्ल्याक एन्ड व्हाइट बनाउने, श्रमिकहरू नठगिउन्, टोटल लागत कस्ट एक्चुअल लागत कस्टमा चाहिँ कामदार जाने वातावरण सिर्जना गरौँ भन्ने हाम्रो यो एउटा लेभलमा टाइट त गर्ने तर पोलिसी ठिक नबनाएको टाइट गरेर त्यसको त रिजल्ट आउँदैन नि त, त्यो फेरि श्रमिकले मार हुन्छ, हामीले मान्छे त पठाउनै सक्दैनौँ एउटा कुरो। अर्को पक्षमा फेरि सरकारले के ड्युअल क्यारेक्टर के गरेको छ भने इन्डिभिजुअल मान्छे पैसालाई जान्दछ। इन्डिभिजुअल मान्छेहरूले यहाँ युरोप लगायत विभिन्न देशमा चाहिँ 10 लाख पैसा लिएर पठाएछन्। बिचको बिचौलियाले भिजा निकालिन्छ, व्यक्तिलाई चाहिँ अगाडि सारेर चाहिँ हामीले फ्रीमा ल्याऊ हजुर भनेर त्यहाँ स्वीकृति लिएर पठाउँछ। त्यो गर्दाखेरि व्यतिथि जन्माछ। व्यवसायभन्दा गैर व्यवसायले गर्ने, बिचको कन्सल्टेन्सीले गर्ने, व्यक्तिले गर्ने, इन्डियामा बसेर काम गर्ने र नेपालको चाहिँ माइग्रेसन चाहिँ असाध्यै बिगारेको अवस्था छ। त्यसले गर्दा यसलाई पोलिसी बनाएर लागत कस्ट एक्चुअल लागत कस्टमा मात्रै जाने वातावरण गर्यो भने व्यवसाय चाहिँ अस्वस्थ प्रतिस्पर्धा हुँदैन, उनीहरू मर्यादित हुन्छ, राज्यले ट्याक्स पाउँछ।
4: मेरो नाम हरिबहादुर पाण्डे छेत्री, फ्युचर स्टार मेन पावरको सञ्चालक, नेपाल वैदेशिक व्यवसाय सङ्घको सल्लाहकार, नेपाल वैदेशिक व्यवसाय एकता समितिको अध्यक्ष। अहिले मेन पावर चाहिँ 99% बन्द छ, नयाँ डिमाहरू आएको छैन, फ्री भिसा फ्री टिकटमा हामीले पठाउन सक्ने अवस्था पनि छैन। त्यही त अब हामीले राज्यले सेवा शुल्क निर्धारण गर्नु पर्यो, सेवा शुल्क निर्धार गरिसकेपछि ऐन संशोधन गर्नु पर्यो, अनि ऐन संशोधन भइसकेपछि सबै कुराहरू लाइनमा आउँछन्। राज्यले तोक्यो सेवा शुल्क भन्दा बढी पैसा उठायो भने व्यवसाय सजायको हकदार हुनुपर्छ। अहिलेको सरकारसँग हामी आशावादी छौँ, यो वैदेशिक सुधार व्यवसायलाई यो राज्यलाई आवश्यक छ भनिरहँदा सेवा शुल्क निर्धार गरेन, यो 10,000 दण्ड लाएर पठाउनु पर्छ तैँले भनेर राज्यले भन्छ भने राज्यलाई चाहिँ सूचना सम्प्रेषण गरेर कार्यालय बन्द गरेर चाहिँ हामी अनिश्चितकाललाई चाहिँ कार्यालय बन्द गरेर हामी तयार छौँ।
5: मेरो हरिश चन्द्र कुँवर, इकोटा इन्टरनेसनल प्राइभेट लिमिटेड जुन गङ्गौमा छ, जति बजेट छ त्यसको हारिमा रेमिटान्स भित्रको छ। हाम्रो देशको लागि वैदेशिक आवश्यक हो कि होइन, आवश्यक हो भने कुन हदसम्म आवश्यक छ, कति वर्षको लागि आवश्यक छ, त्यो लेभलको पहिचान हुने गरी एउटा वैश्विक नीति बन्नु पर्यो। सबभन्दा पहिला फ्री भिसा फ्री टिकट निर्णय लागू भयो, त्यो चाहिँ एकदमै लोकप्रिय भयो, किनभने फ्रीमा नेपाली जनताले फ्रीमा बाहिर जान पाउँछ भने त्यो राम्रो निर्णय हो। त्यसपछि आएको कुनै पनि मन्त्रीहरूले आफ्नो लोकप्रियता गुम्छ भन्ने हिसाबले चाहिँ त्यो निर्णयलाई चाहिँ उहाँले चाहिँ लागू गर्न सक्नु भएन, होइन, त्यो निर्णय खारेज गर्न सक्नु भएन। यही कुरो मेरो भनाइ कहाँनिर हो भनेदेखि अहिलेको डाटामा चल्ने अहिलेको विद्वान युवा नेतृत्व छ, नयाँ जोर जाँदो साथ छ, हरेक कुरालाई चाहिँ डाटाको आधारमा चाहिँ निर्णय गर्न सक्छ। अहिलेको सरकारले पनि फेरि पुरानै पाराले चाहिँ नि यसलाई अगाडि बढाउँदा चाहिँ वास्तवमा यो चाहिँ राज्यको हितमा छैन। राज्यले वैश्विक विकल्प दिन सक्छ भनेदेखि चाहिँ त्यो विकल्प दिनु पर्यो, त्यसपछि वैदेशिक सरकार अङ्कुश लाउनु पर्यो। त्यो बिना विकल्प वैदेशिक सरकारलाई अङ्कुश लाउने काम भएको छ। र वैदेशिक सरकार भनेको हामी जस्तो गरिब मुलुकको लागि मात्र होइन, युरोप अमेरिका जस्ता एकदम विकसित मुलुकबाट पनि वैदेशिक सरकारमा जान्छ, र एउटा सार्वभौम मुलुकको जनताले चाहिँ नि संसार कुनै पनि सुरक्षित मुलुकमा आफ्नो कार्यक्षमता र आफ्नो अध्ययनको आधारमा चाहिँ आफ्नो अपर्च्युनिटी आधारमा कुनै पनि मुलुकमा गएर चाहिँ नि स्वेच्छाधार ढङ्गले वैदेशिक सरकार जान पाउने त्यो वैयक्तिक अधिकार पनि हो, र त्यसलाई कुण्ठित गर्नु चाहिँ हुँदैन।
1: कतिपय म्यान पावर व्यवसायहरूले चाहिँ इम्प्लोई पेयर मोडल इपिएम मोडलमा पनि चलिरहनु भएको छ, अबको विकल्प चाहिँ त्यो हामीले गराउन सक्छौँ कि सक्दैन?
5: एनजिओ आइएनजिओले यो मोडलमा चाहिँ फ्रीमा चाहिँ विदेशमा जानु पाउनुपर्छ। यो भनाइ चाहिँ अहिले आइएनजिओ आइएनजिओ आइले लगायतको विभिन्न सङ्घ संस्थाले आएर चाहिँ हामीलाई विभिन्न सेमिनार गरेर अरबौँ रुपियाँ चाहिँ ध्वस्त खारेको छन्। त्यो संस्था साउदीमा गएर किन बोल्न सक्दैन? तपाईँलाई थाहा छ साउदीमा साउदीको कुनै पनि कम्पनीले एकजनाको 1,000 प्रति महिना चाहिँ त्यहाँ डेबिट तिर्नुपर्छ। यसलाई यसरी भन्नुहोस् कि एउटा कम्पनीले 10 चाहिँ डिमान्ड निकाल्यो, नेपाली कामदार डिमान्ड निकाल्यो र त्यहाँ एप्रुभल पायो, र त्यो 10 नेपाली कामदार हामी कहाँबाट लग्यो भने त्यो व्यक्तिलाई 1 लागि उसको अकामा भन्छ अकामा बनाउनुलाई अथवा वर्क परमिट भन्छ बनाउनुको लागि चाहिँ 1 12,000 दरले चाहिँ अलरेडी पहिला तिरै हुन्छ, 3,000 इन्सुरेन्स र 12,000 इन्सुरेन्सलाई पहिला साइड लाउँदा पनि 12,000 त्यहाँ तिर्नुपर्छ नि। एउटा लेबर तलब चाहिँ 1,000 छ, 1,000 तलब छ भनेपछि 1,000 तलब चाहिँ 1 प्रति महिना गरेर 12 लगेर दिन्छ, तर त्यहाँको कम्पनी त्यहाँको सरकारले चाहिँ एकैचोटि 12,000 तिर्नुपर्छ। त्यहाँको कम्पनीले 1 मान्छे नेपाली त्यहाँ श्रमिक लगेको बाबत 1,000 सरकारलाई तिर्नुपर्छ, 1,000 कामदारले दिन्छ। 3,000 उत्पादन गऱ्यो भने 1,000 चाहिँ त्यहाँको सरकारले दिन्छ, 1,000 कामदारलाई दिन्छ, र बचेको 1,000 उसको अन्य खर्चहरू कटाएर मुनाफा गर्छ। भनेपछि एउटा गरिब देशको मान्छे रोजीरोटी आफ्नो परिवार छोडेर चाहिँ सात समुद्र पारी जुन जुन काम गर्नु गएको छ त्योसँग प्रति महिना 1,000 त्यहाँको सरकार लिइरहेको छ, यो अन्याय होइन। यो विषयमा आयोग बोल्नु पर्दैन, यो विषयमा अन्तर्राष्ट्रिय संस्थाबाट बोल्नु पर्दैन, साउदी सरकारबाट बोल्नु पर्दैन, त्यहाँको चाहिँ साउदीको सेक्समा बोलियोस् त यो कुरो।
6: तारानाथ हरियाल हो, मेरो रोयल गण्डकी म्यान पावर प्रणाली सामखुसीमा छ। वास्तवमा आप्रवासनमा कामदारहरू पठाउने देशहरू अमेरिकाका मान्छेहरू पनि बाहिर गएर काम गर्छन्, नेपाली मात्रै बाहिर गएर काम गर्छन् भनेर हेजिटेसन मान्ने होइन, तर त्यसलाई गुणात्मक बनाउनु पर्यो। मैले विगतको 5-6 वर्षको 150 मान्छे पनि पठाएको छैन। किन पठाइनँ त भन्दा फेरि मैले संस्थागत भन्दा अन्त कहीँ पठाउने मेरो अनुभवै छैन, मैले त्यो पनि गरेको छैन। किन भन्दा राज्यले यसलाई नीतिगत बनाउला, गुणात्मक रूपमा यो व्यवसाय चलाउँला, मेरो व्यवसाय चलाउँला भनेर भन्दा भन्दै मेरो 10 बितिसक्यो। स्थिर नीति नै ल्याउन सकेन वैदेशिक रोजगारमा। अहिले हामी आशावादी छौँ, हाम्रो वैदेशिक रोजगार नीति के हो त? जस्तै रेमिटेन्स प्राप्त गर्ने मुलुकहरूले अरूहरूले वैदेशिक रोजगार नीति भिन्दै बनाउँछ। जस्तै भारतका रिक्रुटमेन्ट एजेन्सीहरूले 35,000 आइसी लिन्छन् सेवा शुल्क, यो भनेर त्यो मर्का पार्न खोजेको होइन कामदारलाई, कामदार पनि सन्तुष्ट हुन पर्यो नि त, मैले यति पैसा तिरेर गएँ भन्ने। त्यो सरकारले सेवा शुल्क निर्धारण गरिसकेपछि कुनै पनि व्यवसायीले त्यो सरकारले परिमार्जन गरेको सेवा शुल्कलाई इम्प्लिमेन्टेसन नगरेर बदमासी गर्न खोज्यो भने बल्ल अहिलेको आक्रामक शैली अप्नाएर व्यवसायलाई साइजमा ल्याउने।
7: रवि भन्जाडे, हालै मेन पावर व्यवसायमा संलग्न छु म। 24 वर्षसम्म वैदेशिक रोजगारीमा श्रमिकको रूपमा रहेको, पहिले नियम बनाउने त्यसपछि नियमन गर्ने हो। सबै स्टेक होल्डरहरू बसेर यसमा चिन्तन मनन र कहाँ कहाँ कमी कमजोरी छ, राज्य पक्षले के गर्ने, व्यवसाय पक्षले के गर्ने भन्ने विषयमा चाहिँ अहिलेको अवस्थामा चाहिँ सबैले आफ्ना व्याख्या गरे तापनि आखिरमा श्रमिक चाहिँ पीडित छन्। यो एक पक्षबाट पीडित भएका होइन, वैदेशिक रोजगारी भनेको बाध्यता हो। यसलाई चाहिँ राज्य पक्षले चाहिँ देशमै रोजगारी सिर्जना गर्नुपर्छ र विदेश जानेलाई भन्दा पनि विदेश गएर आएकालाई व्यवस्थापन गर्नुपर्छ।
1: नीतिगत सुधार मार्फत वैदेशिक रोजगारीका विकृति सुधार गर्न दिइएका केही सुझावपछि अब अन्तिममा स्थानीय तहमा भएका रोजगार सेवा केन्द्र रूपान्तरणका कुरा। आगामी आर्थिक वर्षबाट रोजगार सेवा केन्द्र रोजगार सिप तथा उद्यमशीलता केन्द्र हुने भएको छ। यो केन्द्रलाई स्थानीय तहले सञ्चालन र व्यवस्थापन गर्दै बेरोजगार दर्ता, सार्वजनिक रोजगार कार्यक्रम, स्थानीय श्रम बजार विश्लेषण, सिप तथा माग नक्साङ्कन, सिप विकास तालिम समन्वय, रोजगार परामर्श, जब म्याचिङ, उद्यमशीलता प्रवर्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी सेवा केन्द्रले एकद्वार प्रणाली मार्फत प्रवाह गर्नेछ।
2: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
8: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौ, भविष्य सुरक्षित बनाऊ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
1: आजलाई कार्यक्रमका विषयवस्तुहरू यति नै। कार्यक्रमबाट अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारीसँगै म मनुका कुँवर विदा हुन्छु। नमस्कार।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
11: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
10: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
11: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
10: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
11: ए, सूचीकरण त गर्नै पर्ने हो।
10: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
12: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
13: ए रमेश दाई, अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि? के को लागि यत्रो तयारी हो?
14: ए लक्ष्मी बहिनी, 2083 वैशाख 2 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्वपूर्ण काम पो हो त।
13: के हो र यो आर्थिक गणना भनेको? अनि हामी जस्तो साना व्यापारीलाई के फाइदा हुन्छ र यसले?
14: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, संघ संस्था आदिको यथार्थ विवरण सङ्कलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायीलाई नै ठुलो घाटा पुग्दछ नि।
13: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
14: पार्छ नि। हामी व्यवसायीले जति सही विवरण दियौँ सरकारलाई हाम्रै सेवा सुविधा व्यवसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
13: कुरा त ठिक रहेछ दाइ, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैन नि? हामी साना व्यापारीलाई त डर लाग्छ नि।
14: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क एन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि। ढुक्क भएर विवरण दिए हुन्छ, सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
13: ए, त्यसो भए त म पनि ढुक्क भएँ दाइ। म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गणकाउँदा सही विवरण दिनु भन्छु।
14: हो, त्यसरी नै सबैलाई भन्नुपर्छ। हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मद्दत पुग्छ।
15: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
16: नेपालको समावेशी आवाज।
17: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 8 बजेसम्म हामी यहाँलाई गणतन्त्र सम्बन्धी गीत सुनाउनेछौँ। सुनाउँदैछौँ मीरा घिमिरे, गोया बराइली र साथीहरूको स्वर, गोमा रसाइलीको रचना र मीरा घिमिरेको सङ्गीतमा रहेको यो गीत।

0: अहिले सुन्नुभयो शिशिर योगी र आभा मुकारुङको सुर, पूर्ण बस्नेत र गोपाल थपल्याको रचना र ईश्वर खत्रीको संगीतमा रहेको गणतन्त्र सम्बन्धी गीत। अब केही बेर सूचना र सन्देश सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ 8 बजे अङ्ग्रेजीमा समाचार।
1: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
4: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: नमस्कार। सर्वप्रथम गणतन्त्र दिवसको उपलक्ष्यमा समस्त नेपाली जनमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। भोलि जेठ 15 गते देशभर गणतन्त्र दिवस विशेष रूपमा मनाउने तयारी भइरहेको छ। गणतन्त्र दिवस विशेष कार्यक्रममा आज हामी नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भएका सकारात्मक उपलब्धि, देखिएका कमजोरी तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासनका लागि आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा चर्चा गर्दैछौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राज्य व्यवस्थामा जनताको प्रत्यक्ष सहभागिता, समान अवसर, समावेशी प्रतिनिधित्व र स्थानीय तहसम्म अधिकार पहुँच विस्तार गर्ने लक्ष्यसहित अगाडि बढिरहेको छ। तर प्रश्न उठ्छ, यो व्यवस्था लागू भएको करिब 1.5 दशकपछि देशले के कस्ता उपलब्धि हासिल गर्यो, अनि कहाँ कमजोरी देखिए र कहाँ सुधारको आवश्यकता छ? यही विषयमा छलफल गर्न आज हामीसँग हुनुहुन्छ प्रतिनिधि सभाका माननीय सदस्य राजीव खत्री
1: र राष्ट्रिय सभाका पूर्व माननीय सदस्य एवं संघीयताविद डाक्टर खेमलाल देवकोटा।
2: यहाँ दुवैजनालाई कार्यक्रममा हार्दिक स्वागत छ।
3: हजुर,
2: गणतन्त्र स्थापना भएको पनि धेरै समय बितिसकेको छ, यसको उपलब्धि र अभ्यासलाई कसरी मूल्याङ्कन र विश्लेषण गर्न सकिन्छ डाक्टर खेमलाल देवकोटाज्यू?
3: अब यसलाई हामीले यसरी हेर्नुपर्छ, 7 दशकदेखिको नेपाली जनताले गरेका विविध खालको आन्दोलनको उपलब्धि भनेको 72 सालको संविधान हो भन्ने गरेका छु मैले। त्यस कारण तपाईँले अलिकति 72 सालको संविधानमै प्रवेश गर्दाखेरि, अब 72 संविधानमा अब 4-5 मेन पिलरहरू छन् कि, मेरुदण्ड, त्यो गणतन्त्र एउटा पिलर भइहाल्यो, संघीयता भयो, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व र विधिको शासन, लोकतन्त्र, मैले त्यसलाई 5 पिलर भन्ने गर्छु, हुन त 4 पिलरको कुरा गर्छन्। त्यस कारण यसमा हेर्दाखेरि चाहिँ मलाई के लाग्छ भने, अहिलेको संविधानभन्दा यो संविधान अलिकति प्रोग्रेसिभ पनि छ, र म चाहिँ अब विशेष गरी यसका संविधानका तपाईँले विभिन्न डाइमेन्सनहरू हेर्नुपर्छ, यसको राजनीतिक पाटोबाट होइन, त्यसपछि लाएर वित्त पाटोबाट, प्रशासनिक पाटोबाट हेर्नुपर्छ। र मलाई के लाग्छ भने, हिजो एकात्म राज्य व्यवस्थामा यो मुलुकको शासन व्यवस्था राजा महाराजाले चलाएका थिए होइन, त्यो ठाउँमा अहिले हामीले चाहिँ नेपाली नागरिक, नेपाली जनताको छोरोलाई हामीले राष्ट्रपति बनाएको छौँ। हिजो सार्वभौम सत्ता सम्पन्न को भन्दाखेरि त्यसको अधिकार चाहिँ राजामा केन्द्रित थियो, यो संविधानले सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भनेको छ। त्यस कारण यो पाटोबाट हेर्दाखेरि अब यो मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने भनेको समग्रतामा नेपाली जनताले हो। त्यस कारण यो 10 वर्षको अलिकति समीक्षा गर्दाखेरि मलाई के लाग्छ भने, नागरिकको अपेक्षा सरकारहरूबाट, विशेष गरी मैले पुराना दलहरू भन्छु, इस्टाब्लिस पार्टीहरू भन्छु, नागरिकले के अपेक्षा गरे थियो भने, हिजोको भन्दा अलिकति इफेक्टिभ सर्भिस होस्, क्वालिटी सर्भिस होस्, एकाउन्टेबल सर्भिस हो भनेर त्यो अपेक्षा थियो नागरिकको। होइन, त्यो अनुसार के भयो भने, 47 सालको संविधान पनि संसारको उत्कृष्ट भने नि, त्यो उत्कृष्ट भनेको संविधान पनि 10 वर्ष चलेन। त्यस कारण यो संविधान पनि हामीले उत्कृष्ट बनाएको छौँ। मैले यो संविधानको बारेमा त दर्जनौँ लेखहरू लेखाएको छु, हेर्नु होइन, दर्जनौँ लेखाएको छु, यति धेरै एडभोकेसी पनि गरेको छु, र मैले राष्ट्रिय सभामा, संसदमा पनि भनेको थिएँ, म त्यो प्रतिनिधि सभाहरूको राष्ट्रिय सभाको जोइन्ट बैठक पनि भनेको छु, राजनीतिक दलहरूले नागरिकको अपेक्षा अनुसारको, भावना अनुसारको काम गरेका छैन। राज्यको शक्ति, राज्यको शक्तिलाई संविधानले 3 तहमा विभाजन गरेका छ है, सङ्घीय तह र प्रदेश तह र स्थानीय तह भनेको छ। राज्यको शक्ति भनेको कार्यपालिकी, व्यवस्थापकीय, न्यायपालिका अधिकार भन्छ। यो अधिकारको प्रयोग गर्न, विशेष गरी प्रदेशलाई तिमीले दिएका छैनौ, स्थानीय तहलाई दिएका छैनौ, अदालतमा हस्तक्षेप भएको छ होइन, हरेक ठाउँमा होइन, संसद जति गतिशील हुनुपर्ने, क्रियाशील हुनुपर्ने, त्यो भएको छैन। विधिको शासन लोकतन्त्रको भन्छौँ होइन, एकदमै अध्यादेशको एकदमै होइन को बाट चाहिँ मुलुक चलेको छ। मैले तत्कालीन व्यवस्थामा, म राष्ट्रिय सभा हुँदाखेरि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जब प्रतिनिधि सभा दुईचोटि विघटन गरे, त्यो बेलामा होइन, म होइन, त्यो बेलामा यो भएन, त्यो जसले संविधान लिएर आएको छ, यत्रो आन्दोलनबाट जुन संविधान आएको छ, यो उपलब्धिको रक्षा गर्ने काम तपाईँहरूको हो, त्यस कारण तपाईँहरू संविधानको ट्र्याकभन्दा बाहिर जानुभएको छ। त्यस कारण भोलि खबरदार है, यो मुलुकमा चाहिँ तपाईँहरू सचिनु भयो भने, यो मुलुकमा मैले त्यो शब्दै प्रयोग गरेको छु, बालेन्सा र हर्क साम्पाङहरू यो मुलुकमा अहिले आएका छन्, फेरि जन्मने छन् भनेर भनेको छु। त्यस कारण अहिले होइन, मैले अहिले यो जुन झन्डै 2/3 सरकारबाट यो नागरिकको एउटा ठुलो अपेक्षा छ, ठुलो भरोसा छ, मलाई यो सरकारलाई असफल हुने छुट छैन। त्यस कारण संविधानमा सुधार गर्नुपर्ने कुरा प्रशस्तै छन्, चाहे गणतन्त्रको सवालमा, चाहे संहिता कानुनको सवालमा, चाहे त्यो समानुपातिक समावेशीको सवालमा, चाहे प्रदेशलाई अलिक गतिशील क्रियाशील गर्ने सवालमा, धेरै कुराहरू छन्। त्यस कारण मलाई अपेक्षा के छ भने, यो सरकार चाहिँ त्यो दिशा उन्मुख हुनुपर्छ होला भन्ने मेरो अपेक्षा हो।
2: हजुर, धेरै धेरै धन्यवाद। हामीले यो गणतन्त्र स्थापना भइसक्यो, यसो संस्थागत विकास भइसकेपछिका उपलब्धि र अभ्यासलाई हामीले सरस्वती हेर्दाखेरि केही निराशाजनक अभ्यासहरू पनि भए र जे खालको जनअपेक्षा थियो त्यो बमोजिमको उपलब्धि व्यवहार त रूपान्तरण हुन सकेन, प्रतिबिम्बित हुन सकेन, महसुस गर्न सकिएन भन्ने डाक्टर साहबको कुरा हुँदै गर्दाखेरि हामीले यो गणतन्त्र स्थापनाको यो अवधिलाई कसरी विश्लेषण गर्न सक्छौँ यसका उपलब्धिलाई? मान्य राजीव खत्रीज्यू,
4: विशेष गरी अघि डाक्टर साहबले भनेथे 7 सालदेखि यता हेऱ्यो भने 7 सालमा हाम्रो मेरो भनौँ तपाईँ मेरो हाम्रो हजुरबा पुस्ताले परिवर्तनको हुटुटी देख्नुभएको थियो, परिवर्तनको अपेक्षा गर्नुभयो। तर त्यो परिवर्तनको अपेक्षा गर्दा गर्दै करिब करिब अब हजुरबा पुस्ताहरू सकिसक्नुभयो। त्यसपछि बुवा पुस्ताहरू पनि त्यही परिवर्तनकै लडाइँका लागि लड्नुभयो, उहाँहरूको पनि ढाड करिब करिब कुप्रो भइसकेको छ। त्यसपछि अब तपाईँ हामी यही समय यही परिवर्तन सँगसँगै आएको छौँ, हाम्रो अवस्था के छ त्यो पनि हामी भोगिरहेकै छौँ। पछिल्लो अवस्था हेर्ने भने जेन्जी पुस्ताले पनि के गर्यो भन्दाखेरि चाहिँ पटक पटक आन्दोलन भए, परिवर्तनका लागि प्रयासहरू भए, तर साँच्चै जनताले अनुभूत हुने गरी परिवर्तन चाहिँ भएन। जुनसुकै त्यो व्यवस्था भन्नुहोस्, तपाईँले गणतन्त्र भन्नुहोस् या त राजतन्त्रभित्रकै विभिन्न चरणका परिवर्तनहरूमा पनि त्यो अनुभूत नभइसकेपछिको पछिल्लो अर्को विस्फोट भयो। समग्रलाई हेऱ्यो भने 10 वर्ष राजनीतिको समयको हिसाबले हेऱ्यो भने त्यो एकदम छोटो समय हो। मान्छेको आयुसँग जोडिएर हेऱ्यो भने अलिकति लामो समय होला, 10 वर्ष भनेको लामै समय मान्न सकिएला मान्छेको आयुसँग, तर राजनीतिक दौडको हिसाबले लामो यात्रा हुन्छ, त्यो हिसाबले हेऱ्यो भने यो छोटो समय हो। यो छोटो समयलाई हेऱ्यो भने केही हदसम्म उत्साहजनक छ, प्रयासहरू पनि नराम्रा भनेर भन्न सकिँदैन, राम्रा प्रयास पनि भएका हुन्, तर त्यो अपेक्षा चाहिँ आम जनतामा यति धेरै थियो कि त्यो अपेक्षा अनुसारको फल चाहिँ जनताले प्राप्त गर्न सकेनन्। अर्थात् राजनीतिले जनताको चुलोमा के परिवर्तन ल्यायो भन्ने हिसाबले कहिले पनि खोजिएन। जनताको चुलोमा कति परिवर्तन ल्याउनु पर्थ्यो राजनीतिले भन्ने कुरा चाहिँ हुनुपर्थ्यो, त्यो मापन कहिले पनि भएन। त्यस कारणले गर्दा बेला बखत विस्फोट भए, असन्तुष्टिका स्वरहरू गुन्जिए, यी सबै कुरा भए, तर केही हदसम्म काम पनि भएका छन्। तर समग्रतामा भन्ने हो भने चाहिँ के भइदियो 10 वर्षमा भन्दाखेरि चाहिँ जुन विगतमा जे चिज नराम्रो भनेर व्यवस्था परिवर्तन गरियो, राजा महाराजाहरूले शासन चलाए उनीहरू नराम्रो भयो त भनियो, तर फेरि कहीँ कतै नयाँ राजा महाराजाहरू जन्मिदिए कि भए कि भन्ने कुरा थियो, त्यो जनतामा पर्न गयो। त्यस कारणले गर्दा गणतन्त्र आफैमा उन्नत प्रणाली थियो, तर त्यसलाई हामीले प्रयोगका हिसाबले, राजनीतिक प्रयोगका हिसाबले जति त्यसबाट फाइदा लिन सक्नु पर्थ्यो त्यो चाहिँ लिन नसकेको हो। त्यस कारणले नै यो बेला बखत जुन किसिमको आन्दोलनहरू भइरहेका छन् त्यो यही कारणले गर्दा हो। हुन त कुनै पनि संविधान आफैमा पूर्ण हुँदैन, त्यसलाई पूर्ण बनाउँदै जाने हो। जस्तो अहिले पनि डाक्टर साहबले भने जस्तै संविधानमा भएका केही कमजोरीहरू छन्, छिद्रहरू छन्, त्यसलाई टाल्नुपर्नेछ, त्यसलाई पुर्नुपर्नेछ, त्यो सँगसँगै अगाडि जानुपर्ने अवस्था चाहिँ छ। अब करिब करिब त्यही दिशातर्फ यो सरकार जानु पनि पर्छ र त्यसबाट भाग्ने या असफल हुने छुट त यो सरकारले छँदै छैन।
2: अब एकदमै अब निश्चित रूपमा हामीले जुन खालका आन्दोलनहरू भए, असन्तुष्टिहरू प्रकट भए, त्यसले गर्दाखेरि हामीले कहीँ न कहीँ सुधार गर्नुपर्नेछ। हाम्रो शासकीय पद्धतिहरू, हाम्रो कार्यव्यवहारमा सुधार गर्नु पर्यो, सुशासन कायम गर्ने दिशामा हामी जानु पर्यो भन्ने अपेक्षा, नागरिक अपेक्षा त निरन्तर रहँदै नै रह्यो, तर पनि त्यो खालको परिणामको हामीले चाहिँ नि महसुस गर्न सकेनौँ। गणतन्त्रको सार्थक अभ्यासमा हामी जान सकेनौँ, यसलाई अलिक सुधार गरेर जानुपर्छ। सुधार त कहीँ न कहीँ हामीले गर्दै जानुपर्छ भन्ने कुराहरूको सन्दर्भमा अहिले एकल बहुमतको सरकार पनि छ, राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमतका साथ शासन सत्ताको बागडोर सम्हालिराखेको अवस्था छ र अहिले शासकीय सुधारका विभिन्न योजनाहरू पनि अगाडि आइराखेका छन् र संविधान सुधारको विषय पनि एउटा कार्यदल बनेर काम गरिराखेको छ। अब यो महत्त्वपूर्ण विषयमा चाहिँ नि अब सुधार गरेर जानुपर्ने बाटो चाहिँ के हुन सक्छ संक्षेपमा डाक्टर साहब?
3: अब यसलाई त्यसो 2-3 जस्तो राज्यका 3 अङ्ग हुन्छ नि, होइन, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका। जुडिसियरी सेक्टरमा म खासै जान्न होइन जान्न म अलिकति कार्यपालिका र व्यवस्थापिका कुरा गर्छु। होइन, कार्यपालिकाको चर्चा गर्दा जस्तो हाम्रो निर्वाचन प्रणाली अलिक प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली छ, होइन, त्यो निर्वाचन प्रणालीमा अलिकति हामीले अलिकति सुधार पनि गर्छौँ। मैले चाहिँ अब यो विशेष गरी यो संसदमा पनि मैले पटक पटक भनेको छु, हामीले यो समानुपातिक निर्वाचन प्रणाली भन्दा समानुपातिक निर्वाचन प्रणालीले पछाडि परेको वर्ग समुदायलाई चाहिँ मेन स्ट्रिमिङ गर्ने हो। यसको मतलब दलितको, जनजातिको, होइन, अथवा मुस्लिमको, होइन, देशले पछाडि परेका वर्ग समुदायलाई अगाडि ल्याउने हो। यो वर्ग र समुदायलाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरेर, होइन, त्यसलाई किनभने निर्वाचन क्षेत्रहरूलाई छुट्याएर, जस्तो महिलाको महिलाको निर्वाचन क्षेत्र छुट्याइदिने, दलितको निर्वाचन क्षेत्र छुट्याइदिने, आदिवासी अथवा अल्पसङ्ख्यक उसलाई निर्वाचन क्षेत्रलाई रिजर्भ गरेर त्यो वर्ग समुदायको बिचमा त कम्पिटिसन गराइदिने, त्यो बाट गरेपछि समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्ष मात्रै निर्वाचन प्रणाली जानुपर्छ भन्ने मैले यो धेरै बोलेको पनि छु, लेखेको पनि छु, त्यसमा जानुपर्छ। र यो सङ्ख्या पनि धेरै भयो, हाम्रो प्रतिनिधि सभाको सङ्ख्या त्यो गर्दाखेरि हाम्रो 110 र जुन 165 छ, जुन 275 छ, 110 हटाइदिए हुन्छ, त्यस कारण 165 65 ठिक्क छ, अझ त्यसमा पनि अझ सुधार गर्ने हो भने यो मैले संविधान संशोधनको टास्क फोर्सले मसँग पनि सम्पर्क गर्नुभएको छ, सुझाव पनि चाहियो भन्नुभएको छ, म लिखित पनि दिन्छु उहाँहरूलाई। र अझ त्यसमा 165 किनभने तपाईँले प्रत्यक्षमा कहिलेकाहीँ त्यो अल्पसङ्ख्यक समुदाय वर्गहरू कहिलेकाहीँ छुट्न सक्छन् कि, किनभने तपाईँले निर्वाचन क्षेत्रमा कुनै दलितको कुनै देशभरि छ होइन, त्यसमा कुनै चेपाङहरू चाहियो भने बरु त्यसलाई चाहिँ सर्टेन 10% जति पछि मनोनयन गर्ने क्या, होइन सरकारले मनोनयन गर्ने, तर त्यो निर्वाचन के अरे राजनीतिक दलहरूले निर्वाचनमा ल्याएको भोटको आधारमा त्यसरी पनि जान सकिन्छ। मैले भन्न खोजेको निर्वाचन प्रणालीमा सुधार गरौँ, प्रत्यक्ष जाउँ, अब पछाडि परेका वर्ग समुदायहरू प्रत्यक्षमा छुट्यो भने सर्टेन 10% जति लिएर आएर त्यसलाई ल्याउन सकिने भयो, त्यो भयो मैले त्यो पाटो भयो। अर्को हाम्रो जुन कार्यकारी छ नि, जो अधिकारको एक्जिक्युटिभ राइट्सको प्रयोग छ नि, अहिले हाम्रो संसदबाट निर्वाचित प्रधानमन्त्री सिस्टम छ, यो सिस्टममा चाहिँ हामी तलमाथि गर्न हुँदैन भने मेरो मान्यता, यसको पछाडिका विभिन्न कारण छ। जस्तो उदाहरणको लागि मानुहोस् न, हिजो हामी कहाँ केपी शर्मा ओलीले त्यो संविधानमै नभएको संसदलाई विघटन गरे होइन, त्यसले गर्दा त्यो संसदले नियन्त्रण गर्ने व्यक्ति त त्यो निरङ्कुश त्रात्रा गयो भने हामी प्रत्यक्ष निर्वाचित गर्ने प्रणालीबाट प्रधानमन्त्री नियुक्ति गऱ्यौँ भने साँच्चै हामी सिङ्गो मुलुकले दुःख पाउँछ, सिङ्गो नारीले दुःख पाउँछन्। त्यसकारण यो अहिले जुन विधि छ स्थायित्वमै जानु चाहिँ पर्छ। जस्तो यो संविधानले बहुमत दिँदैन भनेर मैले धेरैचोटि बोलेँ होला, लेखेँ होला होइन, अब अहिले झन्डै दुई तिहाईको आउँछ, बहुमत दिँदो रहेछ नि, तर पनि मैले अघि निर्वाचन प्रणालीमा सुधार गऱ्यो भनेपछि त्यो सधैँ हुन्छ होइन, त्यो बाटो जाउँ। तर प्रदेशमा चाहिँ मेरो सुझाव के हुन्छ, प्रदेशमा चाहिँ प्रत्यक्ष निर्वाचन मुख्यमन्त्री प्रणालीमा गए पनि हुन्छ, किनभने एउटा प्रदेशको मुख्यमन्त्री संविधानभन्दा बाहिर गयो भने सार्वसत्ता राष्ट्रिय अखण्डताभन्दा बाहिर गयो भने संविधानको धारा 232 लेखेको छ, त्यसलाई सङ्घीय सरकारले प्रदेश सरकार र प्रदेश सभालाई भङ्ग गर्न सक्ने अधिकार दिएको छ। त्यसकारण एउटा प्रदेशको मुख्यमन्त्री ट्र्याकभन्दा बाहिर गयो भने हामी ट्र्याकमा ल्याउन सक्छौँ, मुलुकको प्रधानमन्त्री ट्र्याकभन्दा बाहिर गयो भने एकदम खतरा हुन्छ। त्यसकारण मैले यो विधिमा जानुपर्छ भन्ने मेरो यो सिस्टम हो। अब पार्लियामेन्टका कुराहरूमा कस्तो छ भने, अब मैले अघि सांसदको संख्या घटाउने कुराहरू पनि गरेँ, कतिपय कुराहरू राष्ट्रिय सभा छ हामीसँग होइन, राष्ट्रिय सभा जहिले पनि प्रतिनिधि सभाको छायामा छ, ओझेलमा छ होइन, तर दलहरूले के गरे भने त्यो राष्ट्रिय सभाको जुन महत्त्व जुन गरिमा हो नि, त्यो महत्त्व गरिमाको जुन ओझ हो नि, त्यसको अवमूल्यन गरे के, चुनावमा पराजित भएकाहरू, त्यो लेखे त्यो बोल्न पनि नसक्नेहरू होइन, त्यस्ता मान्छेहरू त्यहाँ पठाउने होइन। भारत र अमेरिकामा के छ भने उपराष्ट्रपतिले राष्ट्रिय सभाको अध्यक्षता गर्ने सिस्टम छ कि, त्यस कारण हामीले उपराष्ट्रपतिले राष्ट्रिय सभाको अध्यक्षता गर्ने, त राष्ट्रिय सभाको 59 सङ्ख्या पनि चाहिँदैन, त्यसलाई घटाइदिए पनि हुन्छ क्या, त्यसलाई घटाइदिए पनि हुन्छ। अझ त्यसमा मलाई अझ जस्तो यो राष्ट्रसभाले वाचापत्रमा बोलेको छ सुधारेको प्रदेशको कुरा गरेका छ होइन, तर त्योभित्र के कसो भन्ने कुराहरू गर्नुभएको छैन। तर मलाई अहिले प्रदेशको प्रदेश सभाकोमा पनि त्यो संरचनामा पनि त्यो अघि मैले भनेको प्रतिनिधि सभा जस्तै त्यहाँ 550 छ, त्यहाँ पनि त्यो 220 त्यो समानुपातिकबाट घटाएपछि 330 मात्रै राखे पनि हुन्छ, एउटा मोडल यो भयो। अहिलेको सरकारलाई मैले धन्यवाद पनि दिन्छु किनभने मैले यो विषय पटपट उठान गर्ने पनि गरेको, हाम्रो संविधानले प्रधानमन्त्री सहित 25 क्याबिनेटको कुरा गर्यो तर अहिले 18 घटाएको छ, त्यो पनि राम्रो। म आफै राष्ट्रिय सभा हुँदाखेरि संहिता कानुन अनुगमन संसदीय विशेष समिति बनाएको थियो, त्यसको अध्यक्ष भएर पनि काम गरेँ, हामीले 15 भनेर सिफारिस गरेका थियौँ। तर तपाईँले साँच्चै त्यो फङ्सन फाइनेन्स फङ्सनरिज भन्छ त्यसमा अलिकति त्यो बिचमा हिजो एकात्म व्यवस्थाको को सिंहद्र सभाले गर्ने राज्य संरचनामा नेपाल सरकारले गर्ने कामको आधाभन्दा बढी प्रदेश स्थानीय तहमा गएको छ कि, सिद्धान्तले के भन्छन् जहाँ फङ्सन छ त्यहाँ फाइनेन्स हुनुपर्छ अनि त्यसपछि फङ्सनरी हुनुपर्छ भन्छ। त्यस कारण सिंहदरबारमा साँच्चै 10-12 मात्रै मन्त्री मन्त्रालय मात्रै भए पनि पुग्छ क्या, धेरै चाहिँदैन। त्यस कारण माथि पनि चुस्त बनाउने, उहाँले राष्ट्रपाले विज्ञहरूको मन्त्री कुरा गरेछ होइन, गैर सांसदलाई मन्त्री बनाउने कुरा गरेछ, त्यो पनि राम्रो छ, त्यसमा जानुपर्छ। र अर्को के हो भने यो प्रधानमन्त्रीको पनि सीमा तोक्नु पऱ्यो क्या, दुई कार्यकालभन्दा बढी चाहिँ राख्नु भएन। यो हिजोको भावमा सबैभन्दा ठुलो समस्या के हो, घुमिफिरी प्रचण्ड प्रधानमन्त्री, घुमिफिरी देवा ओली भएको हुनाले नागरिकमा निराशा। त्यस कारण तपाईँले दुई कार्यकाल प्रधानमन्त्री अनि त्यसपछि सांसद पनि लगातार दुईचोटि गरे हुन्छ होइन, तेस्रो खाली भएपछि फेरि गर्ने, त्यस कारण मन्त्रीको पनि सीमा तोक्ने, प्रधानमन्त्रीको पनि सीमा तोक्ने, तलदेखि यसरी गरेपछि यो नागरिकले खोजेको चाहिँ हो, यसरी चाहिँ गयो भने साँच्चै यो संविधान चाहिँ कामयाबी होला, गतिशील होला, नागरिकको अपेक्षा अनुसार काम होला होइन।
2: डाक्टर साहबले कुरा गर्नुभयो, अब संविधान सुधारको लागि संशोधनका लागि एउटा कार्यदलले पनि काम गरिराखेको छ, सरकारले कार्यदल गठन गरेको छ र विभिन्न सुझावहरू पनि आइराखेका छन्। अब कसरी गर्दाखेरि यो उन्नत लोकतन्त्रको अभ्यास गर्न सकिएला, कल्याणकारी लोकतन्त्रको एउटा चाहिँ अनुभूति होला भन्ने ढङ्गबाट सरकारले पनि प्राथमिकताका साथ कामहरू गरिराखेको छ। सो अघि डाक्टर साहबले भन्नुभयो सुधार यो ढङ्गबाट हाम्रो निर्वाचन पद्धतिमा सुधार गर्नुपर्ने भयो, हाम्रो शासकीय पद्धतिमा सुधार गर्नुपर्ने भयो, मितव्यय हुनु पर्यो, संघीयताले अलि सशक्त ढङ्गले काम गर्न सक्ने खालको अभ्यासमा अब जानु पर्यो भन्ने खालका कुरा गर्दै हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रति अहिले आम जनताको ठुलो अपेक्षा, भरोसा, विश्वास छ र उसले अब कसरी अगाडि जान्छ भन्ने आम चासो पनि घनीभूत रूपमा अगाडि बढिराखेको छ। यसै सन्दर्भमा कुरा गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले के कसरी शासन पद्धतिलाई अगाडि बढाउने सोचिराखेको छ? डाक्टर साहबले भनेकै कुराहरूमा यहाँ
4: म त्यसमा प्रवेश गर्छु। त्योभन्दा अगाडि मलाई अलिकति एउटा जोड्न मन लागेको विषय चाहिँ जस्तो सङ्घीय गणतन्त्र हामीले भनेका छौँ, सङ्घीय गणतन्त्रको सफलता र असफलताको मानक भनेको चाहिँ हामीले जब सिंहदरबारभित्रको भिड कुन लेभलमा घट्दै जान्छ भन्ने कुराले बढ्दै जान्छ भन्ने कुराले चाहिँ फरक पार्छ जस्तो मलाई लाग्छ। किनभने सिंहदरबारमा जब तपाईँ भिड बढी देख्नुहुन्छ भनेदेखि तपाईँ यो सङ्घीयता असफल हुँदैछ, यो असफल भयो भनेर बुझ्नु पर्यो। यदि सिंहदरबारभित्र भिड घट्दै गयो भनेदेखि के बुझ्नु पर्यो भने यो सङ्घीयता सफल हुँदैछ, सफल उन्मुख अवस्थामा छ भनेर बुझ्नुपर्ने हुन्छ। अघि हामीले तिन तहको कुरा गऱ्यौँ, तिन तहको कुरा गर्दै गर्दा आज आफ्नो अधिकार क्षेत्र अधिकार विषयमा मिचिएका विषयहरू अझै कतिपय सल्भ हुन सकेको छैन, प्रदेशले गर्ने कि स्थानीय तहले गर्ने कि सङ्घले गर्ने भन्ने विषय कतिपय अवस्थामा अझै पनि माथापछि हाम्रो चल्ने गरेको देखिन्छ। अब अघि डाक्टर साहबले भन्नुभयो यस्तै, मलाई चाहिँ एउटा लाग्ने कुरा के हो भने हामीले सबैभन्दा मजबुत बनाउनु पर्ने भनेको चाहिँ स्थानीय तहलाई नै हो। स्थानीय तहलाई हामीले जति मजबुत बनाउन सक्यौँ त्यति जनताले डेलिभरी पाउने हो र त्यो सरकार भएको अनुभूत गर्ने हो। त्यस कारणले बरु संरचनात्मक हिसाबले हामीलाई 753 स्थानीय तह आवश्यकता हो कि होइन, होइन भने त्यसलाई सङ्ख्या घटाएर भए पनि ठुलो साइज ठुलो बनाउने, अधिकार सम्पन्न बनाउने, सङ्ख्यामा घटाउने हिसाबले जान सक्ने अवस्था नै बहस गर्नुपर्छ भने जस्तो लाग्छ एउटा कुरा। अर्को कुरा भनेको चाहिँ तपाईँको विशेष गरी प्रदेशको सन्दर्भमा प्रदेश र केन्द्रको सङ्घीय सांसद गर्दाखेरि करिब करिब हामीसँग 800-900 सांसद यो देशमा र मन्त्रीहरूकै हिसाबले हेऱ्यो भने नि हामी 100-150 मन्त्रीहरू साइरन बजाउँदै हिँड्नुहुन्छ यो देशमा। भनेपछि हामीलाई यति धेरै सङ्ख्यामा सांसद आवश्यकता थियो कि थिएन, त्यति धेरै मन्त्रीहरू आवश्यकता थियो कि थिएन, स्थानीय तहदेखिको जनप्रतिनिधिको हिसाब गर्यो भने त्यो सङ्ख्या कहाँ पुग्छ, भनेपछि सङ्घीयता चाहिँ काहीँ न काहीँ हाम्रो खर्चको हिसाबले चाहिँ बोझिलो बन्यो कि, त्यसले जे दिनु पर्थ्यो त्यो चाहिँ दिएन, तर लिनुपर्ने कुरा चाहिँ सबै लियो भन्ने भाष्य जसरी सिर्जना भयो त्यो भाष्य मात्र होइन काहीँ यथार्थको नजिक पनि छ। त्यस कारणले गर्दाखेरि जस्तो जिल्लाकै सन्दर्भमा पनि मलाई जाँच लाग्छ हर्कस गुरुङले कुनै समय 40 जिल्ला भए पुग्छ यो देशमा भनेर उहाँले भन्नु 25 जिल्ला उहाँले भन्नुभएको, भनेपछि हामीले त 75 भएको पनि बढाएर 77 पुर्यायौँ, दुईवटा बढायौँ, त्यो बढाउनु पर्ने आवश्यकता थियो कि थिएन भनेर हेऱ्यो भने त्यो आवश्यकता थिएन। त्यस कारणले यी सबै कुरालाई घटाएर लिएर जाने र जनप्रतिनिधिको सङ्ख्या नि तल ल्याउने हो भनेदेखि अनि कर्मचारी प्रशासनको हिसाबले चाहिँ कर्मचारीलाई चुस्त दुरुस्त बनाउने हो भने यी सबै कुराहरू यो सिंहदरबारमा भिड जम्मा भइरहनु पर्ने अवस्था रोकिन्छ भने जस्तो लाग्छ। र रासपा सरकारले अहिले गर्नुपर्ने काम पनि यही नै हो सबभन्दा ठुलो कुरो। सरकार उसले जे यहाँबाट गर्नुपर्ने नीतिगत तहमा गर्नुपर्ने कामहरू, संसदले गर्नुपर्ने काम, त्यसपछि कार्यान्वयन चरणमा गर्नुपर्ने काम, यहाँबाट हुनुपर्ने काम हुने, तर जनताले चाहिँ सिंहदरबार धाउनु नपरोस्, सिंहदरबारका मन्त्रीका कोठाहरूमा चारेर यो मेरो योजना, यो मेरो यो ठाउँमा मेरो समस्या भयो भन्ने अवस्था अन्त्य भएको दिन सङ्घीयताको सफलताको मापन हुन्छ भन्ने लाग्छ मलाई चाहिँ।
2: अघि डाक्टर साहबले एउटा कुरा जोड्नु भएको छ कि हामीले संविधान संशोधनको जुन बहस गरिराखेका छौँ यस सन्दर्भमा कार्यकारी प्रमुखको पनि बहस घनीभूत रूपले चलिराखेको छ, यसका अन्तर्राष्ट्रिय अभ्यासहरू र हाम्रो देशको सन्दर्भमा के गर्दा उपयुक्त हुने हो भन्ने सन्दर्भमा पनि उहाँले चासो व्यक्त गर्नुभयो र आफ्नो सुझाव पनि मैले ठाउँमा राख्नुपर्ने राखिराखेका छु भन्ने कुरा उहाँले गर्नुभएको छ। र राष्ट्रिय स्वतन्त्र पार्टीले वाचा पत्रमा सुधारिएको प्रदेशको कुरा गर्नुभएको छ, अलि अस्पष्टता भयो भन्नु खोज्दै हुनुहुन्छ, यसमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले कस्तो सुधारिएको प्रदेशमा चाहिँ के प्रविजन गर्न खोजेको अलिकति स्पष्ट पारिदिनुहोस्।
4: विशेष गरी संसदहरूको सङ्ख्याको विषयमै हो मुख्य गरी एउटा कुरा, त त्यो एउटा विषय कुरा रह्यो। अर्को भनेको प्रदेशको सङ्ख्याको पनि कुरा आउन सक्छ र त्यो सँगसँगै जोडिएको अर्को विषय चाहिँ उहाँले अघि भन्नुभयो, अब मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट ल्याउने या जस्तो हाम्रो राष्ट्रिय सभामा पनि जुन मोडालिटीबाट निर्वाचनको प्रक्रिया छ त्यही मोडालिटीबाट जाने कि भन्ने कुरा, यो दुईवटा विषय हुन सक्छ भन्ने हो, यो छलफलकै विषय हो, अब अहिले यही भन्ने कुरा त हुँदैन, तर संख्या चाहिँ घटाउने कुरामै हो, संख्या घटाउने हो, त्यो जनप्रतिनिधिको हिसाबले होस् या प्रदेशको संरचनाको संख्याको हिसाबले त्यो घटाउनु पर्ने आवश्यकता देखिन्छ। र अघि डाक्टर साहबले भन्नुभएको अर्को एउटा विषय चाहिँ कस्तो हुँदो रहेछ भन्नुहुन्छ भने, हामी पनि लामो समय मैले पनि टेलिभिजनमा काम गर्दै गर्दा या तल्लो जेन्जी पुस्ताहरूको बुझाइ पनि के रह्यो भने, पटक पटक सरकार परिवर्तन भइरहँदा, सरकार ढलिरहँदा यो गणतन्त्रप्रतिको अविश्वास मानिसमा बढ्दै गएको थियो नि त, होइन, बहुमतै पुग्दैन कहिले, बहुमत आउँदैन भन्ने अवस्था पनि थियो। अनि त्यो भइसकिसकेपछि बरु प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री भइदियो भनेदेखि, निर्वाचित कार्यकारी प्रधानमन्त्री भइदियो भनेदेखि सबै कुरा ठिक हुन्थ्यो, भारतले बनाइदियो, चिनले बनाइदियो, कसले बनाइदियो सरकार भन्ने अवस्था पनि आउँदैन थियो, जनताले बनाउँथे भन्ने एउटा अवस्था चाहिँ बनेको। तर यदि बहुमतको सरकार बन्न सक्छ यही संविधानबाट, अझ सुधार्न सकियो भने अझै पनि हामी भोलिको दिनमा जुनसुकै पार्टीले ल्यास बहुमत, त्यो दिगो सरकार बन्न सक्छ भन्ने अवस्था हामीले त्यो विश्वास दिलाउन सक्यौँ भनेदेखि त डाक्टर साहबले भने जस्तो त्यो प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचनमा जानै पर्छ भन्ने पनि होइन। चाहेको चाहिँ जनताले के हो भने दिगो सरकार चाहेको, यो दुई महिना, तीन महिना, एक वर्ष, दुई वर्षमा सरकार परिवर्तन भइरहने अवस्था नहोस् भन्ने चाहिँ खोजेको, त्यसका लागि अरू विकल्पहरू अप्नाउन सकिन्छ।
2: राजनीतिक परिवर्तनका लागि आन्दोलन भइरहने, व्यवस्था परिवर्तनका लागि आन्दोलन भइरहने, यो पछि अर्को किसिमका, सधैँ नेपालले यो राजनीतिक परिवर्तनको गोलचक्करमा कहिलेसम्म गइराख्ने, सुशासन र समृद्धिका बहसहरू किन घनीभूत हुन्छ?
3: एउटा मात्रै उदाहरण दिन्छु तपाईँलाई, एउटा उदाहरण मात्रै काफी छ। हामीले सात वर्षमा संविधान जारी गऱ्यौँ, होइन, पहिलो संविधान सभाले सकेन, दोस्रो संविधान सभा दुई वर्षभित्रमा जारी गऱ्यौँ, हामी सात वर्षमा त हामी संविधान जारी गऱ्यौँ, दस वर्ष भयो नि, हामी आज बहस गर्दैछौँ होइन यही विषयमा, संविधान जारी गरेको दस वर्ष भयो, तर अहिलेसम्म हामी निजामती विधेयक कानुन ल्याउन सकेनौँ नि, दुर्भाग्य भन्छु कि मैले, होइन, किनभने यो निजामती कानुन विधेयक जब नआउने बित्तिकै यसले तपाईँले जुन सर्भिस डेलिभरीको कुरा गर्नुभएको छ तपाईँले, जस्तो हिजो हामीले सिङ्गो गाविसलाई वडा बनाएको छौँ, तपाईँले हिजो सिङ्गो गाविसलाई वडा बनाएको छौँ, यहाँ त तपाईँका हिमालका ठुला ठुला यस्ता छन् कि पालि हिजोको गाविस
2: है,
3: काठमाडौँका तिनवटा जिल्लाभन्दा ठुला गाविस हिजो थिए, अहिले त अहिले कुरा छोड्नु, अहिले त यति वडा पनि ठुला ठुला वडा छन्। अब मैले त्यो अघि निजामतीको कुरा गर्दाखेरि, तब सङ्घीय निजामती विधेयक कानुन आइदिँदाखेरि प्रदेशको निजामती कानुन समयमा आएन, उनीहरूले आफ्नो तरिकाले लिएर आए। हाम्रो संविधानले के भन्छ भने, संविधान धारा 227 के भन्छ भने, स्थानीयको कर्मचारी व्यवस्थापन लगायत कुराहरू प्रदेश कानुनमा पनि भन्छ। जब प्रदेशले सङ्घले ल्याइदिएर चाहिँ हामी बनाउला भनेको छ, अनि स्थानीयको नै सेवा व्यवस्थापनको सेवा कानुन हुन्छ कि, स्थानीय निजामती कानुन हुन्छ, सङ्घले ल्याएपछि प्रदेशसँग प्रदेशले तातमिता मिलाउने, प्रदेशको स्थानले तातमिता मिलाउने हो नि त, किनभने हिजो 1,00,000 जति निजामती कर्मचारी हामी समायोजन गर्दाखेरि 50% तल गएका छन्। एउटा सबल पक्ष नै हेरौँ, हरिसिंहका दुईवटा पाटा हुँदाखेरि त्यो सिंहदरबारबाट कहिल्यै तल नजाने कर्मचारीहरू अहिले यो संविधानको कारणले घिसारेर तल लगिया छ भनेको छु कि मैले, तल गएका छन्, कहिल्यै काठमाडौँ छोड्न नचाहने, कहिले ठुला सहर होइन मुस्किलले गए पनि सदरमुकामसम्म पुग्नेहरू तल जाँदै नजाने, यो संविधानले कारणले 50% तल कर्मचारी गएका छन्। एउटा कुराहरू है मैले यो सन्दर्भ भएको हुनाले, मैले हिजो म स्थानीय विकास मन्त्रालयमा वित्तीय विकेन्द्रीकरण विज्ञ भएर काम गर्थेँ, मेरै हातले त्यो बेलाका जीविस गाविस नगरपालिकालाई फर्मुला डिजाइन गरेर त्यो निशर्त अनुदान टेक्निकली मैले सहयोग गर्थेँ। हिजो मुस्किलले 10,00,000-15,00,000 जुन अनुदान पाउँथे, मानस तिनवटा गाविस मिलेर एउटा भयो, मुस्किलले 1 करोड अहिलेको प्राइसमा, अहिले एउटा पालिकाको बजेट औसत 80 करोड छ, 80 करोड बजेट छ, हेर्नुहोस्, यो भनेको यो संविधानको, यो गणतन्त्रको, यो संहिताको मकसद हो क्या, उपज हो, यसलाई पनि हामीले सँगसँगै लानुपर्छ। मैले कर्मचारी गएका छन्, तर अघि तपाईँले सर्भिस डेलिभरी कुरा निजामती कानुन नल्याइदिँदाखेरि वडामा कर्मचारी छैन, हेर्नुहोस् पालिकामा कर्मचारी छैन, अघि मानुजीले भने जस्तै होइन, जबसम्म सिंहदरबारमा तपाईँको जब भिडभाड हुन्छ, मानुस कि विकेन्द्रीकरण संहिता कमजोर भयो, तपाईँले संविधानले के चाहेको के खोजेको छ भने, तपाईँले सबै कुराहरू कर्मचारीको स्थानीयको तहलाई जति चाहिन्छ, मैले म राष्ट्रिय सभाको समितिको को संयोजक हुँदाखेरि स्थानीय तहमा जे जति कर्मचारीको आवश्यकता पर्छ एक मुस्त मुख्यमन्त्री कार्यालय पठाइदिनुहोस्, मुख्यमन्त्री कार्यालयको विश्वास छैन भने तपाईँले एउटा कार्यविधि मापदण्ड बनाएर पठाइदिनुहोस्, त्यसको व्यवस्थापन त्यहीँ गर्छ, यहाँ चाकरी गर्न लगाउनुहोस् न भनेर मैले पटापट भनेको, चाकरी गर्न लगाउने अहिले त निमित्तको भरमा चलेका, हेर्नुहोस् हामीले हिजो मुस्किलले 10-15 लाख बजेट हुँदाखेरि पनि त्यो खदर सुब्बाले चलाएका थिए, यत्रो 80 करोड हुँदाखेरि पनि त्यही निमित्त खदर सुब्बाले स्थानीय सरकार चलाएर बसेको, अनि हामीले कम्ती उपसचिवसँग दरबन्दीले द्याउन भनेर हामीले सिफारिस गऱ्यौँ, टिर पुछरै नलाउने, मैले अघिल्लो सरकारको कुरा भन्न खोजेको, तर यो सरकार आउने बित्तिकै होइन निमित्त कर्मचारी चाहिँ उनीहरूले सबै जिरो गरिदियो कि मैले कम्तीमा यो पाटोमा त्यस कारण यो सर्भिस डेलिभरी भनेको त त्यहाँबाट पनि जोडियो नि. त्यस कारण यो ठुलो हिजोको गल्ती नेताहरूले गरे. कर्मचारी चाहिन्छ कि तपाईँले सुशासनको लागि, त्यो भित्र अरू पाटा छन्, सुधार गर्नुपर्ने कुराहरू धेरै छ. त्यस कारण दुइटै पाटो छ होइन. त्यस कारण जनताले खोजेको भनेको सेवा प्रवाह नै हो होइन, सर्भिस नै हो. हाम्रो संविधानको सुन्दर पक्ष हेर्नुहोस् त, अलिकति हिजो सानोतिनो कामको लागि मान्छे सदरमुकाम जान्थ्यो होइन, चाहे शिक्षाको काम होस्, चाहे स्वास्थ्यको होस्, चाहे कृषिको होस्, चाहे पशुको होस्, चाहे सबै अलिकति ती कार्यहरू चाहिँ कहाँ गर्छन्, अहिले पालिकामा गएका छन्, कतिपय प्रदेशमा गएका छन्. हिजो योजना माग्नलाई उहाँ कर्णालीदेखि लिएर होइन सुदूरपश्चिमदेखि लिएर राष्ट्रिय योजना आयोग र यहाँ अर्थ मन्त्रालय भिडभाड हुन्थ्यो. अहिले यहाँ आउँदैनन्, अहिले ठुलो स्रोत साधन तलै पनि गएको छ, भिडभाड पनि हुँदैन. त्यस कारण मैले वित्तीय संहिताको पाटोबाट, प्रशासन संहिताको पाटोबाट के राम्रो पनि छ, त्यहाँ कमी कमजोरी पनि छ. यो कमी कमजोरीलाई करेक्सन गर्नुपर्छ. यो भनेको कतिपय कुराहरू संविधान संशोधन छन् जोडिन्छ. जस्तो प्रदेशमा पनि मन्त्रालय मन्त्रीको सङ्ख्या मैले 5-7 भनेको छु, म होइन बढीमा 7, 5 बढी चाहिँदैन भनेको छु मैले. यहाँ सङ्घमा पनि 10-12 ल 15 बनायो भने केही फरक पर्दैन भने. त्यस कारण यी सबै कुराहरूमा हामीले सुधार गर्ने हो. किनभने प्रदेश चाहिँ संहिताको प्राय हो क्या. यो भनेको यो 8 देखिको 7 नेपाली जनताको माग हो. यो भनेको तपाईँको पहिचानसँग जोडेको विषय हो होइन. त्यस कारण काठमाडौँले प्लानिङ गर्ने होइन कि, बरु त्यसको लागि चाहिँ सेन्ट्रल गभर्मेन्टले नीति कानुन बनाइदिने, स्रोत साधन जुटाइदिने, बरु रिजल्ट खोज्ने हो क्यातिर जान चाहिँ जरुरी छ.
2: हजुर एकदमै. अब यो संहिता कार्यान्वयनको अवस्था, गणतन्त्रको यस्तो संस्थागत विकासमा जे जति हामीले समय लियौँ, यो समयमा धेरै कामहरू गर्न सकिने थियो. धेरै सुविधाजनक बहुमतका सरकारहरू पनि विगतमा बने, तर तिनीहरूले गरेको कार्यव्यवहारले गर्दाखेरि ठुला आन्दोलनहरू पनि भए र अहिले जेएनजी पुस्ताको आन्दोलनपछि अर्को किसिमको एउटा राजनीतिक कोर्स अगाडि बढिराखेको अवस्था छ. यहाँ धेरै अपेक्षाहरू नागरिकका छन् र अघि डाक्टर साहबले भन्नुभयो जस्तै यदि सरकारले चाह्यो भने र इच्छा शक्ति भयो भने सुधारका धेरै कामहरू जान सक्दो रहेछ नि. त्यस कारणले गर्दाखेरि समृद्ध नेपालको जुन चाहना छ त्यतातर्फ मुलुक अगाडि बढ्न सकोस् भन्नको निमित्त धेरै कामहरू यो सरकारले पनि गर्नुपर्नेछ. के मेजर विषयहरूमा अगाडि जानुपर्छ, त्यो रोडम्याप के छ?
4: जस्तो तपाईँ हामीले 7-17 साल, 17-62 साल, 62-63 को आन्दोलन, त्यसपछि जेएनजी मुभमेन्टसम्म आउनुभयो भने प्रत्येक आन्दोलन पछाडि नकारात्मक चाहिँ भएको छैन, सकारात्मक नै भएको छ, राम्रै कुराहरू हुने प्रयास भएका छन्. मात्रै कुरा के हो भन्दाखेरि जति अपेक्षा गर्यो त्यो अपेक्षाकृत काम भएन भन्ने मात्रै कुरा हो. त्यस कारणले गर्दा अब यो जेएनजी मुभमेन्ट पछाडिको चाहिँ यो त चेतनाको लडाइँ थियो, यो चेतनाको आन्दोलन थियो. यो त्यस कारणले गर्दा यो पुस्ताले गरेको वास्तवको चेतनाको, किनभने तपाईँ मैले किन चेतना भनिरहेको छु भन्नुहुन्छ भने त्यो पछाडिको तपाईँ निर्वाचन हेर्नुहोस्, गणतन्त्र त त्यही गणतन्त्र हो, त्यही संविधान हो, त्यही भित्र भएको निर्वाचन हेर्नुहोस् त कति फरक भयो. यो पहिलो पटक होला सम्भवतः कसैको राजनीतिक दलको मुद्दालाई हेरेर भोट दिएका छन् जनताले, राजनीतिक दलको मुद्दालाई हेरेर. त्यो सँगसँगै अब पुस्तान्तरणका लागि, त्यो एउटा चेतका लागि, उन्नत चेतका लागि पनि मत दिएको अवस्था छ. अनि अर्को कुरा के भयो भन्दाखेरि पार्टीको मुद्दा र नेतृत्वलाई चिनेर पनि मत दिएको छ. किनभने जिल्लामा को उठ्दैछ, त्यो क्षेत्रमा को उठ्दैछ भनेर पनि धेरै खोजिएन यसपटक. यसपटक नेतृत्व कसले लिँदैछ, यो देशको प्रधानमन्त्री को बन्दैछ र उनीहरूको एजेन्डा के छ, उनीहरूले के गर्दैछन् भनेर मत दियो. त्यो किसिमको चेत राखेको पनि हो यो आन्दोलनले. त्यस कारणले मैले देखेको कुरा चाहिँ के भन्नुहुन्छ भने यो 5 सरकारले गर्नुपर्ने काम भनेको एउटा त विगतमा भएका जे कमी कमजोरी छन् त्यो कमी कमजोरी, त्यो छिद्रहरूलाई पनि टाल्दै जानुपर्ने अवस्था छ. त्यो बजेटका हिसाबले होस् या राजनीतिक अरू विभिन्न आयामबाट हेर्ने हो, त्यो सबै कुरामा हेर्ने त्यो छिद्र टाल्नुपर्ने अवस्था छ भनेदेखि अर्को चिज चाहिँ नयाँ सिर्जना गर्नुपर्ने अवस्था छ. हामी त संविधानवाद भनेर पटक पटक भनिरहेको छ, हामीलाई अरू कुनै वाद चाहिएको थिएन, संविधानभित्रै सबै कुरा छ, त्यसमा भएका कमजोरी मात्रै सुधारौँ, त्यही संविधान नै हो हाम्रो वाद भनेर हामीले त भनिरहेको छौँ नि त. त्यस कारणले गर्दाखेरि संविधानलाई अक्षरशः पालना गर्न सक्ने अवस्था मात्रै बनायौँ, जुन सुशासनदेखि लिएर पारदर्शिताका कुराहरू यी कुराहरू गर्न सक्यो भने धेरै हच हुन्छ र खर्च कटौती. मैले त्यही भएर भनेको छु लोकतन्त्र भनेको समानता, दूरदर्शिता र पारदर्शिता लोकतन्त्रका आँखा हुन् भनेर हामीले भन्यौँ, तर त्यो आँखाले वास्तविक रूपमा काम गर्ने दृश्य देख्न सक्यो कि सकेन. समानता, स्वतन्त्रता र भाइचारा चाहिँ लोकतन्त्रको आत्मा भन्यौँ, त्यो कुन रूपमा प्रयोग भयो, त्यो आत्माले काम गर्यो कि गरेन. त्यस कारणले यिनै कुराहरूलाई मात्रै हामीले यो 5 समयमा संस्थागत गरिदिन सक्यौँ. संस्थागत ठुलो चमत्कार गर्नु पर्दैन, हामीले संविधान भित्र भएका कुरालाई चाहिँ संस्थागत गर्न, संविधानलाई संस्थागत गर्यौँ भनेदेखि त्यस पछाडिको अरू दिन रासपा आओस् या अरू कोही आओस् त्यो आफै बाटो बन्दै जान्छ जस्तो मलाई लाग्छ.
2: हजुर हामी कार्यक्रमको अन्तिम चरणमा छौँ, मसँग धेरै समय बाँकी छैन. संक्षेपमा अब हामीले जे जति उपलब्धिका कुरा गऱ्यौँ, जे जस्ता समस्याका कुरा गऱ्यौँ, जे जस्ता चुनौतीका कुराहरू गऱ्यौँ र यो गणतन्त्रलाई संस्थागत गर्ने र लोक कल्याणकारी राज्यको स्थापना गर्न सन्दर्भमा हामीले गर्नुपर्ने बाटोहरू यो हो, यतातर्फ जानुपर्छ भने सघन छलफल र बहसहरू चलि नै राखेका छन् र यो निरन्तर चल्नु पनि पर्ने स्थिति छ। अब यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो र संस्थागत बनाउन र उपलब्धिमूलक बनाउनको निमित्त यो केवल कागजी रूपमा प्राविधिक रूपमा राम्रो बनेको व्यवस्था मात्रै भन्दा पनि नागरिकसँग प्रत्यक्ष अनुभूत गर्ने गरी परिणाम आउने गरी गर्ने गरी अब के कसरी अगाडि जानुपर्छ? संविधान संशोधनको यो बहस पनि चलिराखेको सन्दर्भमा यसमा अब राजनीतिक दल सरकार नागरिक समाज सबैको चाहिँ नि साझा प्रयास चाहिँ के हुनुपर्छ? संक्षेपमा म रक्षा गरेँ।
3: तपाईँले राय दल पनि जोड्नु भयो, मलाई लाग्छ के छ भने अब यसमा अघि जस्तो मलाई चाहिँ एकदमै खुसी लाग्यो के भने नि जस्तो राज्यसभाको मैले नीति तथा कार्यक्रम हेर्दाखेरि 100 नम्बर मुद्दामा के ल्याएको छ भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था हाम्रो मार्गदर्शन हुने भएछ। यति खुसी लाग्यो नि वास्तवमा, किनभने एक खालको अब यो राजसभाको यो संहिताप्रतिको धारणा के हो भन्ने कुरो हो, नागरिकमा एक खालको के थियो भने अन्यलता थियो क्या, त्यसले यसलाई चिर्दियो होइन, यसलाई चिर्यो। र अर्को पाटो के हो भने जब बालेन्द्र शाह चुनावी दौरानमा जब जनकपुरमा जानुभयो उहाँको पहिलो सम्बोधनमा के भन्नुभयो भने होइन, पहिलो चुनावी सम्बोधनमा तपाईँ अधिकार माग्न काठमाडौँ जाने होइन भन्नुभएको छ, अधिकार माग्न काठमाडौँ जाने होइन, पशुपतिनाथ र सोमनाथको दर्शन गरेर जाने भन्नुभएको छ। बालेन्द्र शाहले अर्को दमकमा अर्को एउटा भाषणमा पनि भन्नुभएको थियो प्रदेश संरचना महँगो छैन भन्नुभएको थियो कि, मलाई लाग्छ किनभने यसमा भ्रम छ मानेज्यू, यसमा भ्रम छ। जस्तो आर्थिक वर्ष 2081-82 यो अर्थ मन्त्रालयको मातहतमा हाम्रो मालेखा नियन्त्रक कार्यालय छ, उसले निकालेको डेटामा के छ भनेको तीन तहको वित्तीय विश्लेषण होइन आइबीएको डाटामा चाहिँ कर्मचारी र पदाधिकारीको तीन तहको कुल खर्च चाहिँ 3 खरब 10 अरब रहेछ। मैले पदाधिकारी कर्मचारीको खर्च प्रशासनिक खर्च 3 खरब 10 अरब रहेछ, त्यसमा प्रदेशको खर्च भनेको 4.69%, 100 रुपियाँ 5 रुपियाँ पनि छैन क्या खर्च, अहिलेको संरचना पनि छैन। मलाई लाग्छ हाम्रो बालेन्द्र शाहले कसरी यो इन्फर्मेसन लिनुभयो होला मलाई अचम्म पनि लाग्यो। त्यस कारण हामीले यति भन्दा भन्दै पनि हामीले सुधार चाहिँ गर्न छोड्न हुँदैन। हेर्नुहोस् प्रदेश संरचना नै सुधार गर्नुपर्छ, सङ्घीय संरचना नै सुधार गर्नुपर्छ, स्थानीय पनि सुधार गर्नुपर्छ। म चाहिँ स्थानीयको सन्दर्भमा मेरो धारणा के छ भने मानेज्यू हामीले सब्सिडियारिटी प्रिन्सिपल हेर्नुपर्छ, सन्निकटताको सिद्धान्त। स्थानीय सरकार भनेको जनताको घरदेखिको सरकार हो, त्यसलाई धेरै टाढा लानु हुँदैन भन्ने मैले मान्यता राख्छु। बरु पदाधिकारीको तलब भत्ता सुविधा बढी बढी भयो भने दिनदिनै किन कार्यालय जानु पऱ्यो होइन, गाडी सुविधा पनि किन दिनु पऱ्यो, कहिले काहीँ गयो हुन्छ होइन। सांसदहरूलाई पनि मलाई के लाग्छ, मैले स्विजरल्यान्डमा गएर पनि हेरेँ, सांसदहरूलाई संसदको बैठकमा जाने, समितिको बैठकमा जाने, अर्को बेलामा आफ्नै बिजनेस व्यवसाय गरेर बस्छ कि काम। म मानु न मैले नलेजको एक्सर्साइज गर्छु कि, म राष्ट्रिय सभाको सांसद हुँदाखेरि मैले नलेज बेचेर पनि मैले घर खर्च चलाउन सक्थेँ नि, मलाई त्यो एलाउ थिएन कि, हाम्रो संविधान हाम्रो कानुनले एलाउ थिएन कि। कम्तीमा त्यो बाटो खोलिदिने हो भने हाम्रो सांसदलाई दिनुपर्ने सुविधा पनि चाहिँदैन। हेर्नुहोस् होइन, सोके त अब होइन हामीले त्यो चाहिँदैन चाहिँदैन। राजनीति चाहिँ हामीले के भनौँ भने कमाउने खाने भाँडो जस्तो भयो क्या, नेताहरूको कुनै कमाउने स्रोतै थिएन छैन, तर उनीहरूको रहनसहन उठपस कुनै सामन्ती भन्दा कुनै दरबारिया भन्दा तब नागरिकमा त्यो निराशा बढ्यो। त्यस कारण यो पाटोमा चाहिँ अलिकति हामी सचेत हुनुपर्छ। अर्को महत्त्वपूर्ण कुराहरू पार्टीभित्र लोकतन्त्र हुनु पर्यो, किनभने हामी राज्य चाहिँ विकेन्द्रीकृत भयो तर पार्टीहरू केन्द्रीकृत भयो क्या, सारा एमालेभित्र ओलीले डिसिजन गर्नुपर्ने एक्लै एक्लै एकजनाले, माओवादीभित्र प्रचण्ड कान्छो देउबा क्या। त्यस कारण हेर्नुहोस् प्रदेश गरेर छ त्यहाँ मन्त्री बनाउने समितिको सभापति कुन के बनाउनु पर्ने सबै यहाँ सोध्नु पर्ने क्या, भोलि वडा अध्यक्षको कलेक्ट गरिदिने यहाँ सो, यसरी त भएन क्या। त्यस कारण संविधानको अनुकूलका हाम्रा पार्टीका अर्गनाइजेसन्स पनि जानु पऱ्यो क्या। त्यसले गर्दा तपाईँलाई मैले त्यो स्केन्डिनेभियन कन्ट्रीहरूमा का भन्दा हाम्रो समावेशिता यति राम्रो छ कि, हाम्रो लोकल गभर्मेन्टमा महिलाको उपस्थिति 41% छ, हेर्नुहोस् हाम्रो पार्लियामेन्टमा महिलाको उपस्थिति 35% छ, तपाईँ इन्डियामा 15 पनि छैन, चाइनामा 25% छ, अमेरिका 28 छ, जापानमा 14% छ, भने समावेशितामा यति राम्रो छ। तर स्थानीयमा पनि के भयो भने दलहरूले त्यो गठबन्धन गर्दाखेरि होइन अरू पार्टीको मेयर उपमेयरमध्ये नभए नि हुने खालको गरे, तर अनि जस्तै सभामुख र उपसभामुख अनिवार्य महिला भए जस्तै स्थानीय तहमा पनि महिला एकजना मेयर उपमेयर एकजना अनिवार्य महिला हुनुपर्ने भनेर हामीले त्यो कानुनमा लेख्नै पर्ने हुन्छ। त्यो सुझाव चाहिँ म राष्ट्रिय सभाको समितिको सभापति हुँदाखेरि पनि सिफारिस गरेका थियौँ। त्यस कारण गर्नु पनि हामी सँगसँगै धेरै कामहरू चाहिँ गर्न पाइन्छ।
2: मान्य राजीव खत्रीज्यू,
4: यसमा अरू केही छैन, मैले अघि नै भनिसकेँ संविधान नै हो सबभन्दा ठुलो कुरा, संविधान नै हो। संविधानभित्र जे चिज छ त्यसलाई अक्षरशः पालना गर्नेतर्फ नै जाने हो भने अरू बिग्रिने कुरा केही छैन। यहाँ त के हो भने एक देश दुई कानुन हुने अवस्था भन्छन्, एउटै व्यक्तिलाई एउटा कानुन अर्कोलाई अर्को कानुन हुन्छ, त्यो भएपछि मान्छेलाई अविश्वास हुने हो, कानुनप्रति अविश्वास भएपछि संविधानप्रति अविश्वास हुने हो, संविधानप्रति अविश्वास भएपछि व्यवस्थाप्रति अविश्वास हुने हो। अनि हामीलाई के छ भने आज राम्रो भएन भनेदेखि अनि योभन्दा त बरु विगतै ठिक थियो नि भन्ने अवस्थामा मान्छे पुग्ने हो, त्यस कारणले त्यो पुग्न नदिने हो भनेदेखि फेरि पनि म भन्छु संविधान नै हो। संविधानलाई अक्षरशः पालना गरौँ, अनि सबैभन्दा ठुलो कुरा चाहिँ जसको जे काम हो त्यही काम गर्ने क्या। हामी नेपालीहरूको एउटा बानी के पनि छ भने डक्टर साहब, कसले कहिले के हुँदो रहेछ भने, मलाई मेरो जस्तो अहिले म सांसदको रूपमा, अहिले तपाईँले मलाई एकदम त्यो म आफैलाई परिरहेको थियो, हजुरले नि त्यो भोगेरै आउनुभएको, म प्रतिनिधि सभाको सांसद छु, कानुन बनाउन भनेर म जनमत लिएर यहाँ आएको छु, ढल खाने पानी बाटो घाटो ओडाध्यक्षदेखि लिएर मेयरदेखिको लिएर समस्या सबै मसँग जोडिएर आउँछन्, अनि अब नसुनौ सुन्दै सुनेन हाम्रो कुरै बुझ्दैन भन्ने हुन्छ, त्यसमा समन्वय गर्नका लागि प्रयास गर्नै पर्छ, हामीसँग त अधिकार त केही पनि हुँदै होइन त्यहाँ आउन त गर्नुपर्ने बाध्यात्मक। त्यस कारणले यो संविधानले हामीलाई वास्तवमा सुन्दर एउटा फुल चाहिँ दियो, त्यो सुगन्ध भर्न हामीले अझै सकेका छैनौँ, त्यो सुगन्ध भर्नुपर्ने आवश्यकता भनेको चाहिँ त्यो कतिखेर पुरा हुन्छ भन्नुहुन्छ भने, जब सबैले आफ्नो ड्युटी पुरा गर्छौँ कि, एउटा व्यक्तिले तलको आम जनताले एउटा सांसद चिन्नुपर्छ भन्ने नै मलाई लाग्दैन, उसले एकचोटि भोट दिएर मुद्दालाई हेरेर भोट दिए पुग्छ क्या, तर चिन्नुपर्ने भनेको चाहिने भनेको चाहिँ स्थानीय त नै हो। त्यस कारणले आफ्नो ठाउँ जहाँ जहाँ छ त्यहाँ रहेर काम गर्ने हो भने केही पनि बिग्रेको छैन, आफ्नो अधिकारभन्दा अरूको अधिकारतिर चाहिँ हात नफैल्याउने हो भने केही हुँदैन, सबै ठिक हुन्छ, र यो 5 वर्षमा गर्नुपर्ने राष्ट्रपतिले गर्नुपर्ने काम पनि यही नै छ।
2: हस्, धेरै धेरै धन्यवाद। गणतन्त्र दिवसको पूर्व सन्ध्यामा आज हामीले संविधान, गणतन्त्रका उपलब्धि, चुनौती र आगामी बाटो के हुन सक्छ, हामीले संविधान सुधारको बहस पनि गरिराखेको सन्दर्भ छ र हामीले संहिताको अभ्यास गरेको पनि लामो समय व्यतीत भइसकेको छ, यो राजनीतिक र प्रशासनिक ढङ्गले हाम्रो गति र दिशा जनअपेक्षा अनुसार हुन सक्यो कि सकेन, के गर्दाखेरि त्यो जनमुखी हुन्छ, आज हामीले यस विषयमा महत्त्वपूर्ण संवाद गर्यौँ। सभाका मान्य सदस्य राजीव खत्री र राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटाज्यू, यो समय र यो संवादको लागि यहाँहरू दुवैजना प्रति हार्दिक आभार व्यक्त
4: गर्दछु।
0: अन्त्यमा, लोकतन्त्र केवल व्यवस्था परिवर्तनले मात्र सफल हुँदैन, त्यसको सफलता नागरिकको विश्वास, जिम्मेवार नेतृत्व, कानुनी शासन र प्रभावकारी सुशासनमा निर्भर हुन्छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक उपलब्धि मात्र होइन, जनताको अधिकार र भविष्यसँग जोडिएको प्रणाली पनि हो। यसलाई अझ बलियो बनाउन राज्य, राजनीतिक नेतृत्व र नागरिक सबैको साझा भूमिका आवश्यक छ। हवस् त, आजका लागि गणतन्त्र दिवस विशेष कार्यक्रम यति नै। प्राविधिक सहकर्मी मिनर्भा बज्राचार्यसँगै सञ्चालक भानुभक्त खड्का र यो उद्धव सिंह चुवागडीलाई पनि बिदा दिनुहोस्। हुन्छ त, नमस्कार, सबैको जय होस्।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ जीवन शर्माको सुर, गोपाल थपलियाको रचना र जीवन शर्माको संगीतमा रहेको गणतन्त्र सम्बन्धी गीत। गीतपछि यहाँले केही बेर सूचना र सन्देश सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ बिहान 9 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई

0: गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
3: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 9 बजेको समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। इस्लाम धर्मावलम्बीले आज बकर ईद पर्व मनाउँदै अर्थमन्त्री डाक्टर सोडिमी वाग्लेद्वारा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश, भोलि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै जेएनजी आन्दोलन सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक, तत्कालीन प्रधानमन्त्री, वर्तमान सत्तारूढ दलका सभापति सहित निजामती सुरक्षा अधिकारी तथा अभियन्ताहरूमाथि अनुसन्धान र कारवाहीको सिफारिस, र इरानसँगको सम्झौताका लागि आफू अझै सन्तुष्ट हुन नसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ। समाचार अब विस्तारमा। इस्लाम धर्मावलम्बीहरू आज बकर ईद पर्व मनाउँदैछन्। ईद उल फित्र अर्थात् रमजान पर्वको 70औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ। नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकताले राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ। बकरिदका अवसरमा सबैमा शुभकामना, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाड पर्वले विशेष विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाव कायम गर्ने उल्लेख गर्नुभएको छ। उहाँले यस पर्वले सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सअस्तित्वका आधारमा आफ्नो मौलिक संस्कृति तथा परम्पराको संरक्षण, सम्वर्धन र विकासमा टेवा पुग्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ। त्यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझै सबल बनाउँदै सबैलाई एक आपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ। बकरिदका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विशेषतः विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई यस पर्वले सुदृढ बनाउने बताउनु भएको छ। सरकारले चालु आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकमा हिजो आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर सोडी मुवाग्ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको र फागुनसम्म संघीय राजस्व 3.2%

0: ले बढेको बताउनुभयो। चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 अर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजस्व 3.2% बढेको जानकारी गराउनुभयो। उहाँले सङ्घीय खर्च 10.4% बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन नसकेको बताउनुभयो। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ। अर्थमन्त्री वाग्लेले फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब रहेको, व्यापार घाटा 11.2% बढेर 10 खर्ब 98 अर्ब र विप्रेषण आप्रवाह 37.7% बढेर 14 खर्ब 50 अर्ब पुगेको जानकारी गराउनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट भोलि अपराह्न 4 बजे सङ्घीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेठ 15 गते अपराह्न 4 बजे सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्ने जानकारी गराउनुभयो। उहाँहरूले बजेट प्रस्तुत हुने भन्दा 15 मिनट अगाडि 3:45 बजे नै सांसदहरूलाई बैठक हलमा आसन ग्रहण गरिसक्न आग्रह समेत गर्नुभएको छ। जेठ 15 गते नै अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक वर्ष 2083-84 बजेट दुवै सभाको छुट्टा छुट्टै बैठकमा टेबुल गर्नुहुनेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लङ्घनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई पत्राचार गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ समेतलाई मानवाधिकार उल्लङ्घनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरेर कानून बमोजिम कार्यवाही गर्न आयोगले सुझाव दिएको छ। आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याललाई पनि छानबिन गर्न भनेको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्किएको घटनामा उहाँसहित सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान गर्न सिफारिस समेत गरेको छ। बालवाला केही सांसदमाथि पनि छानबिन गर्न आयोगले सिफारिस गरेको छ। त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी एवं काठमाडौँ उपत्यकाका तत्कालीन निजामती तथा सुरक्षा निकायका अधिकारीहरूलाई पनि अनुसन्धान तथा कारवाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ। तत्कालीन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि छानबिन गर्न सिफारिस गरिएको छ। आन्दोलन पूर्व र प्रदर्शन पश्चात अभिव्यक्ति दिने अभियन्ता र आबद्ध कर्ताहरू गणेश कार्की, सुलभ खरेल, असीमान बस्नेत, आशिका तामाङ, भाग्य नेउपाने, टङ्क दाहाल, भिक्टर पौडेल लगायतलाई पनि अनुसन्धान गर्न प्रतिवेदनमा भनिएको छ। सर्वोच्च अदालतले जारी गोला प्रक्रिया नरहने जनाएको छ। आयोगका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका 2078 जारी भई सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको अवस्थामा परिवर्तन गर्ने सोच नभएको जनाएको छ। अदालतले जारी गोला प्रक्रिया नहट्ने जनाएको हो। अदालतले विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा अदालतमा लागू भएको गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएको विषयमा विज्ञप्ति जारी गरी स्पष्ट पारेको हो। गत चैत 13 गतेको मन्त्री परिषद बैठकबाट स्वीकृत भएको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीमा सूचना तथा संचार मन्त्रालय अन्तर्गतका अधिकांश कार्यक्रम सम्पन्न भएको र केही कार्यान्वयनमा रहेको जनाइएको छ। संचार मन्त्रालय अन्तर्गत डिजिटल शासन, सेवा प्रवाहको सरलीकरण, नागरिक एपको विस्तार, सरकारी प्रणालीहरूको अन्तराबद्धता तथा सार्वजनिक सेवाको पारदर्शिता, अभिवृद्धि सम्बन्धी धेरै काम सम्पन्न भएका छन् भने केही कार्यक्रम कार्यान्वयनको चरणमा रहेको मन्त्रालयले जनाएको छ। काठमाडौँ महानगरपालिकाले यस वर्ष 74 स्थानमा मनसुनजन्य विपदको जोखिम रहने जनाएको छ। प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायत सम्बद्ध सम्पूर्ण पक्षमा पुनः आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका शर्तप्रति आफू अझै सन्तुष्ट नभएको बताउनु भएको छ। उहाँले इरान सम्झौतामा पुग्न इच्छुक देखिए पनि हालसम्म सहमति नजिक नपुगेको उल्लेख गर्दै आवश्यक परे अमेरिकाले फेरि आक्रमण गर्न सक्ने चेतावनी दिनुभयो। व्हाइट हाउसमा मन्त्री परिषद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता अझै निष्कर्षमा नपुगेको पनि बताउनु भएको छ। भारतमा चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले कडा चेतावनी जारी गर्नुभएको छ। प्रधानमन्त्री मोदीले आफ्नो कार्यालय मार्फत जारी गर्नुभएको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गर्नुभयो। उहाँले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अप्नाउन अपिल गर्नुभएको छ। अब मौसम। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, मध्य प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। इस्लाम धर्मावलम्बीले आज बकरिद पर्व मनाउँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश, भोलि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै जेएनजी आन्दोलन सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक, तत्कालीन प्रधानमन्त्री, वर्तमान सत्तारूढ दलका सभापतिसहित निजामती सुरक्षा अधिकारी तथा अभियन्ताहरूमाथि अनुसन्धान र कारवाहीको सिफारिस र इरानसँगको सम्झौताका लागि आफू अझै सन्तुष्ट हुन नसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै 9 समाचार यहीँ सकिन्छ। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, नागरिक शिक्षा कार्यक्रमको अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत छ। जीवन सजिलो हुँदैन, तर केही मानिसहरू कठिनाईलाई नै आफ्नो शक्ति बनाउन सफल हुन्छन्। आज हामी प्रस्तुत गर्दैछौँ एक त्यस्तै अद्भुत सङ्घर्षको कथा, झमक कुमारी घिमिरेको। विक्रम सम्वत 2037 साल असारमा धनकुटा जिल्लामा जन्मिएकी झमक जन्मदेखि नै शारीरिक रूपमा अशक्त, न हिँड्न सक्ने न त सजिलै बोल्न सक्ने, तर मन भने आकाश जतिकै विशाल। समाजको उपेक्षा, अपमान र पीडाका बीच पनि उहाँले कहिल्यै हार मान्नु भएन। आजको कार्यक्रममा साहित्यकार झमकको बाल्यकालदेखि मदन पुरस्कार हासिल गर्दासम्मको अवस्थाका बारेमा उहाँसँग निकट रहेर काम गर्दै आउनुभएका एकजना प्राध्यापक उमेश चन्द्र अधिकारीसँग कुराकानी गरेका छौँ। त्योभन्दा अगाडि झमक कुमारीको जीवन सङ्घर्षमा आधारित एक सामग्री प्रस्तुत गर्छौँ। जीवन काँडा कि फुल?
3: जीवन कहिले फुल जस्तो सुगन्धित हुन्छ त कहिले काँडा जस्तो कठोर। तर आज हामी एक त्यस्तो व्यक्तित्वको कथा सुनाउँछौँ जसले काँडाभित्र पनि फुल फुलाउन सफल हुनुभयो। उहाँ हुनुहुन्छ एक अदम्य साहसकी धनी एवं साहित्यकार झमक कुमारी घिमिरे। झमक कुमारीको जन्म विक्रम सम्वत 2037 साल असारमा बुवा कृष्ण घिमिरे र आमा आशा देवी घिमिरेको छोरीको रूपमा धनकुटा जिल्लामा भएको हो। झमकको बाल्यकाल अत्यन्त कष्टकर थियो। लुला हातगोडा र विकलाङ्ग शरीर लिएर कति छाक त भोक भोकै। उहाँले कुनै पाठशाला र गुरुबाट सिक्न पाउनु भएन। सिक्न खोज्दा तैले सिकेर के गर्छेस् भन्नेहरू पनि कम थिएनन्। गोडाको बुढी औँलाले छरछरी रगत निकाल्दै भुइँमा कपुरी क लेख्दा भुइँ भत्काई भनेर कतिपयले गाली पनि गरे। गोलले लेख्दा ऋण लाग्छ भनेर गाली खानु पर्यो। अचम्मको कुरा त के छ भने अरू बालकहरू पढेनन् भनेर कुटाइ खान्छन्, तर उहाँले किन पढेको भनेर गाली खानु पर्यो। एक कमजोर शरीर तर भित्र असाध्यै बलियो आत्मा। समाजले उहाँलाई कमजोर नजरले पनि हेऱ्यो होला, तर उहाँले आफूलाई कहिले कमजोर ठान्नु भएन। जहाँ अरू बालबालिकाहरू कापी कलम समाएर पढिरहेका हुन्थे, त्यही झमक कुमारी आफ्नो खुट्टाको औँलाले अक्षर कोर्दै बस्नुहुन्थ्यो।

0: बेला बेला आमा भन्नुहुन्थ्यो,
1: छोरी तिमीलाई कति गाह्रो हुन्छ होला, किन यस्तो लेख्न खोज्छौ?
0: त्यही क्रममा समक साङ्केतिक भाषामा भन्नुहुन्थ्यो,
1: आमा म पनि अरू जस्तै बन्न चाहन्छु, म आफ्नो भावना लेख्न चाहन्छु।

0: उहाँको सङ्घर्ष केवल शरीरसँग मात्र थिएन, त्यो समाजको अपमानजनक सोचहरूसँग पनि थियो। हरेक पीडा, हरेक आँसु शब्द शब्दमा कोर्दै जानुभयो। उहाँको लेखाइ केवल कथा थिएन, त्यो एउटा आन्दोलन थियो आत्मविश्वास र आत्मसम्मानको। त्यही जीवन सङ्घर्ष पुस्तकमा परिणत भयो जीवन काँडाकी फुल। यो पुस्तकले हजारौँ मानिसको मन छोयो र मानिसहरूले आफ्नो जीवन फेरि एकपटक नियालेर हेर्न थाले र सोच्न बाध्य भए कि हामी को हौँ र कहाँ छौँ। यही कृतिले उहाँलाई नेपालको सबैभन्दा प्रतिष्ठित र चर्चित साहित्य पुरस्कार मदन पुरस्कारबाट सम्मानित हुने अवसर दिलायो। यो कृति उहाँको आफ्नै जीवन सङ्घर्ष, पीडा र सफलताको मार्मिक प्रस्तुति हो, जसले नेपाली साहित्यमा ठूलो प्रभाव पारेको छ। आज झमक कुमारी घिमिरे केवल एक साहित्यकार मात्र होइन, उहाँ लाखौँको प्रेरणाको स्रोत हुनुहुन्छ। हामी प्राय सानो असफलतामा निराश हुन्छौँ, सानो कठिनाइमा हार मान्छौँ, तर एकपटक सोचौँ, शरीरले साथ नदिँदा पनि झमक कुमारीले यति ठुलो सफलता प्राप्त गर्न सक्नुभयो भने तपाईँ हामी किन सक्दैनौँ। जीवनमा काँडा आउनु स्वाभाविकै हो, तर ती काँडाहरूलाई फुलमा बदल्ने शक्ति हामीभित्रै हुन्छ। जीवन फुल हो कि काँडा, त्यो परिस्थितिले होइन, हाम्रो शरीरले होइन, हाम्रो सोचले निर्धारण गर्छ। आशा छ यो कथाले तपाईँलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ प्रेरणा दिएको छ। धन्यवाद।
1: प्रस्तुत सामग्री पछि अब कुराकानीतर्फ लाग्छौँ। झमक कुमारी घिमिरेको जीवन सङ्घर्ष र उहाँबाट नवयुवा पुस्ताले के पाठ सिक्नु जरुरी छ, यही सन्दर्भमा आज हामीले कुरा गरेका छौँ उहाँसँग निकट रहेर काम गर्दै आउनुभएका एकजना प्राध्यापक उमेश चन्द्र अधिकारीसँग।
2: स्वागत छ यहाँलाई कार्यक्रममा।
3: धन्यवाद सर।
2: खास गरी झमक कुमारी घिमिरेसँग निकट रहेर यहाँले काम गर्नुभएको छ, उहाँको प्रारम्भिक जीवन र पारिवारिक वातावरण कस्तो थियो, यहीँबाटै कुराकानी सुरु गरौँ न।
3: हजुर, उहाँको प्रारम्भिक बाल्यकाल चाहिँ हामीले नजिकबाट हेर्दाखेरि एउटा सामान्य परिवारमा धनकुटा नगरपालिका वार्ड नम्बर 3 कचेडी भन्ने ठाउँ हो। त्यो कचेडी भन्ने ठाउँ चाहिँ शैक्षिक क्षेत्रको अत्यन्त उर्वर भूमि भए पनि बसेको क्षेत्र चाहिँ अलिकति समस्यामूलक ठाउँ हो, जुन यातायातको सुविधा, सञ्चारको सुविधा, हरेक कुराले गर्दा उनको त्यो बसोबास बसेको क्षेत्र पनि अत्यन्त कठिन थियो। अनि अर्को कुरो के छ भने उनको पारिवारिक ब्याकग्राउन्ड पनि, परिस्थिति पनि अलिक नाजुक नै थियो। र बुवा चाहिँ सामान्य एउटा हुलाकको भल्काराको रूपमा काम गर्ने, आमाले जीविकोपार्जनको लागि सामान्यतया खेतीपाती गर्नेको परिवार थियो र परिवार ठुलै थियो। उनी परिवारको जति सदस्य हुन् र उनी शारीरिक रूपमा अशक्तता भएको स्थितिमा बाल्यकालमा उनले धेरै कष्ट भोग्नु पर्यो। जस्तै उनको दिदी बहिनीहरू स्कुल जाने, सामान्य रूपमा स्कुल जाने परिस्थितिमा उनीलाई चाहिँ स्कुल जाने वातावरण पनि थिएन, र उनीले चाहिँ बहिनीहरूको कलम कपीहरू खोसेर अथवा तानेर अथवा लिएर लेख्ने प्रयत्न गर्थिन्, तर त्यहाँ पनि उसलाई अवरोध हुन्थ्यो। र 81 उनले पेन्सिल भेटेर उनले बुवालाई लेखेको कुराहरूमा के लेखिन् भने, पहिलो जुन वाक्यमा के थियो भने, बाबा मामा तपाईँले अपाङ्ग भनेर मलाई नहेर्नुहोस्, म तपाईँहरूको लागि एउटा प्रेरणादायी काम गरेर म देखाउँछु भनेर उनले जब त्यो लेखेपछि, बुवा कृष्ण घिमिरे हुन्, कृष्ण बहादुर घिमिरे, त्यो देखिसके पछाडि उनले त्यो सबैलाई देखाएर मेरो छोरीले त यस्तो पो लेखी भनेपछि हामी त्यहाँ पुग्यौँ। हामी अब त्यति बेला भनेपछि अब 20-25 वर्ष अगाडि उनको उमेर पनि सानै थियो र उनीलाई चित्र पनि बनाउँथिन् र साहित्यमा पनि उनको त्यस्तो योगदान चाहिँ त्यति बेला थिएन, तर अब उसले भाषा जब वर्णविज्ञानहरू उसले वर्णका कुराहरू सिकिसके पछाडि उसले आफ्ना रचनाहरू र आफ्नो मनका भावनाहरू उनले लेख्न थाले।
2: उहाँले चाहिँ अब यो जो अध्ययनमा एक खालको उहाँलाई जुन अवरोध भयो, उहाँको तीव्र इच्छा चाहिँ नि पढाइ लेखाइतिर रह्यो, तर उहाँको शारीरिक अशक्तता आदि इत्यादि कारणले उहाँले त्यो अवसर प्राप्त गर्न सक्नु भएन, औपचारिक शिक्षा प्राप्त गर्न सक्नु भएन, होइन? उहाँले आफ्नो के सो अध्ययन कसरी अगाडि गर्नुभयो अलिकति यो?
3: हजुर, जब यो हल्ला भयो, उनीले लेख्न थाले, पत्रकारहरू झुमिन थाले र उनलाई हामीले पढ्ने वातावरण अनुकूल बनाउने प्रयत्न धेरै गऱ्यौँ। हामीले स्कुलको प्रहरीलाई पनि लग्यौँ, प्राइमेरी स्कुलको सरहरूलाई पनि लग्यौँ र उनलाई पढ्ने वातावरण, भर्नै व्यवस्था मिलाउने कुराहरूको लागि सरसल्लाह गर्दाखेरि उनले भनेको मलाई याद छ, दाई म्याक्सिम गोर्कीले कुनै विद्यालयमा नगइकन उनले संसारमा सबैभन्दा ठुलो साहित्यकारमा नाम कमाए मलाई यो प्रयत्न नगर्नुहोस्, म सेल्फ स्टडी नै गर्छु, स्वअध्ययन नै गर्छु भनेपछि अनि हामी सबैले घरमै त्यो खालको वातावरण बनाइदिउँ। कपी जो जो भेट्न आउनुहुन्थ्यो उहाँहरूले कपी किताबहरू लिएर आउने, साहित्य किताबहरू लिएर आउने त्यो गर्ने, उनको प्रारम्भिक चरणमा नै साहित्यप्रति अभिरुचि भएका लेखहरू भावनाहरू जुन व्यक्त हुन थालिसके पछाडि उनीलाई धेरै मान्छेहरूलाई आश्चर्य मान्न थाले, उनको जुन एउटा प्रतिभा देखेर बाल्यकालको प्रथम चरणमै उनीले चाहिँ एउटा सरस्वतीको वरदान पाएको भनेर त्यहाँ चर्चा परिचर्चाहरू गर्ने क्रममा उनको बाल्यकाल त्यो कुनै स्कुल विद्यालय कुनै टिचर गएर सिकाएकै होइन, उनले आफै सिकेकी हुन्।
2: अध्ययनप्रतिको तीव्र इच्छा शक्ति, उहाँमा विकास भयो, उहाँमा एक खालको आत्मविश्वास जागरण भयो र उहाँले सो अध्ययनबाटै लेखन इत्यादिमा योगदान गर्न थाल्नुभयो। यो प्रारम्भिक अवस्थाको कुरा भयो। उहाँले अध्ययन सामग्रीहरू उपलब्धता त्यो माध्यम प्रयोग कसरी गर्नुहुन्थ्यो? उहाँले साहित्यमा जुन खालको निखार आयो उहाँ अध्ययन गर्दाखेरिका उहाँका सामग्रीहरू चाहिँ के हुन्थे?
3: यस्तो छ, विशेष गरी उहाँलाई त्यहाँ भेट्न जाने पत्रकारहरू अक्षुत राष्ट्रिय स्तरमा चर्चा भएपछि राष्ट्रिय स्तरका पत्र पत्रिकाका सम्पादकज्यूहरू जानुभयो, साहित्यकारज्यूहरू जानुभयो, अब विभिन्न राजनीतिक व्यक्तित्वहरूले कार्यक्रमहरू अगाडि बढ्न थालो। त्यसपछि जाने क्रममा उहाँलाई के लिएर जाने भन्दाखेरि फलफुलहरू खानेकुराहरू भन्दा पनि किताबहरू, अब लेख्ने शैक्षिक सामग्रीहरू अनि विभिन्न अब चर्चित राष्ट्रिय अन्तर्राष्ट्रिय किताबहरू चाहिँ उहाँहरूले चाहिँ लिएर जाने क्रममा त्यसैको अध्ययन गर्न थालिन् उनले। र त्यसमा उनले गहिरा गहिरा ठुल्ठुला किताबहरू चाहिँ अब उनको समय पनि धेरै हुने भएको हुनाले त्यस सम्बन्धी उनको गहिरो अध्ययन भयो।
2: हजुर, जुन यो शारीरिक रूपमा एक खालको अशक्तता भएकै कारणले उहाँले धेरै अवसरहरू उहाँले चाहे जस्तो जुन शारीरिक तन्दुरुस्तताको अवस्थाले जे गर्न सकिन्थ्यो त्यो त गर्न सक्नु भएन, तर उहाँको चेतनाले जे खालको उहाँले एउटा सन्देश प्रवाह गर्नुभयो, उहाँका चर्चित कृतिहरू पनि रहे, हामी यो उहाँको कृतित्वको बारेमा पनि चर्चा गरौँला, तर त्योभन्दा पहिले उहाँको यो जुन खालको अठोट आत्मबलयुक्त उहाँको जुन एउटा गतिशीलता देखियो यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ यहाँ?
3: यसमा प्रारम्भिक चरणमा जब उनी 8-10 वर्षकी नै थिइन् उनको विचारमा कुनै विचलता छैन, कसैले उनलाई कन्भिन्स गर्ने, कसैले उनलाई घर परिवार अथवा यो हाम्रो छोरीप्रति हेर्ने, अपाङ्गताप्रति हेर्ने दृष्टिकोण एकदम उनी सानैदेखि नै आफ्नो पक्षमा दृढ थिइन्। उनी अपाङ्ग भन्ने शब्द भन्ने विचारको अपाङ्गतालाई उनीले अपाङ्गता मान्थिन्, उनी शारीरिक अपाङ्गतालाई आफ्नो अनुकूलतामा लानुपर्छ र उनी प्राकृतिक रूपमा मलाई जुन उपहार भयो त्यो उपहारलाई मैले ग्रहण गर्नुपर्छ भन्ने कुराहरू उनको सोचाइ हो र उनले त्यसले गर्दा उनले अपाङ्गता भएको कुरामा उनले कहिल्यै गुनासो गरिनन् र उसको आत्मविश्वास यति प्रबल छ कि उनीले दुःखको कुरो कहिल्यै गरिनन्, अब म अपाङ्ग भएँ म सक्दिनँ मैले आमा बुवालाई दुःख दिएँ होइन, उनीले जुन विविध परिस्थितिमा कहिले पनि गुनासो गरिनन्, उनले आत्मविश्वास यति दृढ र यति प्रतिज्ञा छ उनीसित, उनको म अपाङ्ग भएको कारणले मैले चाहिँ दुःख पाएँ भन्ने कुरो कहिले पनि पाइँदैन। र अर्को कुरो उनी प्रकृतिलाई उसले नजिकबाट हेर्छिन्, त्यसले गर्दाखेरि उनीको यो अध्ययन गर्ने क्रममा मान्छेले कर्म गर्नुपर्छ, मान्छेले अब विविध परिस्थिति हरेक आउँछन्, त्यसैले जीवनमा सबै सबल पक्ष भएर मान्छे सपाङ्ग हुँदैन, मान्छेको विचार र चेतना दृढ सङ्कल्प र जनता र राष्ट्र र देशको लागि के गर्ने विचार भयो भने त्यो अपाङ्गता मान्छेले पनि त्यो देशको लागि योगदान दिन सक्छ, तर जसले केही पनि गर्दैन त्यो पनि एउटा अपाङ्गता हो भन्ने उनको दृष्टि क्लियर छ सर। उनको अहिले पनि त्यो उनको लेख रचनाहरू हेर्नुपर्छ, उनीले जीवनमा हारेर असफलताको जिन्दगी उनको भावना कहिले पनि पाइँदैन सर। विशेष गरी उनका गहकिला गहकिला कविताहरूमा पनि त्यो कुराहरू निराशावादी स्थिति पाइँदैन।
2: सकारात्मकता र एक खालको आत्मविश्वास र कर्ममा उहाँले चाहिँ बढी जोड दिनुभयो र त्यो आफूभित्र पनि त्यो कर्मशीलतालाई प्रकट गर्न सक्नुभयो उहाँले।
3: हजुर, उहाँको विचार मात्रै होइन त्यो उनको कविताहरू उनको रचनाहरूमा उनको साहित्यिक कृतिहरूमा आत्मवृत्तान्तहरूमा कहीँ पनि त्यस्तो निराशाजनक स्थिति छैन। हेर्दाखेरि उनको पारिवारिक स्थिति हेर्दाखेरि अहिले बुवा अपाङ्ग हुनुहुन्छ, ह्विलचेयरमा हिँड्नुहुन्छ, आमाको खुट्टो भाँचिएको छ, जस्तो घर परिवार जस्तै हामी नजिकबाट हेर्दाखेरि त्यो घरको आर्थिक भार पनि उनी उनको हातमा छ। उनको अब आयु स्रोतको बाटोहरू भनेको कहीँ कहीँबाट एकाडेमीले अलिकति हेल्प गरेको होला, किताब बेचेर उनीले आफ्नो जीवन परिवार पनि चलाउनु पर्ने आर्थिक भार पनि छ उनीसित।
2: अब यो उहाँको जीवन दृष्टिकोणको बारेमा जो यहाँले संक्षेपमा चित्रित गर्नुभयो, जस्तो जीवन काँडा कि फुल जुन उहाँको कृतिले मदन पुरस्कार प्राप्त गर्यो, यो जीवन काँडा कि फुलमा जीवन प्रतिको के कस्तो दृष्टिकोण के कस्तो भाव त्यहाँ प्रकट भएको पाइन्छ, यसले के खालको मार्गदर्शन गर्न खोजेको छ संक्षेपमा?
3: म काठमाडौँमै थिएँ त्यति बेर, यसको सम्पादन गर्ने कार्य चाहिँ डाक्टर गोविन्दराज भट्टराई, त्यसपछि डाक्टर विनोद लुइटेल हुनुहुन्थ्यो, अनि धनकुटामा उनीले लेखेको यो जीवन काण्डकी फुलको पाण्डुलिपिहरू चाहिँ मेरो हातमा आउँथ्यो, र मैले त्यो अध्ययन पनि गरेँ र त्यसपछि गोविन्दराज भट्टराई सरले यसको सम्पादन गरिदिनु भयो। यसका सम्पूर्ण पाठाहरूलाई खेलाउने क्रममा चाहिँ त्यहाँ हेर्दाखेरि उनले जीवनको समग्र बाल्यकालदेखि आफूले जीवनमा भएका दुःखका कुराहरू, जीवन दर्शनका कुराहरू, यी सम्पूर्ण कुराहरू उनको त्यो कृतिभित्र छ। फेरि आफ्नो अनुभूतिहरू, उनले सङ्घालेका कुराहरू, अब समाजले अपाङ्गला भनेर हेर्ने, आमा बुवालाई अब त्यो घरमा पाइला नटेक्ने, घर छिमेकीका कुराहरू, अब त्यो हुँदै हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय स्थिति, राजनीतिक चेतनाको पनि गहिरो विषयवस्तु त्यहाँ देखिन्छ। त्यसै समग्रतामा झमक घिमिरे जुन जीवन काँडाकी फुल भन्ने जुन एउटा बिम्ब उनीसित आएको छ, जीवन काँडा हो कि फुल हो भन्ने प्रश्न त्यहाँ उनले उजागर गरेकी छिन्। जीवनका दुईटै पाटाहरू हुन्छन्, जीवन काँडा हो अथवा फुल हो, फुल बनाउने काम पनि कर्मले हो, काँडाकै बिचमा जीवन फुल्नुपर्ने भन्ने आशय चाहिँ समग्रतामा त्यहाँ देखिन्छ। त्यो जीवन काँडाकी फुलमा चाहिँ जीवनमा चाहिँ निराशा भन्दा पनि त्यो जीवन चाहिँ एउटा चुनौतीपूर्ण नै हो, जीवन सङ्घर्षकै लागि नै यो धरतीमा हामी हरेक मान्छे जन्मिन्छौँ, त्यस कारणले जीवन एउटा सङ्घर्ष हो भन्ने भावको केन्द्रीय विषयवस्तुमा चाहिँ त्यो कृतिका भावनाहरू समावेश छन्।
2: हजुर, अब उहाँको जीवनबाट, उहाँको जीवन सङ्घर्षबाट, उहाँको योगदानका आधारबाट के कस्तो शिक्षा हामीले प्राप्त गर्न सक्छौँ?
3: उहाँको जीवनबाट, उहाँलाई समष्टि रूपमा एउटा चित्रबाट, उहाँको जीवन चित्रबाट हेर्ने हो भने जीवनमा हामीले कर्मलाई महत्त्व दिनुपर्छ र समय बलवान हुन्छन् र जीवनमा झमकको जति समस्या हामी आम मान्छेमा त्यो नहुन सक्छ, उनका शरीरका दुईटा औँला मात्रै चल्छन्, उनको बोली पनि आउँदैन, उनी सुन्छिन्, त्यो हुँदा पनि उनले समग्र जुन साहित्य क्षेत्रमा उनको चेतनाको गहिराई हेर्दाखेरि समग्रमा के छ भने हामी आम रूपमा युवा वर्ग, अहिलेका जुन व्यक्तिहरू मोबाइल चलाएर अथवा आफ्नो एउटा बिना उद्देश्य जुन भहकाएर आफ्नो जीवन समाप्त गरिरहेका हुन्छन्, जीवन सफल बनाउनुको लागि चाहिँ सबैभन्दा कुरो आत्मविश्वास, समयको सदुपयोग र समग्र युवा जगत अथवा सम्पूर्णको प्रेरक व्यक्तित्व धमकमा पाइन्छ। त्यस कारणले उनी एउटा समग्रमा प्रेरणाको स्रोत हुन्, त्यसले गर्दा उनीबाट चाहिँ ऊर्जाशील समय र कुनै पनि परिस्थितिलाई हामीले जस्तो परिस्थिति आउँछ त्यसलाई समस्या समाधान गरेर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा उनीबाट लिन सकिन्छ, उनीबाट धेरै कुराहरू हामीले सिक्न सक्छौँ।
2: उहाँ जुन शारीरिक रूपमा अशक्त हुनुहुन्छ, अपाङ्गता भएका व्यक्तिहरूलाई गरिने व्यवहारहरू हेर्ने दृष्टिकोणहरू, अघि पनि यहाँले सुरुवाती चरणमा कुराकानी गर्नु हुँदाखेरि उहाँको शारीरिक त्यो अशक्ततालाई समाज परिवार ले पनि एक खालको उपेक्षा गरेको, उहाँलाई होचो हेलामा राखेको कुराहरू चर्चा गरिरहनु हुँदाखेरि हाम्रो यो सामाजिक चेत्र दृष्टिकोणमा पनि परिवर्तन हुन जरुरी छ नि, होइन? यो किनभने शारीरिक रूपमा एउटा पक्षमा अशक्त हुँदैखेरिमा उसका सबै जीवनका अवयवहरू समाप्त हुने होइनन्, ऊ कुनै न कुनै रूपबाट ऊ सक्रिय हुन सक्छ जीवनमा भन्ने शिक्षा लिन सकिन्छ उहाँबाट?
3: एकदम सर, अब यो अपाङ्गलाई हेर्ने दृष्टिकोण एकातिर उनले जीवनमा चाहिँ त्यहाँभन्दा दर्दनाक उनले त भोगेका कुराहरू जीवन काँडाको फलमा लेखेकी नै छिन्। घर परिवारबाटै सुरु भएको छ, उनलाई लेख्ने चाहना रहेछ, उनलाई पढ्ने चाहना रहेछ, उनलाई गाली गरेको दुःखको कुराहरू उसले सुन्नु पर्दो रहेछ, हरेक दिन उसको पीडा त एउटा मृत्यु जत्तिकै उसको जीवनमा छटपटिने मरुभूमिमा लटपटिए जस्तै उनको जीवन चलेको रहेछ। जब उनले लेख्न थालिन्, लेख्न थालेपछि अनि मात्रै मान्छेले उनको भावना, उनको विचारलाई देख्न थाले। त्यसले गर्दाखेरि झमक घिमिरेको जीवन चाहिँ समग्रतामा अहिले जति हामी झमक घिमिरे भनेर चिन्छौँ, उसको अवस्थासम्म आउनु पर्दाखेरि हामी सबैले यो यो काम गऱ्यौँ भनेर भन्नुपर्दा पनि यो सङ्घर्ष र साहस चाहिँ झमक घिमिरेकै एक्लो सङ्घर्षबाट यहाँसम्म आएको हो र त्यसमा हामी अरूले चाहिँ त्यसमा साथमा साथ दिएको मात्रै हो। त्यस कारण उनी कसैले बोकेर यहाँ आएकी हुनन्, उनको क्षमता र योग्यताले नै यहाँ आएकी हुन् र आज राष्ट्रले अन्तर्राष्ट्रिय स्तरले उनलाई जुन चिन्छन्, त्यस कारणले जीवनको एउटा मूल्यवान समयमा झमकले भएका कुराहरू चाहिँ एकदम दर्दनाक, अझ उसले व्यक्त गर्नुभन्दा पनि धेरै गहिरा कुराहरू छन् उनीभित्र। जब झमक घिमिरे जब एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चर्चा भयो, उनकै भावनाबाट पनि पाइन्छ, अपाङ्ग भएको व्यक्तिले केही गर्न सक्दैनन् भन्ने चेतनाबाट तपाईँहरू हामीहरू समाजबाट माथि उठ्नुपर्छ भन्ने उनका भावनाहरू चाहिँ बाल्यकालदेखि नै उनका लेखहरूबाट पनि आउँथ्यो, कविताहरूबाट पनि आउँथ्यो। त्यस कारणले झमकले उठाएका कुराहरू समाजमा अहिले पनि अपाङ्ग भएको व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणहरू चाहिँ अब एकैचोटि त चेन्ज हुन्न, तर उनको जीवनदायी सङ्घर्षबाट चाहिँ स्वयं उनीहरूले पनि आज राष्ट्रिय स्तरमा जुन सम्मान पाएकी छन्, त्यसमा त्यो उनको सम्मान गर्नु भनेको चाहिँ अपाङ्गता भएको अलिकति शारीरिक अशक्तता भएको व्यक्तिहरूलाई पनि हेर्ने दृष्टिकोण घर परिवारमा देखिन्छ। अहिले हामीले पनि युट्युबहरू जुन विविध माध्यमहरू सञ्चार माध्यमहरू हेर्छौँ, परिवारले आफ्नो अपाङ्ग भएका बच्चाहरूलाई राम्रो स्याहार सुसार गरिरहेको, हेरिरहेको, पढाउने इन्करेज गरिरहेको कुराहरू देखिन्छ। त्यस कारणले अलिकति समाज बिस्तारै बिस्तारै चेन्ज त उनीको कारणले चेन्ज भएको त भन्न सकिँदैन, तर शिक्षा र मानवीय चेतनाको कारणले यो सुधार हुँदै गएको त देखिन्छ।
2: हजुर, जस्तो अब उहाँले जुन लेखनको आफ्नो सक्रियता उहाँले निरन्तर लेख्दै पनि हुनुहुन्छ, पछिल्लो समयमा उहाँलाई हामीले भेट्दाखेरि उहाँको अनुहारमा अथवा उहाँले लेखनका माध्यमबाट के कस्तो भाव व्यक्त गर्नुहुन्छ, उहाँको भित्र के कस्तो विचारहरू कुराहरू खेलिरहेका होलान्, पछिल्लो समयलाई हेर्दाखेरि चाहिँ हामीले कसरी एउटा अनुभव गर्न सक्छौँ, त्यसलाई मूल्याङ्कन कसरी गर्न सक्छौँ होला?
3: समाजमा भएका विकृति विसङ्गति, अब यो जातीय कुराहरू, महिला हिंसाका कुराहरू, यस्ता कुराहरू नै उनका कृतिहरूमा, उनका विचारहरूमा, कविताहरूमा प्रतिबिम्बित हुन्छन्। अब समसामयिक रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तर, अब महिला हिंसाकै कुराहरू, यो छुवाछुतकै विषयवस्तुहरू, यही छेरोफेरोमा उनका जुन विषयहरू चाहिँ चिन्तित भएका पाइन्छन् विचारहरूमा। अहिले उनी पछिल्लो चरणमा उनका समस्या जुन घाँटीको समस्याको कारणले गर्दा उनलाई शारीरिक रूपमा लेख्नको लागि चाहिँ अलिकति अप्ठ्यारो परिरहेको छ, र पहिलेको भन्दा अलिकति को शारीरिक अशुद्धता, अन्य अब रोगहरू, सुगरहरूदेखि लिएर अरू के रोगहरू यिनीसित बढ्दै गएका छन्। त्यस कारणले उनलाई पहिलेको भन्दा अलिकति लेख्ने कुरामा चाहिँ असर परिरहेछ, तर उनको विषयवस्तु चाहिँ सामाजिक रूपकै विषयवस्तुमा बेसी गरी उठेका छन्।
2: हजुर, हामी कार्यक्रमको अन्त्यमा छौँ। यहाँसँग आज हामीले झमक कुमारी घिमिरेको व्यक्तित्व र उहाँको कृतित्वको बारेमा थोरै केही परिचर्चा गर्ने प्रयास गर्यौँ यहाँसँगको यो भेटमा। उहाँको यो सङ्घर्षपूर्ण यात्रालाई हामीले न्याली राख्दाखेरि के सन्देश अब नयाँ पुस्ताले उहाँबाट सिक्नुपर्छ होला भन्ने यहाँलाई के लाग्छ, अलिकति संक्षेपमा चर्चा गरिदिनुहोस् न, हामीसँग समय अत्यन्तै कम छ।
3: उहाँको जीवनबाट के प्रेरणा दिने भन्दा अघि नै पनि आइसक्यो, उनको समग्र जीवन नै एउटा प्रेरणाको बिम्ब हो, प्रतिबिम्ब हो, र एउटा अपाङ्गता भएको एउटा शारीरिक अशक्ततामा दुई शरीरको खुट्टाको दुईवटा अम्ला चलेर उनले जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो भावनाहरू, आफ्नो जुन साहित्यिक कृतिहरूको अध्ययन गरेको छ, उनीबाट दिनुपर्ने कुराहरू चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरो के हो भने, अहिले हाम्रो युवा जनशक्तिले, युवा व्यक्तिहरूले चाहिँ पढ्ने अभ्यास चाहिँ एकदम हट्दै गएको छ। अध्ययन कुनै कुरा विचारलाई सशक्त बनाउन, सामाजिक रूपमा अथवा संसार बुझ्नको लागि, विश्व बुझ्नको लागि, समाज बुझ्नको लागि, आफ्नो धरातल बुझ्नको लागि चाहिँ पठन संस्कृति हराउँदै गएको परिवेशमा उनीबाट चाहिँ अब यो अध्ययन नै सबैभन्दा महत्त्वपूर्ण कुरो रहेछ, र अध्ययन गरेपछि अभिव्यक्तिको एउटा माध्यम बन्दो रहेछ, सशक्त बन्दो रहेछ। अध्ययन बिना अहिले हाम्रो पठन संस्कृतिहरू हराउँदै गएको छ, चेतनाको व्यक्त गर्ने कुराहरू, सामाजिक मिडियामा व्यक्त गर्ने कुराहरूको जुन एउटा अराजकताको विकास भएको छ। साहित्यिक अध्ययनलाई महत्त्वपूर्ण एउटा जीवनको अङ्ग मान्नुपर्छ भन्ने प्रेरणा उनीबाट लिन सकिन्छ।
2: हस्, यो समय र यो संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
3: हजुर, मलाई पनि जुन एउटा झमक घिमिरेको विषयमा यहाँहरूले बोल्न दिएर अब मैले जाने जति बुझे जति जुन व्यक्त गर्ने मौका दिनुभयो, सम्पूर्ण यहाँको टिम रेडियो नेपाल परिवारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद सर।
1: झमक कुमारी घिमिरेको जीवन सङ्घर्षले हामीलाई सन्देश दिन्छ कि हार होइन, सङ्घर्ष नै जीवन बदल्ने औजार हो, हतार होइन, धैर्यता, लगनशीलता र सहनशीलता नै जीवन गोरेटो हो। हवस् त, आजका लागि नागरिक शिक्षा कार्यक्रम यति नै। आउँदो सातासम्मका लागि प्राविधिक सहकर्मी सुलोचना बज्रचार्यसँगै संयोजक उद्धव सिंह च्वागडी, सञ्चालक भानुभक्त खड्का र यो बिमला राईलाई पनि आज्ञा दिनुहोस्। यहाँहरूको आगामी साता अझै सुखद रहोस्। हुन्छ त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: अब यहाँहरूलाई सुनाउँदैछौँ केही गीतहरू। यसै क्रमको यो गीत राम थापा, सीताराम ताजपुरिया र साथीहरूको स्वर, रचना बलदेव मजगैयाको अनि सङ्गीत हो राम थापाको।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
6: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
5: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
7: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: चित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: यस बेला बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। इस्लाम धर्मावलम्बीहरू आज बकर ईद इदुल जुहा पर्व मनाउँदैछन्। ईद उल फित्र अर्थात् रमजान पर्वको 70 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ। नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा काठमाडौँको दरबार मार्ग स्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्दछ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मकर ईदका अवसरमा सबैमा सुख शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एक आपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ। ईद उल अझा बकर ईदका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले विशेषतः विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सरकारले चालु आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकमा हिजो आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट भोलि अपरान्ह 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोलि अपरान्ह 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्ने जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लङ्घनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई पत्राचार गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुद बा गुरुङ समेतलाई मानवाधिकार उल्लङ्घनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरेर कानून बमोजिम कारवाही गर्न सुझाव दिएको छ। निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याललाई पनि आयोगले छानबिन गर्न भनेको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्खो कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्केको घटनामा उहाँसहित सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान गर्न सिफारिस गरेको छ। बहालवाला केही सांसदमाथि पनि छानबिन गर्न आयोगले सिफारिस गरेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जीरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जीरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भन, अनि कसरी चलाउने चाहिँ थाहा छ त?

0: थाहा नहुनु यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: बाकी समाचार। प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायतलाई आग्रह गरेको छ। काउन्सिलले हिजो विज्ञप्ति जारी गरी अनलाइन न्युज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मीडियाको नामबाट वा सम्बद्ध सञ्चारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जालबाट व्यूअर बढाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका शर्तप्रति आफू अझै सन्तुष्ट नभएको बताउनु भएको छ। उहाँले इरान सम्झौतामा पुग्न इच्छुक देखिए पनि हालसम्म सहमति नजिक नपुगेको उल्लेख गर्दै आवश्यक परे अमेरिकाले फेरि आक्रमण गर्न सक्ने चेतावनी दिनुभयो। व्हाइट हाउसमा मन्त्री परिषद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता अझै निष्कर्षमा नपुगेको बताउनु भएको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शंकर भण्डारी अनि म नरहरि नेउपानेको। एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका सुमधुर लोकभाकाहरू लिएर उपस्थित भइसकेका छौँ। कुनै पनि देशको लोकगीत लोक सङ्गीत भनेको त्यस देशको संस्कृति, परम्परा र जनजीवनको अभिव्यक्ति हो। यसले हरेक मानिसहरूको भावना, अनुभव र जीवनशैलीलाई समेटेको हुन्छ भने हाम्रो देशको लोक सङ्गीतले विशेष रूपमा प्रकृति प्रेम, दुःख सुख र सामाजिक विशेषतालाई समेटेको हुन्छ। यसका साथै विभिन्न जात जाति, भाषा र भूगोलका संस्कृतिहरूको मिश्रण पाइन्छ। पहाड, मधेश र हिमाल क्षेत्रका जनजीवन र भौगोलिक विशेषताहरू र पहिचानलाई प्रस्तुत गर्दै यसको सरलता, गहिरो भावना र हामीलाई एक आपसमा जोड्ने काम गर्दछ लोक सङ्गीतले। एउटा भूगोलको लोक सङ्गीतले अर्को भूगोलमा रमाउने अर्थात् हामी नेपालीहरूको बीचमा जोड्ने वा एकता गराउने मुख्य शक्ति भनेकै लोक सङ्गीत हो, जसले हाम्रो विविधता र सांस्कृतिक पहिचानलाई उजागर गरेको पाइन्छ। हुन त लोक सङ्गीतमा माया, पिरतीका कुराहरू धेरै हुन्छन् जसले हाम्रो जीवन र जगत बोलेको भन्दै आजको पहिलो कार्यक्रमको कोसेली खेम सेन्चुरी र देवी घरतीको स्वरबाट

हाम्रो गाउँघरमा भन्ने गरिन्छ नि, उमेरमा नलागेको भोक, उमेरमा नभरिएको बल, उमेरमा राम्रो नभएको रूप कहिल्यै पनि हुन सक्दैन। त्यसैले होला उमेर पुगेर रूपले धपक्क बलेकी मायालाई देखेर जन्माउने आमाको बयान गर्दै बौलाउने र टोलाउने भएका काइलाले काइलीलाई असाध्यै मन पराए। यता काइली पनि काइलाकै आसमा बसेकी छन्। माया प्रेममा आफ्नो बनाउन विभिन्न शब्दजाल, भाषा र शैलीको प्रयोग हुने गर्दछन्। यसैले यहाँ पनि काइला र काइलीले एक आपसमा अत्यन्तै सुमधुर स्वरबाट मायालु भाषामा एकले अर्काको मन छुने, मन जित्ने शैलीमा गीत गाए पनि मन पराए पनि भनिन्छ नि, भाग्यमा नभएको कुरा कहाँ पाइन्छ र त्यसैले त करिमले के गर्छ काइली, करिमले के गर्छ काइला, जे गर्छ उनी कलाकारहरूलाई थाहा होला। अब भने यी कलाकार स्वरूपराज आचार्य, श्रीकृष्ण बम मल्ल र टिका पुनको स्वर।

प्रेममा हाँस्ने, रुने, कुर्ने र कुराउने, सँगसँगै बाँच्ने र मर्ने विषय वस्तुलाई समेटेको हुन्छ। हो पनि यो गीतले पनि माया र प्रेमको बिचमा हुने मिलनका क्षणमा हुने र बिछोडमा सम्झने, अर्थात् मिलनका सुखदको क्षण बिछोडमा हुने पीडाको एउटा राम्रो सन्देश दिन खोजेको छ। अर्थात् एउटा जीवनबाट अर्को जीवन बन्नका लागि वा विवाह बन्धनमा बाँधिएर जीवन्त सँगै मर्ने, सँगै जिउने धोको राखेर हिँडेका युवा युवतीका बीचमा हुने वा जीवनमा आउने एउटा समयको राम्रो चित्रण गरेको छ यो गीतले। त्यसैले त जेदै माया लागेर होला, सधैँ याद आएर होला माया बसाउन, दिलमा खाली ठाउँ राखेर म तिम्रै हुँला, अनि सँगै हाँसौँला, सँगै रुम्ला नि, कहिले राधा र कहिले कृष्ण जस्तो हुँला, कहिले दोरीमा नाचौँला हाँसौँला, जे होस् हामी एक आपसमा एकले अर्कालाई धोका दिने छैनौँ, सदा सदा एक हुनेछौँ भन्ने सन्देशको गीतपछि अबको पालोमा धनकुटा हिले म्याङलुङ्गे बजारमा स्वर हो नन्दु राई अन्जु गौतमको।

लोकगीत र लोक संगीतले प्रकृतिसँग मितेरी गाँसेको छ र त तेह्रथुम बजारमा घुम्न जाने कुरा अनि माथि डाँडामा फुलेको गुराँस शिरमा लाउँदै हाकपारे भाकामा पालम गाउँदै बारूले कम्मर भाँच्दै नाच्ने कुरा अनि ताप्लेजुङको पाथीभरा देवीलाई साची राखेर माया लाउने कुरा मात्र होइन अरुण वरुणको काखमा जन्मेर ऐसेलु र काफल खाँदै चरा चुरुङको लैबरीमा गीत गाएर बसेको माया जाल हजारबाट एउटा मात्र छानिएको प्रेम र प्रेमिकाको बारेमा जति नै भने पनि जति नै बयान गरे पनि कमै नै हुन्छ। यही नै हो लोक सङ्गीतको जादु। यसैले त लोक सङ्गीतलाई सबैले रुचाउँछन् मन पराउँछन् भन्दै अबको पालोमा सुन्दर आरडी र प्रतिमा अर्यालको स्वर।

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा लोकदोहोरी गीतहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार खुमान सिंह र गौरी भट्टको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। इस्लाम धर्मावलम्बीहरू आज बकर ईद पर्व मनाउँदैछन्। ईद उल फित्र अर्थात् रमजान पर्वको 70 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ। बकर ईदका अवसरमा सबैमा सुख शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। उपराष्ट्रपति रामसाहे प्रसाद यादवले पर्वले समाजमा सहानुभूति सहयोग भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ। ईद उल अल्झा बकर ईदका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सरकारले चालु आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकमा हिजो आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट भोलि अपरान्ह 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोलि अपरान्ह 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्ने जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लङ्घनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई पत्राचार गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ समेतलाई मानवाधिकार उल्लङ्घनकर्ताका रूपमा लिँदै नयाँ कानुन निर्माण गरेर कानुन बमोजिम कारवाही गर्न सुझाव दिएको छ। आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, निवर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि छानबिन गर्न भनेको छ। प्रतिवेदनमा तत्कालीन समयमा नखो कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्केको घटनामा उहाँ सहित सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान गर्न सिफारिस गरेको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले हिजो लैनचोरस्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचार विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका शर्तप्रति आफू अझै सन्तुष्ट नभएको बताउनु भएको छ। उहाँले इरान सम्झौतामा पुग्न इच्छुक देखिए पनि हालसम्म सहमति नजिक नपुगेको उल्लेख गर्दै आवश्यक परे अमेरिकाले फेरि आक्रमण गर्न सक्ने चेतावनी दिनुभयो। व्हाइट हाउसमा मन्त्री परिषद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता अझै निष्कर्षमा नपुगेको बताउनु भएको हो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ।

अहिलेको यो सेवामा यहाँलाई हार्दिक स्वागत गर्छौ। प्रविधि संयोजना पराग पोखरेल अनि उद्घोषण तर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम सुर सप्तक दिवाकर शर्माको साथमा। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि सेरोफेरो कार्यक्रम सुन्नुहुनेछ प्रज्ञा शरदको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 देश दर्शन कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ राधा ढुङ्गानाको साथमा। 1:45 सुनाउनेछौँ गणतन्त्र सम्बन्धी जागरण गीतहरू। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 देखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम सुर सप्तक।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: नमस्कार नमस्कार नमस्कार। सुर सप्तक कार्यक्रमबाट हामी सम्पूर्ण आदरणीय श्रोता तथा दर्शकलाई हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छौँ। म छु दिवाकर शर्मा। आज हामी फेरि पनि यो रेडियो नेपालको भव्य अनि सभ्य स्टुडियोमा उपस्थित भइसकेका छौँ। आज पनि हामी गीत सङ्गीतकै माध्यमबाट यहाँहरू माझमा आइपुगेका छौँ। आज हामी यहाँहरू माझमा एकजना कलाकारलाई निम्त्याएका छौँ जो लामो समयदेखि लोक सङ्गीतमा आबद्ध हुनुहुन्छ, मिठा मिठा गीत गाइसक्नु भएको छ। ती व्यक्तित्वलाई निम्त्याएका छौँ आज हामीले सुर सप्तक कार्यक्रममा। म थोरै उहाँको परिचय पनि दिन चाहन्छु। उहाँ वरिष्ठ लोक गायक हुनुहुन्छ खड्ग गर्बुजा हजुर। म्याग्दीको धौलागिरी गाउँपालिका 6 मराङमा उहाँ 2026 साल माघ 25 गते उहाँको जन्म भएको थियो। भीमप्रसाद गर्बुजा माता कुलमती गर्बुजा हुनुहुन्थ्यो उहाँको माताको नाम। मगर समुदायमा जन्मिएका खड्ग विशेष गरी बाबुआमाको इच्छा उहाँमा भारतीय सेनामा जागिर खाओस् भन्ने उहाँको इच्छा थियो। तर भनौँ एक दिन गाउँघरमा घाँस काट्ने क्रममा उहाँ गम्भीर दुर्घटनामा पर्नुभयो, जसले गर्दा उहाँको मेरुदण्डमा ठुलो समस्या आइलाग्यो र उहाँको दुईवटा खुट्टा नचल्ने अवस्थामा आइपुग्यो। तर पनि उहाँले कहिले हिम्मत हार्नु भएन। त्यो जब दुर्घटनापछि भनौँ उहाँको जीवनमा नयाँ मोड आइलाग्यो। त्यो के भनेदेखि विशेष गरी उहाँ रेडियो नेपालमा बज्ने गीत सुन्ने, लोकगीत सुन्ने, आधुनिक गीतहरू सुन्ने, विशेष गरी सङ्गीतलाई उहाँले सुन्न थाल्नुभयो, सङ्गीतलाई उहाँले पछ्याउन थाल्नुभयो र पछ्याउँदा पछ्याउँदैमा बिस्तारै उहाँमा त्यो एउटा गायक बन्ने रहर उत्पन्न भयो र उहाँ गायक बन्छु कि म गीत गाउन सक्छु कि भन्ने उहाँको चाहना उहाँलाई पैदा भयो। र त्यही भनौँ भनिन्छ कि कहिलेकाहीँ त चितामा पुर्याउँछु भने जस्तै उहाँ 2047 सालमा रेडियो नेपालमा गीत गाउने उहाँले अवसर पाउनुभयो। त्यो अवसर सँगसँगै उहाँले बिस्तारै उहाँका स्वर सुन्दै गइसकेपछि अन्य कलाकार अन्य भनौँ उहाँभन्दा माथिल्ला स्तरका स्रष्टाहरू कलाकारहरूलाई सिनियर कलाकारलाई पनि उहाँको स्वर मन पर्न थाल्यो र उहाँले गाउँदै जानुभयो। 900 वटाभन्दा बढी गीत उहाँले गाइसक्नु भएको छ अहिलेसम्म। 34 वटाभन्दा बढी उहाँले एल्बम निकालिसक्नु भएको छ आफ्नो गीतको सङ्ग्रहको रूपमा। भनौँ यानै माया, निर माया, सालै जो ठाडी भाका उहाँका मुख्य उहाँले गाउने एउटा विधा थियो। 29 वर्ष भयो रेडियो नेपालमा उहाँले वाद्यवादक तथा गायकको रूपमा काम गर्न थाल्नुभएको। उहाँ हाम्रा मितेरी पनि हुनुहुन्छ, हाम्रा दौतरी पनि हुनुहुन्छ। आज हाम्रा ती व्यक्तित्वलाई मैले निम्त्याएको छु जो मिठो लोकगीत गाउनुहुन्छ। आज हामी यहाँको बसाई, हाम्रो बसाई करिब करिब लोकगीतसँग आबद्ध रहेर हामी सुन्नेछौँ म्याग्दीमा रहेका, म्याग्दीमा छरिएका र धौलागिरी अञ्चलभित्र रहेका केही मिठा गीतहरूलाई, मिठा सङ्कलनहरूलाई, मिठा धुनहरूलाई सुनाउने प्रयत्न हामी गरेका छौँ। विशेष गरी यानै माया त चलेकै छ, निरमाया चलेकै छ, सालेजो पनि चलेकै छ, यी गीतहरूलाई हामी सुन्नेछौँ र उहाँले मिठा मिठा गीतहरू गाउनु भएको छ। म सर्वप्रथम आज हाम्रा अतिथि कलाकार खड्ग गर्बुजालाई म हार्दिक स्वागत गर्न चाहन्छु। खड्गजी नमस्कार छ।
2: धन्यवाद।
1: ल स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा।
2: धन्यवाद दिवाकरज्यू। सबभन्दा पहिला त रेडियो नेपाल सुनेर बस्नुहुने श्रोताहरू अनि रेडियो नेपाल युट्युब च्यानलबाट हेरेर बस्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूमा म गाइने खड्ग गर्बुजाको तर्फबाट हार्दिक नमस्कार भन्न चाहन्छु।
1: अब यो कुराकानी गर्दै जाँदाखेरि हामी सुर सप्तक कार्यक्रममा हाम्रो यी सबै हामी टिम जम्मा भएर हामी कार्यक्रम सञ्चालन गर्छौँ। एउटा वाद्यवादकको जिम्मेवारी निभाएर तपाईँ कार्यक्रममा आइरहनु भएको छ, बसिरहनु भएको छ र आज आफू नायक बनेर चाहिँ कमसेकम यो गीत गाउने अवसर पाउँदा भनौँ एउटा गीत गाउने एउटा हाम्रो समय जुर्दाखेरि कस्तो अनुभव गर्नुभएको छ?
2: होइन त्यो नायक नभन्नु न मलाई होइन
1: आजको नायक त
2: सधैँ वाद्यवादनमा हुन्थेँ। आज हजुरले नै चाहिँ एउटा कलाकारको रूपमा गायकको रूपमा चाहिँ यहाँ मलाई प्रस्तुत गरिदिनु भएको छ होइन र यो रेडियो नेपालको एउटा ऐतिहासिक सङ्गीत स्टुडियो जहाँ चाहिँ हामीले दैनिक कार्य गर्छौँ र हामी मलाई जहिले पनि यो रेडियो नेपालको यो स्टुडियोको यो ढोकाभित्र छिर्दाखेरि ती मूर्धन्य अग्रज स्रष्टाहरूको सम्झना आउँछ जो दिवंगत भइसक्नुभयो, कोही कोही अहिले चाहिँ जीवित अवस्थामा हुनुहुन्छ, उहाँहरूको सम्झना आइरहन्छ र अहिले पनि मैले उहाँहरूलाई सम्झिरहेको छु र उहाँहरूको आशीर्वाद चाहिँ लागिरहेको छ होला मलाई भन्ने लाग्छ।
1: अवश्य पनि तपाईँले आफ्नो जीवनमा धेरै उताप चढाव देख्नुभयो, आरोहहरू देख्नुभयो, त्यो बावजुद पनि तपाईँ एउटा खम्बा जस्तै उभिनुभयो र योपालि लोक सङ्गीतमा एउटा केही गर्छु र केही गर्नुपर्छ भन्ने चाहनाले तपाईँ यहाँ आउनुभयो र नेपाल आउनुभयो, त चिता म पुर्याउँछु भने तपाईँको जीवन पनि त्यो पुरा भयो। हामीलाई खुसी लाग्छ तपाईँले कहिले पनि आफूले कहिले पनि कमजोर ठान्नु भएन र कमजोर नठानिकन अगाडि बढ्नुभयो र तपाईँले सफलता पनि प्राप्त गर्नुभयो, जसको लागि तपाईँलाई हामी आभार व्यक्त गर्न चाहन्छौँ, शुभकामना दिन चाहन्छौँ। अब हामी कुराकानी त बिस्तारै गर्दै जाउँला होइन, अब तपाईँको मिठा गीतहरू छन्, गीतबाटै हामी रमाइलो गर्नु जस्तो लाग्छ, कुराकानी त हाम्रो भइरहन्छ होइन, अनौपचारिक रूपमा औपचारिक रूपमा कुराकानी हुन्छ पनि, तर यो आजको माहौललाई अलिकता हामी रमाइलो गर्नको लागि विशेष गरी आज कुन गीत लोकगीत धेरै छन् तपाईँका, कुन कुन गीतलाई छानेर ल्याउनु भएको छ त्यो गीत हामी सुन्न चाहन्छौँ र सुनाउन चाहन्छौँ।
2: पहिला हो सबभन्दा पहिला चाहिँ म एउटा गीत प्रस्तुत गर्न चाहन्छु, मैले मेरो दुईवटा भगवान्
1: हजुर
2: जसले मलाई जीवन दिनुभयो, जन्म दिनुभयो, म जसले मलाई सृष्टि गर्नुभयो, मेरो आमा र बुवा मध्येमा मैले एउटा भगवान् गुमाइसकेको छु। मेरो आमालाई मैले 2047 सालमै गुमाएको, 2047 सालमा मैले मेरो पहिलो एल्बम म्युजिक नेपालमा रेकर्ड गर्दै थिएँ, 2047 सालको पुष महिनाको 15 गतेदेखि मैले त्यहाँ म्युजिक नेपालमा मेरो पहिलो एल्बम रेकर्डिङ गरे सुरु गरेको। पछि मलाई थाहा भयो मेरो आमा पनि त्यही 47 सालको पुषको 15 गते नै बित्नुभएको रहेछ गाउँमा, र संयोग कस्तो पऱ्यो भने मैले यहाँ म्युजिक नेपालको स्टुडियोमा गीत गाउँदै गर्ने, आमाले चाहिँ उहाँ चाहिँ मेरो गोठमा, घरमा पनि होइन गोठमा बित्नुभएको, गोठमा चाहिँ अन्तिम सास फेर्दै गरेको अवस्था रहेछ। पछि 3-4 महिनापछि मात्रै थाहा भयो मलाई त्यो आमाको बारेमा, आमा बित्नुभएको भन्ने बारे, किनभने त्यति बेला मोबाइलको जमाना थिएन, संसारको त्यो टेलिफोनको व्यवस्था कतै कतै त्यो ल्यान्डलाइनको सुविधा मात्रै थियो, र त्यसमा पनि फेरि म जब घरबाट छोडेर हिँडेँ अनि त्यसपछि म घर परिवारबाट नितान्त चाहिँ टाढा भएँ म, सम्पर्कमै थिइनँ क्या म, मेरो घर परिवारलाई, मेरो बाबा आमालाई, मेरो दाइ भाइ दिदी बहिनीहरूलाई, म कहाँ बस्छु, काठमाडौँमा कहाँ बस्छु, के गर्छु, कस्तो अवस्थामा छु, केही पनि थाहा थिएन उहाँहरूलाई, चिठीपत्र समेत थाहा चल्दैन थियो क्या हाम्रो, अनि त्यसले गर्दाखेरि पछि 3-4 महिनापछि मात्रै बल्ल गाउँबाट एकजना मान्छे आएपछि खोज्दै आउनुभएछ मलाई, अनि त्यसपछि बल्ल थाहा भयो आमा बितेको। र त्यही आमाको महत्त्व कति हुँदो रहेछ भन्ने कुरो जब मैले विवाह गरेँ, त्यसपछि मेरो छोरीलाई हुर्काउनको लागि मेरो श्रीमतीले जति दुःख गरिन्, मैले उनलाई, मेरो श्रीमतीले मेरो छोरीलाई गरेको स्याहार सुसार, छोरीलाई हुर्काउनको लागि उनले गरेको दुःखहरू देखेपछि मैले त्यो आमाको महत्त्व चाहिँ मलाई बल्ल थाहा भयो, अनि मैले आमाको बारेमा एउटा गीत बनाएको छु, त्यही गीत चाहिँ म यहाँहरू समक्ष प्रस्तुत गर्छु। गीत अलि लामो छ, कति धेरै टुक्काहरू छन्, तर म छोटाएर गाउँछु।
1: हामीलाई जन्म दिने आमा नभए पनि तपाईँलाई आशीर्वाद छ आमाको,

0: अर्को जन्म पाए आमा तिम्रै काखमा जन्मुँदा, पक्कै पनि सन्तानहरूले, प्रत्येक सन्तानले त्यही भन्ने सबैको कामना होस्। आमाको महिमा र आमाले गरेका दुःख कष्ट र सन्तानले आमालाई तिर्ने ऋणको बारेमा भर्खरै हामीले सुन्यौँ खड्ग गरुजाले गाउनुभएको यो मिठो गीत। हामीले सुन्दाखेरि लाग्थ्यो झलकमान गन्धर्वले गाउनुभएको आमाले सोध लिने खै छोरा भन्थिन्। यो गीतको भाव कता कता हामीलाई महसुस भयो। आज हामी सुरसप्त कार्यक्रममा छौँ, एउटा प्रतिष्ठित लोकगायकले हामी निम्ताएका छौँ र कुराकानी गरिरहेका छौँ र उहाँका मिठा मिठा गीतलाई हामी श्रवण गरिरहेका छौँ। मिठो गीत थियो, त्यसको लागि धन्यवाद छ खडाजी, यहाँलाई
1: धन्यवाद है दिवाकरज्यू।
0: अब यो 47 सालमा गाउन यात्रा सुरु गर्नुभयो, साङ्गीतिक यात्रा, आफ्नो लोकयात्रा सुरु गर्नुभयो।
1: हजुर।
0: अब यहाँ हामी 83 सालमा छौँ यतिखेर।
1: हजुर।
0: धेरै उताप चढाव आयो गीत सङ्गीतमा।
1: हजुर।
0: लोकसङ्गीतकै कुराकानी गर्दाखेरि विशेष गरी यस्ता मिठा भाकाहरू जो हामीसँग टिपिकल रहेका भाकाहरू, हाम्रा मौलिक पनहरू ती हराउँदै गएको कुरा सुन्छौँ हामी, आम सुन्ने दर्शकको श्रोताको पनि त्यही चाहना हुन्छन्। ती त्यस्ता गीतहरू अहिलेको अवस्थामा बिस्तारै हराउँदै गयो, अथवा गाउने मान्छे छैन, सङ्कलन गर्ने मान्छे छैन भन्ने बढी व्यावसायिकता रूपमा बढी मात्रामा बढ्यो समय। यसलाई कसरी हेर्नुहुन्छ तपाईँ, यदि पुरानो मान्छे करिब करिब भन्दाखेरि 35 वर्षभन्दा बढी भएछ गाउन थाल्नुभएको, के लाग्छ?
1: हजुर, 47 सालमा स्वर परीक्षा पास गरेँ साउन महिनामा, त्यसपछि मेरो औपचारिक रूपमा चाहिँ साङ्गीतिक यात्रा सुरु भएको हो। नेपाली लोकसङ्गीत अहिले हजुरले जसरी भन्नुभयो त्यो अवस्था छैन अहिले। जुन बेला हामी 47 सालमा म काठमाडौँमा आएको थिएँ, त्यति बेला भिरकुटी मण्डपको त्यो हङकङ बजार भन्ने हजुरलाई याद छ, त्यहाँ जान्थ्यौँ, त्यहाँ क्यासेट पसलहरू थुप्रै हुन्थे, अनि हामीले पनि भर्खरै भर्खरै एल्बम निकालेको, अनि हाम्रो गीतहरू कसै कतै बज्छन् कि बज्दैनन् होला, कसैले कतै क्यासेटहरू पसलतिर छन् कि छैनन् होला भनेर म बेला बेला जान्थेँ त्यहाँ। कहीँ पनि नेपाली गीतहरू बज्दैनथे, हिन्दी गीतहरू मात्रै बज्थे। हरेक क्यासेट पसलहरूमा नेपाल अधिराज्यभरि हरेक क्यासेट पसलहरूमा हिन्दी गीतहरू बज्थे, फाटोफुटो नारायण गोपालका गीतहरू बज्थे। र त्यति बेला भन्दा बरु अहिले चाहिँ अलिकति बढी लोकगीतको एउटा लोकसङ्गीतको एउटा माहौल चाहिँ अलिकति राम्रो बनेको छ।
0: होइन, मेरो आशय तपाईँको हो, तपाईँ हजुर हामीले हिन्दी गीतलाई विस्थापित गऱ्यौँ भन्ने हिसाबको मैले कुरा गरे होइन, कि जुन सुन्नुपर्ने हाम्रो मौलिकताका गीतहरू, त्यो मिठाफनका गीतहरू हामीले क्रमशः सुन्न छोड्यौँ, कि धर्मराज थापाले गाउनुहुन्थ्यो, झलकमानले गाउनुहुन्थ्यो, कुमार बस्नेतले पनि सङ्कलन गरेर ल्याउनुहुन्थ्यो, थुप्रै गायकहरू हुन्थ्यो, यादेवी वाइबा हुनुहुन्थ्यो, धेरै कलाकार हुनुहुन्थ्यो नि त। त्यो किसिमका एउटा मान्छेमा त्यो मिठासपन भरिएको थियो लोकगीतमा, लोकसङ्गीतमा, त्यो कता हराएको हो कि भन्ने मात्रै मेरो भनाइ।
1: यस्तो छ दिवाकरज्यू, अब यो समय अनुसार मान्छेको विचारहरू पनि परिवर्तन हुँदै जान्छन्, होइन, सोचहरू परिवर्तन हुँदै जान्छन्, समय अनुसार समयको परिवर्तन सँगसँगै हरेक कुराहरूको पनि परिवर्तन भइरहेका हुन्छन्, र त्यति बेलाको समाज र अहिलेको समाज फरक छ। एउटा आर्थिक हिसाबले पनि त्यति बेलाको समाज अलिकति दुखी थियो, अहिले केही नभए पनि हरेक घरमा घरको परिवारलाई एक छा खाना, दुई छा खाना र एक सरो लाउनु पुगेकै छ। र त्यो एउटा सङ्गीत भनेको कस्तो भने एउटा समाजको दर्पण हो, त्यो समाजको बाट त्यही समाज जुन समाजमा त्यो स्रष्टा जन्मियो उसको भावनामा पनि त्यही खालको एउटा सिर्जनाहरू के अरे सिर्जना हुने हो, होइन, त्यसले गर्दाखेरि त्यति बेलाका सर्जकहरूको आफ्नो धारणा थियो, आफ्नो सिर्जनाहरू थिए, अहिलेको सिर्जना अलिकति फरक छ। एउटा हामीले मौलिकता भनेको चाहिँ केलाई भन्ने भन्दा, अब त्यति बेला पनि हाम्रो धर्मराज थापाज्यूहरू, हाम्रो कुमार बस्नेत दाईहरू, उहाँहरूले त्यति बेलाको जमाना कस्तो थियो भने सञ्चार माध्यमहरू कम थिए र गाउँका देशका कुना कन्दराहरूमा चाहिँ त्यहाँका स्थानीय भाकाहरू मात्रै बज्थे, गीत गाउने गर्थे त्यहाँका बासिन्दाहरूले, स्थानीयले चाहिँ त्यहाँको मौलिक त्यहाँको स्थानीय भाकाहरू मात्रै गाउँथे, र उहाँहरू चाहिँ हाम्रो धर्मराज थापा जस्तै झलकमान गन्धर्वदेखि लिएर हाम्रो कुमार बस्नेत दाईहरू गाउँ गाउँमा जानुहुन्थ्यो, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्नुहुन्थ्यो गीत सङ्कलनको लागि, र उहाँहरूले चाहिँ त्यो ठाउँ ठाउँमा जस्तो गीत गाउनुहुन्थ्यो त्यस्तै ल्याएर रेकर्डिङ गर्नुहुन्थ्यो, होइन, अहिले चाहिँ त्यो सङ्कलन गर्ने प्रवृत्ति कम छ, होइन, तैपनि अहिले जति पनि लोक सङ्गीतका कलाकारहरू हुनुहुन्छ उहाँहरूले जुन पनि एउटा सिर्जना गर्नुभएको छ त्यो सबै सिर्जना त मैले त्यो भन्दिनँ, तर केही सिर्जनाहरू चाहिँ अलिकति लोक सङ्गीतबाट अलिक टाढा ट्र्याक चाहिँ अलिकति छोड्न खोजेको जस्तो त्यस्तो देखिन्छ, र फेरि मौलिक सिर्जनाहरू पनि जन्मेकै छन्। जस्तै हजुरले भन्नुभयो सालैजो, जस्तै कौरा गीतहरू भयो, यानी माया गीतहरू भयो, सुनी माया गीतहरू भए, होइन, यी गीतहरू कुनै बेला चाहिँ रेडियोबाट कुनै सञ्चार माध्यमबाट बज्दैनथे।
0: होइन, तपाईँ होइन एकदम ठिक हो, किनकि भनेदेखि पहिला अब गणेश रसिक, हिरण्य भोजपुरी पनि पूर्वको हुनुहुन्थ्यो र उहाँले पश्चिमको टप्पा गाउनुहुन्थ्यो, पश्चिम मैले त्यो किसिमको एउटा कमसेकम मिहिनेत गर्ने परम्परा छुटेको हो कि भन्ने कुरा लाग्यो। जे होस् ठिक छ, हामी कुराकानी गर्दै गरौँ, अगाडि बढौँला। फेरि पनि एउटा मिठो गीतको लागि म सबै साथीहरूलाई तयारी बस्न आग्रह गर्छु। कुन गीत गाउँदै हुनुहुन्छ
1: अहिले चाहिँ? सालैजो,
0: सालैजो होइन, त्यो सालैजो भन्दाखेरि तपाईँले भन्नुभएको छ यो मैले कुरा गर्ने टप्पा सालैजो यानी माया निर्माया, होइन, जति पनि ती हामी लय छन् हाम्रा भाकाहरू छन्, यसको विशेषता के हो?
1: यसको विशेषता भनेको चाहिँ यो खासमा यो गीत चाहिँ महिला स्वर बिना यो अधुरो रहन्छ, होइन, महिला बिना यो सालेजो पूर्ण हुँदैन, यसमा महिलाको स्वर अनिवार्य चाहिन्छ। र अर्को कुरो यो चाहिँ गाउँघरमा जुन बेला रोदी बस्ने चलन थियो, होइन, त्यति बेला चाहिँ रोदी बस्दाखेरि सुरुमा रोदी सुरु गर्ने नै यही गीतबाट सुरु गर्थे हाम्रो गाउँतिर चाहिँ मेरो दाईहरू मभन्दा अग्रजहरूले मैले गाउँमा हुँदाखेरि सुनेको, उहाँहरूले रोदी सुरु गर्नुभन्दा अगाडि चाहिँ यही गीत गाएर बल्ल दोहोरी अरू गीतहरू दोहोरी गीतहरू गाउनुहुन्थ्यो, होइन। अनि यो गीत चाहिँ मैले 2053 सालमा म्युजिक नेपालमा रेकर्ड गरेको हुँ पहिलोपटक, हाम्रो आदरणीय बुवा गणेश परियार उहाँले
0: संयोजन गर्नु
1: एरेन्ज गर्नुभएको हो, लाइभ रेकर्डिङ गरे हौ हामीले। मलाई यसमा चाहिँ मेरो श्रीमती लोक गायिका मिना गर्बुजा र निता पुनले स्वरमा साथ दिनुभएको थियो महिला स्वरमा, अहिले चाहिँ उहाँहरू हुनुहुन्न, अहिले चाहिँ उहाँहरूलाई सम्मान गर्दै, निता पुन र मिना गर्बुजालाई सम्मान गर्दै अहिले चाहिँ म मेरो प्यारो बहिनी अमृता ढकाल र अनि हाम्रो मेरो प्यारो बहिनी चाहिँ दुर्गा अधिकारीज्यूलाई मैले लिएर आएको छु
0: हजुर,
1: यो महिलाको भूमिका निर्वाह गर्नको लागि। त्यही गीत
0: ठठुलीमै जान्छ, ठठुली कुरा
1: रमाइलो खालको गीत,
0: रमाइलो गीत छ यो सालै चाहिँ। पक्कै पनि हामीले यो सुन्नकमी भइरहेको अवस्थामा पनि हामी यस्ता गीतहरू सुन्नेले आजको कार्यक्रममा हामीलाई जोडिरहेका छौँ यहाँहरूलाई। यो गीत हामी राख्न चाहन्छौँ सालै चाहिँ।

0: ल ल, धेरै मिठो गीत, धेरै मिठो गीत, सालैजो गीत हामीले सुनिपक्कै पनि यसमा सारा मिठा शब्दहरू राखेर जोडिएर चाहिँ हामीले गीतलाई सुन्छौँ। एकैचोटि माथि उताप चढाव यो गीतमा छ र यसले मान्छेलाई नचाउँछ, पक्कै पनि हँसाउँछ पनि। मिठा मिठा शब्द राखिन्छ र यो गीत आज हामीले यहाँ सुन्दाखेरि खडो गर्बुजालाई अमिता ढकाल बहिनी र दुर्गा अधिकारले साथ दिनुभएको थियो। अमिता बहिनी पश्चिमको, उहाँ पूर्वको है। आज उहाँसँग गाउन पाउँदाखेरि कस्तो अनुभव भयो यो गीत?
1: एकदम रमाइलो लागिरहेको छ दाईलाई, धेरै धेरै धन्यवाद हामीलाई यहाँ सहभागी गराउनु भयो।
0: तपाईँ टिप्न सही होला यो भाका त दुर्गाजीलाई कस्तो भयो?
2: मलाई पनि एकदमै, खड्ग दाई जो सिनियर कलाकार हुनुहुन्छ उहाँसँग यसरी सहकार्य गरेर उहाँको नजिकमा बसेर गाउन पाउँदा चाहिँ एकदमै खुसी छु। तर म ठेट पूर्वको मान्छे भएको कारणले गर्दा मलाई त्यो भाका अलिकति अप्ठ्यारो अप्ठ्यारो, धेरै रियाज पनि नभएको, अलिकति अप्ठ्यारो अप्ठ्यारो जस्तो महसुस भइ भए पनि गाएँ, तर त्यसैमा पनि म खुसी छु।
0: ठिक छ, तर हामीले सुन्दाखेरि साह्रै मिठो सुनिएको छ, राम्रो सुनिएको छ, यहाँलाई धन्यवाद पनि भन्न म चाहन्छु। खड्गजी, जुन किसिमको गीत एउटा हामी सुन्दैछौँ, लयमा छ, कमसेकम एउटा विरहका गीत पनि छन्। अहिले भर्खर सुरुको गीतमा आमालाई जोडिएर बनाएको गीत थियो, त्यसले कमसेकम मान्छेलाई एउटा आमा सम्झिने बाध्यता बनायो। अहिले दोस्रो गीत पनि सालैजी मिठो गाउनुभयो। यति लामो समय यहाँले जुन लोक सङ्गीतमा बिताउनुभयो होइन, अहिले आफैले आफैलाई कहिलेकाहीँ मूल्याङ्कन गर्न मन लाग्छ पनि
3: हजुर
0: होइन, हरेक क्षेत्र मान्छेहरू गर्छन् पनि, र तपाईँले आफूले आफैलाई मूल्याङ्कन गर्दा कस्तो पाउनुहुन्छ?
3: मलाई सन्तोक लाग्छ, म सन्तोक छु। विगतको ती सङ्घर्षका दिनहरू सम्झिँदाखेरि र अहिले, हुन त अहिले पनि सङ्घर्ष निरन्तर छँदैछ, तर पनि त्यति बेलाको सङ्घर्ष र अहिलेको सङ्घर्षमा धेरै फरक छ। र सायद मलाई के लाग्छ भने, म घर छोडेर हिँड्नु, म एउटा हजुर अहिले हजुरले भन्नुभयो एउटा खुट्टा नचल्ने मान्छे, अपाङ्ग मान्छे, घर छोडेर हिँड्नु एउटा मूर्खता पनि हो होइन, त्यो मेरो मूर्खताले काम गरेको हुनुपर्छ त्यति बेला। यदि म घर छोडेर नहिँडेको भए म यहाँ आउने थिएन, रेडियो नेपालसम्म आउने थिएन, हजुरहरूसँग भेट हुने थिएन, म यो गीत सङ्गीतमा लाग्ने पनि थिएन। त्यसले गर्दाखेरि त्यति बेला जुन सङ्घर्ष गरेँ, अहिले चाहिँ त्यो सङ्घर्षको एउटा सामान्य फल चाख्दैछु र त्यही फलबाट, त्यही ब्याजबाट अहिले बाँचिरहेको छु र सन्तोष छु म।
0: एकदम राम्रो, सन्तोष गर्नु नि सन्तोषम परम सुखम भन्छौँ हामीले। जो सन्तोष गर्छ उ सधैँ सुखी हुन्छ, जो असन्तोषी हुन्छ सधैँ दुःखी हुन्छ भन्छौँ हाम्रो शास्त्रले त्यो कुरा बताउँछ। जहाँसम्म तपाईँले भन्नुभएको छ म खुसी छु जुन गरेँ मैले भन्नुभएको छ, घर छोड्ने भन्नुभयो, आँटले गर्नुभयो त्यो काम, जुन आँटले गरेको कामले अहिले तपाईँले पुरा गर्नु भएको छ, खुसी लागेको छ हामीलाई देख्दाखेरि। अब हामी फेरि पनि कुराकानी गर्दै जाउँला समय हामीसँग रहेसम्म। अब फेरि गीतलाई, कुन गीतलाई लिएर आउनु भएको छ यहाँले?

0: धेरै मिठो हेर्दा हेर्दै कान्छीले।
1: यो सोले डाँडा भनेको म्याग्दी जिल्ला र बागलुङ जिल्लाको सिमानामा पर्ने एउटा प्रसिद्ध डाँडा छ, पर्यटकीय डाँडा
0: हो। हेर्दा हेर्दै काट्यौँ
1: काट्यौँ, यसको एउटा कथा छ, पछि
0: भनौँला। ठिक छ, हामी यो हेर्दा हेर्दै र अहिले सुन्दा सुन्दै समय गएको पनि थाहा भयो नि। हेर्नुहोस्, यदि छिटै मिठा मिठा गीत सुन्दा सुन्दै मोहन भाइले सङ्केत गरिसक्नु भएको छ कि अब कार्यक्रम छुट्याउने हो कि भनेर। छुट्याउनु त हामीलाई मन थिएन, तर के गर्नु, समयको लाई पालन गर्नै पऱ्यो हामीले सबैले, होइन। अब धेरै मिठा गीत गाउनु भएको छ, केही समय अगाडि पनि तपाईँले एउटा पहिला जस्तो एल्बम निकाल्ने, धेरै सङ्ग्रह निकाल्ने प्रचलन हट्दै गएको छ, गरेको पनि छैन, र केही एउटा गीतलाई प्रमोसन गर्नुभएको थियो, निकाल्नु भएको थियो। अब भावी योजना के छ, अझै फेरि पनि केही नयाँ दिने, नयाँ पन दिने सोच गर्नुभएको छ?
1: दिवाकरजी, अब खेतीपाती त्यही हो,
0: हजुर,
1: होइन, अब
0: बर्खा छ, बाली गर्नै पऱ्यो,
1: बाली सप्रे पनि बिग्रिए पनि अब खेतीपाती लाउनै पऱ्यो, बिउ छर्नै पऱ्यो, होइन। त्यसले गर्दाखेरि अब गीत सङ्गीत नै अब छु, निरन्तर छु। अब केही गीतहरू प्रकाशित पनि भइसके र केही गीतहरू प्रकाशित हुने क्रममा छन्, केही रेकर्डिङ हुँदैछन्,
0: भइरहेको छ पनि। अनि जस्तो यो गीतको कहिलेकाहीँ तपाईँले आफूले सङ्कलन गरेका गीतहरू, कुनै सङ्ग्रहहरू, गाएका गीतहरू कुनै पुस्तकमा निकाल्ने प्रकाशन गर्नुभएको छ कि छैन?
1: छैन, त्यो गीतको मात्रै त्यो पुस्तक चाहिँ मैले निकाले।
0: जीवनी हुन्छ, कुनै मान्छेका घटना हुन्छन्, कुनै मान्छेका अनुभव हुन्छन्, त्यो कुरा आएको छ कि छैन तपाईँको?
1: त्यो सोच बनाएको छु मैले, सोच बनाउनु बनाएको छु मैले, आफूले मात्रै, आफूले सङ्कलन गरेका, आफूले क्रिएसन गरेका गीतहरूको एउटा गीती।
0: निश्चित रूपमा तपाईँ जस्ता कलाकारले विदेश घुमेर त्यहाँ लोकसङ्गीतलाई गरेका मायाप्रति, आफूले भएका कुराहरूलाई, आफूले भएका अनुभव अनुभूतिलाई पनि कुरामा पुस्तकमा ल्याउँदाखेरि,
1: होइन, त्यो त्यो त छ, मैले लेखेको छु एउटा मोडिएको बाटो भन्ने, मेरो आफ्नो जीवन कथामा आधारित एउटा आत्मकथा पुस्तक छ
0: पनि। मैले तपाईँले गरेका सङ्घर्षका दिनले मान्छेलाई प्रेरणा मिलोस्,
1: हजुर,
0: जुन मैले भने नि तपाईँले कति दुःख कष्ट गर्नुभयो, त्यो प्रेरणाले तपाईँलाई, त्यो सङ्घर्षले तपाईँलाई एउटा सफलतामा पुऱ्याएको छ। त्यो हेर्दाखेरि मान्छेले पढ्दाखेरि चाहिँ ओहो, खड गर्व जाले यस्तो गर्नुभएको छ, हामी किन सक्दैनौँ भन्ने कुरोको एउटा मान्छेमा आत्मबल आओस्, त्यही मेरो कुरा थियो।
1: होइन, त्यो सफलतामै पुगेको भन्ने त होइन, म त्यति सफल मान्छे त मान्दिनँ मैले,
0: हामीले मान्यौँ त,
1: तर हजुरले मान्नु बेग्लै कुरो हो, त्यसको लागि धन्यवाद। तर पनि मैले गर्नुपर्ने जिम्मेवारी, मैले गर्नुपर्ने कर्तव्य चाहिँ धेरै छन् र गर्नुपर्ने नेपाली लोकसङ्गीतको लागि गर्नुपर्ने कुराहरू धेरै छन्। त्यसैले म अहिले नै सफल भइसकेको चाहिँ मान्दिनँ, त्यो हजुरहरूले मूल्याङ्कन गर्नु।
0: ठिक छ, धेरै खुसी लाग्यो तपाईँसँग आज भेटघाट भयो, कुराकानी भयो, गीत सुन्यौँ हामीले है। अब हामी जहाँ जाँदै तपाईँले अघि भन्नुभएको थियो दोहोरी गाउँछौँ भन्नुभएको छ,
1: त्यही
0: पनि अहिलेको समय सन्दर्भ पनि छ, दोहोरी विशेष रूपमा चलेका पनि छन्, दोहोरी गीत धेरै आएका पनि छन्, दोहोरी गीतमा हाम्रा केही विकृति विसङ्गति पनि आएका छन्, होइन, ती शब्द पनि धेरै कुरा राखिएका हुन्छन्। आज हामी एउटा मौलिक रूपमा तपाईँ जुन किसिमले भन्नुभएको छ त्यो दोहोरीलाई हामी छोड्न चाहन्छौँ, राख्न चाहन्छौँ, र तपाईँलाई हामी आगामी दिनमा अझै तपाईँको राम्रो गीतहरू हामी सुन्न पाउँ, तपाईँको गीत सङ्गीतमा अझै तपाईँको सफलता प्राप्त गर्नुहोस्, त्यही हामी शुभकामना दिन चाहन्छौँ। अब जहाँ जाँदै हामी तपाईँको गीत राख्दै हामी आज बिदा हुन चाहन्छौँ। र तिनजेल साथ दिने हाम्रो प्राविधिक मित्र मोहन रायमा, यसै गरी क्यामेरा पर्सन मिलन ढुङ्गाना भाइ, हाम्रो निरञ्जनजी, त्यसै गरी खड्गजी, त्यसपछि हाम्रो रुबिन सुनिल भाइ, त्यसै गरी हाम्रो अमिता बहिनी दुर्गाजी, नुच्छे भाइ, त्यसै गरी हाम्रो दीपक सुनाम, यी सबैबाट हामी बिदा हुन चाहन्छौँ। आज एउटा मिठो गीत राख्न चाहन्छौँ, त्यो गीत सँगसँगै आजको हाम्रो सुसप्ताह कार्यक्रम यहीँ पुरा हुन्छ। अर्को हप्ता फेरि पनि बिहिबार हामी ठिक 11 बजीको समाचारपछि यहाँ माझमा आउनेछौँ। जहाँ जाँदै मिठो गीत, त्यो गीतलाई साथ दिनुहुन्छ अमृता ढकाल र दुर्गा अधिकारीले, हाम्रो आजका नायक खड्ग गर्बुजाले यो गीत गाउनुहुनेछ। यो दोहोरीमा सकेसम्म सक्छौँ भने हामी पनि साथ दिन्छौँ, हामी पनि गाउँछौँ, त्यो गीत राख्न चाहन्छौँ, त्यो राखेर हामी उजुर पर्न चाहन्छौँ। हस् त, नमस्कार, नमस्कार, नमस्कार।
1: हुन्छ, दिवाकरजी हजुरलाई पनि धन्यवाद, मलाई यो रेडियो नेपालको ऐतिहासिक पवित्र स्टुडियोमा आफ्नो प्रस्तुति दिने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। रेडियो नेपाल परिवारप्रति पनि आभार प्रकट गर्न चाहन्छु। अहिले जताततै दोहोरीकै माहौल छ, त्यही भएर हामी लेखेर तयार पारेका पनि होइन, अमृता बहिनी र मैले दोहोरी गाउँदैछौँ, प्रत्यक्ष रूपमा जस्तो आउँछ त्यस्तै हामी गाउँछौँ। यही दोहोरीबाट चाहिँ आज बिदा माग्ने तर्कमा छौँ हामी।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: नेपालमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: प्रहरी समाचार कक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका चारका रामबहादुर आले मगर, लाहान नगरपालिका छका आशिष कार्की, टोखा नगरपालिका चारका लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका तीनकी तुलसापुन मगर, तानसेन नगरपालिका सातका कृष्ण प्रसाद पोखरेल र चन्द्रगिरी नगरपालिका एघारका प्रवीण श्रेष्ठलाई पक्राउ गरिएको हो। भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने भोजपुर दिङ्ला सडक खण्डमा कालो पत्र सुरु गरिएको छ। सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। कार्यालय प्रमुख राजन राज रेड्डीले पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की तीन तलेसम्मको करिब 17 किलोमिटर सडक खण्डमा कालो पत्र थालना गरिएको बताउनुभयो। हालसम्म सो सडकको भौतिक प्रगति करिब 55% पुगेको छ। सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन 2083ले देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ। आर्थिक वर्ष 2081-82 अन्त्यसम्ममा देशमा कुल 45 सार्वजनिक संस्थानमध्ये 6 निष्क्रिय रूपमा अस्तित्वमा रहेको छ भने संस्थान कानुनी रूपमा कायम रहेर पूर्ण रूपमा निष्क्रिय रहेका अर्को 6 संस्थान रहेको प्रतिवेदनमा उल्लेख छ। अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार सेयर पुँजीमा 50%भन्दा बढी सरकारी नियन्त्रण रहेका र वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्ने उद्देश्यले स्थापना गरिएका निकायलाई सार्वजनिक संस्थानको रूपमा वर्गीकृत गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एक किसिम विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। अमेरिकाले इरान विरुद्धको आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले आज इरानी सैन्य क्षेत्र बन्दर अब्बासमा आक्रमण गरेको हो। बन्दर अब्बास रणनीतिक महत्त्वको तटीय सहर हो। अमेरिकी सैनिक कमान्डले इरानले स्ट्रेट अफ होर्मुज जलमार्गमा आक्रमण गर्न प्रयोग गरिरहेको 4 ड्रोनलाई पनि ध्वस्त पारिएको बताएको छ। अमेरिका र इरान बीचको फितलो युद्धविरामपछि अमेरिकाले फेरि आक्रमण थालेको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका शर्तप्रति आफू अझै सन्तुष्ट नभएको बताउनु भएको छ। उहाँले इरान सम्झौतामा पुग्न इच्छुक देखिए पनि हालसम्म सहमति नजिक नपुगेको उल्लेख गर्दै आवश्यक परे अमेरिकाले फेरि पनि आक्रमणलाई बढाउन सक्ने चेतावनी दिनुभयो। मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, मध्य प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पानी पर्ने र हिउँ पर्ने सम्भावना छ। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
5: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश नेउपाने। आजको कृषि संवादमा हामी नेपालमा धान उत्पादनको विद्यमान अवस्था कस्तो छ, अन्नको भण्डार मानिने तराई मधेश लगायत समग्र मुलुकमा धान उत्पादनमा ह्रास आउनुका कारणहरू के हुन्, नेपालको कृषि तथ्याङ्क प्रणालीका चुनौती र सुधारका प्रयासहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, तथ्याङ्क तथा विश्लेषण शाखाका प्रमुख रामकृष्ण रेग्मी। यहाँलाई कृषि संवादमा स्वागत छ।
6: धन्यवाद सर।
5: संवादको प्रारम्भ चाहिँ नेपालमा धान उत्पादनको

0: विद्यमान अवस्था कस्तो छ, यहीँबाट सुरुवात गरौँ।
1: यहाँ हामी सबैलाई थाहा भएकै विषय हो, नेपालको प्रमुख बाली, कृषि वस्तु मध्येको प्रमुख बाली धान लामो समयदेखि प्रमुख बाली रहँदै आएको छ। यो मूलत सबै भूगोल, जुम्लाको चिसो ठाउँदेखि लिएर मध्य पहाड र तराईका सबै भूभागहरूमा चाहिँ उत्पादन हुँदै आएको बाली हो र यसले प्रमुख खाद्यान्न बाली पनि हो नेपालको र खाद्य सुरक्षाको प्रमुख बाली रहँदै आएको बेहोरा यहाँहरू सबैलाई जानकारी नै छ। क्रमशः यसको उत्पादन वार्षिक रूपमा लामो समय 20 या 30 वर्ष पछाडिदेखि हेर्दै जाने हो भने उत्पादकको त मूलत क्षेत्रफल भन्दा पनि उत्पादकको त आएको सुधारका कारणले अर्थात् प्रति इकाइ क्षेत्रफलमा हुँदै आउने धानको औसत हेर्नुभयो भने हामीले 30 वर्षदेखि हेर्यो भने उत्पादनमा वृद्धि हुनुका कारण उत्पादकको त वृद्धि हो। उत्पादकको त वृद्धिमा मूलत प्रविधिमा आएको सुधार, बिउ बिजनमा आएका सुधार, फर्टिलाइजरमा आएको सुधार, फर्टिलाइजर एप्लिकेसन अर्थात् मल खादको उपलब्धता र प्रयोग, त्यस्तै गरी प्रविधिको उपलब्धता र प्रयोग, जस्तै गरी उदाहरणको निम्ति हिजो हामीले गोरुबाट मात्रै भर परेको धान अहिले ट्र्याक्टरमा आइपुगेको छ, यी कुराहरूले पनि सहजीकरण गरेको छ र बजारले नि मूल्य पाएको छ, अर्थात् सरप्लस धान उत्पादन गर्दाखेरि बेच्नलाई किसानलाई प्रोत्साहन भएको छ। यी सबै वस्तुले गर्दाखेरि धान उत्पादन समग्रमा गत 10 वर्षको हेरियो भने गत 20 वर्षको हेरियो समग्रमा वृद्धि हुँदै आए तापनि चालु आर्थिक वर्षमा मुख्य धान बालीमा ह्रास आएको कारणले चालु आर्थिक वर्ष धान उत्पादनमा कमी आएको छ, जुन हामीले चाहिँ करिब 4% अर्थात् हामीसँग 59,55,000 गत आर्थिक वर्षमा थियो भने चालु आर्थिक वर्षमा त्यो घटेर 57,00,000 झर्ने हाम्रो प्रारम्भिक अनुमान छ। यो अनुमान चाहिँ हाम्रो लागि सुखद रहेन किनभने हाम्रो प्रमुख बाली त्यही बालीमा 2,00,000+ मेट्रिक टन चाहिँ राष्ट्रिय रूपमा गिरावट आउने हामीले अनुमान गरेका छौँ। त्यसकारण हामी के भन्न सक्छौँ भने मुख्य गरी चैते धानमा समस्या रहेन, हामीलाई दुई भागमा विभाजन गर्छन् धान बालीको उत्पादनलाई, चैते धानको छुट्टै आँकडा हुन्छ र वर्षे धान अर्थात् मुख्य धानको छुट्टै आँकडालाई समग्रमा जोड्छौँ। यो समग्रमा उत्पादन कमी आउनुमा चैते धानको योगदान रहेन, मूलत वर्षे धान अर्थात् मुख्य धानमा आएको, त्यो पनि अझ हेर्नुहुन्छ भने मध्य प्रदेशमा सुक्खा खडेरी लागेको धान रोप्ने बेलामा रोपाएको बेलामा ती कारणले गर्दाखेरि हामीलाई समग्र राष्ट्रिय रूपमै हामीलाई चाहिँ चोट पुग्न गयो धान उत्पादनमा चालु आर्थिक वर्षमा।
0: यहाँले पहिलेको तुलनामा प्रविधिमा देखि मलको उपयोगदेखि उत्पादनदेखि उपयोगसम्ममा यो नयाँ प्रविधि नयाँ इनोभेसनका कारणले गर्दाखेरि धानको उत्पादन बढिरहेको तर चालु आर्थिक वर्षमा चाहिँ खडेरीका कारणले मध्य प्रदेशमा घटेको भन्नुभयो। यस्तो यन्त्र प्रविधिदेखि लिएर विभिन्न उपलब्धता बढिरहेको सन्दर्भमा धान उत्पादन घट्यो, यहाँहरूले नै तथ्याङ्क निकाल्नु भएको छ, किन घटेको खास धान उत्पादन?
1: हामी प्रमुख बाली धान उत्पादन लगायतका अन्य बालीमा पनि हामीले कृषि तथ्याङ्क उत्पादन गर्दै आएको त पुनः दोहोऱ्याउन खोजे। यसमा धान बाली अझ हाम्रो धेरै नै चासो हुन्छ, हामीले बिउ रोप्ने बेलादेखि हामीले रेनफलदेखिका अन्य कारक तत्त्वहरू अघि नै यहाँलाई निवेदन गरे, मल खासको उपलब्धता र प्रयोग, प्रविधिको उपलब्धता र प्रयोग, बिउको उपलब्धता र प्रयोग, बिउ पनि अझ बढी उत्पादन दिने खालका बिउको उपलब्धता र किसानको फिल्डमा प्रयोग, यी भेरिएबल्सहरू मुख्य यी कारक तत्त्वहरू हामी सूक्ष्म विश्लेषण गरेका हुन्छौँ भने अघि नै बजारको जुन चाहिँ किसानलाई सरप्लस अभाइलेबल हुन्छ, सरप्लस धान चाहिँ बेच्न पाउँछ कि पाउन्न, कुन मूल्य पाउँछ भन्ने कुराले नै किसानले चाहिँ धान लगाउने या नलगाउने निर्णय गर्नुहुन्छ। यी आधारमा हेर्दाखेरि हामीले चाहिँ सिडमा आएको हामीले हासिल गरेको प्रगति असाध्यै उल्लेखनीय छ र सिड पनि हामीले एप्लिकेसन पनि राम्रो छ, सिड ल्याबमा मात्रै प्रयोग ल्याबले चाहिँ भेरिफाई गरेको आधारमा सिड गयो भन्न सक्दैनौँ, तर एप्लिकेसन किसानले प्रयोग गरेको विषय अन्तिम निष्कर्षमा आउँछ सिडबाट हुने उत्पादन वृद्धि, त्यो हामीले किसानकै फिल्डमा हेऱ्यौँ भने पूर्व मेचीदेखि पश्चिम आकाशमा हामीले राम्रो पाइन्छ। हजुरले फिल्डमा हेर्नुभयो भने पनि हिजोका कम उत्पादन दिने बिउहरू क्रमशः लोप हुँदै गएर अहिले हाई यिल्डिङ अथवा धेरै उत्पादकत्व दिने बिउका जातहरू प्रयोग भएको पाइन्छ। एउटा त्यो प्रमुख कारण हो समग्र उत्पादन वृद्धिमा। भने चालु आर्थिक वर्षको केस अलिक फरक भयो, चालु आर्थिक वर्षमा हामीलाई मूलत रेनफल अथवा जुन चाहिँ सामान्य वर्षामा हुने मनसुनको समयमा हुनुपर्ने वर्षा चाहिँ अत्यन्तै कम, त्यो ठिक्क धान रोप्ने बेलामा कम परेको, त्यो पनि अब मध्य प्रदेश जुन चाहिँ अन्नको भण्डारण भन्छौँ हामीले, त्यो अन्नको भण्डारणमा अत्यन्तै सङ्कटको स्थिति भयो। हामीलाई महोत्तरी जिल्लाबाट हामीलाई रिपोर्टिङ आयो, धनुषा जिल्लाबाट रिपोर्टिङ आयो, सप्तरीबाट रिपोर्टिङ आयो, जिल्लाहरूको चाहिँ सूक्ष्म विश्लेषण भएको छ। इभन स्थानीय तह कुन स्थानीय तहमा कति न्यून रहेको भन्नेसम्म हामीले विवरणहरू प्राप्त गरेर एकदमै सूक्ष्म विश्लेषण गरेको आधारमा पूर्वानुमान गऱ्यौँ, त्यो पूर्वानुमानलाई पछि फेरि भ्यालिडेसन विश्लेषण गऱ्यौँ, हामी थप विवरणहरू इभन सेटेलाइट इमेजरीको फोटाहरू भन्छौँ त्यसलाई, सेटेलाइट इमेजरीबाट आएको फोटाहरू मूलत तराईका फ्ल्याटल्यान्डमा हामीले प्रयोग गर्छौँ, पहाडको मध्य पहाडमा हामी त्यो विधि प्रयोग गर्छौँ त्यो आधारमा, र हामीले एक्सपर्ट ओपिनियन भन्छौँ हामी धानबाली विज्ञहरूसँग पनि हामी छलफल गर्छौँ यो अङ्क भ्यालिडेसन गर्नको निम्ति, र साथै प्रदेशका कृषि तथ्याङ्कसित जिम्मेवार अधिकारीहरूको समग्र भेला हुने गर्दछ, र हामी त्यसलाई निष्कर्षमा निकाल्ने गरेका छौँ। अहिलेको विधि पनि चालु आर्थिक वर्ष विधिलाई धान उत्पादन कसरी अनुमान गरियो भन्ने विधिमा यही विधि प्रयोग भएको यहाँलाई निवेदन गर्न चाहन्छु।
0: यो यहाँहरूले पहिले धान उत्पादन घट्ने पूर्वानुमान गर्नुभयो, पछि मिल्न गयो, विधिको बारेमा यहाँले भन्नुभयो, कुन विधिबाट यहाँहरूले पूर्वानुमान गर्नुभयो भनेर भन्नुभयो, चुनौतीपूर्ण छैन यो विधि?
1: विधि चुनौतीपूर्ण नै छन्, धान बालीमा हामी धेरै कमजोर चाहिँ छैनौँ, हामीले अहिले सिडको एप्लिकेसन अथवा बिउ किसान कति प्रतिशतले हाई यिल्डिङ अथवा बढी उत्पादकत्व दिने बिउ प्रयोग गर्नुभयो भन्ने कुरामा हामीसँग इन्फर्मेसन भरपर्दा इन्फर्मेसन भरपर्दा सूचनाहरू छन् भने हामीलाई अलिकता अझै पनि चुनौतीको हिसाबले हेर्नुहुन्छ भने हामीलाई धान लगाएको क्षेत्रफल चाहिँ ठ्याक्कै कति हो त भन्ने विषयमा हामीलाई अझै पनि चुनौती रहँदै आएको बेहोरा यहाँलाई पुनः निवेदन गरेँ, र यो चुनौती सामना गर्नको निम्ति हामीले चाहिँ विभिन्न प्रयासहरू भएको छौँ। अहिले हालसारै एउटा ठुलो अभियानको रूपमा हामीले कृषि तथ्याङ्क प्रणाली होल सुधार गर्दै जाँदाखेरि स्वतः धानको पनि तथ्याङ्क भरपर्दा विधिबाट क्याप्चर गर्नेमा हामी एक स्टेप अगाडि बढिसकेका छौँ।
0: यो चुनौतीपूर्ण विधि कृषि तथ्याङ्क प्रणाली भन्नुभएको छ यहाँहरूले, कृषि मन्त्रालयले यसरी सुरु गरेको छ,
1: हजुर,
0: यसलाई सुधार्न अझ यसलाई प्रभावकारी बनाउन यहाँहरूले गरिरहनु भएका प्रयासहरू चाहिँ?
1: हामीले यसलाई हामी कृषकसँगै अन्तर्वार्ता लिएर कृषक सूचकहरू निर्धारण गर्नुपर्छ भन्ने मान्यतामा हामी अगाडि बढिसक्यौँ। मूलत हजुरको धानको उत्पादन कृषकै मुखबाट सुनौँ न, हजुरको मकैको उत्पादन कृषकबाटै सुनौँ, हजुरको दुधको उत्पादन कृषकबाटै सुनौँ भन्ने विधिमा हामी ट्रान्सलेसन हुँदैछौँ। यो प्रक्रिया गत आर्थिक वर्ष सुरु भएको, त्यसलाई अङ्ग्रेजीमा स्याम्पलिङ सर्वे भन्छ, नेपालीमा हामी वार्षिक कृषि सर्वेक्षण भन्छौँ। छानिएका किसान देशभरिबाट पहिलो चरणमा 7 लाख घर परिवार र दोस्रो चरणमा 51,000 कृषक परिवार छनौट गर्ने विधिमा नेपाल सरकार कृषि तथा तत्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्रदेश स्थित कृषि क्षेत्र हेर्ने प्रदेश मन्त्रालय र 751 काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका बाहेक देशका सबै स्थानीय तहको सहकार्यमा हामीले यो ठुलो सर्वेक्षण भन्छौँ सर्वेक्षण सञ्चालन गरिरहेका छौँ। पहिलो चरण हामीले करिब करिब टुङ्गिन लगाइसकेका छौँ, पहिलो चरणबाट हामी दोस्रो चरणमा गत आगामी आर्थिक वर्षमा प्रवेश गर्नेछौँ। आगामी आर्थिक वर्षमा हामीले विधि रूपान्तरण गर्दै अहिलेको तथ्याङ्क प्रणालीलाई हामी सुधार गर्नेछौँ। यो चाहिँ भरपर्दो हुनेछ र हामीलाई अपुग भएका सूचकहरू मूलत कृषि विकासको निम्ति, कृषि निर्माण नीति तर्जुमाको निम्ति, अनुगमन र मूल्याङ्कनको निम्ति, अध्ययन अनुसन्धानका निम्ति केही सूचकहरू अपुग भएको हामीले महसुस गरेकै छौँ। त्यो अपुग सूचकहरूलाई पनि हामीले चाहिँ उत्पादन गरी प्रयोगकर्ताको समक्ष सहज ढङ्गले उपलब्ध गराउने अभियान पनि यो एउटा सर्वेक्षणको महत्त्वपूर्ण उद्देश्य रहेको यहाँ निवेदन गर्न चाहन्छु। कृषकले कति बिउ कुन बिउ लगाउनु भयो, कति रुपियाँ किन्नु भयो, बजार नजिक कहाँ छ, कृषिमा बेच्दाखेरि उहाँले कति रुपियाँ बेच्नुहुन्छ, औजारको प्रयोग के भइरहेको छ, त्यस्तै गरी हामी एनिमलतिर गयौँ भने अहिलेका चाहिँ मोडर्न भेराइटी भन्छौँ मूलत उन्नत जातका गाईको प्रतिशत दर कति छ त, किसानले कति उन्नत जात चाहिँ चालु आर्थिक वर्षमा गर्नु भयो, अर्को आर्थिक वर्षमा कति प्रतिशत बढ्नुभयो, हामी त्यस्ता विवरणहरूलाई अपुग सूचना भन्छौँ। अहिले हाल सालबसाली उत्पादित तथ्याङ्कमा यी कुराहरू छुटेका छन्। यस्ता विषयहरू महत्त्वपूर्ण आवश्यक विषयहरू पनि हामीले चाहिँ यो सर्वेक्षणबाट उत्पादन गर्ने जमर्को गरेका छौँ। मलाई लाग्छ अहिले फर्टिलाइजरको डेटा हेर्नुभयो भने फर्टिलाइजर आयातको डेटा मात्रै पाइन्छ, तर किसानले साँच्चै प्रयोग गर्नुभयो कि भने त त्यो फिल्डमा भन्ने कुरा हामीलाई भरपर्दोसँग ढुक्क ढङ्गले भन्न सक्ने स्थिति छैन। आयातले हामीले प्रोक्सीको तरिकाले चाहिँ फर्टिलाइजर त्यहाँ किसानले प्रयोग गर्नुभयो होला भन्छ। अब हामीले विधिमा के सोच्छौँ, मुख्य धान बालीमा हजुरले कति मेट्रिक टन अथवा कति युरिया राख्नुभयो, कति डिएपी राख्नुभयो, किसानसँगै सोधेर आउने भएको हुनाले यो चाहिँ यो अनबायस हुन्छ। एउटा त यो स्वतन्त्र तरिकाले किसानले जवाफ दिनुहुन्छ, त्यही आधारमा हामीले सूचनाहरू निकाल्छौँ, यो ट्रान्सपारेन्ट हुन्छ। इभन हामीसँग त गोपनीयताको हक बाहेक कुन किसानले कुन दिनमा कति बजे सूचना दिनुभएसम्म हामी विवरण सफल हुन्छ। यसले दुईवटा अब्जेक्टिभ मिट गर्नेछ, एउटा ट्रान्सपारेन्सी कायम गर्नेछ भने अर्को अपुग सूचनाहरू चाहिँ हामीलाई पुर्याउन मद्दत गर्नेछ। यो जमरको अलिकता महत्वाकाङ्क्षी छ, च्यालेन्जिङ छ, तर हामी तिनै तहको सरकार र युएनएफएको समेत संलग्न सहयोगमा प्राविधिक सहयोगमा सम्पन्न गर्छौँ भन्ने हामीले विश्वास लिएका छौँ।
0: हामी संवादको अन्तिममा छौँ, अन्तिममा चाहिँ चालु आर्थिक वर्षमा घटेको धान उत्पादनलाई वृद्धि गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अघि बढाएका पहल कदम के छ?
1: मूलत हामी दुईटा पाटोमा चाँडचाँडा भन्न चाहन्छु। एउटा हामीलाई चाहिँ सम्भावना भएको चैत्य धान उत्पादनको एरिया एक्सपान्सन सम्भावना छ। चैत्य धान चाहिँ क्षेत्र विस्तार भन्छौँ हामी नेपालीमा, क्षेत्र विस्तार गर्नतिर लागिरहेछौँ। क्षेत्र विस्तारमा हामीले मूलत सिँचाइ एउटा इनपुट हो, महत्त्वपूर्ण इनपुटलाई हामीले इन्करेज गऱ्यौँ भने, र अलिकति हार्भेस्टिङमा समस्या छ। असार मसान्तमा प्रायः मनसुन आउने र हार्भेस्टिङमा च्यालेन्ज छ, र प्राइस स्टेबिलिटीमा सरकारले केही योगदान दिन सक्यो भने किसानहरू थप क्षेत्र विस्तारमा लाग्नुहुनेछ। चैत्य धानको हकमा चैत्य धानको प्रोडक्टिभिटी पनि मुख्य धानको भन्दा बढी छ। हामीले चाहिँ अहिले 120,000 चान्चुनमा क्षेत्रफलमा चैत्य धान गर्दै आएको छौँ। क्षेत्र विस्तार चाहिँ हामी चैत्य धानबाट गर्न सक्ने सम्भावनातर्फ कार्यक्रमहरू त्यसरी नै हामीले चाहिँ अगाडि बढाइरहेका छौँ भने, मुख्य धानमा अघि नै यहाँलाई निवेदन टक्राएँ, मूलत यसको कारक तत्त्व भनेको आवश्यक मात्रा फर्टिलाइजर समयमा उपलब्ध हुनुपर्ने विधि प्रविधिमा हामी अगाडि नै बढिरहेछौँ। बिउमा हामी राम्रै छौँ, बिउमा हामीले प्रगति नै हासिल गरेका छौँ। बजारमा सरकारले सकेसम्म प्रयास गरिरहेको छ अथवा सरप्लस बजारलाई र पोस्ट हार्भेस्ट लसलाई डाउन साइज गर्ने भनेर, अर्थात् धान थन्कने बेलामा हुने समस्या मोइस्चरदेखि लिएर विभिन्न कारणहरूले त्यसलाई चाहिँ कसरी चाहिँ हामीले न्यूनीकरण गर्न सकिन्छ, किसानलाई प्रविधि हस्तान्तरण गर्ने। मूलत चैत्य धानमा चाहिँ हाम्रो थन्काउने बेलामा पानी पर्ने सम्भावना हुँदाखेरि किसानहरू अलिकता तर्सिने जुन विद्यमान समस्या, त्यसमा हामीले प्रविधिको प्रयोग गर्दै चैत्य धान थप क्षेत्र विस्तार गर्दै किसानहरूलाई आकर्षित गर्न सकिने हाम्रो प्रचुर सम्भावना छ। यतातर्फ गयो भने हामीलाई खाद्य सुरक्षामा पनि हामीलाई च्यालेन्ज हासिल गर्न, यो च्यालेन्जलाई एड्रेस गर्न सक्छौँ, र हामी आयातको जुन अहिले समस्या भोग्दै आएको छौँ त्यो आयातलाई प्रतिस्थापन गरेर हामी कम्तीमा एउटा प्रमुख बालीमा स्वावलम्बी हुन सक्छौँ भन्ने विश्वास लाग्छ।
0: धान जस्तो यो कुलग्रास्त उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने, कृषि क्षेत्रको उत्पादन वृद्धिमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने, अधिकांश किसानहरू प्रत्यक्ष संलग्न भएको यो धान उत्पादनमा संलग्न कृषकलाई मन्त्रालयको तर्फबाट के भन्न चाहनुहुन्छ?
1: हामीले दुईटा कामहरू प्रयास गरेका छौँ। एउटा प्राइस स्टेबिलिटी भन्छ, मूलत सरकारको राजस्वको लिमिटेसन हामीले बुझ्नै पर्यो। राजस्वको लिमिटेसनले हामीले अनुदान लगायतका क्यास फ्लो गर्न हामीलाई कन्स्टेन्ट हुन्छ अथवा त्यसमा चुनौती आउँछ। तथापि हामीले किसानहरूलाई प्राइस स्टेबिलिटी निम्ति मिनिमम सपोर्ट प्राइस भन्छौँ अथवा न्यूनतम समर्थन मूल्य तोक्ने र त्यसलाई प्रयोग गर्ने र केही हदसम्म हामीले सरकारी निकाय मार्फत समयमा धान खरिद गर्ने गर्दै आएका छौँ। त्यसको साइजलाई बढाउन सक्यो भने पनि केही व्यवसायिक किसानहरू थप उत्प्रेरित हुने एउटा अपेक्षा गर्न सकिन्छ। दोस्रो, हामीले लार्ज साइजका भरपर्दा इरिगेसन आयोजनाहरू बढाउनै पर्छ। उदाहरणको निम्ति बबईमा हामीले काम गरिरहेका छौँ। बबई सिँचाइ आयोजना सफल हुँदै गएको खण्डमा मलाई लाग्छ बर्दियामा हामीले चैत्य धानकै विस्तार गर्न सक्ने सम्भावना छ भने, गाउँमा हाम्रो उत्पादकत्व वृद्धि गर्ने सम्भावना प्रशस्तै छ। यस्ता खालका आयोजनाहरू नेपाल सरकारले महत्त्व राख्दै आएको छ। हामी मरिन डाइभर्सनको कुराहरू गर्दैछौँ, त्यसले तराई भूमिमा सिँचाइ समयमा दिन सकियो भने एउटा सिँचाइ ठुलो इनपुट हो एग्रिकल्चर प्रोडक्सनको निम्ति। यतातर्फ हाम्रो अझै सम्भावना छ र हामी अन्य मन्त्रालयको सहकार्यमा सिँचाइ विस्तार चाहिँ तर्फ पनि नेपाल सरकारको लगानी बढ्दै गएको छ, अझै बढाउँदै गयो भने हामी लाग्छ धान लगायतका अन्य कृषि बाली वस्तुहरू पनि उत्पादन वृद्धि हुँदै जानेछ र कृषकहरूको जीवनस्तर पनि सुधार हुँदै जानेछ र हामीलाई पोषक तत्त्वहरू समयमा उपलब्ध भएर यसले मूलत न्युट्रिसन सेक्युरिटी भन्छौँ हामी, फुड प्लस न्युट्रिसन सेक्युरिटीमा अन्तत योगदान दिनेछ भने, त्यस्तै गरी आय आर्जन, रोजगारी सृजना र हामी स्वाभिमानीय अर्थतन्त्रमा योगदान गर्न सकिन्छ। किनभने यो करिब 25% कुल गास्त उत्पादनको हिस्सा उघटेको कृषि क्षेत्र, कृषि क्षेत्रको विकास बिना नेपालको अर्थतन्त्रमा आधारभूत सुधार गर्न सकिन्छ भन्ने कुरा कल्पना गर्न कठिन छ। त्यसो कृषि क्षेत्रको विकासको निम्ति माइनुट लेभलमा हामी एनालिसिस गर्ने र यसलाई इन्टरभेन्सन चाहन्छ, जुन जुन सेक्टरमा पोलिसी इन्टरभेन्सन गर्नुपर्ने आवश्यकता देख्छौँ, त्यो पोलिसी इन्टरभेन्सन गर्न ढिला गर्नु हुँदैन भन्ने मलाई विश्वास लाग्दछ।
0: हस्, यहाँले कृषि संवादलाई आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो र धानसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: यहाँलाई पनि हामी धेरै धेरै धन्यवाद दिन्छौँ समयको लागि, पुनः धन्यवाद हजुरलाई।
2: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि विभाग व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
0: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव थ्याङ्क तथा विश्लेषण शाखाका प्रमुख रामकृष्ण रेग्मी। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश नेउपाने आज्ञा चाहन्छु।

नमस्कार, कार्यक्रम देश दर्शनमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म राधा ढुङ्गाना। तपाईँ अहिले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरूमा साथै देशभर रहेका एफएम रिले प्रसारण केन्द्रहरू मार्फत एफएम 98.3 मेगाहर्ज तथा रेडियो नेपालको अनलाइन radionepalonline.com पनि कार्यक्रम सुनिरहनु भएको छ। देश दर्शन हरेक हप्ताको सोमबार बिहान यसै समयमा प्रसारण हुन्छ। कार्यक्रममा हामी नेपालका पर्यटकीय गन्तव्य, पर्यटन क्षेत्रका सम्भावना, चुनौती र नेपालमा पर्यटन क्षेत्रले समृद्ध नेपाल निर्माणमा पुर्याउने योगदान र नयाँ गन्तव्यबारे जानकारी प्रस्तुत गर्दै आएका छौँ।

0: विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनासलु र लोसे बारे जानकारीका साथै यी हिमाल आरोहणको 70 वर्ष पूरा भएको अवसरमा नेपालले सन् 2026 भरि
1: प्लाटिनम जुब्ली
0: विशेष कार्यक्रमका साथ मनाउने सन्दर्भबारे आजको कार्यक्रममा चर्चा गर्दैछौ। कार्यक्रमको शुरूआतमा विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण हिमाल मनासलु र लोसे बारे केही जानकारी लिऊ। नेपाल हिमालहरूको देश हो, जहाँ विश्वका सर्वोच्च हिम श्रृङ्खलाहरूले प्राकृतिक सौन्दर्य मात्र नभई साहसिक पर्यटनको असाधारण सम्भावना पनि बोकेका छन्। यिनै मध्ये विश्व प्रसिद्ध दुई अग्ला हिमाल हुन् मनासलु र लोत्से हिमाल। यी दुवै हिमालले नेपाललाई अन्तर्राष्ट्रिय पर्वतारोहणको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। मनासलु हिमाल समुद्री सतहबाट 8,163 मिटर उचाइमा अवस्थित विश्वको 8 अग्लो हिमाल हो। गोर्खा जिल्ला स्थित चुम्नुब्री गाउँपालिकामा भएको मनासलु हिमाललाई संस्कृत शब्द मनुष्य अर्थात आत्मा वा चेतनाबाट नामकरण गरिएको मानिन्छ, जसको अर्थ आत्माको पर्वत भन्ने बुझिन्छ। मनासलु हिमाल आफ्नो मनोरम दृश्य, कठिन आरोहण मार्ग र सांस्कृतिक विविधताका कारण पर्वतारोहीहरूमाझ अत्यन्त लोकप्रिय छ। जापानी पर्वतारोहीले आरोहण गरे यता मनासलु क्षेत्र ट्रेकिङ र हिमाल आरोहण दुवैका लागि प्रसिद्ध गन्तव्य मानिन्छ। मनासलु संरक्षण क्षेत्रभित्र पर्ने यस क्षेत्रले जैविक विविधता, तिब्बती प्रभावयुक्त संस्कृति र हिमाली जीवन शैलीलाई समेत समेटेको छ। चुम्नुब्री गाउँपालिकाले मनासलु क्षेत्रको पर्यटन प्रवर्धन, स्थानीय विकास र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आएको छ। गाउँपालिकाले मनासलु पदमार्ग, त्यसै गरी स्थानीय सडक, पुल, पदयात्रा विश्राम स्थल, खानेपानी, संचार तथा आधारभूत पूर्वाधार विकासमा जोड दिँदै पर्यटक मैत्री वातावरण निर्माण गरिरहेको छ। विशेष गरी सामा गाउँ, सामदो, लो, नामरुङ जस्ता बस्तीहरूमा होमस्टे, स्थानीय होटल तथा पर्यटन सेवाको विस्तारमा गाउँपालिकाको समन्वयले स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाएको छ। त्यस्तै लोसे हिमाल विश्वको 4 अग्लो हिमाल हो, जसको उचाइ 8,516 मिटर रहेको छ। सगरमाथासँग जोडिएको लोसे हिमाल नेपालको खुम्बु क्षेत्र र तिब्बतको सीमामा अवस्थित छ। लोसे तिब्बती भाषाबाट आएको शब्द हो, यसको अर्थ दक्षिण शिखर भन्ने हुन्छ। सगरमाथाको दक्षिणतर्फ रहेको कारण यसलाई यो नाम दिइएको हो। लोसे हिमाल चुनौतीपूर्ण दक्षिणी फेस र प्राविधिक कठिनाईका कारण अनुभवी पर्वतारोहीहरूका लागि विशेष आकर्षण मानिन्छ। विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनासलु र लुसेको पहिलो सफल आरोहणको 70 वर्ष पूरा भएको अवसरमा नेपालले सन् 2026 भरि
1: प्लाटिनम जुब्ली
0: विशेष कार्यक्रमका साथ मनाउने भएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने कार्यक्रमले ऐतिहासिक उपलब्धिको स्मरण मात्र नभई नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतम:
2: सफल आरोहीलाई त मान सम्मान त भइहाल्यो, साथसाथै चाहिँ नेपाललाई चाहिँ हामीले एउटा गन्तव्य स्थलको रूपमा चाहिँ पोजिसन गर्नलाई पनि मद्दत गर्ने भनेर कार्यक्रमहरू आयोजना गर्दैछौँ। यसमा तपाईँ पत्रकार मित्रहरूको पनि सहयोग चाहिन्छ, यसलाई देखाइदिनुपर्छ, बुझाइदिनुपर्छ र आउने धरोहर जुन हाम्रो सन्ततिहरू छन् उहाँहरूले पनि यो बुझ्न जरुरी छ। हिमालय भनेर भन्दाखेरि के हो कसो हो भनेर विदेशमा हामी जाँदाखेरि पनि ओ यु आर फ्रम हिमालय कन्ट्री भनेर भन्छन्। केही कुरा दुई शब्द बोलिदिनुहोस् त आफ्नो देशको बारेमा भन्दाखेरि हामीले एभरेस्ट र लुम्बिनी भन्दाखेरि उहाँहरूले के भन्नुहुन्छ भने यो त हामीलाई नै थाहा छ, अरू गहन कुराहरू केही गरिदिनुहोस् न भन्दाखेरि कार्यक्रमहरू जब यो सोसल मिडियामा आउँछ भन्दा एक किसिमकोले यो इभेन्ट मात्रै नभइकन एक किसिमले चाहिँ हामीले जानकारी पनि दिँदैछौँ। त्यो जानकारी चाहिँ इनरिच नलेज भएपछि दुई चार ठाउँमा चाहिँ हामीले भन्न पनि सक्छौँ कि इट्स एभरेस्ट, लोत्से, मनासलु कसरी गर्दैछौँ, कस्तो गर्दैछौँ भनेर। यो सहकार्य हाम्रो जारी नै रहन्छ, विभिन्न विधामा सहकार्य गर्दैछौँ। यसमा हामीले प्रमोसन पार्टमा हामी एउटा पार्टनर छौँ एनएमएसँग र गाउँपालिकासँग पनि हामी पार्टनर छौँ, स्विस एम्बेसीसँग पनि हामी पार्टनरमै रहिरहेर आगामी दिनमा पनि काम गरिरहेका छौँ र आगामी दिनमा पनि अरू क्षेत्रहरूमा पनि हाम्रो सहकार्य नै रहन्छ र यसलाई प्रमोसन पब्लिसिटीको पार्टमा चाहिँ हामी सहकार्य गरेर अगाडि बढ्दैछौँ।
0: सन् 1956 मनासलु र लोसे दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो। मनासलु हिमाल सन् 1956 मे 9 जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्किन छिरिङ शेर्पाले सफल आरोहण गर्नुभएको थियो भने लोसे हिमाल स्विस पर्वतारोही अर्न्स्ट राइट र फ्रिड्ज लुङसिङ्गरले पहिलो पटक आरोहण गर्नुभएको थियो। यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै पहिलो आरोहीहरूको सम्झनामा 3 प्रतिमा निर्माण गरी अनावरण गरिने पनि तयारी गरिएको छ। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गालजी शेर्पाले यस अवसरमा अग्रज पर्वतारोही तथा उनीहरूको परिवारलाई विशेष सम्मान गरिने जानकारी दिनुभयो।
3: यो साल चाहिँ एकदम दुईवटा कुरासँगै भएको छ कि एउटा चाहिँ हामीले 70th year चाहिँ एनिभर्सरी मनाउँदैछौँ, मनसलु चढीको 70 वर्ष पुग्यो होइन, यो चढीको उपलक्ष्यमा एउटा प्लेटिनियम जुब्लीको रूपमा हिराको महोत्सवको रूपमा हामी मनाउँदैछौँ। अर्को चाहिँ यही साल हो जापान र नेपालको दौत्य सम्बन्ध भएको पनि 70 वर्ष पुग्यो, 1956 मैसुर भएको। त्यो हिसाबले यो साल एकदम दुईटै कुराले एकदम महत्त्वपूर्ण छ। सिमिलरली स्विसको पनि, स्विसको नागरिक अर्न्स प्रेस र अनि अर्न्स लुसिन्सर दुईजनाले चाहिँ नेपालकै चाहिँ अर्को आरोही उर्केन सिंह शेर्पासँग, उर्केन सिंह अलिक पछि हो, त्यतिखेर चाहिँ उहाँहरूको शेर्पाको नाम खुलेको थिएन, त्यो भएर हामीले नाम राखेनौँ, हामीसँग त्यसको डाटा भएन। त्यो भएर एउटा चाहिँ डाटा ग्याल्जेन्द्र शेर्पा पनि थियो, र ग्याल्जेन्द्र शेर्पा चाहिँ हामीले पाएको, हामीले हामीसँग उपलब्ध भएको डाटा अनुसार उहाँ चाहिँ भारतीय नागरिक भन्छ अहिले। त्यो भएर त्यो पछि चाहिँ नेपाली नागरिक खोज्दाखेरि नेपाली नागरिक चाहिँ उर्केन सिंह भएन नेपाली। यो हाम्रो उद्देश्य के हो भने हामीले गर्न खोजेको प्रत्येक हिमाल 50 वर्ष र 70 र 100 वर्षको अवसरमा हामी यो महोत्सव मनाउँछौँ नि, त्यतिखेर चाहिँ अब यो फर्स्ट एसेन्डरहरू पहिलोचोटि चाहिँ त्यो समिटमा पुग्न सफल हुनु व्यक्तित्वहरूको चाहिँ सम्झनामा र त्यो अवसर पारेर हामीले यो कार्यक्रम गर्न खोजिरहेको हो होइन। त्यो अर्थमा हामीसँग नेपाली नागरिक नै हुनुपर्ने भावनाले उर्केन सिंह शेर्पा चाहिँ मानसुलो पनि र लोच्चे पनि दुइटै चढ्ने पहिलो व्यक्ति भावनाले उहाँको नाममा शालिग दुइटै ठाउँमा हामी चाहिँ राख्दैछौँ अहिले चाहिँ उहाँको नाममा, प्लस विदेशी मानसुलोमा जापानिज भयो र लोच्चेमा चाहिँ स्विस नागरिक दुईजनालाई चाहिँ उहाँ दुईजना र त्यसमा पहिलो दोस्रो छैन। अब सँगै सँगै आउँदाखेरि हामी दुईजनाको चाहिँ शालिग प्लस नेपाली नागरिकको शालिग गरेर चाहिँ हामी चाहिँ सोलुखुम्बुको खुमजुङ भन्ने गाउँमा चाहिँ राख्दैछौँ। र त्यो सोचेको चाहिँ त्यो चाहिँ मेको 21 छ, त्यसमा चाहिँ त्यो कार्यक्रम माथि चाहिँ हामीले राख्ने मेको 21 चाहिँ हामी सोलुखुम्बुको खुमजुङ भन्ने ठाउँमा चाहिँ त्यहाँका स्थानीय सरकार र नेपाल सरकार पर्यटन मन्त्रालयको चाहिँ हामी मन्त्रीज्यूलाई अनुरोध गरिरहेको छौँ, त्यो कार्यक्रम आयोजन गर्दैछौँ र दुवै ठाउँमा चाहिँ उहाँहरूको शालिग स्थापना गर्ने र चाहिँ स्थानीय सांस्कृतिक रमझमका साथ र हिमालको अलिकति प्रवर्धन गर्ने काम त्यहाँ र हिमाल र हिमाली क्षेत्रसँग चाहिँ सम्बद्ध ती कुराहरू आज प्रबुद्ध व्यक्तित्वहरूलाई बोलाएर एउटा विशेष नै कार्यक्रम गर्ने हाम्रो चाहिँ जमर्को हो। त्यसैको लागि त्यही काम गर्न खोजिरहेको कुरा यहाँबाट मैले राख्न खोजिरहेँ र त्यो एउटा चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। म सबभन्दा पहिले चाहिँ चुम्नुरबुको कुरा गर्न चाहन्छु। चुम्नुरबुको विषयमा खालि के हो भने हामी चाहिँ यहाँबाट 8 तारिक बिहान जान्छौँ, बिहान र हाम्रो कतिपय टिम 7 तारिक नै गएर चाहिँ जगत भन्ने ठाउँ पुगे आउँछ र हामी 8 तारिक बिहान हेलिकप्टर जान्छौँ यहाँबाट। हेलिकप्टर गइसकेपछि बिहान उहाँहरूलाई हाम्रो पत्रकार साथीहरू हुनुहुन्छ त्यतिखेर चाहिँ र अन्य विशिष्ट व्यक्तित्वहरू हुन्छ र जापानबाट चाहिँ यो हाम्रो चाहिँ इमानासी साङको परिवार करिबन 8 जना जति उहाँहरू आउँदै हुनुहुन्छ जापानबाट चाहिँ र जापान अर्फन क्लबका पनि उपाध्यक्ष आउँदै हुनुहुन्छ यी त हाजिमा भने उहाँहरू पनि त्यहीँ जाँदा त्यही कार्यक्रमलाई आउनुलाई हो र त्यो कार्यक्रममा उहाँहरू अधिकांश यहाँ गाडीमा जानुहुन्छ। जग्गा पुगेपछि भोलिबाट बिहान उहाँहरू हेलिकप्टरमा आउँछ तर यहाँबाट चाहिँ हाम्रो चाहिँ विशेष अतिथि जापानिज एम्बेसीबाट चाहिँ सम्भवतः एम्बेसडर हुन्छ अथवा चाहिँ डिसिएम हुनुहुन्छ उहाँहरू जानुहुन्छ, उहाँहरूसँग पनि हामीले बसेर छलफल गरेछौँ र स्विस एमबीसँग पनि त्यसै गरी गरेका छौँ होइन। म एकैचोटि म सिधाउन खोजिरहेको होइन। त्यसरी चाहिँ यो कार्यक्रम हामीले चाहिँ आयोजना गर्न गइरहेछौँ र यसो त्यहाँ मानसलुको सामा गाउँ भन्ने ठाउँ, मानसलुको बेसकेम्पको फेदीमा भएको गाउँ हो, एकदम रमणीय गाउँ मानसलु। अघि अगजुले भन्नु बाजे चाहिँ मानसलु संसारको सबैभन्दा एउटा पर्वतीय पर्यटन मात्र नभएर सम्पूर्ण पर्यटकहरूको निमित्त चाहिँ एउटा उत्कृष्ट गन्तव्य स्थल हो, सबैले पुग्नै पर्ने ठाउँ, एकदम रमणीय ठाउँ, एकदम राम्रो ठाउँ हो र हामीले हामी नेपाली अब हामीले तपाईँ हामीले म भन्नु गर्छु अहिलेसम्म हामीले जे जति पूर्वाधार पार्यौँ विदेशी पर्यटकको लागि गऱ्यौँ, अहिलेसम्म हामी कुरा गर्छौँ विदेशी पर्यटकको नाममा कुरा गर्छौँ तर अबको दिनमा चाहिँ पर्यटक हामी पनि हौँ है, हामी नेपाली पनि हो नि, अब हामीले हाम्रै लागि पनि गर्नु पऱ्यो क्या। तपाईँ चिनमा जानुभयो भने चिनको 92% चाहिँ पर्यटक सबै चाइनिजै रहेछ क्या, जम्मा 8% पर्यटक विदेशी। तपाईँ भारतमा जानुभयो भने भारतमा 2240 पर्छ 5 होटल छ अरे, त्यसको 82% चाहिँ त्यसको क्लाइन्ट सबै इन्डियन छ क्या। यसको अर्थ हाम्रो देशमा पनि हामी पनि घुम्छौँ नि, अब हाम्रो हिमाली ठाउँमा अहिले सबैभन्दा धेरै घुम्ने एउटा सङ्ख्या हामी नेपाली पनि छौँ क्या, त्यो अर्थमा हाम्रो नेपालीहरूको पनि गन्तव्य हुनसक्छ र त्यो कुराहरू म तपाईँलाई राख्न चाहन्छु। हाम्रो नेपालीहरूको लागि सबैभन्दा रमणीय सजिलोसँग थोरै पैसामा गाडी चढेर प्लेन र हेलिकप्टर नलिगन चाहिँ जान सक्ने ट्रेकिङ एरिया सबैभन्दा रमणीय ठाउँ भनेको चाहिँ यो चुम्नुरबु गाउँपालिका छ, त्यहाँ पुगिन्छ, राम्रो ठाउँ छ। त्यो कुराहरू पनि तपाईँहरूले चाहिँ मिडिया मार्फत सम्प्रेषण गरिदिनु पऱ्यो कि त्यो ठाउँको हामीले चाहिँ प्रमोसन गर्न सकौँ, त्यो सबैभन्दा इम्पोर्टेन्ट कुरा छ। म टानको चाहिँ सिओ साहब पनि त्यहाँ हुन्छ, हामीले चाहिँ त्यो सबैभन्दा प्रमोट गर्नुपर्ने ठाउँ, त्यो ठाउँ साह्रै नै रमणीय ठाउँ छ। मैले तपाईँलाई त्यति कुरा चाहिँ राखेँ र चुम्नुरबु गाउँपालिका नै त्यसको हाम्रो एउटा उद्देश्य चाहिँ त्यहाँ कार्यक्रम पनि गर्ने हो, एउटा त हाम्रो 70th anniversary हामी त्यहीँ मनाउँछौँ, किनकि मनसुलु त्यही ठाउँको हो, मनसुलुकै शिरमा, उहाँहरूकै शिरमा मनसुलु र मनसुलुकै फेदमा त्यहाँकै त्यहाँबाटै बहिरहेको चाहिँ त्यहाँको आइस फल, त्यहाँको क्लेसरबाट बहिरहेको पानी पिएर चाहिँ अगाडि बढिरहनु भएको चाहिँ सम्पूर्ण त्यहाँका जनता हुनुहुन्छ उहाँहरू, होइन? उहाँहरूकोलाई त्यो ठाउँमा चाहिँ एउटा कुरा चाहिँ हामी त्यो कार्यक्रम हाम्रो कार्यक्रम गर्नुको उद्देश्य एउटा चाहिँ त्यो ठाउँको त्यो हिराक महोत्सव पनि मनाउने र त्यो ठाउँलाई पर्यटकीय दृष्टिकोणबाट चाहिँ अझै बढ्दा चाहिँ सशक्त ढङ्गबाट चाहिँ उजागर गराउने एउटा हाम्रो उद्देश्य हो। त्यो उद्देश्यको निमित्त हामी त्यहाँ चाहिँ गर्दैछौँ र त्यसको निमित्त म जापानिज एम्बेसीले एकदम हार्दिकतापूर्वक यो कार्यक्रम राम्रो भनेर उहाँहरू हामीसँग हरेक कुरामा सहकार्य गरिरहनु भएको छ। म आउड लाइक टु एक्सटेन्ड माई थ्याङ्क्स सिन्सियरली थ्याङ्क्स टु जापानिज एम्बेसी। यो जापानिज एम्बेसीले जुन एउटा चाहिँ सहत्वपूर्ण हाम्रो चाहिँ एउटा हामी मास एउटा आएर चाहिँ यो राम्रो काम गर्नुभयो र यसमा हाम्रो साथ सहयोग छ भनेर उहाँहरू आउनु भएको छ, त्यो एकदम हामीलाई खुसी लागेको छ, गर्व छ। त्यसै गरी चाहिँ अब त्यो ठाउँको कुरा म मनसुलुको परिचय दिन चाहन्छु। मनसुलुमा हामी त्यहाँ कार्यक्रम दिनभरि कार्यक्रम बिहान हामी त्यहाँ 9 बजेतिर पुग्छौँ होला र हामी 2 बजेतिर त्यो कार्यक्रम सकेर त्यही दिन हामी पोखरा पुग्छौँ। तेस्रो चाहिँ हिमाली क्षेत्रमा बसोबास गर्ने त्यहाँका सम्पूर्ण त्यहाँका जनताहरूको विषयमा, त्यहाँको लगाइ खुवाइ, त्यहाँको कल्चर, त्यो सबलाई समेटेर चाहिँ त्यो म्युजियम तयार पारेको छ। त्यो अर्थमा अहिले हामी कहाँ चाहिँ एक दिनको कम्तीमा 500 बढीमा चाहिँ 1800 जन चाहिँ आगन्तुकहरू हाम्रो चाहिँ म्युजियममा भिजिट भइरहेको छ र हाम्रो भिजिटमा सबैभन्दा हामीलाई गर्व लाग्ने चाहिँ सबैभन्दा बढ्दो आउने चाहिँ स्टुडेन्ट, नेपाल अधिराज्य परिका चाहिँ स्कुलका कलेजका भाइ बहिनी विद्यार्थीहरू त्यहाँ आइरहनु भएको छ र उहाँहरूलाई चाहिँ हामीले नेपालको माउन्टेन टुरिज्मको विषयमा यति राम्रोसँग ब्रिफ गरेर पठाउने पाउँको छ क्या। त्यहाँ हामीले सुरुमा त त्यहाँ सबै डिस्प्ले गरेको चिजहरू देखाउँछौँ, त्यहाँ हाम्रो सबै कुरा लेखे हुन्छ, आर्टिकलहरू त्यो पढ्छौँ, त्यो पछि फेरि अनि हाम्रो एउटा सानो भिडियो पनि छ, भिडियो देखाएर नेपालको माउन्ट टुरिज्मको विषयमा हामी ब्रिफ गर्छौँ। त्यसरी चाहिँ नेपालको माउन्ट टुरिज्मको चाहिँ अलिकति हामीले गाउँ गाउँमा स्कुल स्कुलमा सम्पूर्ण युवा भाइ बहिनीहरूलाई चाहिँ अलिकति चाहिँ प्रश्न पार्ने हामीले गाउँ गरेको छौँ त्यो म्युजियममा। त्यसमा त्यो म्युजियम एकदम उपयुक्त त्यसले काम गरेको छ हामीलाई लाग्छ र हामी दिनभरि त्यहाँ कार्यक्रम पोखरामा सकिसकेपछि चाहिँ हाम्रो कार्यक्रम सकिन्छ। त्यो चाहिँ मेको 9 र 10 तारिकको कार्यक्रम हो र त्यो पछि चाहिँ हामी काठमाडौँ फर्किन्छौँ, होइन? फर्किसकेपछि फेरि मेको 21 तारिक चाहिँ हामी यहाँबाट चाहिँ सोलुखुम्बु लुक्ला उठ्छौँ। लुक्ला उडेपछि त्यही दिन हामी माथि खुम्जुङ पुग्छौँ। खुम्जुङ पुगेर चाहिँ त्यहाँ चाहिँ त्यो दुईजना चाहिँ स्विसका आरोही जसले चाहिँ सोचे पहिलोचोटि चाहिँ शिखर सुम्न सफल भए उहाँहरू र त्यो सँगसँगै चाहिँ पहिलो नेपाली आरोही 3 जनाको चाहिँ त्यहाँ पनि सालिक चाहिँ हामी त्यहाँ राख्छौँ, सालिक र त्यहाँ चाहिँ अनावरण गर्छौँ। त्यो कार्यक्रममा स्विस एम्बेसीबाट पनि आउँछ। आई वुड लाइक टु एक्सटेन्ड माई सिन्सियर थ्याङ्क्स टु द एम्बेसेडर एन्ड द अल अफिसियल्स अफ स्विस एम्बेसी फर युर ग्रेट सपोर्ट एन्ड युआर रियली रियली वी रियली एप्रिसिएट यु नो you are so kind enough, you know, you are so generous, you know, loving Nepal and promotion of Nepal. Those are the things that you have been doing, you have been extending in Nepal. So I really, really appreciate you. उहाँहरूले हामीलाई एकदम हार्दिकताको साथ उहाँहरूले यो कार्यक्रम सम्पन्न गराउने कुरामा उहाँहरू चाहिँ हामीसँग सहभागी हुनुभयो, त्यसको निम्ति हामी उहाँलाई एमबिसीको सहयोग गर्नु धन्यवाद दिन चाहन्छौँ र उहाँहरूसँग बसेर र सबैभन्दा ठुलो कुरा चाहिँ नेपाल पर्यटन बोर्डको सिओ साहब र बोर्डका चाहिँ अनि सदस्यज्यूहरू र बोर्डका सम्पूर्ण अफिसियलहरू उहाँहरू सबैजनाको हार्दिकताको कारणले गर्दाखेरि यो दुईवटा चाहिँ हिमालको मनासुरु र यो लोत्सेको चाहिँ यो प्लेटिनम जुब्ली हामी सफलतापूर्वक सम्पन्न गर्न गइरहेछौँ। हाम्रो ठुलो सञ्जाल छ नेपाल पर्यटन सङ्घ एउटा चाहिँ हामी चाहिँ नेपाल सरकारको एउटा टेक्निकल विङ्गहरू पनि काम गर्छौँ नेपालको पर्वतीय पर्यटन प्रबन्धनको निमित्त चाहिँ सबै काम हामी गरिरहेछौँ तर एट द सेम टाइम हामी चाहिँ एउटा ठुलो यो अन्तर्राष्ट्रिय जगतमा संस्थाको चाहिँ युआइए भन्छ युनियन अफ इन्टरनेसनल अर्गनाइजेसन त्यसको पनि हामी चाहिँ सबैभन्दा एक्टिभ मेम्बर हौँ र हामीले नेपालको बारेमा हिमालको बारेमा टुरिज्मको विषयमा हामी जे तयार पार्छौँ जे लेख्छौँ प्रमोट गर्न खोज्छौँ त्यो सबै कुराहरू चाहिँ हाम्रो त्यो होल हाम्रो त्यो सञ्जाल छ युआइएको हामी त्यहाँ हालिसकेपछि नेपालको पर्यटन प्रमोसन त्यतिकै अटोमेटिक भइहाल्छ क्या। हामी त्यति स्ट्रङ छौँ होइन त्यो अर्थमा हाम्रो यो कार्यक्रमले चाहिँ यो कार्यक्रमलाई संसारभरिका आरोहणमा इन्ट्रेस्ट राख्ने आरोही चाहिँ प्रकृतिलाई मनपर्ने सबैले चाहिँ वाच गरेर आउँछ हेरेर आउँछ हाम्रो कार्यक्रम क्या। त्यो अर्थमा संसारभरि हामी एकदम ठुलो सङ्ख्यामा नेपालको चाहिँ प्रमोसन गरेर आउँछौँ हामी त्यसरी चाहिँ इफेक्टिभ पूर्वक एकदम इफेक्टिभली यो कार्यक्रम गरेर आउँछौँ र इफेक्टिभली यो कार्यक्रम चाहिँ आयोजना फेरि हामीले चाहेर मात्र होइन फेरि हाम्रो पछाडि चाहिँ थुप्रै हाम्रो सहयोगी हातहरू चाहिँ छ त्यसको निमित्त चाहिँ अब चुम्नुरको गाउँपालिका ले नै इनिसिएट गरेर चाहिँ गरौँ भनेर उहाँहरू आइदिनु भयो। चुम्नुरको गाउँपालिकाको अध्यक्षज्यू त्यहाँका चाहिँ पदाधिकारीज्यूहरू, त्यहाँका चाहिँ विशिष्ट व्यक्तिहरू सबलाई म धन्यवाद दिन चाहन्छु। कुम्भ पसल गाउँपालिकाले पनि यसै गरी चाहिँ अग्रता चाहिँ देखाउनु भयो र यो कार्यक्रम गर्नको निमित्त उहाँले चाहिँ एउटा चाहिँ उत्साहपूर्वक अगाडि बढ्नु भयो, उहाँलाई म धन्यवाद दिन चाहन्छु। त्यसै गरी स्विस एमबिसी र जापानिज एमबिसीलाई धन्यवाद दिन चाहन्छु, नेपाल पर्यटन बोर्ड टिमलाई धन्यवाद दिन चाहन्छु, सबै संस्थालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी यो दुईवटा कार्यक्रम हामीले गर्न खोजिरहेछौँ र तपाईँ हामी सबैले थाहा भएको कुरा हो, नेपालको विकास सम्भावना छ, यदि सम्भावना छ भने चाहिँ पर्वतीय पर्यटनको माध्यमबाट मात्र छ र पर्यटनको विकासबाट पनि छ र हामीले हाम्रो हिमाल, हामी सबै सबै होल नेपालको शिरमा हिमाल, पूर्वदेखि पश्चिम, पूर्वमा चाहिँ कञ्चनजङ्घादेखि सुदूरपश्चिमसम्म अभिसाइबलसम्म हिमालय हिमाल कहीँ ब्रेक छैन, कहीँ छैन र त्यसको मुनि त्यहाँको कञ्चन पानी पिएर हामी चाहिँ हुर्किया नेपाली हामी सबैजना होइन, यो ठाउँमा हामी सबैजनाले यो हिमाललाई चिन्नु पर्यो। आजको दिनसम्म चाहिँ नेपालको हिमाललाई हाम्रो राज्यले चिन्न सकेनौँ, हामीले गज गसायौँ, हाम्रो कुराहरू त्यति धेरै सुन्नु भएको छैन। अब चाहिँ हामी आशा गर्छौँ नयाँ नेपाल नै जस्तो लाग्छ, अब चाहिँ यो देशको साँच्चिकै विकास पर्वतीय पर्यटन र पर्यटनको विकासबाट हुन्छ भने मैले आशा गरेको छु। म चाहिँ तपाईँहरू सबलाई पनि अनुरोध गर्न चाहन्छु, तपाईँहरूले पनि यो कुरालाई बुलन्द गरिदिनु पऱ्यो, लेखिदिनु पऱ्यो र प्रेसर पनि दिनुभयो अब चाहिँ अब सरकारलाई, ताकि नेपालको विकास चाहिँ हाम्रो यो देशका युवा भाइ बहिनीहरू चाहिँ 18 चाहिँ 30 वर्षका बिचको भाइ बहिनीहरू चाहिँ विदेशमा सामान्य कामको लागि, सामान्य तलबको लागि विदेशमा बाहुतरिने जुन एउटा अवस्था छ त्यसलाई रोक्नु पऱ्यो र त्यो रोक्न चाहिँ सम्भावना यो पर्यटन व्यवसायबाट मात्र हुन्छ र त्यसको निमित्त चाहिँ पर्यटन व्यवसायलाई हामीले प्रस्फुटित गराउनु पऱ्यो, विकास गर्नु पऱ्यो र त्यो विकास गर्नको निमित्त नेपाल पर्यटनसँग हामी एकदम एक्टिभली लागिरहेछौँ, हामी यो राज्यको यो सरकारलाई सहयोग गर्न चाहन्छौँ, हामी धेरै काम गर्न चाहन्छौँ क्या, यो काम गर्नको निमित्त तर हामीले वातावरण सृजना गर्नु पऱ्यो, राज्यले बुझिदिनु पऱ्यो, हाम्रो कुरा सुनिदिनु पऱ्यो भन्ने मेरो अनुरोध हो। यो कुरा चाहिँ तपाईँले पनि लेखिदिनु पऱ्यो भन्ने मेरो रिक्वेस्ट हो।
0: मनास्लो र लोसे आरोहणको 70 वर्षको अवसरमा साहसिक पर्यटनसँगै सांस्कृतिक पर्यटनलाई पनि प्रवर्धन गरिने लक्ष्य राखिएको पर्यटन बोर्डले जनाएको छ। यी हिमाल रहेका स्थानीय तहले पनि पर्यटन प्रवर्धनका कामलाई प्राथमिकता दिएका छन्। मनास्लो हिमाल रहेको चुम्नब्री गाउँपालिकाले मनास्लो हिमाल क्षेत्रको पर्यटन प्रवर्धनमा स्थानीय संस्कृति, बौद्ध परम्परा, गुम्बा, जात्रा तथा मौलिक जीवन शैलीलाई पर्यटनसँग जोड्ने नीति अपनाएको छ। गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लो हिमाल क्षेत्रमा 2026 भरि आयोजना हुने
1: प्लाटिनम जुब्ली
0: विशेष कार्यक्रमले पर्यटन प्रवर्धनमा ठूलो प्रभाव पार्ने भन्दै खुसी व्यक्त गर्नुभयो।
4: सन् 1956 मे 9 नेपाली नारी उर्केन छिरिङ शेर्पा र जापानिज नारी तोसियो इमानोसीले सन् 1956 मे 9 सफल अरयन पछि मित्र राष्ट्र जापान र नेपालको बिचमा सेप्टेम्बरमा चाहिँ दौत्य सम्बन्ध कायम भएको, त्यो पछि नेपाल राष्ट्रलाई दक्षिण राष्ट्रको एउटा सहयोगी राष्ट्रहरूमा जापान दोस्रोमा आउँछ, यसरी इतिहास भने यसरी भएको छ र हामीलाई गौरव महसुस लागिरहेछ। हाम्रो साहसिक प्रथम अरूहरूबाट पहिलो मनास्लो हिमाललाई पहिलो टेकेपछि अहिले चाहिँ करिब 3,000+ बढी हाम्रो देशी विदेशीहरूले सफल अरू गरिसकेको अवस्था छ र विशेष गरेर चुम्नब्री गाउँपालिकाले यो वर्षलाई मनास्लो दिवसलाई विशेष रूपमा लिएको छु। हामीले हाम्रो साहसिक अरैहरूको एउटा स्मरण गर्ने कार्यक्रम पनि अगाडि सरेको छ, यसमा हाम्रो साहसिक प्रथम अरैहरूको शालिक मनास्लो हिमालकै फेदमा सामा गाउँमा निर्माण करिब करिब सकिने अवस्थामा छ। सो मनास्लो दिवसकै अवसरमा विमोचन गर्ने कार्यक्रम पनि छ भने अर्को चाहिँ मनास्लो हिमालको 3D मोडेलको अहिले हामी करिब करिब त्यसको पनि भइसकेको छ, त्यो चाहिँ अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हामी त्यहाँ चाहिँ विमोचन गर्नेछ। विशेष गरेर हामीले प्रथम अरैहरूको परिवारलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि रहेको छ र हामीले विशेष गरेर मित्र राष्ट्र जापानको राजदूतलाई निमन्त्रण गरेको थियो, उहाँको कार्यव्यस्तताले उहाँभन्दा जुनेट अब प्रतिनिधि आउने कार्यक्रम तय भइसकेको छ र अहिलेको सरकारको पर्यटन मन्त्रीलाई पनि विशेष जोड गरेको र अझै पनि फिक्स भइसकेको अवस्था छैन र गण्डकी प्रदेशको माननीय मुख्यमन्त्रीज्यू करिब करिब आउने कन्फर्म भइसकेको अवस्था छ र यो हिरा दिवसलाई हामी स्थानीय सरकारले एकदम गौरवपूर्ण महसुस गरेको छु। अब यसको कार्यक्रम तालिका पनि सबै भइसकेको छ, यसमा नेपाल पर्वतारोहण सङ्घको उल्लेखनीय भूमिका रहेको छ, किनकि नेपाल पर्वतारोहण सङ्घ विगत 50 वर्षदेखि हाम्रो नेपालको 14 आरजातभन्दा माथि पिगरमा 4 त हाम्रै देश नेपालमा पर्ने रहेछ, यसको पहिचान र यसको अन्तर्राष्ट्रिय लेभलमा स्थापित गरौँ न। र विभिन्न क्षणमा धेरै कार्यक्रमहरू पनि गरिसकेको अवस्था छ, यसकारण पर्वतारोहण सङ्घको ठुलो भूमिका छ। अब यसपटक हामी विशेष गरेर चुम्बुकी गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, नेपाल पर्यटन बोर्ड, मनसुरु संरक्षण क्षेत्र आयोजना र ट्रेकिङ एसोसिएसन तान लगायत हाम्रो जिङ्मे लामाको संस्था पनि छ, त्यससहित धेरै संस्थासँग जोडेर यो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको छ। यसकारण राष्ट्रिय स्तर मात्रै होइन, अन्तर्राष्ट्रिय लेभलमै हाम्रो मन मनसुरुलाई फेरि एउटा मित्र राष्ट्र जापानसँग जोडेर हामी अगाडि बढाउने प्रतिबद्ध पनि गर्छौँ। र हामी चुम्बुकी गाउँपालिका नेपालकै ठुलो चौथो गाउँपालिका, पर्यटकै हिसाबले धेरै महत्त्वपूर्ण ठाउँ पनि हो, धेरै हिमचुचोरहरू रहेको, प्राचीन सम्पदाहरू रहेको, एकदम गौरवमय संस्कृति रहेको। अब हामी चुम्बेली भनिरहँदाखेरि विश्वकै एउटा जैव विविधताको एउटा खुल्ला सङ्ग्रहालय, अहिंसा क्षेत्र, विश्वमै अहिंसा क्षेत्रको कानुनी मान्यता दिएको चुम्बुकी गाउँपालिका पहिलो रहेको, यसकारण हामी ढिलो चाँडो किनिज बुकतिर पनि हामी सोचिरहेछौँ, किनकि विश्वमा कहीँ पनि अहिंसाको ऐन बनाएको छैन। हाम्रो चुम्बुकी गाउँपालिकाले पहिलो पटक चुम्बेलीलाई, चुम्बु उपत्यकालाई अहिंसाको एउटा साहित्य परम्परालाई अहिंसाको एउटा कानुनी मान्यता दिएको छ, यो चाहिँ विश्वमा पहिलो हुन गएको छ। अब हाम्रो आथा यसो प्राचीन हिमाली क्षेत्रमा यसो सम्भावनाहरू धेरै छन्, यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नुपर्ने अवस्थाहरू पनि छन्। निरन्तर समन्वय र सहभागी रहेर नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ लगायत सम्पूर्ण ट्रेकिङ एसोसिएसन र राष्ट्रिय प्राकृतिक संरक्षण कोष, मनसुरु संरक्षण क्षेत्र लगायत सबैलाई हार्दिक आभार प्रकट गर्छु।
0: मनास्लु र लोसे दुवै हिमाल नेपालका हिमाली पर्यटन, आर्थिक गतिविधि र अन्तर्राष्ट्रिय पहिचानका महत्वपूर्ण आधार हुन्। मनास्लु तुलनात्मक रूपमा कम व्यावसायिक भए पनि सांस्कृतिक र प्राकृतिक विविधताका कारण विशिष्ट छ भने लोसे विश्वको कठिन प्राविधिक आरोहण मध्ये एक मानिन्छ। विश्वभरका पर्वतारोहीका लागि मनास्लु र लोसे एउटा हिमाल मात्र नभई चुनौती, प्रेरणा र विजयका प्रतीक हुन्। नेपालको पर्यटन प्रवर्धन, स्थानीय रोजगारी र विश्व पर्वतारोहण इतिहासमा यी शिखरहरूको योगदान अतुलनीय छ। हामी कार्यक्रमको अन्त्यतिर आएका छौँ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालमा हरेक हप्ताको सोमबार बिहान यसै समयमा सुन्दै आउनु भएको छ। रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न स्थानमा रहेका सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका एफएम रेली प्रसारण केन्द्रहरूबाट एफएम 98.3 MHz तपाईँले कार्यक्रमलाई सुन्दै आउनु भएको छ भने रेडियो नेपालको अनलाइन radionepalonline.com तथा रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रमबारे प्रतिक्रिया पनि दिनुहोला। अर्को हप्ता पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारी लिएर फेरि हामी उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गाना बिदा चाहन्छु। नमस्कार।

0: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
5: यति कुरामै खुसी भएर हुँदैन के झुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
6: सही भन्यो सिन्ताली, यो कुरा त सबैलाई भन्ने जानु पर्यो नि।
7: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
5: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
8: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
9: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
10: नागरिक लगानी कोष।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
11: नेपालको समावेशी आवाज।

हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1443 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रुक्मिणी पोखरेल अनि म विमला राई।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम सार्वी डोलु किल्यारिम सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

अब सुनौ स्वदेश गान दीपक कार्की र बाबु छेत्रीको स्वरमा, रचना र संगीत दीपक कार्कीको रहेको छ। यो स्वदेश गान पछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

हेलो हाय नमस्कार कार्यक्रम सम्झना सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल। उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्नो आफन्तको सम्झना, तपाईँका मनमा भएका सम्झना। यति बेलाको व्यवसायमा तपाईँ आफ्नै गाउँघरमा हुनुहुन्छ या गाउँघरदेखि टाढा हुनुहुन्छ, आफ्नो आफन्तको साथमा हुनुहुन्छ या आफन्तको साथबाट टाढा हुन सक्नुहुन्छ, आफ्नै देशमा हुनुहुन्छ या परदेशमा हुनुहुन्छ, जहाँ भए तापनि तपाईँका मनभरि सम्झना सन्देश हुनसक्छ। त्यसको लागि आउन सक्नुहुन्छ कार्यक्रम सम्झना र सन्देशमा। कार्यक्रम सम्झना र सन्देशमा आउनको लागि 42 11 721, 42 11 736 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। यदि तपाईँ सहभागी हुन चाहनुभएको छ, एकैपटक आफ्नो आफन्तलाई आफ्नै आवाज मार्फत रेडियो नेपालबाट सुनाउन चाहनुभएको छ, सम्झाउन चाहनुभएको छ भने तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ र तपाईँका ती आवाजहरू तपाईँका आफन्तको कानसम्म हामी पुर्याउँछौँ। त्यसको लागि भने 42 11 721, 42 11 736 आउन आग्रह गर्न चाहन्छु। तपाईँका टेलिफोन हामी केही बेरमा रिसिभ गर्नेछौँ। कार्यक्रमको सुरुवातमा राख्छु साङ्गीतिक कोसेली। यो गीतपछि भने म पक्कै पनि तपाईँका टेलिफोनतर्फ लाग्नेछु। समीर आचार्य र स्वस्तिका ढकालको स्वरमा रहेको छ श्रीकृष्ण बम मल्लको रचना रहेको गीतमा योगेश काजी शाहको सङ्गीत रहेको छ। यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: हजुर, हामी छौँ कार्यक्रम सम्झना सन्देशमा। कार्यक्रम सम्झना सन्देशमा सुरुवात गऱ्यौँ साङ्गीतिक कोसेलीबाट। आज ईद पर्व परेको छ। बकर ईद मनाइरहनुभएका हाम्रा समस्त मुस्लिम धर्मावलम्बीहरूलाई हार्दिक मङ्गलमय शुभकामना दिन्छौँ कार्यक्रम सम्झना सन्देश मार्फत। अब भने तपाईँका टेलिफोनतर्फ लाग्छौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
1: हेलो, नमस्ते।
0: हजुर हजुर, नमस्कार। को बोल्दै हुनुहुन्छ होला, शुभ नाम?
1: म धादिङबाट कृष्ण माया तामाङ।
0: हजुर कृष्ण मायाजी, के छ हालखबर?
1: ठिकै छ म्याम, हजुरलाई कस्तो छ?
0: ठिकठाक छ, रमाइलो छ। धादिङतिरको मौसम कस्तो छ यति बेला?
1: हजुर,
0: धादिङतिरको मौसम कस्तो छ यति बेला?
1: यति बेला घाम लागिराखेको छ म्याम,
0: मजाले घाम लागेको छ नि त।
1: हजुर, बिहान चाहिँ पानी पर्न लागेको थियो, दिउँसो चाहिँ घाम लागिरहेको छ।
0: हजुर हजुर, अब एकदमै गर्मी बढ्ने भनेर पनि समाचारहरू आइरहेका छन्, मौसमविदहरूको पनि भनाइ छ होइन, जे पनि अझ गर्मी, तातो हावा चल्ने, गर्मी बढ्ने भन्ने कुरा आइरहेको छ। अब त्यस्तो खाले गर्मीबाट बच्नको लागि चाहिँ हामीले के गर्न सक्छौँ होला, के छ यहाँको विचारमा?
1: अब मेरो विचारमा चाहिँ अब नहुने, अब यस्तै शीतल ठाउँमा बस्ने, फ्यानहरूमा चलाउने बस्ने, अनि टाढा टाढा अब तर्को घाममा बाहिर फेर निस्केर नहिँड्ने, त्यस्तै गर्नु पर्ला म्याम।
0: हजुर हजुर, लु लाग्ने, अब काठमाडौँतिर त लु नलाग्ला, तर तराईका अधिकांश जिल्लाहरूमा लुले सताउने होइन पनि हुनसक्छ, त्यस कारण पनि हामीले ख्याल गर्नुपर्नेछ। गर्मी बढ्दाखेरि हाम्रो स्वास्थ्यमा बढी पसिना आउँछ, पानीको मात्रा बाहिर निक्लिन्छ धेरै नै होइन, अनि पानी पनि अलिक बढी खानुपर्ने हुन्छ। यस्तै यस्तै कुरा हामीले गऱ्यौँ भने पक्कै पनि हाम्रो स्वास्थ्यप्रति हामी सजग हुनसक्छौँ। कृष्णमाजी, अब सम्झना सन्देशतिर लागौँ।
1: सम्झना सन्देश भन्नुपर्दा म्याम, विशेष त हजुरको लागि भन्न चाहन्छु, अनि प्रदेश बस्नुहुने सरको लागि, अनि त्यसपछि रेडियो नेपाल होल युनिटको लागि, अनि मेरो साथीहरू भन्नुपर्दा श्री रामदाल, अर्जुन थापा, नमराज भण्डारी, अनि लमजुङतिर हुनुहुन्छ दाजु गणेश साक्य, उहाँको लागि धरानतिर हुनुहुन्छ शेखर श्रेष्ठ दाई, उहाँको लागि पनि सम्झना छ है दाई भन्न चाहन्छु, अनि भाइहरू सुमन तामाङ, अनि त्यसपछि एसमिन तामाङ, अनि सूर्य लामाको लागि गोर्खातिर हुनुहुन्छ साथी ध्रुव तामाङ, अनि कृष्ण परिवारको लागि अनि बहिनीहरू दीपिका थापा, मन्जु थापाको लागि, सपना खड्काको लागि, टाढा टाढा अब बस्नुहुने सबैजना साथीहरूलाई पनि सम्झिराखेको छु, अनि आउँदै गरेको युथ हुनुहुन्छ मुस्लिम धर्म मान्नुहुने दाजुभाइ दिदीबहिनीहरूलाई पनि धेरै धेरै शुभकामना, राम्रोसँग मनाउनु होला भन्दै, मलाई कृष्ण माया तामाङ भनेर जसले चिन्नुहुन्छ उहाँहरू सबैलाई मैले माया मारेको छैन, बिर्सेको पनि छैन, फोन चाहिँ कहिलेकाहीँ गर्छु, नयाँ साथीहरूलाई पालो दिने गरेको छु भन्दै बिदा हुन चाहन्छु। नमस्ते,
0: बाबाई। कृष्ण माया तामाङ हामीसँग हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, सुटिसक्नु भएको छ। आफ्ना आफन्तको लागि सम्झना सन्देश छोडेर म फेरि पनि टेलिफोनतर्फ लाग्छु। को हुनुहुन्छ? हेलो
2: हेलो हेलो, नमस्कार। हजुर, हाम्रो नलपुटले अत्याधिक झपझप आगो बनेको छ, रुक्मणीजी गरौँ नि भन्दै म उम्मडी साथबाट आएँ है त।
0: हजुर,
2: मुस्लिमको पनि सम्पूर्ण मुस्लिमहरूलाई लाही लाही लल्ला सबै मुखण्डर बिस्मिल्लाह रहमान रहिम पनि भनेर मैले शुभकामना दिएँ है त म उम्मडी साथबाट।
0: हजुर हजुर, नमस्कार है त, फटाफट बोलिदिनुहुन्छ होइन, कहीँ पनि त्यो सासै रोकिँदैन,
2: हजुर
0: सासै नरोकी बोलिदिनुहुन्छ होइन।
2: म त अब एकदम बानी परेँ कि, साउदी अरब बसेको भएर मुसलमानको नि आउँछ क्या मलाई त।
0: ए तपाईँ भनेपछि पहिला साउदी बस्नुभयो?
2: हजुर, म साउदी बसेँ नि 7 वर्ष म्याडम, रियादमा पहिलाको अब्दुल्ला किङको दरबारमा म लेडी सेसनमा काम गरेको।
0: हजुर,
2: मुसलमानहरूको त्यो नमाज पढ्ने यताउता सबै मलाई थाहा छ, देखी देखि पानी परेछु कि।
0: हजुर हजुर, भनेपछि आज उहाँहरूको ईद पर्व छ होइन त?
2: हजुर, आज बकर ईद भन्छ यसलाई।
0: हजुर हजुर,
2: अनि तपाईँको उनीहरूले उ गर्छन् सबै कुरा गरेर राम्रोसँग मान्छन् भनौँ है त.
0: हजुर, आफ्नो संस्कार संस्कृति जगेर्ना गर्नलाई राम्रोसँग मनाउने प्रचलन छ होइन त. आगै बलिरहेछ है काठमाडौँतिर चाहिँ अब गर्मी अझै बढ्ने भन्ने उहरू आइरहेछ होइन. मौसमविदहरूले भनिरहनु भएको छ विश्वकै रेकर्ड हेऱ्यो भने पनि मौसम जुन भारतबाट आउने नेपाल भित्रिने पनि गर्मी नै बढ्ने भनेको छ र लूले पनि कतिलाई त असर गरेको अवस्था छ होइन. समाचारहरू पढिरहेका छौँ हामीले. अब तराईतिर तराईतिरका अधिकांश जिल्लामा लूले सताउने गर्छ. यस्तामा यो बेलामा बस्नको लागि हामीले गर्नुपर्ने असाध्यै नगरी नहुने के छ जस्तो लाग्छ यहाँलाई?
2: अब सामान तपाईँको सुतीको पातलो कपडा लगाउने, अब कामै नपरि बाहिर त्यसरी नहिँड्ने, पानी चाहिँ प्रशस्त पिउने, सकभर फ्रिजको चाहिँ नखानु र त्यसले भित्र रिएक्सन पनि गर्छ. सकभर ठिक्क मिडियम खालको चिसो पानी खाँदाखेरि यथा तातो पानी पनि पानी पटक पटक पिउने र राम्रो हल्का शीतल कपडा लगाएर हिँड्ने यही नै भन्छु है त.
0: हजुर हजुर, पक्कै पनि दिउँसोको तातो हावामा हामी निस्कनै हुँदैन.
2: फलफुलहरू पनि खाने प्रशस्त है.
0: हजुर हजुर, खानेकुरामा ध्यान दिनु पर्यो. हावामा गर्मीमा निक्लनु भएन, यदि निक्लनु पर्यो खण्डमा पनि पुरा बाहुला भएको लुगा लाउनु पर्यो होइन, मास्क लाउनु पर्यो, छाता ओढ्न पर्यो होइन.
2: हजुर
0: हजुर,
2: आफूलाई कुन कपडा अहिले शीतल हुन्छ त्यही कपडा चाहिँ अलिक कपडा चाहिँ लाउनै पर्छ. नाङ्गै हिँड्न पनि हुन्न, फेरि त्यसले हुने डर पनि
0: हुन्छ नि. फेरि
2: सर्वप्रथम त हजुरलाई मिठो सम्झना, अनि त्यसै गरेर हाम्रो फोन उठाएर सहयोग गर्नुहुने मित्रको लागि, अनि हाम्रो रेडियो नेपालमा तपाईँहरू जति पनि कार्यरत आर्जीहरू हुनुहुन्छ सम्पूर्णलाई मेरो तर्फबाट मिठो सम्झना साथी नमस्कार. अनि मेरो साथीहरू भन्नुपर्दा नरेन्द्र रिमाल, सार्वजन महतो, शुक्र सुखराम लामा, बिमला एम्फू, सुमी लिम्बू, राधा राई, मन्जी थापा कलङ्की, निशा लामा दोलखा, चरिकोड, आशिष नयन, गगन तेह्रथली, रामबहादुर खड्का, जीवन सहयात्री, नगेन्द्र रिजाल, रामपुकार राय, रत्नबहादुर थापा, गणेश श्रेष्ठ, रूपन्देही, गौतम बुद्ध जन्मस्थल भन्दै म हजुरको यसबाट बिदा हुन्छु. रुक्मणीजी
0: नमस्कार. ओमरीजी हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट छुट्टिसक्नु भएको छ. म फेरि पनि टेलिफोनतर्फ लाग्छु. को हुनुहुन्छ? स्वागत छ उहाँलाई. हेलो
3: रुक्मणीजी नमस्कार.
0: हजुर नमस्कार, ठिकै छु. को बोल्दै हुनुहुन्छ होला? शुभ नाम
3: रमेश भाइ.
0: हजुर रमेशजी, सुन्दै हुनुहुन्छ हामीलाई?
3: आज सुन्दैछु. टपिक के राख्नु भएको छ रुक्मणीजीले?
0: आजको टपिक भनेको बढ्दो गर्मी होइन. अब यो गर्मीले पक्कै पनि अझै बढी नै गर्मी हुनेछ भन्ने छ. यो काठमाडौँको आसपासभन्दा पनि तराईका जिल्लाहरू त एकदमै गर्मी बढ्छ होइन. यो गर्मीबाट बच्नको लागि अब लू जस्ता कुरा पनि आउन सक्छ, स्वास्थ्यलाई प्रत्यक्ष असर गर्छ. यसमा चाहिँ बच्नको लागि हामीले के अप्नाउन सक्छौँ भन्ने छ?
3: गर्मीमा चाहिँ यो गर्मीबाट बच्नु न्यानो न्यानो लुगा लाउँ, यही नै हो दिदी मेरो उपाय.
0: हजुर हजुर, ल अब सम्झना सन्देश त्यसले लाग्यो है त. हस् त बाबाई. फर्पिङदेखि रमेशजी हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ. सबैको लागि एकमुष्टमा सम्झना सन्देश व्यक्त गरेर अब एउटा टेलिफोन पछि भने साङ्गीतिक कोसिल राख्नेछु. कहाँबाट को हुनुहुन्छ? स्वागत छ उहाँलाई. हेलो
4: नमस्कार.
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
4: हजुर म सुमी लिम्बू तेह्रथुमबाट.
0: सुमीजी के छ हाल खबर?
4: हजुर मेरो खबर एकदमै ठिक छ. यता अहिले चाहिँ पानी पर्न थालेको अवस्था छ, गडाङगुडुङ छ भन्नुभयो.
0: गडाङगुडुङ गर्दैछ तेह्रथुममा.
4: हजुर हजुर,
0: जेमा पनि बेला बेला पानी पर शीतल हुन्छ तेह्रथुमतिर.
4: पानी त एकदमै परेको छ यसपालि त, अत्याधिक पानी परेको छ. शीतल त एकदमै शीतलै छ, गर्मीको महसुस त्यति धेरै गर्न पाएको
0: छैन. पक्कै पनि काठमाडौँ पनि त्यस्तै छ, दिउँसो एकदम गर्मी भए तापनि साँझ बिहान चाहिँ शीतलै छ. तर तराईका जिल्ला तराईका
4: पानी र गडाङगुडुङको
0: सम्झना सन्देश
4: राखिहाल्छ.
0: हुन्छ
4: हजुरलाई, प्राविधिक मित्रलाई अनि साथीहरू सम्झिनु पर्दाखेरि आशिष नयन बस्नेत, वरुण चञ्चले, अनि ओमडी सापकोटा, साधन महतो, नरेन्द्र रिमाल हुनुहुन्छ लगायत अब धेरै धेरै हाम्रो हरकबीर सञ्चाल, भरत मान अधिकारी हुनुहुन्छ, मान बहादुर मगर, सबै सबैको मिठो सम्झना गर्दै छिटिन्छ. नमस्ते,
0: बाई बाई. सुमी लिम्बू तेह्रथुमबाट हुनुहुन्थ्यो. अब भने साङ्गीतिक कोसेल राख्छु. खेम सेन्चुरी, सङ्गीता थापा मगर, पुष्पा खड्का र सनिसा भट्टराईको सुरमा सामूहिक सुरमा रहेको यो गीत, यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु.

0: कार्यक्रम सम्झना सन्देशमा तपाईँहरूलाई मिठा मिठा साङ्गीतिक कोसेली सुनाउँदै तपाईँका टेलिफोन रिसिभ गर्दै तपाईँका ती सम्झना सन्देश तपाईँका आफन्तसम्म पुर्याइरहेका हुन्छौँ। फेरि पनि म टेलिफोनतर्फ लाग्छु। को हुनुहुन्छ? स्वागत छ उहाँलाई। हेलो। 42 11 7 21 42 11 7 36 यी दुवै फोन तपाईँका लागि खुला गरिरहेका छौँ। कोही हुनुहुन्छ? हेलो।
1: हेलो दिदी, नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? ओहो प्रभाजी, के छ हालखबर? सन्चै हुनुहुन्छ?
1: ठिकै छ भन्दा नि, अस्ति गएको हप्ता बुधबार ग्यासिक परेर हिँड्नु सकेको थिएन, दबाई खाएर अलि आज त अलिक कम भएर छ।
0: देखाउनु भयो कि नै त डक्टरलाई?
1: हजुर,
0: डक्टरलाई देखाउनु भयो किन दुख्यो पेट?
1: ग्यासिक परेर नि दबाई खाँदै छु कि अहिले।
0: भनेपछि
1: ग्यासमा बिहान बेलुका खाली पेटमा खाने, बिहानको पनि खाँदै थियो, अनि अर्को त ठुलो गोली पनि खाँदै थियो, दुइटामै खाँदै थियो।
0: ए, छिटो सन्च हुनुहोस् है त। अब अमिलो पिरो अचारहरू टक्क बन्द गर्ने ग्यास्ट्रिक बढेको बेला, होइन? हजुर, खानामा अलिकति ध्यान दिनु दियो भने
1: अब नै त्यस्तो साह्रो पऱ्यो क्या। दुई तिन वर्ष भयो त्यो चक्कर लाइन छोडेको, अस्ति बुधबार बिहान शीतल भएर जानु सक्छु, आउँदा चाहिँ तिन जति आउनु सकिनँ, बिच बाटै आएर फेरि चक्कर लाग्यो, अनि फेरि बाइक पछाउमा चढेर आएँ, अनि अहिले चाहिँ अलिक कम हुँदै।
0: हजुर, स्वास्थ्य लाभको कामना गर्छौँ, ख्याल गर्नु होला आफ्नो, है भन्न चाहन्छु। अब सम्झना सन्देश लागौँ है प्रभाजी।
1: सबैभन्दा पहिला त नेपाल सम्पूर्ण परिवार, दाइ दिदी भाइ बहिनीहरू सम्पूर्णलाई सम्झना छ है। अनि मलाई सम्झिरहने हुने दाई अरू नजिक खत्री दाई, शेखर दाई, अनि सरस्वती राई, बिमला जेम्स कता हराए अब रेडी सुन्ने छोरे, त्यही पनि सम्झिरहन्छु होला चाहिँ। सरस्वती राईलाई पनि सम्झिरहेको, नम्बर चाहिँ सम्पर्क बिहीन थिएछ तर रेडियोमा चाहिँ सम्झिने रहन्छ, उहाँले पनि म पनि सम्झिरहेको छु। त्यही नम्बर चाहियो भने सेकर दाईसँग मागेर भए पनि बोल्नु होला, सरस्वती राईलाई भन्छु भन्दै है।
0: हजुर हुन्छ। प्रभा महत गङ्गाबुबाट हामीसँग हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ। सम्झना सन्देश छोडेर फेरि पनि म टेलिफोनतर्फ लाग्छु। को हुनुहुन्छ? हेलो।
2: हेलो, नमस्ते। नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम तपाईँको? हजुर वरुण भन्नुभयो।
2: हजुर
0: के छ हाल खबर वरुणजी?
2: ठिकै छ, खेतमा मल बोक्दैछु।
0: खेतमा अब मल खन्ने बेला भयो? हजुर, मजाले फलाउनु पर्छ, उब्जाउनु पर्छ होइन त? हजुर, काम गर्दा गर्दै पनि फोन लाग्यो, हामीलाई सम्झिनु भयो, सम्झना सन्देश पोख्न खोज्दै हुनुहुन्छ होइन? हजुर, अब सम्झना सन्देश भन्नुपर्दा कहाँ र कसलाई सम्झाउनु छ यहाँले?
2: विशेष गरी अब तपाईँलाई अनि सबैजनालाई, अनि विशेष गरी हाम्रो थ्याङ्क यू सो मच भन्न चाहन्छु। प्रकाश चौधरी, अनि त्यसै गरी प्रवीण मगर लगायत धेरै साथीहरू हुन्छ, सबै सबैलाई
0: हस् त बाई। वरुण चञ्चले हुनुहुन्थ्यो हामीसँग भोजपुरबाट। हामी कार्यक्रम सम्झना सन्देशको अन्त्यमा आइसकेका छौँ। अब एकजनालाई समेट्न सक्छौँ जसको फोन लाग्छ, यो अन्तिम कलर हुनेछ। स्वागत छ उहाँलाई। हेलो। हेलो
3: नमस्कार। हजुर रामबहादुर खड्का।
0: हजुर नमस्कार रामबहादुरजी, कुन ठाउँबाट?
3: चितवन जिल्लाबाट। हजुर
0: हजुर, चितवन जिल्ला, चितवनको ठ्याक्क कुन ठाउँमा हुनुहुन्छ अरे?
3: चितवन जिल्लाको खैनपुर लदरी ट्याम्पासको अब धमाधम धान काटी त्यसमा लाउने यस्तो बेला छ, धानको भाउ छैन भन्ने साउहरूले पारा।
0: धानको भाउ त अस्ति तोक्या छैन र यति यतिमा बेच्ने भनेर?
3: यहाँ त मलाई के भने, यो त पुरानो धानको तोक्का अहिलेको होइन, अहिलेको त 2018 लिँदैनौ भावै बसेको छैन भनेर भने
0: नयाँ नयाँलाई त्यो भाउमा नयाँ लिँदैनौ भन्नुभयो। अनि धान काट्दा काट्दै थ्रेसर लाउँदा लाउँदै टेलिफोन गर्नुभयो नि यहाँले होइन?
3: पराल पुऱ्याएको छु, पराल फन्काउनु पर्यो, धान फन्काउनु पर्यो, हिजो थ्रेसरलाई काटेर यहाँ आयो, अस्ति साह्रै सता आयो।
0: अनि पराल चाहिँ मानिसहरूले होइन यो च्याउ खेती गर्नेले लानुहुन्छ कि लानुहुँदैन?
3: हाम्रो गाई बस्तु भयो भने हामी त पुगेर उल्टो किन्न पर्छ।
0: ए भनेपछि घरमै खपत हुन्छ है नि त।
3: गाई बस्तु उठेर लाने च्याउले लाने चाहिँ मुठे परा लान्छ, हाम्रो यो खिरालेको ठेसर लाग्यो यस्तो लाँदैन हजुर।
0: हजुर हजुर, अब सम्झना सन्देश लाग्यो है त।
3: सम्बन्ध रेड नेपाल सम्पूर्ण परिवार रेड नेपाल हजुर लगायत सम्पूर्णलाई ओम नि शान्ति साधन भवतु। हरगुण सञ्चाल सुमी लिम्बु रेडियो सुन्ने रेडियो मन पर्ने मेरो चार बेरो रेडियो खोल्नु होला, रेडियो सुन्नु होला, कान रेडियोमा चाहिँ नि पार्नु ध्यान चाहिँ हात खुट्टा चाहिँ काममा लाउनु होला भन्ने बात भन्दै म बिदा भयो हजुर।
0: हस् त बाबाई। रामबहादुर खड्का चितवनबाट हुनुहुन्थ्यो, आजको अन्तिम कलर उहाँ हुनुभयो। हामी कार्यक्रम सम्झना र सन्देशमा छौँ। कार्यक्रम सम्झना सन्देशको अन्तिम कलर मैले भनिरहँदा अब तपाईँले थाहा पाइसक्नुभयो कि छुट्टिने बेला हुँदैछ भनेर, होइन किनभने हामी तपाईँका माझमा केही साङ्गीतिक कोसेली राख्छौँ। यो साङ्गीतिक कोसेली सुनिसकेपछि सूचना र सन्देश सुन्न सक्नुहुनेछ। त्यसपछि ठिक तिन बजे, तिन बजेको समाचार सुन्नुहुनेछ। तिन बजेको समाचार नेपालीमा सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। आजलाई भने हामीलाई टेलिफोन गरेर साथ दिनुभयो, रेड नेपाल सुनेर साथ दिनुभयो, तपाईँहरू लगायत मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र लक्ष्मण विष्टलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। र यो गीत तपाईँलाई सुम्पन्न चाहन्छु मेलिना राई, आरसी सापकोटा, रिमा विश्वकर्मा र अनु शाहको सामूहिक स्वर भएको छ। यो गीतमा रचना र सङ्गीत रहेको छ ऋषि खड्काको। साङ्गीतिक कोसेली सम्पदै आजको कार्यक्रमको यही बिटमा नै अनुमति चाहन्छु। अर्को हप्ता कार्यक्रमको साथमा आउने नै छु। हवस् त, नमस्कार, शुभ दिन।

0: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
4: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नेपालमा धूम्रपान तथा स्वर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा स्वर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा स्वर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारको प्रभावकारी योजनाले मुलुकभित्र सिँचाइको बढ्दो विस्तार। हालसम्म 15,90,000 हेक्टरमा पुग्यो सिँचाइ सुविधा। इस्लाम धर्मावलम्बीहरू आज बकरिद पर्व मनाउँदै। र अमेरिकाद्वारा इरान विरुद्धको आक्रमण आज पनि जारी। समाचार अब विस्तारमा। मुलुकभरका इस्लाम धर्मावलम्बीहरू आज आफ्नो दोस्रो ठुलो पर्व ईद उल अदहा अर्थात् बकरिद पर्व मनाउँदैछन्। ईद उल फित्र अर्थात् रमजान पर्वको 70 दिनमा बकरिद मनाउने धार्मिक विधि छ। इस्लाम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ। नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा दरबार मार्ग स्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीहरूको घुइँचो लागेको छ। यस पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवर्धनको लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा टोखा नगरपालिका नौली आज

0: कारण मुलुकभित्र क्रमशः सिँचाइ योग्य क्षेत्रफल विस्तार हुँदै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले संघीय स्तरमा सञ्चालन गरेको आयोजनाबाट सिँचाइ सुविधा 15,90,000 हेक्टरमा पुगेको छ। सिँचाइ योग्य भूमिमध्ये 5,32,665 हेक्टरमा वर्षभर नै सिँचाइ सुविधा उपलब्ध भएको छ। वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध गराउनको लागि सरकारले केही ठूला र महत्वपूर्ण आयोजनाहरू अगाडि बढाएको छ। मन्त्रालयका अनुसार भूमिगत सिँचाइ आयोजनाबाट 5,46,448 हेक्टर सिंचित क्षेत्रफल विस्तार भएको छ। आर्थिक सर्वेक्षण 2082/83 अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका 1,136 स्वास्थ्य संस्थामध्ये 2082 फागुनसम्म 1,051 संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ। निजी आवास पुनर्निर्माणतर्फ 2082 फागुनसम्म 8,35,185 लाभग्राहीको पहिचान गरिएको मध्ये 8,34,303 लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन्। यसै गरी 7,70,838 लाभग्राहीले दोस्रो किस्ता तथा 7,43,987 लाभग्राहीले अन्तिम किस्ता प्राप्त गरेका छन्। मुलुकका विभिन्न क्षेत्रमा रहेका 10 औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट 20,000 व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। करिब 6,000 स्वरोपणी जग्गामा सञ्चालित ती औद्योगिक क्षेत्रभित्र गत फागुन मसान्तसम्म कायम रहेका 706 मध्ये 638 उद्योग सञ्चालनमा रहेको आर्थिक वर्ष 2082/83 आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। औद्योगिक क्षेत्रमा 26 उद्योग निर्माणाधीन, 16 उद्योग बन्द र 26 अन्य संस्था रहेका छन्। सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन 2083 देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ। आर्थिक वर्ष 2081/82 अन्त्यसम्म देशमा कुल 45 सार्वजनिक संस्थानमध्ये 6 निष्क्रिय रूपमा अस्तित्वमा रहेको तर 6 संस्थान कानुनी रूपमा कायम रहेर पूर्ण रूपमा निष्क्रिय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शेयर पुँजीमा 50% भन्दा बढी सरकारी नियन्त्रण रहेका र वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्ने उद्देश्यले स्थापना गरिएका निकायलाई सार्वजनिक संस्थानको रूपमा वर्गीकृत गरिएको छ। सरकारले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउन थालेसँगै विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएका नागरिकहरू कष्टकर जीवन बिताउन बाध्य छन्। कोहलपुर नगरपालिका शान्तिनगरमा रहेका सुकुम्बासी परिवारहरू होल्डिङ सेन्टरमा खान बस्न समस्या तथा विभिन्न असुरक्षाको कारण मानसिक तनाव भएको बताउँदछन्। बाँकेबाट संवाददाता आलम खानको रिपोर्ट।
1: कोहलपुर नगरपालिका 11 शान्तिनगरमा डोजर चलेपछि सयौं सुकुम्बासी परिवार अहिले अस्थायी होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। घर भत्किएसँगै खाद्यान्न सकिएको छ, चुलो निभिएको छ, बाल बालिकाको पढाई रोकिएको छ भने बिरामी र ज्येष्ठ नागरिक औषधि विहीन बनेका छन्। दिप्सिका विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिइरहनु भएकी सुशीला शाही भन्नुहुन्छ।
2: पास त दियो, गाँस दिए छैन, त्यही घर भत्काएको कबड बेचेर अलिअलि राशन पानी गरेका छन्। त्यही राशन पानी सकिनलाई हो, सकेपछि हामीले के खाने, के छ कस्तो, हामीले सोध्न आउँदै आउनु, हामीलाई केही चाहिएन, बस्नुजेसम्म हामीलाई ग्यास बास हुनु पर्यो, चाँडै भन्दा चाँडै हाम्रो ठेगाना गरिदिनु पर्यो।
1: होल्डिङ सेन्टरमा बसिरहेका धेरै परिवार अहिले मानसिक तनावको शिकार बनेका छन्। शान्तिनगरकी देवकला सापकोटा आफ्नो पीडा यसरी सुनाउनुहुन्छ।
3: झुल मारेको छ, खाने हामी आफै गरेर खान्छौँ, गरिदिने मान्छेहरू कोही छैनन्, कतै व्यवस्था गरिदिनु पर्यो, व्यवस्था गरिदिनुहुन्न भने हामी त्यही ठाउँमा गएर पाल टाँगेर बस्छौँ।
1: गरिबको घर भत्किँदा केवल टिन र बाँस मात्रै भाँचिँदैन, उसको सपना र बाँच्ने भरोसा पनि टुक्रिन्छ। विस्थापित परिवारका अनुसार गर्मी, भिडभाड र अस्वस्थ वातावरणका कारण बाल बालिका बिरामी पर्न थालेका छन्। पानी, शौचालय र स्वास्थ्य उपचारको अभावले अवस्था झन जटिल बनेको स्थानीय यमकुमारी मल्ल बताउनुहुन्छ।
4: दुःख देख्नु त भएको छ, यस्तो होला भन्ने त थाहा थिएन। 81 डोजर लगाएर फालिदिनु साह्रै अप्ठ्यारो भएको छ। बुढा बुढीलाई टोयलेटको सुविधा रहन्छ, खानाका दुखै, बस्नका दुखै, टोयलेटका दुखै,
1: तनाव, डर र अभावले रातभर निन्द्रा लाग्दैन, यमकुमारी मल्लको भनाइ छ।
4: जस्तो मान्छे त हार्ट अटेक आउला भन्ने
1: कक्षा 3 अध्ययनरत एलिसा नेपाली भन्नुहुन्छ। हाम्रो घर किन भत्काइदिएको, हामी कहाँ जाने, मेरो किताब कापी खेल्ने सामान सबै हरायो।
5: हाम्रो घर सरकारले भित्काइदियो, अहिले हामी नगरपालिका नयाँ बसपार्क भित्र बसेछौँ। हामीले स्कुल जान बोटी टाढा भयो, हामीलाई पढ्न पनि डिस्टर्ब भयो।
1: हामीलाई केवल बस्ने ठाउँ होइन, बाँच्न सक्ने वातावरण चाहिएको बताउनुहुन्छ जानकी बिका।
6: होल्ड सेन्टरमा राख्नु भएको छ, हाम्रा बच्चा बच्चीको पढाइ पनि त्यस्तै भइरहेछ, अनि हाम्रो घर बास उठाइदिनु भयो, हामी बाटामा आएर

0: बोलपुर नगरपालिका 11 नगर विकास समितिको स्वामित्वको जग्गामा निर्माण गरिएका 140 घर टाहरा हटाएपछि संयौं परिवार विस्थापित भएका हुन्। स्थानीयका अनुसार करिब 751 परिवार प्रभावित बनेका छन्। नगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण अभियान अन्तर्गत अतिक्रमण हटाएको जनाएको छ। यसअघि वैशाख 16 गते 10 अल्टिमेटम जारी गर्दै क्षेत्रको जग्गा खाली गराएको थियो। आलम खान, रेडियो नेपाल, बाँके।
1: रिपोर्ट पछि बाँकी समाचार। गत चैत 13 गतेको मन्त्री परिषद बैठकबाट स्वीकृत भएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा सूचना तथा संचार मन्त्रालय अन्तर्गतका अधिकांश कार्यक्रम सम्पन्न भएको र केही कार्यान्वयनमा रहेको जनाइएको छ। संचार मन्त्रालय अन्तर्गत डिजिटल शासन सेवा प्रवाहको सरलीकरण, नागरिक एपको विस्तार, सरकारी प्रणालीहरूको अन्तराबद्धता तथा सार्वजनिक सेवाको पारदर्शिता अभिवृद्धि सम्बन्धी धेरै काम सम्पन्न भएका छन्। केही कार्यक्रम कार्यान्वयनको चरणमा रहेको मन्त्रालयले जनाएको छ। सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र कागजरहित बनाउने उद्देश्यले सञ्चालन गरिएको एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणाली संघ प्रदेश र स्थानीय तह गरी 704 सरकारी निकायमा विस्तार गरिएको मन्त्रालयले जनाएको छ। पाल्पाको सदरमुकाम तानसेन नगरपालिका बाहिरबाट हेर्दा जति सुन्दर छ त्यति नै कुरूप पनि बन्दै गएको छ। पोलहरूमा इन्टरनेट र बिजुलीको तार जथाभावी तानेको र तारहरू लत्रिएका कारण सहरको कुरूपतासँगै तानसेन बजार आगलागीको उच्च जोखिममा छ। देशका ठूला सहरहरूमा अव्यवस्थित तारहरूलाई भूमिगत गरी व्यवस्थापनको काम अघि बढे पनि तानसेनमा त्यस सम्बन्धी कुनै काम अघि बढाइएको छैन। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
2: यति बेला तानसेनमा आन्तरिक तथा बाह्य पर्यटकको मौसम चलिरहेको छ। शीतल हावापानी, हरियाली वातावरण तथा सुन्दर दृश्य अवलोकनका लागि यहाँ आउने पर्यटकले तानसेन बजारभित्र भने कुरूपता महसुस गर्छन्। अव्यवस्थित तार तथा पोलहरूका कारण सुन्दरता कम हुँदै जाँदा जोखिम पनि उत्तिकै बढेको छ। तारका कारण सुन्दरता हराएर कुरूप हुन लागेको स्थानीय सरकारका प्रतिनिधि सागरमान महर्जनले बताउनुभयो।
3: यसले चाहिँ एउटा त सौन्दर्यकरणलाई छेकिरहेको जस्तो देखिन्छ भने अर्को यसको जोखिम भनेको आगलागीको जोखिम छ। र त्यो सँगसँगै पर्यटकहरू आइरहँदाखेरि यसले सहरलाई नै कुरूप देखाइरहेको छ।
2: बजार क्षेत्रका पोलहरूमा जथाभावी तानिएका तारले सहरको सौन्दर्यता मात्र होइन सर्वसाधारणको सुरक्षामै समेत चुनौती थपेको स्थानीयवासीको गुनासो छ। नेपालकै पुरानो तानसेन नगर अव्यवस्थित तारका कारण आगोलागीको उच्च जोखिममा परेको तानसेनका स्थानीय करुणा काफ्लेले बताउनुभयो।
4: अवस्थित रूपमा रहेका यो पोलहरूको तार छ, यसमा एक त प्रयोग भएका तार, एक प्रयोग नभएका तार, दुवै तार छ। यो चाहिँ हाम्रो आगो लागि स्पार्कका कारणहरूले विभिन्न समस्याहरू आउन सक्छ। घना बस्तीको बिचमा रहेका तारहरूले ठुलो दुर्घटना निम्ताउन सक्छ।
2: तानसेन तम्घा सडकमा समेत तारहरूको उच्च जोखिम छ भने बजारका साङ्गुरा र ससाना गल्लीहरूमा जथाभावी छाडिएका तारका कारण आगलागी भए दमकलको सहज पहुँच पुग्दैन। तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले भने इन्टरनेट सेवा प्रदायक संस्थासँग समन्वय गरेर व्यवस्थित गरिने बताउनुहुन्छ।
5: तानसेन नगरपालिकाको विशेष गरी कोर एरिया बजार क्षेत्रमा चाहिँ यो केबल नेटवर्क लगायतको इन्टरनेटको तारहरू अव्यवस्थित भएर चाहिँ जोखिमयुक्त देखिएको अवस्थामा तानसेन नगरपालिका नगर प्रमुखसँग परामर्श भइहाल्छ। अब केही समयमा यसको बैठक बसेर त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, कसले चाहिँ यो कार्य चाहिँ शुभारम्भ हुन्छ भन्ने मलाई लाग्छ।
2: प्राकृतिक रूपमा सुन्दरताले भरिएको तानसेन मानव सृजित इन्टरनेट तथा विद्युतीय तारका कारण आगोलागी भए ठूलो क्षति बेहोर्नु पर्ने देखिन्छ। तसर्थ सरकारवाला निकायले बेलैमा ध्यान पुर्याएर अव्यवस्थित तारलाई भूमिगत तथा अन्य तरिकाले व्यवस्थापन गर्न जरुरी छ।
1: रिपोर्ट पछि बाँकी समाचार। भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने भोजपुर दिङ्ला सडक खण्डमा कालो पत्र सुरु गरिएको छ। सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। कार्यालय प्रमुख राजन राज रेड्डीले पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको करिब 17 किलोमिटर सडकमा कालो पत्र थालनी गरिएको बताउनुभयो। कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केगाड गाउँपालिका 1 खच्चामा सडक अवरुद्ध भएको छ। सडक माथिबाट आएको सुक्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो। माथिबाट खसेको सुक्खा पहिरोको कारण खच्चा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
7: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
6: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
7: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरुद्धको आक्रमण आज पनि जारी राखेको छ। अमेरिकी सेनाले आज इरानी सैन्य क्षेत्र बन्दर अब्बासमा आक्रमण गरेको छ। बन्दर अब्बास राजनीतिक महत्वको तटीय सहर हो। अमेरिकी सैनिक कमाण्डले इरानले स्ट्रेट अफ होर्मुज जलमार्गमा आक्रमण गर्न प्रयोग गरिरहेको चारवटा ड्रोनलाई पनि ध्वस्त पारिएको बताएको छ। अमेरिका र इरान बीचको फितलो युद्ध विरामपछि अमेरिकाले फेरि आक्रमण थालेको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका शर्तप्रति आफू अझै सन्तुष्ट नभएको बताउनु भएको छ। उहाँले इरान सम्झौतामा पुनः इच्छुक देखे पनि हालसम्म सहमति नजिक नपुगेको उल्लेख गर्दै आवश्यक परे अमेरिकाले फेरि आक्रमण गर्न सक्ने चेतावनी दिनुभयो। व्हाइट हाउसमा मन्त्री परिषद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता अझै निष्कर्षमा नपुगेको बताउनु भएको हो। यसअघि इरानी सरकारी टेलिभिजनले दुवै पक्ष बीचको सम्झौताको मस्यौदा सार्वजनिक गरेको दावी गरेको थियो। उक्त विवरणमा होर्मुज जलमार्ग पुनः खोल्ने, अमेरिकी सैन्य उपस्थिति घटाउने तथा इरानमाथिको नौ सैनिक नाकाबन्दी हटाउने विषय समावेश रहेको जनाइएको थियो। तर व्हाइट हाउसले त्यसलाई पूर्ण रूपमा बनावटी भन्दै अस्वीकार गरेको छ। ट्रम्पले होर्मुज जलमार्गमाथि कुनै पनि देशको नियन्त्रण स्वीकार्य नहुने बताउँदै उक्त मार्ग तत्काल खुल्ला हुनुपर्ने धारणा राख्नुभयो। अब मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मध्य प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सरकारको प्रभावकारी योजनाले मुलुकभित्र सिँचाइको बढ्दो विस्तार, हालसम्म 15,90,000 हेक्टरमा पुग्यो सिँचाइ सुविधा। इस्लाम धर्मावलम्बीहरू आज बकर ईद पर्व मनाउँदै र अमेरिकाद्वारा इरान विरुद्धको आक्रमण आज पनि जारी। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपरान्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
9: क्विटलाइन 11:32 जानकारी मूलक सन्देश।
10: नेपालमा चुरोट पिलार तसुसुतिक ठिकै चिज खाएको वर्षक 34,000 जना मानुषक ज्यान जैलार गरिरहेले, तर एकखक बानी सिध्या पारे।
9: यदि तुई चुरोट पिलार तसुसुतिक ठिकै चिज खाइलार बानी त्यागै चाहछै भने आज नै गोप्पे तसु पैसा नै पर्लारको सरसल्लाह सुझाव सेवा क्विटलाइन 11:32 सम्पर्क गर।
10: यसै सरसल्लाह सुझाव सेवा कार्यालय समयमै मिल्न रहेछ।
9: याद गर, चुरोट पिलार तसुसुतिक ठिकै चीज खाइलार बानी त्यागेले सरसल्लाह सुझाव सेवा क्विटलाइन 11:32। नेपाल सरकार स्वास्थ्य तसु जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तसु संचार केन्द्र, टेकु, काठमाडौँ।

0: यी रेडियो नेपाल हो, दनुवारी भाषाको समाचार भेष बहादुर दनुवारबाट सुन। मुस्लिम धर्म मान्नेलाई आइला शनिबारसम्म तीन दिन बकर ईद पर्व मानेला रहेछ। तीन दिने कुर्बानी कार्यपालन मुस्लिम धर्म मान्ना लखक विधि रहल नेपाली जामे मस्जिद जनालाई छ। यी अवसरमा सरकार आजुक सेव्य लागि विदा दिएर छ। चलन चल्ल अनुसार कुर्बानी मास तीन भाग गरीको बाँड्ला गर्छ। अर्कै एक भाग आफ्नै, एक भाग आफ्नै नजिकै आफ्नै लागि, तसो तेस्रो भाग आफैले खाएपछि मुस्लिम धर्म मान्नेलाई माने लखे मान्यता राज्य यस निकै अनुसार नै आज पहिलो दिन बकर ईद मनाटेर छ। बकर ईदको अवसरमा मुस्लिम समुदायिक बर्के पर्व ईद उद अजहा बकर ईदको अवसरमा सेवेमा सुख शान्ति अंश समृद्धिलाई शुभकामना व्यक्त गरी राष्ट्रपति रामचन्द्र पौडेललाई यी पर्व मायक भूमिका मनसु सम्बन्ध अझु गढ्ल बानाको राष्ट्रिय समिति तसु विकासमा योगदान पुर्याएर उल्लेख गरेको शुभकामना व्यक्त गर्छ। यस निकै उपराष्ट्रपति रामसाय प्रसाद यादव, सभामुख डोल प्रसाद अर्याल, गण्डकी प्रेक्षक मुख्यमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काङ्ग्रेसक सभापति गगन कुमार थापाक, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा पुष्प कमल दाहालसँगै बर्के उपप्रक नेता लखक यी पर्वको अवसरमा शुभकामना समेत सभ्यमा धर्ल रहेछ। उपराष्ट्रपति रामसाय प्रसाद यादवसँगै नेपालका लागि चिनाको राजदूत चाङ माओमिङ बीचक बुधबार लैनचौठौँ उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नर छ। ऊ एक अवसरमा उही लखक शान्तिपूर्ण मिल्न अस्तित्वको एकै आपसक बरोबरिक सम्मान तसु टिकेले मैत्रीमा आधार रहला नेपाल चिन सम्बन्ध आर्थिक सहयोग अंशु आइला दिनको लागि मिलेको काम गर्ला विषयमा विस्तार विमर्श हकलाई उपराष्ट्रपति कार्यालय जनाएला छिक। उपराष्ट्रपति यादवको बित्ल चार दशकमा चिनक हासिल गर्ला प्रगति सराहना गर्दै दुई देश बिचक व्यापार पर्यटन पूर्वाधार ऊर्जा तसु प्रविधि साटफेर गर्ला चिनिया चाय लक्लमा जोड दिलर छ। राजु चाङ माओमिङ चिन तसु नेपाल बिचक सम्बन्ध लागि नयाँ उचाइमा पुर्याएर आफू नै प्रतिबद्ध रहल बाजलर छ। नेपाल सँगै सम्बन्ध लागि चिनक उप्र प्राथमिकता दिल चर्चा कटी उएक दुवै देशक जनता समृद्धिको निम्ति आफू नै क्रियाशील रहल बाजलर छ। अन्तर्राष्ट्रिय सम्बन्धबाट विकास लगानी विस्तारमा सरकार केन्द्रित रचिक परराष्ट्र मन्त्री शिशिर खनालक नेपालक अन्तर्राष्ट्रिय सम्बन्धलाई देशक विकास आर्थिक समृद्धि तसु राष्ट्रिय हित प्रबन्धनका लागि प्रभावकारी रूपमा उपाय गरेर सरकार प्रतिबद्ध बाजलर छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रपा टोखा नगरपालिका नौक आज बिहानी यी आयोजना गर्ला एकै कार्यक्रममा ओकि नेपालक अन्तर्राष्ट्रिय सम्बन्ध विश्व भिन्न भिन्न मुलुक अंशौँ अन्तर्राष्ट्रिय संस्थासँगै कूटनीतिक आर्थिक सांस्कृतिक तसु रणनीतिक सम्बन्धक आधारमा रहला उल्लेख गर्लर छ। नेपालक स्वतन्त्र असङ्लग्न तसु असन्तुलित परराष्ट्र नीति अवलम्बन कटी आइल अंश नेपाल संविधान संयुक्त राष्ट्रसङ्घ बडापत्र पञ्चशील सिद्धान्त तसु असङ्लग्न आन्दोलनको मूल्य मान्यता आधारमा परराष्ट्र नीति चालेला भइरहला उक्ति कुरो रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रपाक प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाक सङ्घीय संसदलाई लोगो सङ्घिक सगरमाथा चढ्ल गरिदल छ। ओख्रिक अनुसार बुधबार बिहानी 5:40 सगरमाथा चढ्ल जनाल छ। सांसद शेर्पाक बेस क्याम्प फर्कल पाछु बुधबार बिहारको आफ्नै सामाजिक सञ्जाल फेसबुकबाट नवौँ दिनमा सगरमाथा फिल आरोहण गर्ल पोस्ट गर्ल छ। सदनदेखि चुचुरासम्म बाजला नारक साथ सांसद शेर्पा सगरमाथा चढ्ल गरिदल छ। ओख्रिक आफ्नै आरोहण सहयोग पुर्याएल हकल सभामुख डोल प्रसाद अर्याल सँगै सेव्यमा आभार व्यक्त गरिदल छ। अन्य दिनभन्दा बुधबार पोखराक हङकङ बजार नजिकै दृश्य डिटाल रहेछ। किन्ला बेलामा भिडभाड हक्ल पसलक सटर सुनसान डिटाल रहेछ। चाँडुसोको सटर खाली कट्टी भुइँ तसु छेउ पसलक फोहोर नैचन्दो डिटाल रहेछ। पोखरा महानगरपालिका पृथ्वी चोक मुख्य बाट हकेको नयाँ बजार निस्कला बाट छेउमा निक्ल बाट छेउ हडप्ल संरचना हटाएर पाछु उयो ठाउँ व्यवसायिक तमादम खाली गर्ल छ। पोखरा उपत्यका पारिवारिक भवन सार्वजनिक शौचालय सँगै संरचना हटाएर महानगरपालिकाको जनारसिक महानगरका डोजर लगाएको हटाएर हक्ल पाछु उयो संस्थानक मनेक दिन आगो नै भवन खाली गर्ल छ। महानगरको मुख्य धनराज आचार्यको जग्गा हटाउ प्रकारको बनाएर संरचना हटाएर पाछु उयो क्षेत्रमा दुई लेनक बाट बनाएर बाजल छ। राजनीतिक रूपमा जोगाएर आडमा उयो भवन लागि भाडामा लगाएको सीमित संस्थाको नैचन्द्र रूपमा आर्थिक जम्मा कटी आएर छ। महानगरपालिकाको आयोजना गर्ल सभ्य पक्षसँग कुराकानी पाछु राजनीतिक दलक संगठनक संस्था लगायत भवन खाली गरेलाई राज्य हक्ल रहेछ। यी सँगै सभ्य खाली गर्ल संरचना भवनमा डोजर चलाएको भत्काल काम भइरहेछ। आठ महिना आगो बारबाट नाश पुग्ला बिपी राजमार्ग फेरि बनाएला कामको बेसको गतिमा आगो बढाएला छ। पूर्वाधार विकास सचिव गोपाल प्रसाद सिग्देलक तसु नेपालक लागि जापानक राजदूत मायादा तोरुक दुई दिन आगो शिलान्यास गर्ला बाट फेरि बनाएला कामक बेसको गति लिला हो। उही राजमार्ग फेरि बनाएला जापानक सरकार सहयोग भएर लड्छ। जापान सरकारक 2.80 अर्ब एन अनुदान सहयोगमा पिप्ले बर्के लरी खण्ड 3.2 किलोमिटर बाट सिमिजु कर्पोरेसन बनाएला कर्ला सहमति भइसिदाल रसट ओस्निके नेपाल सरकारको लगानीमा अन्य 3 खण्डक लागि 8.50 अर्ब रुपियाँ स्रोत सुनिश्चित भइसिद्धाल रसट। विक्रमसम्म 2053 जापान सरकारको सहयोगमा बनाएला सुरु अक्ला बिपी राजमार्ग 2072 नेपाल सरकारको लागि बुझाइसिद्धाल रसट। फेरि बनाएला भइरहला राजमार्ग फेरि विकास सचिव सिग्देल डिठाल समेत कर्ला अक्ला पाछु फेरि बनाएला व्यावसायिक लागि काम समयमै सम्पन्न कार्यलाई निर्देशन दिल रहेछ। नेपाली ललित कला क्षेत्रको उत्सव मान्न राष्ट्रिय ललित कला निकोल कर्ला मितिमा नयाँ क्लब बाजेला छ। यी जेठ 15 गतेदेखि गणतन्त्र दिवस अवसर पारेको आयोजना क्लब मिति तय क्लब डिटाला कर्केक सूचना नयाँ आइलासम्मको लागि रोक्याला अक्ल हो। नेपालक ललित कला प्रज्ञा प्रतिष्ठानको सूचना जारी अक्ल रछट पहिलेको सूचना अनुसार 2083 जेठ 15 गतेदेखि चलाएला अक्ल राष्ट्रिय ललित कला डिटाला 2083 विशेष कारणवश अक्निक लागि स्थगित गर्न रछट प्रतिष्ठानक डिठाला अक्ला मिति तय अक्ला पाछु सूचना प्रकाशित गर्न बेहोरा सेवेमा जानकारीलाई अनुरोध गर्दै तोक्ला समयमा डिठाला चलाला अक्ला नै सक्लमा क्षमा माग्ला रहेछ। सरकारक प्रभावकारी व्यवस्थाका कारण मुलुकका भित्र क्रमशः सिंचाइ कर्ला क्षेत्रफलक विस्तार राखेको आइला छ। अर्थ मन्त्रालय सेवेक आगो डिटाला कर्ला चल्ला आर्थिक वर्ष मन्त्रालयको प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत अंश सिंचाइ मन्त्रालय सङ्घीय स्तरमा चलाला कर्ला आयोजनाबाट सिंचाइ सुविधा 15,90,388 हेक्टरमा पुग्ल रहेछ। सिंचाइ कर्ला भूमिमध्ये 5,32,655 हेक्टरमा वर्षक 90 दिन सिंचाइ सुविधा उपलब्ध अक्ल रहेछ। वर्षभरक नै सिंचाइ सुविधा उपलब्ध कराला मध्येको लागि सरकारक मनेक वर्के महत्त्वपूर्ण आयोजना आगो बढाएल रहेछ। मन्त्रालयको अनुसार भूमिगत सिंचाइ आयोजनाबाट 5,46,448 हेक्टर पानी सिंचाइ कर्ला क्षेत्रफलमा विस्तार अक्ल हो। सरकारक सार्वजनिक कर्ला सार्वजनिक संस्थानक वर्षक स्थिति समीक्षा प्रतिवेदन 2083 देशक सार्वजनिक संस्थालक अवस्था मिश्रित रहला डिठाला रहेछ। आर्थिक वर्ष 2081-82 अन्तिमसम्म देशमा जम्मा 45 सार्वजनिक संस्थानक मध्ये 6 निष्क्रिय रूपमा अस्तित्वमा रहला रहेछ। तसु 6 संस्थान कानुनी रूपमा कायम रहला सभ्य रूपमा निष्क्रिय रहला प्रतिवेदनमा उल्लेख रहेछ। अर्थ मन्त्रालयको बुधबार सार्वजनिक कर्ला प्रतिवेदन अनुसार शेयर पुँजीमा 50% धेरै सरकारी नियन्त्रण रहला तसु वस्तु अंश सेवा उत्पादन अंश बाँडला कर्ला उद्देश्यक स्थापना कर्ला निकाय लागि सार्वजनिक संस्थानक रूपमा बाँडला कर्ला रहेछ। कामक प्रकृतिको आधारमा औद्योगिक क्षेत्र पाखा 10 वित्तीय क्षेत्र पाखा 10 सेवा क्षेत्र पाखा 11 व्यापारिक क्षेत्र पाखा 4 सामाजिक क्षेत्र पाखा अंशु जनताको उपयोग क्षेत्र पाखा 5 संस्थानक रहला रहेछ। जनकपुर चुरोट कारखाना लिमिटेड नेपाल मेटल कम्पनी लिमिटेड नेपाल ओरिएन्टल म्याग्नेसाइट प्राइभेट लिमिटेड बुटोल धागो कारखाना लिमिटेड नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र तसु नेपाल कन्स्ट्रक्सन कम्पनी लिमिटेड गरेको 6 संस्थानक कानुनक रूपमा अस्तित्वमा अक्ल पनि कुनै व्यावसायिक गतिविधि चालनमा नै रहेछ। नेपाल पुलिसको सङ्गठनको कार्यवाहक अंश सेवा प्रभारक सुधारक प्रयास थाल रहेछ। पुलिस कल्याण कर्मचारी हित अंश मनोबलक बढाएला प्रविधि डिजिटल प्रणाली अंश फोरेन्सिक आधुनिकरण नीतिगत कानुनी अंश सङ्गठनात्मक पूर्वाधार विकास अंश सेवा विस्तारक क्षेत्र लखक उल्लेखनीय प्रयास लखक खग्र पुलिस केन्द्रीय पुलिस प्रवक्ता पुलिस महानिरीक्षक अभिनारायण काफलाई जानकारी दिला हो। विदेशक रोजगारीका नाममा ₹97,58,000 ठगी गर्ला अभियोगमा 6 जनाको पक्राउ गर्ला रहेछ। केन्द्रीय पुलिस समाचार कक्षको अनुसार उदयपुर ग्रौतामाई गाउँपालिका 4 रामबहादुर आलेमगर लाहान नगरपालिका 6 आशिष कार्की टोखा नगरपालिका 4 लोकबहादुर श्रेष्ठ उयिर नगरपालिका 3 तुलसा पुनमगर तानसेन नगरपालिका 7 कृष्णप्रसाद पोखरेल तसु चन्द्रगिरी नगरपालिका 11 प्रविधि श्रेष्ठ लागि पक्राउ गर्ला हो। अख्नी नेपालमा पश्चिमक वायु तस स्थानीय वायु अंश नेपालक पूर्वी भागकमा नजिकै रहला मनेक चेप्लव क्षेत्रको प्रभाव रहला रहेछ। एकरक प्रभाव रहेको बुधबार काठमाडौँ क्षेत्रको भिन्न भिन्न ठाउँमा हुरिक 7 मनेक वर्षा अक्ल रहेछ। मौसम पहिला कलनमान महाशाखा अनुसार आज दिनकनी यी बेला कोशी मधेस बागमती तसु गण्डकी प्रदेश लगायत बाँकी हिमालक तसु पहाडी भागका साधारणतया बादल लाग्छ। अंश तराई भागक मनेक भागमा बादल लाग्छ। कोशी लगायत बागमती तसु गण्डकी हिमाली तसु पहाडी भागक मनेक ठाउँ लखकमा मधेस प्रदेश लगायत लुम्बिनी प्रेक्षक तराई भागक एकै दुई ठाउँमा गर्जनेसु चम्कलासँगै मनमनेकसँगै पानी पर्ला सम्भावना रहल महाशाखक जनारछि। सुदूरपश्चिम तछु लुम्बिनी प्रेक्षक तराई भुवाभुका डिप्टो अखेलाई सम्भावना रहल रहेछ। आजलाई धनवारी भाषाक समाचार सिद्धिलेक हस्त शिवा ढोक गरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

धनुवार भाषामा समाचार सुनिसकेपछि अहिले सुन्नुभयो गीत। नेपाल भाषामा राज महर्जनको सुर तथा संकलनमा। अबको पालोमा सुनाउँदैछौ तामाङ भाषामा यो अर्को गीत, लालबहादुर लामाको स्वरमा माया लामाको संकलन रहेको छ।

अहिले सुनायौ मदन घिमिरेको सुर, सुरेन्द्र घिमिरेको संकलन मैथिली भाषामा। अब सुनाउँदैछौ यो अर्को गीत चामलिङ राई भाषामा, चुडामणि चामलिङ राईको सुर रहेको छ भने संकलन शान्तिराम राईको।

अहिले सुनायौँ राम पवित्र ठाकुरको सुर, सङ्कलन गायक स्वयंकै भोजपुरी भाषामा. अब सुनाउँदैछौँ देउडा दिवाकर श्रेष्ठको सुर तथा सङ्कलनमा.

अहिले सुनायौँ ओम प्रकाश चौधरीको स्वर तथा सङ्कलनमा यो अर्को गीत थारू भाषामा। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ राष्ट्रभाषाका गीतहरू। अबको पालोमा सुनाउँदैछौँ गुरुङ भाषामा अमर विरही गुरुङ र चेतमान गुरुङको स्वर रहेको छ भने गौरव गुरुङको सङ्कलन।

सुनाउँदैछौ यो अर्को गीत सतार भाषामा रुद्र चुडाल र तीर्थ कुमारीको स्वरमा रुद्र चुडालको संकलन रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामै कार्यक्रम स्यार्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
5: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। 8 महिना अघि बाढीले क्षति पुर्याएको बिपी राजमार्गको पुननिर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। पूर्वाधार विकास सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरुले 2 दिन अघि शिलान्यास गरेको सडक पुननिर्माणको कामले गति लिएको हो। उक्त राजमार्गको पुननिर्माण जापान सरकारको सहयोगमा भइरहेको छ। गत वर्षको बाढी पहिरोले बिपी राजमार्गको करिब 30 किलोमिटर सडक खण्डमा क्षति पुर्याएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नतिसहित पुननिर्माण गरिँदैछ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रबन्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज काठमाडौँको टोखामा आयोजना गरेको एक कार्यक्रममा उहाँले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थासँगको कूटनीतिक, आर्थिक, सांस्कृतिक र रणनीतिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्नुभयो। नेपालले स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको तथा नेपालको संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्न आन्दोलनका मूल्य मान्यताका आधारमा परराष्ट्र नीति सञ्चालन भइरहेको बताउनुभयो। स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा 10.9% वृद्धि भएको छ। आर्थिक वर्ष 2080-81 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 672,489 रहेकोमा आर्थिक वर्ष 2081-82 10.9% बढेर 745,770 पुगेको हो। आर्थिक सर्वेक्षण 2082-83 अनुसार उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थीमध्ये व्यवस्थापन संकायमा सबैभन्दा बढी 50.5

0: समीक्षा प्रतिवेदन 2083 देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ। आर्थिक वर्ष 2081-82 अन्त्यसम्म देशमा कुल 45 सार्वजनिक संस्थानमध्ये 6 निष्क्रिय रूपमा अस्तित्वमा रहेको तर 6 संस्थान कानुनी रूपमा कायम रहेर पूर्ण रूपमा निष्क्रिय रहेको प्रतिवेदनमा उल्लेख छ। अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार सेयर पुँजीमा 50% भन्दा बढी सरकारी नियन्त्रण रहेका र वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्ने उद्देश्यले स्थापना गरिएका निकायलाई सार्वजनिक संस्थानका रूपमा वर्गीकृत गरिएको छ। नेपाली काङ्ग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ 23-24 गतिको आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा तत्कालीन सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको धारणालाई थप पुष्टि गरेको बताइएको छ। विज्ञप्तिमा राष्ट्रिय मानवाधिकार आयोगले स्वयं कार्की आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको भन्दै आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाइएको उल्लेख गरिएको छ। निर्वाचन अघि प्रतिवेदन सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको काङ्ग्रेसको आशंका थप बलियो भएको पनि विज्ञप्तिमा भनिएको छ। आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अधिकारसँग सम्बन्धित भए पनि पछि योजनाबद्ध हिंसात्मक गतिविधि, आगजनी, हत्या, लुटपाट तथा सार्वजनिक र निजी सम्पत्तिमाथि आक्रमण भएको प्रतिवेदनले देखाएको विज्ञप्तिमा उल्लेख छ। हिंसात्मक गतिविधिमा संलग्न जोसुकैलाई राजनीतिक संरक्षण बिना कानुनी कारवाही गर्नुपर्ने काङ्ग्रेसले माग गरेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राष्ट्रसङ्घले आगामी 5 वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसङ्घ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 2030 विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको जनाएको हो। विश्व मौसम विज्ञान सङ्गठन WMOका अनुसार सन् 2026 को 5 वर्षीय औसत तापक्रम सन् 1850 1900 पूर्व औद्योगिक औसतभन्दा 1.5 डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना 75% रहेको छ। यसले विश्व जलवायु सङ्कट अझ गहिरिँदै गएको सङ्केत गरेको सङ्गठनको निष्कर्ष रहेको छ। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: क्विट लाइन आङ 11:32 की रेडियो लेन यम्बुला थामा नाक्पु थुने लो टेङमा तोङ सुमची सुवाजी मितिवा नासा रब थो ओतुप इन्सिनाङ दिन्याताङ न्युङमो ताङ मेता जोथोप कि थामा नाक्पु थुङ्गु चोर्पा क्युरु इन्सिङ आरिङराङ ट्याङ्गा मोफोकु क्विट लाइन आङ 11:32 डेलो जोकुला मिमाङतिव तेरिला सपिन आङ 11:32 टेमा टोपकी छुजो गुनेजुन गमी छुजो नसेक टोङ्गु लाङथोप कि ठेन्सो जगो कि थामा नाक्पु थुङ्गु लुक्सो क्युरुप्ला टोङ्गु लङ्गु सेवा क्विट लाइन आङ 11:32 Yembi Shung Thoten Tezin Mibor Lonkhang Gyalyong Thoten Lobjung Dalen Tezin Gyangshing Sokpa Teku Kathmandu

0: नगे मसितिवला चिङवा रमजान तुछेन के थेङ दिन्छु कि बकर इदला आरिङ मुस्लिम छो च्याप्ती टोब्ला नाफेलरङ जो टुने मसितङ इदगाला नमाज लोपु लुक्सो तोभिएन दि तुछेन कि कपला टस्तिक सुङ्लप नगिन सिङजुनु रामचन्द्र पौडेल कि ख्यापर पर्की चिकडिल कि रङ ग्यालुङ तम्जे ल्यामो जै तेरे चिकरङ यन्सी रूप लेन ख्यापेल कि तोप इच्छे क्यानङ सुङ तुब्रङ क्याने सिङजुन सोनपा रामसाय प्रसाद यादव कि सङ टस्तिक सुङ्लप नगिन चिचोक नङला माङतिवी पला तम्जी रम्बो जोइ तेरिकी पला चिकडिल जोप सुङ्गा तुगराङ क्याने छोकचो डोलप्रसाद अर्याल राष्ट्रिय सभाकी चिख्याप नारायण प्रसाद दहालतङ नेकपा एमालेकी चिख्याप केपी शर्मा ओलीतङ नेपाली कङ्ग्रेसकी छोकचो गगन कुमार थापाकीसँग बकर इ तुछेनकी कपला टस्तलेक सुङ्गप नङ्गा सिङजिन सोनपा रामसाय प्रसाद यादव कि एमबी तोन्दोकला ज्ञानक कि सुङछाप कि दाङ लैनचौला वतुप सिङजिन सोनपी ल्याखुङला थुक्थेत क्या नङ्गवा ती कपला खोङतिमी पर्ला सिधे ग्यालखपनी पर्की तम्जी पल्जो रोग्रामदङ जुगथमी चुगडिल्की कोला टुङ्गो छुङ्गो सिङजिन सोनपी ल्याखुङ कि सेतुपिन सिङजिन सोनपा यादव कि गलुप्लो सिपजुला ज्ञानक ग्यालखप कि यार्गेला चिकोर कि ग्यालखपनी पर्की छोङ टोछम पूर्वदारतङ लोकसखुला डिग्ने लाका थोपु खाक्सेन्पो वतुप सुङ सुङ सुङछाप कि ज्ञानक तङ एम्बु पर्की तम्जिला मङ ग्याछा जब्ला लाका खे वतुप ख्यालेन क्यानङ सुङ एम्बु तङ क्यान तम्जिला ज्ञानक सुङकी खाक्सेन्पो चिउ सुङगिन सुङछाप कि ग्याकाप्नी पर्की मिमाङ तिवी यर्ग्याला ज्ञानक सुङकी हुर्थक कि तोप सुङ सुङ छिग्याल लुन्पो सिसिर खनाकी एम्बुताङ क्यान वतुप जम्बलिङ तम्जिला ग्यालखापकी यर्ग्याताङ पल्जोर यर्गेकी तोदोग्ला फेन्सेन्पो क्याने थोकुला सुङकी ख्यालेन वतुप सुङ्गा राष्ट्रिय स्वतन्त्र पार्टी टोखा टोङखेर वडा आङ्गुकी आरिङ टोप्ला कोडिक्याउ ल्यारिमला लुन्पो खनालकी एम्बी जम्बलिङ तम्जी जम्बलिङकी ग्यालखाप ना छोकताङ छोकपातवाताङ क्यान वतुप कुटनीतिक पल्जो रिक्सुङताङ रणनीतिक शिला वतुप सुङ्गा लुन्पो खनालकी एम्बी स्वतन्त्र असंलग्न तङ सन्तुलित छुकेल सिजु लग्लेनेखी वाउ तेजेन यम्बी चठिम यामडुल ग्याकप छोपी बडा पत्र तङ पञ्चसिकी सिद्धान्त कि शिला छुकेल सिप्जु जिन्क्योङखी वतुप सुङसुङ राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा छोपमी मिङमा डेभिड शेर्पाकी सङ्घीय टोछोकी ताकताङ क्यान जोमोलोङमा ज्यानाङ्गवा छोकमी शेर्पाकी दाङटोप्ला छुजोङाताङ कमा सिपजुला जोमोलोङमा ज्यानाङ्गो भिएन छोकमी शेर्पाकी बेस क्याम्ने लोक्सिमा दाङगोमो खोङकी सामाजिक सञ्जाल फेसबुक तेमा निमा गुला जोमोलोङमा ज्यानाङ्गो सर्वोजो नाङ्गो भिएन टोछोक्ने जुन रिगोला सेक्सी रूप नाराजाङ्ने छोकमी शेर्पाकी दाङ जोमोलोङमा ज्यानाङ्गो भिएन छोकमी शेर्पाकी जोमोलोङमा जेको लाकाला रोक्रम नङ्गुब्ला छोकचो डोलप्रसाद अर्यालतङ तेरिला थुचुछे सुनाङ्गवा महालेखा परीक्षकी बौद्धनाथ क्षेत्र विकास छोकपी लोटेङमा जिन्क्योङ खितुप लोपजुङताङ यामसिप कोर्की थो सुङक्योप क्याने जोगौला निर्देशन बिनगुवा महालेखा परीक्षकी थेङठुकचुरे सुम्की प्रतिवेदनला छोकपी टरिक खितुप यामसिपताङ लोपजुङ कोर्की रेकर्तिवा माझको सेनगुवा छोकपा जब आदेश नितोङ अपजुङ्गा सुम्की दफा जी नाङसिन जरुङ खसुर सखुल नाङला नाङपी छोताङ डेल्वा गोतुप चिचोक पल्जो रिक्सुङ चालक तिवा सुङक्योप कितु छोक पिल्यागेन हिन्दू शेनगुवा छिगेला लाका कितुब्ला तोङ्गे सि टेङ्गा बुम गुप्चुगुवा दिन तोङ नपचुङा ग्या ठगी क्याउ क्योला मेरा ठोक्ला जिमगुवा केन्द्रीय कुर्सुङ माक्मी समाचार कक्षकी सेतुप नाङसिन उदयपुरकी रौतामा यु छोकपा वराङ झुकी रामबहादुर आले मगर लहान टोङख्यार वराङ ठुकी आशिष कार्की टोखा टोङख्यार वराङ झुकी लोकबहादुर श्रेष्ठ तङ्ग ती टोङख्यारकी वराङ सुमकी तुलसा पुन मगर तानसेन यु छोकपा वराङ दिनकी कृष्ण प्रसाद पोखरेल तङ चन्द्रगिरी टोङ्ख्यार वरा आङचुचिकी प्रविन श्रेष्ठलाई कुर्सुङ मक्मी जिम्बु यिन लागे गोमला सोतकताङ टोपी क्योन्फोको बिपी ग्यालाम जबलाका कोचुन ग्वा पूर्वधार यर्ग्या टुङ्गिक गोपाल प्रसाद सिगदेलताङ एबी तन्दोग्ला जापान कि सुङछाप मायदा तोरुकी निमाङी गोमला तेमडेल क्याउती ग्यालाम जापान सुङकी रोग्रामला जोइ वतोभिएन विक्रम लोङी तोङपचुङा सुम्ला जापान सुङकी रोग्रामला जो बिपी ग्यालाम विक्रम लोङी तोङ दिन्छु थोनङीला एम्बी सुङला चिगेपोएन पूर्वधार यर्गे छोकपी टुङ्गी सिगदेलकी ठेकेदार कम्पनी तिवला लाका तुछोलारङ डुपा कितुब्लासङ निर्देशन नङ्गो भिएन ट्राफिक को सुमाक मिगी गलुप छुजो निशु जि नंगला गाडी तोंगो मि तोंगो नि तंग ngang छुंगा ngala थिम तंग ब तितेमा ग्याखबला टेंगा बुम निशु नि तंग तोंग छु जि ग्याथल दो शन क काठमाडौं उपत्यका ट्राफिक को सुमाक मिला खुंकी चंगारक थुने गाडी तोंगो तिवा थिम कि खपतेला राइट शेयरिंग एप थोको तिवा ट्राफिक सिजु मिचु तंग गाडी स्पीड ला तोंगो तिवला थिम तंग शन क तुग्रांग केने लेन मिचु निसेदित सखुला हन तोंगो लामला गा लामकी गाडी गुरिला खंगथेपचे गाडी तंग बाइक तोंगुप्तिवाला संग ट्राफिक कोर सुंगमाक मि टीम तंगुप येन यम्बी कोर सुंगमाक मि छोपी लाका कितुब लुक्सो तंग सेवा तेरुब लुक्सुला गिरवा जब लाका गोचुन ग कोर सुंगमाक मि कल्याण लचत पाती वी सेम सुख फर जितुबला लक्ष्य पा तंग डिजिटल प्रणाली यर्गेला टीम ते चिन्ह छोपी नेतांग यर्गे जबला चिछोक तंग जेलवा ओतुब्ल्यारिम तिवा तंग चिछोक सुंग्यो ब्ल्यारिम कि कोला तंग पूर्वधार यर्ग्या तंग सेवा तिवा ग्याछा जबला लाका खाक्सेन पोतिवा छुंगुप कोर सुंगमाक मि केन्द्रीय सुंगसेपा डिआईजी अभिनारायण काफ्ले कि ख्यान्तक नङ्गो भिएन पासर चुङखी फिदिमि टोङ्ख्या र वाडा आङ गेला मोटरसाइकल दप्च्योग्ला सोर्नी चोन्दा मेरा चिक नासगल ग्वा फिदिम टोङ्ख्या र वाडा आङ गे इथुङ ने खाङबा ड्रइङ वतुबडिम्बला मोटरसाइकल दप्च्योग्ला सोर्ने फिदिम वाडा आङ गे कि लो सुमजुजुवा सुमकी दिपेन गुरुङ नासगलुप चुङखी कुर्सुङमाक मिल्याखुङ पासर कि सेतु भिएन आरिङ यिनमो कोसी बागमती गण्डकी मधेस लुम्बिनी कर्णाली तङ सुदूरपश्चिम प्रदेश कि खाङ्री तङ फुसखोकी दास ललला थक डुक्तङ छर्वाग्यको नेताङ वतोप मौसम पूर्वनान महाशाखा कि सेन तुग्रङ क्याले सुदूरपश्चिम तङ लुम्बिनी प्रदेश कि तराई सखुल्ला छजु बङ्गी फरूप नेताङ वतोपसँग महाशाखा कि सेतुभिएन रेडियो नेपालने शेर्वी साङ्ग्यो डुप्सुङ थुची छे
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपो रिम्बाला लोग्यादाम्बा गुन्मा छै लाका ख्याउ थाक्रिङ ग्याङसिङ गियार गेला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेकेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सब्जी कि थुचो साम्बा कि लाक्षे ओदो ग्याङसिङ सब्जी निरी खेलेन चिक्राहीन थाक्रिङ ग्याङसिङ सब्जी कि तेमा लुङबा यर्के तुङ्गु निरी थम्चा निरी खेलेनिन्
2: नेपाल टेलिकम
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: राष्ट्रिय रेडियो राष्ट्रको संचार

ङ्याकी क्याउ मनी गेवा ङल तिरङ मिन्दी तेरी ल फेन्सी तेरी ल किर्मो हुङसी कलेला सुरु कलेला वोतोमी सेमजेन चाबु ऊ तुङ्गुप तेरी कि कले मेता गल्ने सुङ्क्योप कि थोप्सी सङ्गेकी छेतुन्दुप लाम्ला निमी टेङमा डोथोप्सी सिने मलम ताङ्ने हकमाको तम्यति वा हकोसी छेमेतोप तम्यति वा छेछुङसी मि मा थुङ्गु कुर्ती वा मि थुङसी सिने सेम्ला नासम टेङबु ताङ्ने युसिङ फेन्तिरङ मिन्दी रङ्गी मिजी चुङ्गु सङ चोल्हमो गि सेम्ला जुला दुप मेङ्गी छेरिङबु गि सिने छोला वतोभिन छो किरूप सिरुप्ती गेवा तुङ्गु सिरुप्ती तेप लोपु छोर्तेन कोरा किरूप मिक्चुम्ने मनी राने न्युङ्ने द्याप्तिरङ मिन्दी रङ्गी सेम्ला वतो सेम मेलकपाती वा मेता जोनी सेम्ला निर्मा खुर्नी मादे तेरिला थोलेसोक सिने मितिवी क्याउलाका मेलकपाती वा सङ सेम्ला माझै तेरिला गासो क्याने सेम्ला कप्ची माखुर क्याने देर्पा मेछेउ सेम तिवा चुन्जाक सिंह तिरङ दाकपुला फैन ल्यामोगी मिसिङ मनितिरङ र छोटेनतिरङ कोरागेप फोमिला ल्यामु माक्या सेमजेन्तिवला नोकेल्नी मतादे युसिङ फैन सिना मङ राङ लाराङ दिगपागी दकपुला फैन हुङ्गु तेरी सेनाङ लाम ल्यामो सिरुप्ती दकपी सेमतङ नासमतिरङ यिन तिकी जोसालेन्सी दि सेमतङ नासम निवला ट्याङ्बु जोसिङ तमा दकपी खिताङ नातङसङ ल्यामोगी मि ल्यामु सिक्या सिनाङ सिमा के सिनाङ राङ ट्याङ्बु वसिङ राङ लाराङ फेन्सेन्पोगी सि थाद्या मलामा चिक तङ्गोप थरी क्यान गए लसे सेनो नाङ

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
4: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
3: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
4: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्छ।
3: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
4: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यो प्रसारणमा प्रविधि संयोजनतर्फ रामकृष्ण शाह र सुधीर मिश्रसँगै उद्घोषणतर्फ गणेश थापा अनि मनुका कुँवर साथमा छौँ। साँझको 5 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रबन्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज काठमाडौँको टोखामा आयोजना गरेको एक कार्यक्रममा उहाँले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाको कूटनीतिक, आर्थिक, सांस्कृतिक र रणनीतिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्नुभयो। नेपालले स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको तथा नेपालको संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्न आन्दोलनका मूल्य मान्यताका आधारमा परराष्ट्र नीति सञ्चालन भइरहेको बताउनुभयो। 8 महिना अघि बाढीले क्षति पुर्याएको बिपी राजमार्गको पुननिर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। पूर्वाधार विकास विकास सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरुले 2 दिन अगाडि शिलान्यास गरेको सडक पुननिर्माणको कामले गति लिएको हो। उक्त राजमार्गको पुननिर्माण जापान सरकारको सहयोगमा भइरहेको छ। गत वर्षको बाढी पहिरोले बिपी राजमार्गको करिब 30 किलोमिटर सडक खण्ड क्षति पुर्याएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नतिसहित पुननिर्माण गरिँदैछ। नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च 19% घटेको छ। सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो। नेपाल पर्यटन व्यवसाय सङ्घका अध्यक्ष कुमारमणि थापाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाइ हुने बताउनुभयो। उहाँका अनुसार नेपाल आउने पर्यटकले यात्रामै बढी खर्च गर्नुपर्ने बाध्यता भएकाले खुलेर खर्च गर्ने अवस्था नरहेको बताउनुभयो। सङ्घका अध्यक्ष थापाले पर्यटकलाई खर्च गराउन विलासी प्याकेजको प्रावधान बनाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। सर्वेक्षणका अनुसार सन् 2025 केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणालीबाट अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति परिविष्ट गरेपछि स्वचालित हिसाबले गणना हुने प्रबन्ध गरिएकाले पर्यटकको प्रतिदिन औसत खर्च समेत सोही अनुपातमा घटेको हो। नेपालमा भित्रिने पर्यटकमध्ये 60.2% विधा र मनोरञ्जनका लागि आउने गरेका छन्।

0: प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने भन्दै कानुनभन्दा माथि कोही पनि नहुने र काङ्ग्रेसले कानुन सम्मत हुने प्रक्रियालाई स्वीकार गर्ने बताउनुभयो। प्रमुख सचेतक थापाले पूर्वाधारलाई भन्दा शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट आओस् भन्ने आफूहरूको धारणा रहेको बताउनुभयो। बैठकमा आगामी आर्थिक वर्षको बजेट संसदमा पार्टीको भूमिका, आगामी रणनीति, संसदीय दलको रिक्त रहेका पदहरूलाई पूर्णता दिने तथा संसदको विषयगत समितिहरूमा दलको तर्फबाट अध्ययन गर्न संयोजकहरू तोक्ने लगायतका विषयमा छलफल भएको प्रमुख सचेतक थापाले जानकारी गराउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: ज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् 2026 विश्वकप अघि इरानको राष्ट्रिय टोली फिफाको लागि बहुप्रवेशी भिसाको व्यवस्था गर्ने अपेक्षा इरानको फुटबल महासङ्घले गरेको छ। अमेरिकी भिसासँग सम्बन्धित जटिलताहरूबाट बच्न र इरान एयरको उडानमा सिधै मेक्सिको यात्रा गर्न अनुमति दिनका लागि यो कदम चालिएको इरानको फुटबल महासङ्घले जनाएको छ। इरानले समूह जीका सबै 3 खेल अमेरिकामा खेल्नेछ। फेब्रुअरी 28 इरान विरुद्ध अमेरिका इजरायलले गरेको बमबारी अभियानपछि सुरु भएको पश्चिम एसिया युद्धको पृष्ठभूमिमा विश्वकपमा इरानको सहभागिता महिनौदेखि अनिश्चित रहेको थियो। टोलीले विश्वकपको आफ्नो पहिलो खेल जुन 15 लस एन्जलसमा न्युजिल्यान्डसँग खेल्नेछ भने समूह चरणमा बेल्जियमसँग सोही सहरमा र इजिप्टसँग सियाटलमा खेल्नेछ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: क्विट लाइन 11:32 सम्बन्धी लसाङ्ग्युर
5: नेपाली धुम्रपान थ्याङ सुर्ती राङबासे थुङसी दिङे दाङसे तोङ सोम्चे भीमिकादे सिबामुला तसाइनुन चुराङबा लद्दा बिसाम थुम्ना लाबारी खाम्बामुला
4: यदि राङेनुन धुम्रपान थ्याङ सुर्ती राङबासे लत खाबारी सेमुला बिसाम तिनिन गोप्य थ्याङ सेन्दरी परामर्श सेवा क्विट लाइन 11:32 रे सम्पर्क लासिगु
5: चु परामर्श सेवा गेदिम सेङबा धुइरे जेखेन याङबामुला
4: याद लासिगु धुम्रपान थ्याङ सुर्ती राङबासे लत खाबारी परामर्श सेवा क्विट लाइन 11:32
5: नेपाल सरकार लुइथेन जनसङ्ख्या ब्लुनखाङ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना थेन संचार केन्द्र टेकु याम्बु।
6: तपाईँ अहिले सुनिरहनु भएको छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: कम्युनिस्ट पार्टी एमाले लचोहो केपी शर्मा ओली थिइन्, नेपाली काङ्ग्रेस लचोहो गगन कुमार थापा सेनुन, बकर ईद प्रिबल अवसरले जबडानमा दोन्सी बमला रोहिल्चोहो रामसहाय प्रसाद यादव थिइन्, नेपाल द चिनलाई ग्लेबन चाङ माओ मिङ रोहिल्चोहोलाई गेदिम लैनचौरी रूप्तसे लिङमुला शिवमुला रूप्तमा शान्तिपूर्ण सह अस्तित्व गिक्से अर्को द सम्मान लबान गोर्गी ह्युल डिक्से गे लबा नेपाल थिइन चिनला ब्रेलबा नो रो लबा थिइन खबरेरी नोन जनलासी गे लबा ताम्री काठै लबमुला बेसे रोहिल्चोहोलाई गेदिम से पाङ बमुला रोहिल्चोहो यादव से निबा ब्लिचुई दिङरी चिन्से लबा प्रगतिला डेन्सला शिवान गोर्गी ह्युल छोङ पर्यटन पूर्वाधार ऊर्जा थिन प्रविधि लथुम्री चिनसे रु लासिपिनबारी मोहिजेन लासिबमुबा ग्लेबन चाङ माओमिङ से चिन नेपथेन नेपाल ल ब्रेलबदा अझ ज्यापसुबारी राङसे ख्याम्दे दोन बाङ्ला सेलामुला बेसे सुङसिबान चिनसे नेपाल ल ब्रेलबदा ग्रेन प्राथमिकता रिथान्से गोर्गिनुन ह्युल्ला ह्युल्बदा समृद्ध सुबारी नुन बाङ्ला सेलामुला बेसे सुङसिबमुला रोङसाब्लुन शिशिर खनाल से नेपालला मुख्युल ब्रेलबदा ह्युल्ला विकास नोर समृद्धि थिइन ह्याङला ह्युल्दा ज्याबसुबारी खाम्बा ग्लारी प्रभावकारी उपयोग लबरी सरकार से बाङ्लाबन खाबमुला विषय सुङसिबमुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोफा टोका नगरपालिका कु से तिनीसेङमा गेखो रिलिङ मथान्सुबान ब्लुन खनाल से नेपालला मुख्युल ब्रेलबा मुख्युल्ला लामन ह्युल्गदेरी थिइन मुख्युल्ला लामन गेन्दुन गदे थिइन लाबा कूटनीतिक नोर रिमठिम थिइन रणनीतिक ब्रेलबारी आधारित मुला विषय रोङसाब्लुन खनाल से नेपाल से स्वतन्त्र असंलग्न थिइन सन्तुलित रोङसा थिम द तेनमन खाबा थिइन नेपाललाई ह्युल थिम संयुक्त राष्ट्रसङ्घलाई बडापत्र पञ्चशीललाई थिम थिइन असंलग्न आन्दोलनलाई ग्रेनगेन थिम गदेला आधार रे रोङसा थिम सेङमन खाबा मुला बिसिनन सुङसिप मुला राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाला प्रतिनिधि सभा सांसद मिङमा डेभिड शेर्पासे संघीय संसदलाई लोग थोसे ज्योम क्रेब मुला सांसद शेर्पासे तिलमा सिओरी घाङ यासे ब्लिचुई मिनट निमा ज्योम क्रेब हिन्न विषय सुङसेब मुला सांसद शेर्पासे बेस क्याम्ब्री ए खबाली छ तिलमा यासे सामाजिक सञ्जाल फेसबुक ग्याम कुसा रेरी राङसे ज्योम क्रेबारी खाम्बा हिन्न विषय पोस्ट लासिब मुला सदन हिन्से ज्योमधोना विवाद ताम्दा किन्से सांसद शेर्पासे ज्योम क्रेब हिन्न सांसद शेर्पासे राङदा ज्योमो क्रेबारी रोलबा सुङमुन डोल प्रसाद अरियाल छ्याम्रे बेनादन थुजेछे दोन्छे बमला लाभ्री गाछ भालसे ब्योग्न लबा बिपी राजमार्गला पुनर्निर्माण लबा गे तान्दे योना बिमा योनाला सिटी बमला पूर्वाधार विकास लोन्छेन गोपाल प्रसाद सिग्देल थिइन नेपाल दा जापानला ग्लेबुन मायादा तोरुसे निरे गाछ ठङसेङला शिवा सडक देपेन छार्सोबा गे दान्दे योना बिमा योना योना लबारी वाङ बखिन्ना थे सडक ग्याम दान्दे जापान सरकारलाई रोरी शोभन मुला जापान सरकारलाई अर्बङी करोड भेचुई यन अनुदान रोरी पिप्ले हेन्से बर्खेस्योङ दोनाला सडक ग्याम सिमिजु कर्पोरेसन से सोबारी सहमति लासिजिन बबला चरानोलासे नेपाल सरकारलाई लगानी रि स्यान ग्याम सोबारी अर्ब भेसे करोड घाँचुई टाङ्गा फेसिजिन बबला विक्रम सम्वत 2053 साल रि जापान सरकारलाई रोरी शोभा बिपी राजमार्ग 2072 साल रि नेपाल सरकार द पिन बमुबा दान्दे शोभन बबा राजमार्गलाई सडक ग्याम पूर्वाधार विकास लोन्छेन सिग्देलसे अनुगमन लबली छ ग्याम शोभन बबा निर्माण छोङखेन गदेदा तोक लबा दुई रि सोसिजिन लबारी निर्देशन दोन्छे बमुला नेपाली काङ्ग्रेसले सरकार बहुमतलाई बाङ्री गैर जिम्मेवार तबन निभा निष्कर्ष ते बमला काङ्ग्रेस संसदीय दललाई तिनी सिंहदरबारी टिपछि साङसे काबिलोन बालेन्द्र शाहसे संसदीय आखाना ह्युल्बला फेरि उत्तरदायित्व थिइन जिम्मेवारी आखिनमा निष्कर्ष ते बहिन्न संसदीय दललाई चिसाङले छ साङ्गिर बोनगते थिइन लिङमला सिबान काङ्ग्रेस संसदीय दललाई ग्रेन सचेतक बासना थापासे काबिलोन बालेन्द्र शाह संसदीय आखाबा थिइन गणतन्त्र दिन्छेनलाई गेखोरी लिङ्ब आथनबा ताम्रे काङ्ग्रेसलाई ध्यान छेङ बमला बेसे सुङसे बमला नोर सर्वेक्षण 2082-83 से नाम्सा नाम्सालाई जनसङ्ख्या च्याङ्न ताबन थिइन सहरी थुम्ला जनसङ्ख्या लेबनखामा पहाड थिइन जोमथुम्री पूर्वधार शोभा थिइन सेवा पिन्दोबा मिदा लामा लगानी लदोबा अवस्था खाबो मुबा ताम हुन् बमुला लामन मिटिबन खाबा तराई मधेस थुम्री विसाम ग्रेन ग्रेन पूर्वधार आयोजना गदे सेङसे लगानी लिन लबरी खाम्तोबा ताम सर्वेक्षण से हुन् बमुला लेबन खाबा सहरीकरण सहर केन्द्रित नोर गेखोर थिइन मिलैपोरी खाबा पोला छ्याम्री सहरी पूर्वाधार व्यवस्थित बस्ती विकास गुणस्तरीय टिबा ग्लाथेन भर तबा ऊर्जा आपूर्तिलाई आवश्यकता लेबन खापताम सर्वेक्षण से हुन् बमुला नेपाली ललित कला थुम्री ग्रेन्ड उपलब्धि ल रूपी मानबार राष्ट्रिय ललित कला प्रदर्शनी तोकलाबा दुरी आसेङ सेला तापमला नाङ्गार अर्थात् जेठलाला चुई चाहिँ यहाँ कुनु गणतन्त्र दिन छ अवसरी चेङबारी विषय तोकलाबा प्रदर्शनी अर्को सूचना आँखादै दोनादा स्थगित लाभमला नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान से गोर्खीको सूचना छिसे चुपी माङ्गा छ तोकलाबा सूचना अनुसार नाङ्गार हिन्से सेङसेला विवाह राष्ट्रिय ललित कला प्रदर्शनी 2083 विशेष कारण चाहिँ दान्दिदा स्थगित लाभमला विषय पाङ्दा हिन्न नेपाल प्रहरी से संगठनलाई गे कारबाही थिएन सेवा प्रभादा ज्याबसोबारी बाङ्लाबन खापा म्याङबमला प्रहरी कल्याण कर्मचारी दा ज्याबसोबारी थिएन मनोबल लेनलाबारी प्रविधि डिजिटल थिम थिएन फरेन्सिक आधुनिकीकरण थिम थिएन संगठनात्मक सुधार संस्थागत क्षमता लेनलाबा समुदाय केन्द्रित थिएन सामाजिक सुरक्षा गेखोर पूर्वाधार विकास थिएन सेवा पिनमा थुमगेदेरी लामा ज्याबा बाङ्लाबन खापमला विषय प्रहरीलाई मियो सुङबन थिएन डिआइजी अभिनारायण काफले चाहिँ सुङबहिन्न ओसेम फिर्का भ्युली गेलाबारी पुइसेपिन्ना विमान लाख कुचुई सेङ हिस्से तोङाचुई भ्रे टाङ्गा ठगिलाबाला अभियोगी मेन्दु ढुमे त चुङबमुला मियो प्रहरी गेदिमला अनुसार उदयपुरजोङ रौतामाई गाउँपालिका ब्लिला रामबहादुर आलेमगर लहान नगरपालिका ढुला आशिष कार्की टोखा नगरपालिका ब्लिला लोकबहादुर श्रेष्ठ थेनुन नगरपालिकाला तुलसा पुन मगर तानसेन नगरपालिकाला कृष्णप्रसाद पोखरेल थिएन चन्द्रगिरी नगरपालिकाला प्रवीण श्रेष्ठ दा प्रहरी से चुङबमला चुरन साङ्गुर गदेला छ्याम्री तिनी दा तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञानमा लासुगो लसो फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
4: श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत जन्तु जगतको वर्गीकरण अन्तर्गत कोडेटा समूहमा पर्ने जीवहरूका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
5: मिथिलेश जाउँ इड कक्षामा घन्टी बजिसक्यो
6: ल ल जाउँ सुशीला मिस त छिट्टै आउनुहुन्छ कक्षामा
5: हो त्यसैले त छिटो जाउँ भनेको नि
6: मिसले आज के छलफल गर्ने भन्नुभएको छ
5: जन्तु जगतको वर्गीकरण अन्तर्गत एउटा फाइलम बाँकी छ नि त्यही छलफल गर्ने होला
6: सबैजना आफ्नो आफ्नो विज्ञान तथा प्रविधि किताब निकालेर फाइलम कोर डेटाका बारेमा पढौँ है मिस आएपछि छलफल गर्नुपर्छ
5: मिथिलेश मिसले आज हामीलाई प्रयोगशालामा लगेर छलफल गराउनुहुन्छ कि कक्षामै
6: खोइ त्यो त थाहा भएन
5: मिस आउनुभयो
6: मिस नमस्कार
7: नमस्कार
6: मिस आज पनि हामी प्रयोगशाला जाने कि यही छलफल गर्ने
7: आज पनि प्रयोगशालामा नै गएर छलफल गरौँ न त सबैजना एउटा एउटा टुलमा सजिलो गरी बस्नुहोस् है आज हामी जन्तु जगतमा पर्ने अन्तिम र सबैभन्दा विकसित फाइलमका बारेमा छलफल गर्छौँ
6: कोर्डेटा जन्तु जगतको सबैभन्दा विकसित फाइलम हो मिस
7: हो मिथिलेश कोर्डेटा जन्तु जगतको सबैभन्दा विकसित फाइलम हो
5: यो फाइलममा पर्ने जनावरहरू त सबै ठुला ठुला हुन्छन् है मिस
7: हो डोल्मा यस अन्तर्गत पर्ने जनावरहरू यसभन्दा अगाडि छलफल गरेका फाइलमहरूमा पर्ने जनावरहरूभन्दा ठुला हुन्छन्
5: यिनीहरू त हामीले देखिरहेका जनावरहरू पनि हुन्छन् है मिस
6: कोडेटा फाइलममा त ढाड भएका जनावरहरू पर्छन् है
7: हो मिथिलेशले सही भन्नुभयो कोडेटा फाइलममा ढाड भएका जनावरहरू पर्छन्
5: यस फाइलममा पर्ने जनावरका मुख्य विशेषताहरू के छन् मिस
7: सबै नोटोकर्ड हुने जनावरहरूलाई फाइलम कोडेटामा राखिएको छ
5: नोटोकर्ड भनेको के हो
7: नर्भ कर्ड र पाचन नलीको बीचमा कार्टिलेजबाट बनेको नली आकारको अङ्गलाई नोटोकर्ड भनिन्छ
5: यिनीहरूको शरीरमा कहाँ हुन्छ मिस
6: जीवनकालभर रहन्छ हो मिस?
7: फाइलम कर्डेटामा पर्ने जनावरहरूको जीवनको कुनै अवस्थामा नर्भ कर्ड र पाचन नलीको बीचमा नोटोकर्डको विकास भएको हुन्छ।
6: अन्य कुन कुन विशेषताहरू हुन्छन् मिस?
7: भुँडो अवस्थामा बाह्य घाँटीको भागमा गिल्सको विकास भएको हुन्छ।
6: यिनीहरूको शरीरमा भर्टिब्राहरू पनि हुन्छन् है मिस?
7: हो, यिनीहरूमा भर्टिब्राहरू हुन्छन्। भर्टिब्रा भित्रको खाली भाग नली आकारको नसाले भरिएको हुन्छ।
6: यिनीहरूमा अस्थिपञ्जर पनि हुन्छ है मिस?
7: हुन्छ, यसको अस्थिपञ्जरलाई मांसपेशीले ढाकेको हुन्छ।
6: यिनीहरूमा कस्तो किसिमको रक्त सञ्चार प्रणाली हुन्छ मिस?
7: यिनीहरूमा बन्द रक्त सञ्चार प्रणाली विकास भएको हुन्छ।
6: यस फाइलममा पर्ने सबै जनावरहरू एकै किसिमका हुन्छन् हो मिस?
7: होइन, यसमा पर्ने जनावरहरूको शारीरिक बनावट फरक फरक हुन्छ। त्यसकै आधारमा यिनीहरूलाई चारवटा सब फाइलममा विभाजन गरिएको छ।
6: चारवटा सब फाइलम के हुन्?
7: ती सब फाइलमहरू हेमिकर्डेटा, युरोकर्डेटा, सिफालोकर्डेटा र भर्टिब्रेटा हुन्।
5: यी सबै फाइलमको बारेमा हामीले अहिले पढ्नुपर्छ हो मिस?
7: पढ्दैन, हामी यहाँ सब फाइलम भर्टिब्रेटाको बारेमा मात्र अध्ययन गर्छौँ।
6: यी चारवटा सब फाइलम मध्ये सबैभन्दा विकसित कुन हुन्छ?
7: पहिलो तीनवटा फाइलमहरूलाई प्रोटोकर्डेटा भनिन्छ। तिनीहरूमा पर्ने जनावरहरू भर्टिब्रेटामा पर्ने जनावरहरूभन्दा कम विकसित हुन्छन्।
5: सब फाइलम भर्टिब्रेटामा कस्ता जनावरहरू पर्छन् मिस?
7: माछा, भ्यागुता, सर्प, चरा, गाई सबै भर्टिब्रेटामा पर्छन् नि।
6: यिनीहरूका विशेषताहरू त फरक फरक हुन्छ त मिस, कसरी एउटै सब फाइलममा राखिएको?
7: हो मिथिलेश, तपाईँले भनेको सही हो। यिनीहरूका धेरै विशेषताहरू मिल्दैनन्, तर यिनीहरूका केही साझा विशेषताहरू पनि हुन्छन्।
6: कस्तो साझा विशेषता मिस?
7: यिनीहरूको सबैको शरीरमा मेरुदण्ड हुन्छ। मेरुदण्ड हुने सबै जनावरहरू सब फाइलम भर्टिब्रेटामा पर्छन्।
6: यिनीहरूमा नोटोकोड पनि हुन्छ है मिस?
7: हो हुन्छ, तर यिनीहरूमा भुँडो अवस्थामा विकास भएको नोटोकर्डलाई पछि मेरुदण्डले विस्थापित गर्छ।
6: हामी मानिस पनि भर्टिब्रेटामा पर्छौँ है मिस?
7: हो, हामी पनि भर्टिब्रेटामै पर्छौँ।
6: भर्टिब्रेटको शरीर बाइलेटरली सिमेट्रिकल हुन्छ है मिस?
7: हो, यिनीहरूको शरीरलाई एउटा दिशाबाट मात्रै दुई बराबर भागमा विभाजन गर्न सकिन्छ, त्यसैले यिनीहरूको शरीर बाइलेटरली सिमेट्रिकल हुन्छ।
6: यिनीहरूमा श्वास प्रश्वास चाहिँ कसरी हुन्छ नि मिस?
7: यिनीहरूमा श्वास प्रश्वास क्रियाका लागि गिल्स वा छाला वा फोक्सोबाट सञ्चालन हुन्छ।
6: सर्प र भ्यागुताले त वातावरण अनुसार शरीरको तापक्रम परिवर्तन गर्न सक्छ अरे त मिस?
7: हो, यो सब फाइलममा पर्ने कुनै जनावरहरूको शरीरको तापक्रम वातावरण अनुसार परिवर्तन भइरहन्छ, जसलाई विषमतापी जनावर भनिन्छ।
5: विषमतापी जनावरलाई चिसो रगत भएका जनावर पनि भनिन्छ हो मिस?
7: हो, विषमतापी जनावरहरूलाई चिसो रगत भएका जनावर पनि भनिन्छ।
5: तर हाम्रो शरीरको तापक्रम त कहिल्यै परिवर्तन हुँदैन त मिस?
6: हाम्रो मात्र होइन डुलमा, अरू जनावरहरू जस्तै चरा, गाई, भैँसीहरूको पनि शरीरको तापक्रम परिवर्तन हुँदैन।
7: हो, यस सब फाइलममा पर्ने केही जनावरहरूको शरीरको तापक्रम परिवर्तन हुँदैन, यस्ता जनावरहरूलाई समतापी जनावर भनिन्छ।
5: अनि समतापी जनावरलाई तातो रगत भएका जनावर भन्ने हो मिस?
6: विषमतापीलाई चिसो रगत भन्ने भएपछि समतापी जनावरहरूलाई तातो रगत भएका जनावर पनि भनिन्छ होला नि?
7: तपाईँहरूले भनेको सही हो, समतापी जनावरहरूलाई तातो रगत भएका जनावर पनि भनिन्छ।
6: यिनीहरूमा सबै प्रणालीहरू पनि विकसित हुन्छ होला है मिस?
7: जन्तु जगतको सबैभन्दा विकसित जनावरहरू यस जगतमा पर्ने भएकाले सबै प्रणालीहरू पनि विकसित हुन्छन्।
5: रक्त सञ्चार प्रणाली पनि पूर्ण रूपमा विकास भएको हुन्छ होला है मिस?
7: यिनीहरूमा मुटु सहितको विकसित रक्त सञ्चार प्रणाली हुन्छ। मुटुमा दुईदेखि चारवटा कोठाहरू हुन्छन्।
6: प्रजनन प्रणाली पनि पूर्ण विकसित हुन्छ होला है मिस?
7: हो, यिनीहरूमा पूर्ण विकसित प्रजनन प्रणाली हुन्छ। केही ओभिप्यारस हुन्छन् भने केही भिभिप्यारस हुन्छन्।
6: यो ओभिप्यारस र भिभिप्यारस भनेको के हुन् मिस?
7: तपाईँहरूलाई थाहा छ, माछा, भ्यागुता, गोही, चरा सबैले पहिले फुल पार्छन् अनि उक्त फुलबाट बच्चा कोरल्छन्।
5: हो मिस, कुखुरा त फुलमाथि ओथारो बसेर बच्चा कोरल्छ।
7: हो, यसरी फुल पार्ने र फुलबाट बच्चा कोरल्ने जनावरहरूलाई ओभिप्यारस भनिन्छ।
5: ओभिप्यारस भनेको त स्पष्ट भयो मिस, भिभिप्यारसको बारेमा पनि बताइदिनुहोस् न।
7: गाई, बाख्रा, कुकुर, बिरालो आदिले बच्चा जन्माएको देख्नु भएको छ?
5: देखेको छु मिस, बिरालो र बाख्राले बच्चा जन्माएको।
7: कसरी जन्माउँछ? फुल पार्छन् हो यिनीहरूले पनि?
5: कहाँ फुल पार्नु, यिनीहरूले सिधै बच्चा जन्माउँछन् नि मिस।
7: हो, यसरी सिधै बच्चा जन्माउने जनावरहरूलाई भिभिप्यारस भनिन्छ।
6: यति धेरै भिन्न भिन्न गुणहरू भएका जनावरहरूलाई एउटै समूहमा राखेर अध्ययन गर्न गाह्रो हुँदैन मिस?
7: गाह्रो हुन्छ, त्यसैले त यिनीहरूको शारीरिक बनावटका आधारमा यिनीहरूलाई पाँचवटा क्लासमा विभाजन गरिएको छ।
5: फेरि यसका पाँचवटा क्लास रे? वर्गीकरणमा त समूह र उपसमूहहरू नै कति कति।
7: किन आत्तिएको डोलमा?
6: अब फेरि हामीले यी पाँचवटा क्लासको बारेमा पनि अध्ययन गर्नुपर्छ हो मिस?
7: हो नि, अब यी सबै क्लासको बारेमा एक एक गरेर छलफल गर्नुपर्छ नि।
5: पाँचवटा क्लास के हुन् मिस?
7: पिसेस, एम्फिबिया, रेप्टिलिया, एभ्स र म्यामेलिया गरी पाँचवटा क्लास छन् नि।
6: आज हामीले कुन कुन क्लासको बारेमा छलफल गर्छौँ मिस?
7: आज हामी पिसेस र एम्फिबियाको बारेमा मात्रै छलफल गर्छौँ।
5: पिसेसमा त माछाहरू पर्छन् है मिस?
7: हो, माछाका विशेषताहरू भन्नुहोस् त।
6: यस क्लासमा पर्ने जनावरहरूको शरीर लाम्चो, चेप्टो र डुङ्गा आकारको हुन्छ है मिस?
7: हो, यिनीहरूको डुङ्गा आकारको शरीरले पानीमा सजिलै पौडिन, डाइभ हान्न पनि सक्छन् नि।
6: शरीर कत्लाले ढाकेको हुन्छ है मिस?
7: हो, उक्त कत्लाहरूले माछाहरूलाई पानीको धारबाट बचाउँछन्। डोल्माले भन्नुहोस् त माछाको बनावटको बारेमा।
5: यिनीहरूको शरीरलाई टाउको, जिउ र पुच्छर गरी तीन भागमा बाँडिएको हुन्छ।
7: स्याबास। अब मिथिलेसले भन्नुहोस् त।
6: यिनीहरूमा फिन्स हुन्छ, फिन्सको मद्दतले पानीमा पौडन्छन्।
7: स्याबास। तपाईँहरूले त कति धेरै विशेषताहरू भनिसक्नुभयो त।
5: अब अरू के विशेषताहरू हुन्छन् मिस, हजुरले भनिदिनुहोस् न।
7: यिनीहरूको टाउको दायाँ बायाँ भागमा गिल्स हुन्छन्, उक्त गिल्सको मद्दतले यिनीहरूले सास फेर्छन्।
5: यिनीहरूले बच्चा कसरी जन्माउँछन् मिस?
7: धेरै जसो जनावरहरू ओभिप्यारस हुन्छन्, तर केही भिभिप्यारस पनि हुन्छन्।
5: यिनीहरूका भाले पोथी अलग अलग हुन्छन् है मिस?
7: हो, यिनीहरू एकलिङ्गी जनावर हुन्।
6: यिनीहरूमा कस्तो किसिमको गर्भाधान हुन्छ मिस?
7: यिनीहरूमा बाह्य गर्भाधान हुन्छ।
5: बाह्य गर्भाधान भनेको के हो मिस?
7: पोथीको शरीर बाहिर भाले ग्यामेट र पोथी ग्यामेटको मिलन भई जाइगोट बन्ने प्रक्रियालाई बाह्य गर्भाधान भनिन्छ।
5: माछा खाएका छौ मिथिलेश?
6: माछा त खाएको छु, तर माछामा मुटु हुन्छ कि हुँदैन थाहा छैन।
7: माछामा मुटु हुन्छ नि, तर यिनीहरूको मुटुमा जम्मा दुईवटा कोठा मात्र हुन्छ
5: मिस। यिनीहरूको शरीरको तापक्रम परिवर्तन हुन्छ कि हुँदैन?
7: यिनीहरूको तापक्रम वातावरण अनुसार परिवर्तन हुन्छ, त्यसैले यिनीहरूलाई विषमतापी जनावर भनिन्छ।
6: यो क्लासमा पर्ने जनावरहरू सबै पानीमा बस्छन् है मिस?
7: हो, यसमा पर्ने सबै जनावरहरू पानीमै बस्छन्।
5: यस क्लासमा कुन कुन जनावरहरू पर्छन् मिस?
7: सबै प्रकारका माछाहरू, समुद्री घोडा, सार्क यस क्लास अन्तर्गत पर्छन्।

0: हो, वर्षायाममा पोखरीमा पानी भरिन्छ नि त, अनि भ्यागुताहरू पनि बढ्छन्।
1: हाम्रो त घर छेउमा पनि पोखरी छ, राति सुतेको बेलामा पनि भ्यागुता कराएर डिस्टर्ब गर्छन्।
0: भ्यागुतालाई नजिकबाट निहालेर हेर्नु भएको छ तपाईँहरूले?
2: समातेर नजिकबाट हेरेको त छैन, तर नजिकबाट देख्न चाहिँ देखेको छु।
0: भ्यागुतो पानीमा मात्र बस्छ हो डोलमा?
1: होइन नि मिस, भ्यागुतो त कहिले पानीमा बस्छ, कहिले जमिनमा बस्छ।
0: यसरी पानी र जमिनमा बस्ने जनावरहरूको समूहलाई एम्फिबिया क्लासमा राखिएको छ।
2: एम्फिबियामा पर्ने जनावरहरूका अन्य विशेषताहरू के छन् मिस?
0: यिनीहरूको शरीर ओसिलो छालाले ढाकेको हुन्छ।
1: यिनीहरूको शरीरलाई कति भागमा छुट्याउन सकिन्छ मिस?
0: यिनीहरूको शरीरलाई टाउको र ढाड गरी दुई भागमा छुट्याउन सकिन्छ।
2: यिनीहरूको पुच्छर पनि हुन्छ, हैन रे मिस?
0: अपवादको रूपमा केही जनावरहरू जस्तै सालामान्डरमा पुच्छर हुन्छ, तर सबैमा हुँदैन नि।
1: यिनीहरूको चारवटा खुट्टा हुन्छन् है मिस?
0: हो, यस क्लासमा पढ्ने जनावरहरूको हिँडुल गर्नका लागि चारवटा खुट्टा हुन्छन्।
1: यिनीहरू पानीमा कसरी पौडिन्छन् त मिस?
0: यिनीहरूको खुट्टाको पन्जा जालीदार हुन्छन्। उक्त जालीदार पन्जाको मद्दतले पानीमा पौडिन्छन्।
2: यिनीहरूले आफ्नो शरीरको तापक्रम परिवर्तन गर्न सक्छन् कि सक्दैनन् मिस?
0: यिनीहरूले शरीरको तापक्रम परिवर्तन गर्न सक्छन्, त्यसैले त यिनीहरू पनि विषमतापी जनावरहरू हुन्।
1: यिनीहरू त कहिले पानीभित्र कहिले पानी बाहिर बस्छन्। यिनीहरूले कसरी सास फेर्छन् त मिस?
0: यिनीहरूले चेपागाँडा अवस्थामा गिल्सबाट सास फेर्छन्, तर वयस्क अवस्थामा जमिनमा रहँदा फोक्सो र पानीभित्र रहँदा छालाबाट सास फेर्छन्।
2: यिनीहरूको मुटुमा कतिवटा कोठा हुन्छन् नि मिस?
0: यिनीहरूको मुटुमा तीनवटा कोठाहरू हुन्छन्।
1: यिनीहरूमा पनि भाले र पोथी छुट्टा छुट्टै हुन्छन् है?
2: यिनीहरू त विकसित जनावर हुन् नि, भाले र पोथी छुट्टा छुट्टै भइहाल्छन् नि।
0: हो, यिनीहरू युनिसेक्सुअल जनावर हुन्।
1: यिनीहरू पनि ओभिप्यारस हुन् है मिस?
0: हो, यिनीहरू ओभिप्यारस नै हुन्। यिनीहरूमा पनि बाह्य गर्भधान हुन्छ।
2: बाह्य गर्भधान हुनका लागि त पानी आवश्यक हुन्छ है मिस?
0: हो, यिनीहरूलाई प्रजननका लागि पानी आवश्यक हुन्छ।
2: आज त पिरियड सकिएको पनि थाहै भएन, कति छिटो घन्टी बजेको।
1: आज त हामीले धेरै कुरा सिक्यौँ।
0: घन्टी पनि लागिसक्यो, आज यति मात्र पढौँ है। अब घरमा गएर आज हामीले छलफल गरेका विषयवस्तुको कापीमा राम्रोसँग लेखेर भोलि मलाई देखाउनुहोस् है।
2: हुन्छ मिस, बाई बाई मिस।
0: बाई बाई।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य र मान्यता अन्तर्गत पाठ 7 रहेको विश्व बन्धुत्व र मानवता पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
4: ओहो, बाटोमा पनि कति धेरै भिडभाड हौ।
5: मानिसहरू काममा जाने बेला भएर होला नि यस्तो भिडभाड भएको।
4: यति धेरै मान्छे कता जान हिँडेका होला नै?
5: होला नि आफ्नो काम, त्यही कामको लागि हिँडेका होलान्। हामी पनि त विद्यालय आयौँ, होइन र?
4: हाहाहा, हो नि। अनि यो सहर बजारमा त विभिन्न थरीका मान्छेहरू हुन्छन् है?
5: हो नि, कोही सम्पन्न हुन्छन्, कोही विपन्न हुन्छन्, कोही परिचित हुन्छन्, कोही अपरिचित हुन्छन्, कोही व्यस्त हुन्छन्, कोही फुर्सदिला हुन्छन्, कोही अरूसँग सहयोग मागिरहेका हुन्छन्।
4: सहयोग माग्नेलाई त सहयोग गर्नुपर्छ है सुभाष।
5: हो, उनीहरू केही न केही समस्यामा परेका हुन सक्छन्, त्यसैले सहयोग माग्नेलाई सहयोग गर्नुपर्छ।
6: सहयोगको आवश्यकता पर्नेहरूलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो। हामीले अरूलाई सहयोग गऱ्यौँ भने हामीले पनि आवश्यक परेको बेलामा अरूको सहयोग पाउन सकिन्छ।
4: सहयोग गर्नु त मानिसको असली गुण हो नि है सर।
6: हो नि प्रदीप, यही त हो मानवता भनेको।
5: सर, मानवताको अर्थ स्पष्ट पारिदिनुहुन्छ कि?
6: मानवता भनेको मानवमा हुनुपर्ने विशिष्ट गुण हो। मानवको यही गुणले गर्दा नै मानव अन्य प्राणीभन्दा फरक छ नि, होइन त?
4: हो सर। मानवमा कस्ता कस्ता मानवीय गुणहरू हुनुपर्छ नि सर?
5: दया, माया, बुद्धि, विवेक, करुणा, सहिष्णुता, सच्चरित्रता, समानुभूति, सृजनशीलता, सहयोगी भावना आदि मानवीय गुण हुन् है सर।
6: हो सुभाष, तपाईँले ठिक भन्नुभयो। यो संसारमा बस्ने मानिसहरू बीच विभिन्न आधारमा विविधता छ। दुरीको हिसाबले कोही टाढा होलान्, कोही नजिक होलान्। भूगोल, प्रजाति, पेसा, धर्म, संस्कृति र परम्पराका आधारमा भिन्न होलान्, तर मानवीयता र मानवीय व्यवहारमा हामी सबै एकै हौँ। त्यसैले सबैलाई समान व्यवहार गर्नुपर्छ र सहयोगको आवश्यकता पर्नेलाई सहयोग पनि गर्नुपर्छ।
4: सबै मानिसहरू हामी जस्तै त हुन् है?
5: हो प्रदीप, हामीले व्यवहार गर्दा पनि एकले अर्कालाई आफ्नै ठानेर व्यवहार गर्नुपर्छ है सर।
6: हो, यही त हो विश्व बन्धुत्व भनेको।
4: विश्व बन्धुत्व भनेको के हो रे सर? यसलाई अलि प्रष्ट पारिदिनुहुन्छ कि?
6: विश्व बन्धुत्व भनेको विश्वभर रहेका मानिसहरूलाई आफ्नै परिवारको सदस्य जस्तै ठानेर सुख दुःखमा साथ दिने भावना हो।
4: ए, भनेपछि यो सहयोग र सहकार्यको संस्कार हो, होइन त सर?
6: हो नि, तपाईँले कति राम्रो कुरा गर्नुभयो, मलाई खुसी लाग्यो। विश्व बन्धुत्व भनेको एकले अर्कालाई आफन्त ठानेर मानवताको व्यवहार गर्नुपर्छ भन्ने अवधारणा पनि हो।
5: हामी सबैमा विश्व बन्धुत्व र मानवताको भावना हुनुपर्छ है सर।
6: हो, हुनुपर्छ, ठिक भन्नुभयो।
4: विश्व बन्धुत्व र मानवताको अर्थ छोटकरीमा बताइदिनु न सर।
6: ल, भइहाल्छ नि। ल सुन्नुहोस् है त, सम्पूर्ण विश्वका मानिसहरूलाई आफ्नै दाजुभाइ वा आफन्त जस्तै सम्झने भावनालाई विश्व बन्धुत्व भनिन्छ।
4: अनि मानवता भनेको चाहिँ?
6: मानवता भनेको मानव हुनुको भाव वा विशेषता हो। मानवता खासमा मनुष्य बन्नका लागि चाहिने गुण पनि हो।
5: ए, बल्ल बुझे सर। यसैलाई हो वसुधैव कुटुम्बकम भन्ने सर?
6: हो, यसैलाई हो वसुधैव कुटुम्बकमको अर्थ विश्व नै बन्धु भएको भावना हो।
4: हाम्रो हजुरआमाले पनि हामी सबै मिलेर बस्नुपर्छ, दुःख सुख बाँड्नुपर्छ र मिलेर बाँच्नुपर्छ भनेर भन्नुहुन्थ्यो।
6: हो, हाम्रो वैदिक परम्परा वसुधैव कुटुम्बकमको सुक्ति छ। यसले सारा मानिसहरू एक अर्कामा नातेदार हुन् र एक अर्कामा सम्बन्धित छन् भन्ने तथ्य उजागर गर्छ।
5: त्यसैले सबै मिलेर बस्नुपर्छ, दुःख सुख बाँड्नुपर्छ र मिलेर बाँच्नुपर्छ, होइन त?
6: हो सुभाष, ठिक हो।
4: कसैलाई नराम्रो गर्नुहुन्न पाप लाग्छ भन्नुहुन्थ्यो हजुरआमाले।
6: हो प्रदीप, पूर्वीय परम्परामा अरूको उपकार गर्नुलाई पुण्य र अरूलाई पीडा दिनुलाई पाप मानिन्छ।
5: अनि अरूमाथि दयाभाव पनि राख्नुपर्छ है सर?
6: हो, अरूमाथि दयाभाव राख्नु र सोही अनुसार व्यवहार गर्नु हाम्रो मानवीय गुण हो।
4: समाजमा शान्ति कायम गर्नु, अरूलाई सहयोग गर्नु पनि मानवीय गुण हो है सर?
6: हो, तपाईँले कस्तो राम्रो कुरा गर्नुभयो। हाम्रो पूर्वीय परम्परामा विश्व बन्धुत्व र मानवीयतालाई जोड दिइन्छ, शान्ति र सहयोगलाई उच्च प्राथमिकता दिएको हुन्छ भने करुणालाई विशिष्ट मानवीय गुण मानिन्छ।
4: विश्व बन्धुत्व र मानवताको कस्तो सम्बन्ध हुन्छ सर?
6: विश्व बन्धुत्व र मानवता आपसमा अन्तर सम्बन्धित हुन्छन्। जहाँ मानवता हुन्छ त्यहाँ विश्व बन्धुत्वको भावना हुन्छ भने जहाँ विश्व बन्धुत्व छ त्यहाँ मानवताको भावना हुन्छ।
4: यसलाई अलि स्पष्ट पारिदिनुहुन्छ कि सर?
6: जो मानिसमा मानवीय गुण छ, जसमा मानवताको भावना छ, उसले सबै मानिसलाई आफ्नै परिवारका सदस्य जस्तै ठानेर व्यवहार गर्दछ, अर्थात् उसमा विश्व बन्धुत्वको भावना हुन्छ र सोही अनुसार व्यवहार गर्दछ। त्यसै गरी जो मानिसले सबैलाई आफ्नै विश्व बन्धुत्व जस्तै व्यवहार गर्छ, उसमा दया, माया, सद्भाव, सहानुभूति जस्ता मानवीय गुण पनि हुन्छन्। त्यसैले विश्व बन्धुत्व र मानवता आपसमा अन्तर सम्बन्धित हुन्छन्। बुझ्नुभयो त?
5: बुझ्यौ सर। भनेपछि विश्व बन्धुत्व र मानवताको भावना हुनु त एकदम महत्त्वपूर्ण रहेछ है सर?
6: हो, तपाईँले सही भन्नुभयो, यी दुवै धेरै महत्त्वपूर्ण छन्।
4: विश्व बन्धुत्व र मानवताको महत्त्वलाई बुदागत रूपमा बताइदिनुहुन्छ कि सर?
6: भइहाल्छ नि, ल सुन्नुहोस् है त दुवैजनाले।
5: हस् सर।
6: विश्व बन्धुत्व र मानवता निकै महत्त्वपूर्ण छन्। विश्व बन्धुत्व र मानवताको कारणले युद्ध, झगडा, हिंसाको अन्त्य गरी विश्वमा शान्ति स्थापना गर्न मद्दत पुग्छ। यसबाट आपसमा सहयोग, सहकार्य र समानुभूतिको भावना विकास गर्न समेत मद्दत पुग्दछ। यसै गरी यसबाट विभेदको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्न पनि मद्दत पुग्दछ, अनि परोपकार र सेवाभावको वातावरण निर्माण गर्न पनि मद्दत पुग्दछ। त्यस्तै आपसमा एकता कायम गरी प्रगति पथमा अगाडि बढ्न पनि विश्व बन्धुत्व र मानवताको भूमिका महत्त्वपूर्ण रहेको छ।
5: ए, विश्व बन्धुत्व र मानवता त निकै महत्त्वपूर्ण कुरा रहेछ है सर?
6: हो नि सुभाष, यसको महत्त्व आजभोलि झन बढ्दै गएको छ नि।
5: किन सर?
6: आजभोलि सीमित मानिसहरू धनी भए पनि अधिकांशमा गरिबी छ। ठुला र शक्तिशालीहरूमा शक्तिको उन्माद छ, हात हतियारको होडबाजी कायमै छ, मानिसहरूमा व्यक्तिवादी प्रवृत्ति मौलाएको छ, संकुचित विचार भएका मानिसहरू पनि प्रशस्तै छन्, बसाइसराईको दर पनि बढ्दैछ। यी र यस्तै कारणले वर्तमान विश्वमा विश्व बन्धुत्व र मानवताको महत्त्व झनै बढ्दै गएको छ। बुझ्नुभयो त तपाईँहरूले?
5: बुझ्यौ सर।
4: विश्व बन्धुत्वको मूल्यहरू के हुन् नि सर?
6: ल सुभाषले भनिदिनुहोस् त, विश्व बन्धुत्वका मूल्यहरू के हुन्?
5: विश्व बन्धुत्वका मूल्यहरू भनेका आपसी सम्मान, जिम्मेवारी, सहिष्णुता, इमान्दारिता, समानुभूति जस्ता मानवीय गुण नै हुन् नि।
6: स्याबास, सही भन्नुभयो तपाईँहरूले।
4: विश्व बन्धुत्व निकै फाइदाजनक रहेछ है सर?
6: हो नि, विश्व बन्धुत्वका फाइदाहरू धेरै छन्।
5: विश्व बन्धुत्वका केही फाइदाहरू बताइदिनुहुन्छ कि सर?
6: हुन्छ, ल सुन्नुहोस् है त।
4: हस् सर।
6: ल म भन्छु है त, विश्व बन्धुत्वबाट समाजमा एकताको भावना विकास हुन्छ, सबैले समान रूपमा शान्ति र सहअस्तित्वको साथ आफ्नो जीवन बाँच्न पाउने मानवीय हकको सुनिश्चितता हुन्छ। यसै गरी विश्व बन्धुत्वको भावनाले युद्ध र हिंसाबाट विश्व समाजलाई मुक्त गर्न मद्दत पुग्छ। यसबाट जातीय, भाषिक, धार्मिक, क्षेत्रीय सबै विभेदको अन्त्य हुन्छ। त्यस्तै मानवीयता, मानव धर्म, सद्भाव र सहयोगको भावना बढ्छ। आफ्नो घर परिवारबाट टाढा भए पनि एक्लो महसुस गर्नु पर्दैन। यस्तै यस्तै धेरै फाइदा छन् विश्व बन्धुत्वका। बुझ्नुभयो त?
5: बुझ्यौ सर। आजभोलि त एक ठाउँमा केही भयो कि त्यसको खबर तुरुन्तै जताततै फैलिन्छ है सर?
4: हो नि, कुनै ठाउँमा केही घटना घट्यो कि तत्कालै त्यस विषयमा विश्वको अर्को ठाउँमा जानकारी भइहाल्छ।
6: ठिक भन्नुभयो। आजभोलि सूचना प्रविधि र यातायातको तीव्र विकास भएको छ। त्यसको कारणले सम्पूर्ण विश्व नै एउटा गाउँ जस्तो निकट र सुलभ भएको छ। यस्तो अवस्थालाई विश्वग्राम भन्ने गरिन्छ।
5: कस्तो अवस्थालाई विश्वग्राम भनिन्छ रे सर? अलि प्रष्ट पारिदिनुहुन्छ कि?
6: आजभोलि प्रविधिको विकासले हामी संसारका मानिस एउटै घर परिवारका सदस्यको रूपमा रूपान्तरित भएका छौँ, अर्थात् एउटै परिवारका सदस्य जस्तै भएका छौँ। आपसमा सजिलै सूचना आदान प्रदान गर्न मिल्ने भएको छ। भूगोल अलग र दूरी टाढा भए तापनि हाम्रा मानवीय व्यवहार, सद्भाव, सहकार्य र सहयोगको कारण विश्व सीमाविहीन समाजमा बदलिएको छ। यसैलाई विश्वग्राम भनिन्छ।
4: विश्वग्रामले मानव जीवनमा पनि प्रभाव पारेको छ नि, होइन त सर?
6: हो, विश्वग्रामले मानव जीवनमा महत्त्वपूर्ण प्रभाव पारेको छ।
5: के कस्तो प्रभाव पारेको छ सर?
6: जस्तै सूचना आदान प्रदान गर्न सहज भएको छ, ज्ञानको क्षेत्र विस्तार भएको छ, सामाजिक सञ्जालबाट भावनात्मक एकता कायम गर्न सम्भव भएको छ, वस्तु तथा सेवाको विश्वव्यापीकरण भएको छ, बजार विस्तार भएको छ।
4: यसबाट कसरी ज्ञानको क्षेत्र विस्तार भएको छ त सर?
6: आजभोलि सूचना प्रविधिको प्रयोग गरेर विविध विषयमा ज्ञान आर्जन गर्न सकिन्छ। घरमै बसेर संसारका प्रतिष्ठित विद्यालय विश्वविद्यालयबाट विभिन्न विषयमा पढाइ गर्न पनि सकिन्छ। आफ्ना रुचिका विषयमा खोज अनुसन्धान गर्न सकिने भएको छ। वैज्ञानिकहरूले नयाँ नयाँ आविष्कार गरेका छन्। यसरी विश्वग्रामको कारणले ज्ञानको क्षेत्रमा पनि विस्तार भएको छ नि।
5: अनि वस्तु तथा सेवाको विश्वव्यापीकरण कसरी भएको छ सर?
6: एक ठाउँमा उत्पादन भएको वस्तुको संसारभरि प्रचार प्रसार गरी बजार विस्तार गर्न सम्भव भएको छ। हामी पनि अन्य देशमा उत्पादन भएका सामानहरू सजिलै मगाउन सक्छौँ।
4: अनि कसरी अरूसँग भावनात्मक एकता कायम गर्न सम्भव भएको छ नि सर?
6: आजभोलि सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको छ। मानिसहरू एक आपसमा वा समूह बनाएर सामाजिक सञ्जालमा अन्तर्क्रिया गर्न सक्छन्, आफ्ना विचारहरू राख्न सक्छन्, अरूका विचारमा आफ्नो प्रतिक्रिया दिन सक्छन्। यसले गर्दा आपसमा भावनात्मक एकता कायम गर्न पनि सजिलो भएको छ।
4: विश्व बन्धुत्वको भावना कसरी अभिवृद्धि गर्न सकिन्छ सर?
6: आपसी सम्मान, जिम्मेवारी बोध, सहिष्णुता र इमान्दारिता जस्ता मानवीय मूल्यको परिपालनाले नै विश्व बन्धुत्वको भावना वृद्धि गर्न सकिन्छ।
5: विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्ने उपायहरूलाई बुदागत रूपमा बताइदिनुहुन्छ कि सर?
6: हुन्छ हुन्छ, ल सुन्नुहोस् है त।
4: सर,
6: विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्न हामीले संकीर्णतालाई त्याग्नुपर्छ, अरूको अस्तित्वलाई स्वीकार गर्नुपर्छ, सबैसँग समानुभूति र सहयोगको भावना प्रकट गर्नुपर्छ, अरूलाई आदरपूर्वक सम्बोधन गर्नुपर्छ, हामीले सबैलाई आफ्नो परिवारका सदस्य सरह मानेर व्यवहार गर्नुपर्छ, अतिथिलाई सम्मान गर्दै पारिवारिक वातावरण प्रदान गर्नुपर्छ, सबैसँग जहिले पनि असल सम्बन्ध कायम गर्नुपर्छ, अरूसँग असल सम्बन्ध, सहयोग, सद्भाव अनि सहकार्य गर्ने संस्कृतिको विकास गर्नुपर्छ, मानवीय सम्बन्ध र मेलमिलापको आवश्यकताको बोध हुनुपर्छ।
4: विश्वमा शान्ति कायम गर्न विश्व बन्धुत्व अपरिहार्य छ भनिन्छ, हो र सर?
6: हो, यो कुरा 100% सही हो।
5: कसरी नि सर?
6: विश्वमा शान्ति कायम गर्न विश्व बन्धुत्व अपरिहार्य हुन्छ, किनभने विश्व एउटा परिवार हो। यहाँ रहेका हामी सबै एउटै परिवारका सदस्य हौँ। एक ठाउँमा घटेको घटनाले अर्को ठाउँमा पनि असर पुग्छ। विश्व विश्वग्राममा परिणत भएको छ। गरिबी, व्यक्तिवादी प्रवृत्ति, हतियारको होडबाजी र शक्तिको उन्माद पनि बढ्दैछ। त्यसैले विश्वमा दिगो शान्ति कायम गर्न विश्व बन्धुत्व अपरिहार्य छ। विश्व बन्धुत्वको सार नै सबै धर्म, जात, क्षेत्र, आस्था आदिलाई उच्च सम्मान प्रदर्शन गर्नु हो। मानव जातिमा पर्ने पीडा, भय, महामारी, गरिबी आदिबाट उन्मुक्ति पाउन संसारका मानिसहरूमा समानुभूति र सहयोग हुनुपर्छ। यही समानुभूति र सहयोगबाट विश्व बन्धुत्व बढ्छ, यसैबाट शान्ति छाउँछ। त्यसैले विश्वमा शान्ति कायम गर्न विश्व बन्धुत्व अत्यन्तै अपरिहार्य छ।
4: ए, त्यही भएर होला जहाँ विश्व बन्धुत्वको भावना छ त्यहाँ द्वन्द्व हुँदैन, शान्ति हुन्छ भन्ने गरिएको।
6: हो प्रदीप, तपाईँले सही भन्नुभयो।
5: ओहो, घन्टी पनि लागिसक्यो। यहाँ बसेर कुरा गरेको त समय बितेको पत्तै भएन।
4: हो नि, कति छिटो समय बितेछ। ल जाउँ कक्षातिर।
6: ल त, अब म पनि लाग्छु।
5: हामीलाई धेरै कुरा सिकाइदिनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद।
6: तपाईँहरूसँग कुरा गर्न पाएर मलाई पनि धेरै खुसी लाग्यो। तपाईँहरूलाई पनि धन्यवाद। ल अब जाउँ है त।
5: हुन्छ सर।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
7: नेपाल में तंबाकू नोशी और सिगरेट के इस्तेमाल से सालाना 34,000 अफराद की मौत हो जाती है, लेकिन इस आदत को ख़त्म करना मुमकिन है। अगर आप तंबाकू नोशी और सिगरेट नोशी की आदत छोड़ना चाहते हैं तो आज ही खुफिया और मुफ्त मशावरती सर्विस के लिए क्विटलाइन 1132 पर राबता करें। ये मशावरती सर्विस दफ्तरी अवकात में दस्तियाब है। याद रखें, सिगरेट नोशी और तंबाकू नोशी की आदत छोड़ने के लिए क्विटलाइन 1132 एक मशावरती सर्विस है। हुकूमत नेपाल, वजारत सेहत व आबादियात, कौमी तिब्बी तालीमी नशरियात और मालूमती मरकज, टेकू, काठमांडू।
0: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारण स्टुडियो सिंहदरबारबाट बोलिरहेका छौँ। साँझको छ बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार र त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

यो रेडियो नेपाल हो, प्रदेश समाचारमा स्वागत छ। म रमेश टमाटा। कोशी अस्पतालले सेवा सुधार र विस्तार गरेको छ। बिरामीको चाप र अत्यावश्यकतालाई ध्यान दिएर अस्पतालले आफ्नै ब्लड ब्याङ्क र चस्मा पसल एकैसाथ सञ्चालनमा ल्याएको छ। अस्पतालमा दैनिक रूपमा रगतको अभावका कारण बिरामी र तिनका आफन्तले शास्ती खेपिरहेकै बेला अस्पतालले आफ्नै संरचनामा ब्लड ब्याङ्क स्थापना गरेको हो। अस्पतालले गत पुष महिनामा टेन्डर आह्वान गरी आवश्यक पूर्वाधार निर्माण र उपकरण जडानको प्रक्रिया सुरु गरेको थियो। वैदेशिक रोजगारीको नाममा 97,58,000 ठगी गरेको अभियोगमा 6 जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका 4 का रामबहादुर आले मगर, लहान नगरपालिका 6 का आशिष कार्की, टोखा नगरपालिका 4 का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका 3 की तुलसा पुनमगर, तानसेन नगरपालिका 7 का कृष्ण प्रसाद पोखरेल र चन्द्रगिरी नगरपालिका 11 का प्रवीण श्रेष्ठलाई हालै पक्राउ गरिएको हो। अभियुक्त मध्ये रामबहादुरले क्यानाडा पठाउने भन्दै 4 जनाबाट 39,58,000, आशिषले न्युजिल्यान्डको प्रलोभनमा पारेर 3 जनाबाट 13 लाख, लोकबहादुरले बेलायतमा राम्रो कमाई हुन्छ भन्दै 1 जनाबाट 19 लाख, तुलसाले अमेरिका पठाउने भनेर 1 जना पीडितबाट 10 लाख, कृष्ण प्रसादले दुबईको लोभ देखाएर 1 जनाबाट 10 लाख र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै 1 जनाबाट 6 लाख ठगेका प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका 9 पृथ्वी चोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न संघ संस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ। हङकङ बजारको पूर्वपट्टि रहेका नेपाल ट्रेड युनियन काङ्ग्रेस, जिफन्ट गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालय लगायतका संरचना हटाउन सुरु गरिएको हो। सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा 2 वटा डोजर प्रयोग गरेर संरचना हटाउन थालिएको हो। महानगरले संरचना हटाउने पूर्व सूचना गरेपछि संघ संस्था र व्यवसायीले भवन तथा सटर आफै खाली गरेका थिए। महानगर प्रमुख धनराज आचार्यले अतिक्रमित संरचना हटाएर 2 लेनको सडक निर्माण गरिने बताउनुभयो। भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने भोजपुर दिङ्ला सडक खण्डमा कालोपत्र सुरु गरिएको छ। सडकलाई 2 खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। कार्यालय प्रमुख राजन राज रेड्डीले पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको करिब 17 किलोमिटर सडकमा कालोपत्र थालनी गरिएको बताउनुभयो। हालसम्म यस सडकको भौतिक प्रगति करिब 55% पुगेको छ। पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब 62 करोडको लगानीमा भइरहेको छ। निर्माण सम्झौता अनुसार आगामी फागुन महिनासम्म सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्नेछ। झापाको मेचीनगर 5 र 8 स्थित ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको पाताल गङ्गा घैला डुब्बा शिव तथा देवी मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा प्रवर्धन हुन थालेको छ। महाभारतकालीन पौराणिक कथा र राणाकालीन इतिहाससँग जोडिएको यो मन्दिर पूर्वी क्षेत्रकै सबैभन्दा पुरानो धार्मिक स्थलमध्ये एक मानिन्छ। पुरातत्व विभागले झापाका 2 वटा महत्त्वपूर्ण धार्मिक स्थललाई आफ्नो सूचीमा राखेर संरक्षण गरिरहेकोमा यो मन्दिर पनि विक्रम सम्वत 2077 विभागको सूचीमा सूचीकृत भएको मन्दिर संरक्षण समितिका अध्यक्ष गणेश कुमार खरेलले जानकारी दिनुभयो। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी राख्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमा नै कार्यक्रम सञ्चालक विमला राईको साथमा बालबाटीका कार्यक्रम सुन्न सक्नुहुनेछ। 46 सदाझै कृषि कार्यक्रम प्रसारण हुनेछ। साँझ 7 समाचार, समाचारपछि घटना र विचार कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि भने प्रहरी प्रधान कार्यालयको प्रस्तुति प्रहरी कार्यक्रम सुन्न सक्नुहुनेछ। बेलुकी 8 अङ्ग्रेजीमा समाचार, समाचारपछि समानता कार्यक्रम प्रसारण हुनेछ। 8:25 भने विषयगत सिकाएको शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। राति 9 समाचार, 9:15 पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुन्छ अर्जुन श्रेष्ठको साथमा। अनि केही जागरण गीत सुनाउनेछौँ। अनि 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। 10:10 भने सदाझै मधुरीमा कार्यक्रम प्रसारण हुनेछ मुकेश मिश्रका साथमा। राति 11 समाचार, समाचारको समाप्तिपछि आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11 समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
6: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
0: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
6: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौँ। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगी मूलक विविध सामग्रीहरू प्रस्तुत गर्दै आइरहेका छौँ। यसै क्रममा आज तपाईँहरूका दुईजना दाजुहरूका सिर्जनाहरू, केही रोचक तथ्यहरू र गीत सुन्नेछौँ। भाइ बहिनी, आजको कार्यक्रम बाल बाटिकामा कहिलेकाहीँ तपाईँहरूका अग्रज दाजु दिदीका सिर्जनाहरूलाई पनि समेट्दै आइरहेका छौँ। यसै क्रममा आज दुईजना दाजुहरूले रचना गर्नुभएका कविताहरू सुन्नेछौँ। पहिला सुनौ दाजु राजेशमान केसीले रचना गर्नुभएको कविता। कविताको शीर्षक रहेको छ नेपाल सानो छैन। कविता वाचन गर्दै हुनुहुन्छ तपाईँहरूकै दिदी विद्या चौधरीले।
1: नेपाल हाम्रो प्यारो अति सुन्दर शान्त देश, आफ्नै रीति रिवाज अनि आफ्नै भाषा भेष, आफ्नै रीति रिवाज अनि आफ्नै भाषा भेष, रमणीय हावा पानी, मनमोहक छ प्रकृति, विविधताले भरिपूर्ण हाम्रो कला संस्कृति, विविधताले भरिपूर्ण हाम्रो कला संस्कृति, ऋषि मुनिको तपोभूमि नेपाल हाम्रो पहिचान, सुखी जीवनको आधार प्राचीन योग र ध्यान, सुखी जीवनको आधार प्राचीन योग र ध्यान, शत्रुसँग नझुक्ने नेपाली हौ कहलिएका वीर, दुःख संकट आइ पर्दा हामी राख्छौ सधैँ धीर, नेपाल आउने पाहुनालाई देवता झै ठानी आत्मीय भाव राखी सत्कार गर्छौ हामी, आत्मीय भाव राखी सत्कार गर्छौ हामी, भाषा भेष र संस्कृतिलाई मान्छौ हामी साझा, वैमनस्य छैन यसमा हामी नेपालीको माझ, वैमनस्य छैन यसमा हामी नेपालीको माझ, नेपालको शिर सगरमाथा संसारकै छानो। महाकवि देवकोटा भन्छन् नेपाल छैन सानो, महाकवि देवकोटा भन्छन् नेपाल छैन सानो। नेपाल हाम्रो प्यारो अति सुन्दर शान्त देश, आफ्नै रीति रिवाज अनि आफ्नै भाषा भेष।
0: दाजु राजेशमान केसीले रचना गर्नुभएको कविता पछि अब दाजु दिव्य गिरीले रचना गर्नुभएको कविता पनि सुनौ। कविताको शीर्षक रहेको छ मेरो आँखा भरी। यस कवितालाई पनि वाचन गर्दै हुनुहुन्छ तपाईँहरूकै दिदी विद्या चौधरीले नै।
1: मेरो आँखाभरि हिमाल खुल्दछ, मेरो मनभरि गुराँस फुल्दछ, मेरो आँखाभरि हिमाल खुल्दछ, मेरो मनभरि गुराँस फुल्दछ, जता जान्छु त्यतै देख्छु मेरो दृश्य, मलाई प्यारो लाग्छ मेरै भाषा भेष, मेरो पाखाभरि डाँफे मुनाल डुल्छन्, मेरो आँखाभरि हिमाल खुल्दछ, गीत गाउँछु स्वदेशको भाका हालेर, प्रीत लाउँछु ममताको दीप बालेर, मेरो डाँडा भरि मेरो सपना झुल्छ, मेरो आँखा भरि हिमाल खुल्दछ, मेरो आँखा भरि हिमाल खुल्दछ, मेरो मन भरि गुराँस फुल्दछ।
0: तपाईँहरूका दाजुहरू राजेशमान केसी र दिव्य गिरीका कविताहरू पछि अब कार्यक्रममा गीत सुनौ। गीतपछि रोचक तथ्यहरू सुन्नेछौ। आइ त

गीतपछि अब पालो रोचक तथ्य सुन्ने। भाइ बहिनी, रोचक तथ्यहरू प्रस्तुत गर्ने क्रममा आज नेपालमै अर्थात् हाम्रै देशमा भएका केही रोचक तथ्यहरूका बारेमा सुन्नेछौँ। ल, अब म प्रस्तुत गर्दैछु है त रोचक तथ्यहरू। अति खतरनाक जनावर भएको देश नेपाल भौगोलिक सांस्कृतिक हिसाबले मात्र होइन पर्यावरणीय हिसाबले पनि अनौठो मुलुक हो भाइ बहिनी। यहाँ निकै खतरनाक मानिएका जीव जन्तु पनि पाइन्छन्। नेपालमा हिम चितुवा, एसियन गैडा, बङ्गाल टाइगर, डल्फिन, विषालु मध्येको सर्प गोमन, इन्डियन अजिङ्गर, घडियाल गोही, कछुवा लगायतका जीव जन्तुहरू रहेका छन्। एक सिङ्गे गैडा पनि नेपालमै रहेको छ भाइ बहिनी। यसै गरी सबैभन्दा गहिरो खोज भाइ बहिनी, नेपाल अग्ला हिमालको देश भनेर त विश्वमा चिनिएकै छ, गहिरो खोज पनि नेपालमै छ भन्दा आश्चर्य लाग्नु स्वाभाविक हो। हो, नेपालमा काली गण्डकीको खोज विश्वकै दोस्रो गहिरो खोज हो। यो खोज 4375 मिटरको छ। यो खोज अन्नपूर्ण र धौलागिरीको बीचमा काली गण्डकी नदीले बनाएको खोज हो भाइ बहिनी। यसै गरी नेपालको नक्सा र पोर्चुगलको नक्सा उस्तै शीर्षकमा अर्को रोचक तथ्य सुनौ है त। विश्वको मानचित्रमा नेपाल र युरोपेली मुलुक पोर्चुगलको नक्सा उस्तै देखिन्छ। चतुर्भुज आकारका यी दुई देशको नक्सा मध्ये नेपालको नक्सालाई ठाडो पार्दा वा पोर्चुगलको नक्सालाई तेर्सो पार्दा उस्तै देखिन्छन्। यसै गरी अर्को रोचक तथ्य रहेको छ भाइ बहिनी, त्रिकोणात्मक झण्डा। नेपालको झण्डाको आकार विश्वका अन्य देशका झण्डाको आकार भन्दा फरक छ भाइ बहिनी। नेपालको झण्डा त्रिकोणात्मक दुई भागमा बनेको छ, जसमा चन्द्र र सूर्य अङ्कित छन्। अन्य देशका झण्डा चतुर्भुजाकारमा छन्। नेपालको झण्डाको किनारामा गाढा निलो रङ र त्रिकोण भागमा रातो रङ छ। भाइ बहिनी, आजको कार्यक्रम बालबाटिकामा तपाईँहरूका दाजुहरूका सिर्जनाहरू, रोचक तथ्यहरू, यसै गरी गीत सुन्यौ। लौ त भाइ बहिनी, यिनै सामग्री सँगसँगै आजको कार्यक्रमबाट बिदा लिने समय पनि भइसक्यो। कार्यक्रम सुन्नुभयो, धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी देवकी भण्डारीलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि भेटौँ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी बिमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
6: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गरी यहाँहरू समक्ष प्रस्तुत गर्दछौँ। आजको कार्यक्रममा किसानको कृषि बालीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्दछौँ। सम्बोधन गर्नका लागि विज्ञको रूपमा हुनुहुन्छ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बर्दियाका बागवानी विकास अधिकारी युवराज बिक, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
7: हस्, धन्यवाद।
6: मुकुन्द खड्काले सूर्यविनायक भक्तपुरबाट कुन बालीमा 3G कटिङ अप्नाउन सकिन्छ भनी जिज्ञासा राख्नु भएको छ।
7: 3G कटिङ चाहिँ विशेष गरी हामीले लहरे बालीमा चाहिँ अप्नाउने गर्छौँ। लहरे बालीमा के हुन्छ भन्दा चाहिँ भाले र पोथी फुलको चाहिँ अनुपात अलि बढी हुन्छ। जस्तै 10-20 भाले फुल भयो भने एउटा चाहिँ पोथी फुल हुन्छ, त्यो हुँदाखेरि चाहिँ उत्पादन कम हुने भइरहेको हुन्छ। तर हामीले यो 3G कटिङ गर्यौँ भने चाहिँ पोथी फुलको चाहिँ सङ्ख्या 20-40% चाहिँ हामीले बढाउन सक्छौँ र यो 3G कटिङबाट चाहिँ हामीले उत्पादन पनि बढाउन सक्छौँ र फ्रुट सेटिङ हुने फलको चाहिँ लाग्ने पनि गुण पनि वृद्धि हुन्छ। र यो 3G कटिङ चाहिँ हामीले विशेष गरी लहरे बाली जस्तै चाहिँ काँक्रा, फर्सी, लौका, घिरौला, करेलाहरूमा चाहिँ हामीले गर्ने गर्छौँ। जसमा चाहिँ यो 3G भनेको के हो भने चाहिँ तेस्रो पुस्तासम्म चाहिँ हामीले सहायक हाँगाहरू निकालेर उत्पादन लिने भन्ने हो। जसमा चाहिँ हामीले के हुन्छ भन्दा बिरुवाको चाहिँ सुरुमा 5 पातसम्म जरादेखि 5 पातसम्म हटाउने गर्छौँ। त्यसपछि चाहिँ 9-10 चाहिँ माथि पात आइसकेपछि अथवा 7-8 फिट चाहिँ लम्बाइ भइसकेपछि लहराको टुप्पा हटाइन्छ, त्यसलाई पिन्चिङ भनिन्छ। अनि के हुन्छ भन्दा त्यो पिन्चिङ गर्दाखेरि चाहिँ हाम्रो अब बिरुवा चाहिँ तन्किने पाएन, अब साइडतिर सहायक रूपमा चाहिँ अब हाँगाहरू आउने भयो र त्यसरी आएका चाहिँ प्राथमिक सहायक हाँगाहरूलाई चाहिँ हामीले फेरि 2-3 फिटको चाहिँ हाइटमा लम्बाइमा चाहिँ हामीले फेरि टुप्पो हटाइदिन्छौँ र त्योबाट पनि फेरि हामीले चाहिँ हाँगाहरू निकाल्छौँ र त्यसलाई पनि हामीले 2-3 फिटको लम्बाइ भइसकेपछि फेरि त्यसको पनि टुप्पो हटाइदिन्छौँ। र यो गर्दा के हुन्छ भन्दा यी सहायक हाँगाहरूबाट चाहिँ पोथी फुलको सङ्ख्या बढ्छ, जसबाट चाहिँ हाम्रो फल पनि धेरै लाग्ने र उत्पादन पनि बढ्ने हुन्छ।
6: सूर्यमुखी खेती कहिले गर्ने, उत्पादन कति हुन्छ र बिउ कहाँ पाइन्छ भनी धुरकोट गुल्मीबाट जय प्रताप मल्लले जिज्ञासा राख्नु भएको छ।
7: विशेष गरी नेपालको चाहिँ भूगोल र हावापानी अनुसार सूर्यमुखी चाहिँ विभिन्न समयमा लाउन सकिन्छ। जस्तै तराईको ठाउँ छ भने माघ फागुनमा, त्यसै गरी चाहिँ मध्य पहाड छ भने चाहिँ फागुन चैत र उच्च पहाडतिर चाहिँ विशेष गरी चैत वैशाखमा लाउने गरिन्छ। यसको चाहिँ बिउ विशेष गरी एग्रोबेटहरूमै पाउने हो हामीले र यसको उत्पादन हामीले चाहिँ प्रति रोपनी 50 केजीदेखि 1 क्विन्टलसम्म चाहिँ हामीले उत्पादन गर्न सकिन्छ।
6: शिवपुरी नुवाकोटबाट प्रेम तामाङले अहिलेको समयमा काउली खेती गर्न सकिन्छ कि सकिँदैन भनी जिज्ञासा राख्नु भएको छ।
7: पक्कै पनि काउली चाहिँ नेपालको हावापानी अनुसार सबै ठाउँमा खेती गर्न सकिन्छ र नुवाकोटमा भन्नुभएको छ त्यो चाहिँ पक्कै पनि उच्च पहाडमा हामीले चैतबाट जेठसम्म हामीले चाहिँ मजाले काउली चाहिँ लगाउन सक्छौँ र उत्पादन चाहिँ भदौ असोजसम्म चाहिँ लिन सक्छौँ, पक्कै पनि खेती गर्न सकिन्छ।
6: अनारको फुल फुल्छ तर फल लाग्दैन, किन होला भनी बराह क्षेत्र सुनसरीबाट मणिकर्ण राईले जिज्ञासा राख्नु भएको छ।
7: अनारमा चाहिँ विशेष गरी 3 प्रकारको फुलहरू लाग्ने गर्छ, जसमध्ये चाहिँ एउटा भाले फुल हुन्छ, अर्को चाहिँ मध्यम खालको फुल हुन्छ र अर्को चाहिँ पोथी फुल हुन्छ। यो भाले फुलको चाहिँ औसत रूपमा चाहिँ परिमाण चाहिँ हाम्रो अनारको बोटमा करिब 55-60% हुन्छ, जसमा चाहिँ फल नै लाग्दैन। र मध्यम खालको फुलहरू चाहिँ हाम्रो 25-30% जति हुन्छ र त्यो चाहिँ के हुन्छ भन्दा त्यसमा पोथी फुलको पोथी भागको चाहिँ अङ्ग चाहिँ अलिक कमजोर हुन्छ, जसमा चाहिँ फल लाग्न सक्छ र लागे पनि त्यो चाहिँ झर्न सक्छ। र मुख्य गरी अडारमा फल लाग्ने भनेको चाहिँ पूर्ण फुल हुन्छ, जसमा चाहिँ त्यसको मात्रा चाहिँ बोटमा 15-20% हुन्छ, जसमा चाहिँ सक्रिय रूपमा चाहिँ भालेर पोथी अङ्ग हुन्छ र जसमा मात्रै फल लाग्ने हो। त्यो हुँदाखेरि अनारमा चाहिँ धेरै जसो फुलहरू चाहिँ झरेको जस्तो देखिन्छ, त्यो एउटा चाहिँ बिरुवाको फिजियोलोजिकल गुण नै हो। र त्यसबाहेक चाहिँ फल झर्ने अन्य कारणहरूमा चाहिँ हाम्रो खाद्य तत्त्वको असन्तुलन हुनसक्छ, सिँचाइको चाहिँ हाम्रो असन्तुलन हुनसक्छ, रोग किराहरू हुनसक्छ अथवा उच्च तापक्रम हुनसक्छ। त्यो हुँदाखेरि यी विभिन्न कारणले गर्दाहरू फुल झर्छ, यी सबै कुरामा चाहिँ हामीले ध्यान दियो भने चाहिँ पक्कै पनि फल बढी लगाउन सकिन्छ र उत्पादन पनि लिन सकिन्छ।
6: जनकपुरबाट सविता थारूले आँपमा विषादी प्रयोग गरे तापनि अझै आँप झर्ने क्रम रोकिएन, किन होला भनी जिज्ञासा राख्नु भएको छ।
7: आँपमा चाहिँ रोग र किराले मात्रै फल झर्छ भन्ने चाहिँ होइन, उहाँले चाहिँ विषादी प्रयोग गरे भनेर भन्नुभएको छ। पक्कै पनि रोग र किराको नियन्त्रणको लागि नै अथवा व्यवस्थापनको लागि नै विषादी प्रयोग गर्नुभएको होला। तर आँपमा के छ भने यसको एउटा फिजियोलोजिकल गुण के छ भने प्रत्येक 2 वर्षमा एकपटक अलिकति ह्याप्पी फल्ने, अर्को पटक चाहिँ कम फल्ने पनि हुन्छ। र यसको चाहिँ सबै फुलेको फुलहरूमध्ये 0.1% मात्रै फलमा परिणत हुने र फल चाहिँ लाग्ने हुन्छ, रहने पछिसम्म रहने हुन्छ। त्यो हुँदाखेरि यदि किराहरू लागेको छ, रोगहरू लागेको छ भने फुल फुल्नुभन्दा अगाडिदेखि नै किराहरूको व्यवस्थापन गर्न सक्नुभयो अथवा रोगको व्यवस्थापन गर्न सक्नुभयो भने राम्रो हुन्छ। र मुख्य गरी आँपमा चाहिँ लाग्ने किराहरू भनेका होप्परहरू हुन्, जसले चाहिँ रस चुस्छन्, मिल्लीबग छ, थ्रिप्सहरू छ, यिनीहरूले चाहिँ हाम्रो फुल फुल्ने सिजनमा नै क्षति गरिरहेको हुन्छ रस चुसेर। त्यो हुँदाखेरि हामीले चाहिँ फुल फुल्नुभन्दा केही अगाडिबाटै किराको व्यवस्थापन गर्न सकियो अथवा रोगको व्यवस्थापन गर्न सक्यो भने यदि रोग र किराले गराएको क्षति छ भने हाम्रो नियन्त्रण हुनसक्छ। र फुलबाट फलमा परिणत नहुने अरू कारणहरू पनि छन्, जसमा चाहिँ हाम्रो सिँचाइ पनि हुनसक्यो, खाद्य तत्त्वको चाहिँ हाम्रो असन्तुलन पनि हुनसक्यो, अथवा कहिलेकाहीँ चाहिँ एकदमै तापक्रम वृद्धि भयो, 38°C पनि बढी भयो फुल फुल्ने समयमा भने त्यो समय पनि तातोपनले गर्दाखेरि चाहिँ फुल चाँडो सुक्ने, परागसेचन पनि राम्रोसँग हुन नपाउने र फल चाहिँ नअडिने अथवा फल नलाग्ने कम लाग्ने हुनसक्छ। फुल फुल्ने सिजनमा कतिपय हाम्रो हर्मोन हुन्छ, प्लान्ट हर्मोनहरू, त्यो स्प्रे गर्न सकिने हुन्छ। त्यसै गरी चाहिँ हामीले बोरिक एसिडहरू पनि कतिपय अवस्थामा छर्ने गरिन्छ, त्यो चाहिँ 0.1-0.2% चाहिँ बोरिक एसिडको घोल बनाएर पनि स्प्रे गर्ने गरिन्छ, जसले चाहिँ के गर्छ भन्दा फुल फुलेको छ भने फुलमा चाहिँ फलहरू अडाउन मद्दत गर्छ र फुलको साइजलाई पनि केही हदसम्म वृद्धि गराउने काम गर्छ। र एसिड चाहिँ हामीले केही हदसम्म आँपको फुल झर्ने समस्या छ भने रोकथाम गर्न सकिन्छ।
6: माटोको पिएच जाँच गराउँदा 6 र 7 छ, यसमा कृषि चुन कति प्रयोग गर्ने भनी गढावा दाङबाट शेरबहादुर गोटेले जिज्ञासा राख्नु भएको छ।
7: विशेष गरी हामीले चाहिँ बाली अनुसार चाहिँ उसलाई चाहिने पिएच चाहिँ फरक फरक हुन्छ र हामीले गरिने बाली नालीमा लगभग 6-7 पिएच भनेको चाहिँ एभरेज रेन्ज नै हो, ठिकै हो। तर 6 भन्दा चाहिँ हाम्रो पिएच घट्न थाल्यो भने चाहिँ हामी चाहिँ सजग हुनुपर्छ र व्यवस्थापनको पक्षमा हामी लाग्नुपर्ने हुन्छ। 6 भन्दा कम 5.5 पुग्यो भने हामीले चाहिँ प्रतिरोपणी 15-30 kg प्रतिरोपणी हामी कृषि चुन प्रयोग गर्न सक्छौँ र 5-5.5 पिएच छ भने चाहिँ हामीले 30-45 kg कृषि चुना प्रयोग गर्न सक्छौँ र 5 भन्दा तल छ भने चाहिँ हामीले 45-75 kg प्रयोग गर्न सक्छौँ। यो चाहिँ ठ्याक्कै फेरि यति नै हुन्छ भनेर भन्न पनि सकिन्न, किनभने यो चाहिँ बाली अनुसार चाहिँ पिएचमा फरक हुनसक्छ र हामीले चाहिँ यो चुना प्रयोग गर्दा, कृषि चुन प्रयोग गर्दाखेरि चाहिँ विभिन्न कुरामा ध्यान पनि दिनुपर्ने हुन्छ। जस्तै सबै हामीले चाहिँ कृषि चुनहरू एकैपटक बारीमा चाहिँ प्रयोग नगर्ने, बाली लाउनुभन्दा 2-3 हप्ता अगाडि कृषि चुन प्रयोग गरेर माटोमा मिसाएर हामीले चाहिँ चिस्यानको मात्रा मिलाउनु पर्ने हुन्छ, बनाउनु पर्ने हुन्छ, ताकि चाहिँ चुना माटोमा राम्रोसँग शोषिन पाओस्। त्यसै गरी चाहिँ हामीले यसलाई रासायनिक मलसँग प्रयोग गर्न हुँदैन, मिसाएर प्रयोग गर्न हुँदैन र जहिले पनि हामीले चाहिँ कृषि चुना प्रयोग गर्दाखेरि चाहिँ माटो जचाएर र प्राविधिकको चाहिँ सल्लाह लिएर मात्रै हामीले प्रयोग गर्नु गर्दा राम्रो हुन्छ।
6: कमल ओलीले तुलसीपुर दाङबाट फलफुलमा सिँचाइको लागि कुन सिँचाइ प्रणाली उपयुक्त हुन्छ भनी जिज्ञासा राख्नु भएको छ।
7: भौगोलिक रूपले र आर्थिक रूपले सम्भव छ भने थोपा सिँचाइ सबैभन्दा बेस्ट नै हो, किनभने थोपा सिँचाइमा हाम्रो अनावश्यक पानी खेर पनि जाँदैन र माटोमा भएका चाहिँ खाद्य तत्त्व हुन्छन् जो चाहिँ चुहावट भएर नाश हुने पनि हुँदैन र झारहरू पनि हाम्रो चाहिँ कमभन्दा कम मात्रै आउँछ। त्यो हुँदाखेरि चाहिँ हामीले थोपा सिँचाइ प्रयोग गर्न सकिन्छ। यसमा अर्को थप राम्रो भनेको चाहिँ फर्टिगेसन सिँचाइ मार्फत चाहिँ हामीले मलहरू खाद्य तत्त्वहरू पनि प्रयोग गर्न सक्छौँ र एउटा चाहिँ हामीले थोपा सिँचाइ गर्न सक्यो र अर्को समग्र रूपमा सबै ठाउँमा चाहिँ थोपा सिँचाइ गर्न नसकिने हुन्छ र प्राविधिक रूपले र आर्थिक रूपले सम्भव पनि नहुन सक्छ। त्यस्तो केसमा चाहिँ अर्को उपाय भनेको चाहिँ रिङ बेसिन मेथड भन्छ, जो चाहिँ फलफुलको काण्ड वरिपरि गोलो रिङ बनाएर जसमा चाहिँ सानो खाल्डो गोलो खाल्डो खनेर हामीले चाहिँ सिँचाइ दिने चलन हुन्छ। त्यसरी गर्दाखेरि पनि एकदमै राम्रो हुन्छ, यो पनि एकदम प्रचलित नै सिँचाइको प्रणाली हो। त्यसबाहेक चाहिँ हामीले कतिपय लाइनमा लगाउने फलफुलहरू हुन्छन्, त्यसमा चाहिँ हामीले बिचमा नाला बनाएर नाली बनाएर त्यसमा पानी हिँडाएर चाहिँ त्यसरी पनि हामीले सिँचाइ गर्न सकिन्छ। र अन्य उपायहरू छन् जो चाहिँ त्यति प्रचलित छैन, सम्भव छैन, जस्तै फ्लडिङ गर्ने चलन पनि हुन्छ, एकदमै पानी सबैतिर पानी हाल्दैन, त्यसरी चाहिँ हाम्रो बढी खर्च लाग्छ, समय लाग्छ र व्यवस्थापन गर्न नि ठाडो हुने हुँदा सबैभन्दा राम्रो चाहिँ थोपा सिँचाइ गर्न सक्यो भने राम्रो हो। त्यसपछि चाहिँ रिङ बेसिन मेथड चाहिँ हाम्रो फलफुलको लागि एकदम उपयुक्त हो।
6: तरकारी खेतीमा मल्चिङ किन गरिन्छ र के फाइदा हुन्छन् भनी रामप्रसाद अधिकारीले तनहुँबाट जिज्ञासा राख्नु भएको छ।
7: मल्चिङ चाहिँ मुख्य रूपमा हुने फाइदाहरू के हो भनेको, यसले चाहिँ माटोमा हुने चिस्यानहरूलाई चाहिँ कायम गर्छ। जस्तै धेरै चाहिँ हाम्रो माटोबाट चिस्यानहरू घामको तातोले गर्दा उडेर जान पाउँदैन, त्यसै चाहिँ कहिलेकाहीँ हामीले जाडो महिनामा मल्चिङ गर्दाखेरि चाहिँ माटोको तापक्रम पनि यसले मेन्टेन गरिरहेको हुन्छ, जसले गर्दा माटोको तापक्रम चाहिँ उपयुक्त भएको कारणले माटोमा बस्ने चाहिँ माइक्रो अर्ग्यानिजमहरूको एक्टिभिटी राम्रो हुन्छ, क्रियाकलाप राम्रो हुन्छ र जराको विकास पनि राम्रो हुन्छ, उत्पादन पनि बोटको वृद्धि विकास पनि सबै राम्रो हुने हुन्छ। र कतिपय अवस्थामा चाहिँ मल्चिङले अनावश्यक झारपातहरू पनि नियन्त्रण गर्ने गर्छ, जसले गर्दाखेरि प्लान्टलाई चाहिँ राम्रो फाइदा पुग्ने भयो। र हामीले सिँचाइ पनि कमभन्दा कम गर्नुपर्ने हुन्छ, पानीको पनि हाम्रो चाहिँ खपत कम हुने भयो। त्यसै गरी चाहिँ यदि धेरै ठुलो पानी पर्छ, पानी पर्ने ठाउँ हो भने त्यस्तो ठाउँमा चाहिँ पानीले खाद्य तत्त्वहरू लिचिङ हुने हुन्छ, चुहावट हुने हुन्छ, यो चाहिँ हाम्रो यो मल्चिङ गर्दाखेरि चाहिँ लिचिङ हुने सम्भावना पनि कम हुन्छ। र समग्र रूपमा भन्नुपर्दा ज्यामी ज्यालाको जसरी चाहिँ हाम्रो गोडमेल गर्नुपर्ने हुन्छ, गोडमेलमा खर्चहरू पनि यसले कम गराउने गर्छ र समग्रमा चाहिँ रोग किराको प्रकोपहरू पनि कम देखा पर्छ, किनभने अनावश्यक झारपातको चाहिँ मल्चिङ गरेको फिल्डमा खेतबारीमा चाहिँ झारपात नहुने हुँदाखेरि रोग किराहरूको प्रभाव पनि कम हुन्छ। र समग्रमा चाहिँ मल्चिङ अहिले बजारमा चाहिँ हामीले मल्चिङ प्लास्टिकको पनि पाउँछ, त्योबाट पनि हामीले मल्चिङ गर्ने गरिन्छ, तर सामान्य रूपमा चाहिँ हामीले प्लास्टिक मल्चिङ यदि छैन भने चाहिँ सामान्य रूपमा हाम्रो खेतबारीमा उपलब्ध हुने झारपातहरू, पुराना सुकेका झारपातहरू, घाँसपातहरू, खरहरू, तिनीहरूलाई पनि हामीले प्रयोग गरेर मल्चिङ गर्न सकिन्छ, जसले चाहिँ माटोको गुण पनि राम्रो बनाउने गर्छ र समग्रमा जराको वृद्धि विकास पनि राम्रो हुन्छ बोट बिरुवाको, र बिरुवाको चाहिँ उत्पादन पनि राम्रो हुने हुन्छ।
6: काभ्रे प्लाञ्चोकबाट मिना मगरले तरकारीमा ग्राफ्टिङ के को लागि गरिन्छ र यसको मुख्य फाइदा के हुन्छ भनी जिज्ञासा राख्नु भएको छ।
7: ग्राफ्टिङ भनेको चाहिँ के हो भन्दा मुख्य रूपमा दुईवटा फरक फरक बिरुवाबाट एउटा जराको भाग र अर्को चाहिँ जराभन्दा माथिको फल दिने भाग अथवा उत्पादन दिने भागलाई चाहिँ हामीले जोडेर एउटा पूर्ण नयाँ बिरुवा बनाउने र जसबाट चाहिँ हामीले उत्पादन लिने एउटा प्रक्रिया हो। ग्राफ्टिङलाई चाहिँ नेपालीमा कलमी भन्ने गरिन्छ। र तरकारी बालीमा चाहिँ मुख्य रूपमा कुकुर बिस लहरे बालीमा र हाम्रो चाहिँ मुख्य रूपमा गोल बेडामा चाहिँ हामीले ग्राफ्टिङ गर्ने गरिन्छ। यसमा चाहिँ के हुन्छ भने टमाटरमा पनि हाम्रो केही समस्याहरू हुन्छन्, रोगहरू हुन्छन्, जस्तै चाहिँ हाम्रो ब्याक्टेरियल विल्ट ओइलाउने रोग हुन्छ, त्यसै गरी चाहिँ नेमाटोड लाग्छ, जसले गर्दा चाहिँ टमाटरमा क्षति पुर्याइरहेको हुन्छ। त्यसको व्यवस्थापनको लागि अथवा त्यसबाट चाहिँ हामीले व्यवस्थापन गरेर राम्रो उत्पादन लिनको लागि टमाटरमा चाहिँ हामीले ग्राफ्टिङ गर्ने गरिन्छ, जसमा चाहिँ जङ्गली टमाटर अथवा चाहिँ हाम्रो ब्रिन्जल जुन भान्टालाई रुटिस्टक बनाएर जराको भाग बनाएर जसमा अनि राम्रो जातको टमाटरको माथिको चाहिँ फल दिने भागलाई चाहिँ जोड्ने प्रक्रिया हो। त्यसरी चाहिँ यसै गरी हामीले लहरे बालीमा पनि यो ग्राफ्टिङ गर्ने गरिन्छ। मुख्य रूपमा ग्राफ्टिङको उद्देश्य भनेको चाहिँ यदि माटोमा चाहिँ केही रोगहरूको समस्या छ अथवा बाली नालीमा केही रोगहरूको समस्या छ अथवा चाहिँ माटोको चाहिँ अवगुणहरू केही छन् भने त्यस्तोलाई हामीले चाहिँ समाधान गर्न अथवा त्यसबाट पनि त्यस्तो प्रतिकूल अवस्थालाई पनि पार लगाएर हामीले चाहिँ उत्पादन लिने भन्ने नै हो होइन। र आजभोलि चाहिँ ग्राफ्टिङ गरेको बिरुवाहरू खेतीपाती गर्ने चलन पनि नेपालमा बढ्दै गएको छ, विशेष गरी व्यावसायिक रूपमा खेती गर्ने कृषकहरूले ग्राफ्टिङ गरेको बिरुवाबाट चाहिँ तरकारी खेती उत्पादन गर्दै आउनु भएको छ।
6: आँकको फलमा चिरा पर्ने हुन्छ, समाधान के होला भनी सप्तरीबाट सरोज यादवले जिज्ञासा राख्नु भएको छ।
7: विशेष गरी चाहिँ वैशाख जेठको समयमा एकदमै उच्च गर्मी हुन्छ तराईको ठाउँहरूमा, र उच्च गर्मीको कारणले तापक्रमको कारणले गर्दाखेरि चाहिँ आँकको फलबाट मोइस्चरहरू एकदमै लस भइरहेको हुन्छ। र के हुन्छ भन्दा हामीले यदि सिँचाइ पनि राम्रोसँग गरेको छैनौँ अथवा सन्तुलित रूपमा सिँचाइ गरेको छैनौँ र लामो समयको खडेरी पश्चात अचानक पानी परिदियो अथवा ह्याभी पानी परिदियो भने चाहिँ आँपको फलहरू फुट्ने हुन्छ अथवा चाहिँ चिरा पर्ने हुन्छ। त्यो किनभने पानी धेरै परिसकेपछि चाहिँ अचानक चाहिँ बोटले एकदमै धेरै मात्रामा चाहिँ पानी सोच्छ र त्यो पानी चाहिँ फलमा अत्यधिक मात्रामा चाहिँ जाने भएको हुँदाखेरि चाहिँ फलहरू फुट्ने समस्या हुन्छ। त्यसको लागि चाहिँ हामीले के गर्न सक्छौँ भन्दा चाहिँ सिँचाइको सुविधाको प्रबन्ध गर्ने, हामी यदि बगैँचा गरिरहेको छौँ आँपको भने सिँचाइको चाहिँ हामीले प्रबन्ध गर्नै पर्ने हुन्छ। नियमित रूपमा अझ गर्मीमा नियमित रूपमा चाहिँ हामीले सिँचाइ गर्नुपर्ने हुन्छ। विशेष गरी आँपको केसमा भनौँ भने फुल फुल्नुभन्दा अगाडिदेखि नै हामीले चाहिँ सिँचाइ गऱ्यौँ, फुल फुल्नुभन्दा अगाडि, त्यसै गरी चाहिँ फल लाग्दै गरेको अवस्थामा र फलको वृद्धि विकासको अवस्थामा चाहिँ हामीले बिरुवाको आवश्यकता अनुसार यदि सिँचाइ गऱ्यौँ भने चाहिँ अचानक पानी पर्दाखेरि पनि हाम्रो त्यति धेरै फल चाहिँ फुट्ने अथवा चाहिँ चिरा पर्ने समस्याहरू हुँदैन। तर यदि हामीले चाहिँ रेगुलर रूपमा चाहिँ सिँचाइ गरेका छैनौँ भने चाहिँ यदि अचानक पानी पर्दाखेरि, ठुलो पानी पऱ्यो भने आँपमा चाहिँ चिरा पर्ने, आँप फुट्ने, झर्ने पनि हुन्छ र हामीलाई चाहिँ केही आर्थिक नोक्सानी पनि हुनसक्छ। त्यसबाहेक चाहिँ हामीले सूक्ष्म तत्त्वको पनि, जस्तै बोरनको पनि हामीले कहिलेकाहीँ स्प्रे गर्नुपर्ने हुन्छ, सूक्ष्म तत्त्वको कमीले गर्दाखेरि पनि त्यो समस्या अझ बढी चाहिँ हुन्छ। त्यसरी चाहिँ क्याल्सियमको कमीले गर्दाखेरि पनि त्यो समस्याहरू हुनसक्छ र हामीले चाहिँ सन्तुलित मात्रामा चाहिँ यदि खाद्य तत्त्व, प्राङ्गारिक मल, जैविक मलहरू पनि प्रयोग गर्नुपर्ने हुन्छ। यी सम्पूर्ण कुराहरू हामीले चाहिँ व्यवस्थापन गर्न सकियो, मिलाइयो भने चाहिँ पक्कै पनि आँप फुट्ने, चिरा पर्ने समस्याहरू चाहिँ कम हुन्छ भन्ने लाग्छ।
6: किसानको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
7: एआइटिसी टिमलाई पनि धेरै धेरै धन्यवाद।
8: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम, खास गरी ग्रीष्म र वर्षा ऋतु, मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ, गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुर।
6: हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्याको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
5: नागरिक लगानी कोष।
6: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 24 दिन बाँकी।
7: कृषक माझ बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
8: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
7: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
8: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
7: बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबिजन समितिको सचिवालय ललितपुर।
8: फोन नम्बर 5423159।
9: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
11: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने। संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली काङ्ग्रेस संसदीय दलको निर्णय। बीपी राजमार्गको पुनर्निर्माणमा तीव्रता। अमेरिकाद्वारा इरान विरुद्धको आक्रमण आज पनि जारी। र रोड टु युएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जित।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश हुँदैछ। संघीय संसदको भोलि अपराह्न 4 बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वार्षिक बजेट पेश गर्नुहुनेछ। बजेट प्रस्तुतिका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नयाँ भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि हालसम्म फिनिसिङ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुति हुन लागेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। संघीय संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। नेपाली काङ्ग्रेसले संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको काङ्ग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नआएर जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोध नगरेको निष्कर्ष निकालेको बैठकपछि संसदीय दलका प्रमुख सचेतक बासना थापाले बताउनुभयो। प्रमुख सचेतक थापाले पूर्वाधारलाई भन्दा शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट आओस् भन्ने आफूहरूको धारणा रहेको बताउनुभयो। बैठकमा आगामी आर्थिक वर्षको बजेट, संसदमा पार्टीको भूमिका, आगामी रणनीति, संसदीय दलको रिक्त रहेका पदहरूलाई पूर्णता दिने तथा संसदको विषयगत समितिहरूमा दलको तर्फबाट अध्ययन गर्न संयोजकहरू तोक्ने लगायतका विषयमा छलफल भएको प्रमुख सचेतक थापाले बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजनिक गरिएको गैर आवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामा सबै सरकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताउनु भएको छ। एसोसिएसन अफ नेपाली ओरिजिन एएनओ केन्द्रीय समितिको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले हाल सार्वजनिक मस्यौदामा सबै पक्षसँग वृहत छलफल गरेर मात्र संसदमा पेश हुने बताउनुभयो। एसोसिएसन अफ नेपाली ओरिजिनले ऐनको सार्वजनिक मस्यौदाका कतिपय बुँदा अव्यवहारिक रहेका र विदेशिएका नेपालीलाई नेपालसँग जोड्नका लागि

0: programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415 हेस डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
5: नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत। अभिवादन सहित गणतन्त्र दिवस 2082 यो अवसरमा समता, न्याय र आत्मसम्मानको पुनः प्रतिज्ञा गर्दै सबै नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। म भीम घिमिरे
4: अनि म मनुका कुँवर।
5: सार्वजनिक सेवा प्रसारण अन्तर्गत रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचार पछि एफएम ब्यान्ड 98, 100 र 103 MHz र मिडियम वेभका फ्रिक्वेन्सीका साथै अनलाइन मार्फत www.radionepal.gov.np वा www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एप्सबाट समेत प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुन सुकै समयमा पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ।
4: हामीले निरङ्कुशतामाथि लोकतन्त्रले जितेको, शासनमाथि जनताको अधिकार स्थापित गरेको र विभेदको ठाउँमा समानताको सपना बोकेको दिन हो। त्यसैले जबसम्म समाजमा जातीय छुवाछुत, भेदभाव र अपमानजनक व्यवहार ज्यूका त्यूँ रहन्छन्, गणतन्त्रको अर्थ अधुरो नै रहन्छ। तसर्थ आजको दिन हामी केवल उत्सव होइन, एउटा संकल्प पनि गरौँ। संकल्प, कुनै पनि जात वा समुदायमाथि विभेद नगर्ने, दलित समुदायका हक, सम्मान र अवसरका लागि आवाज उठाउने र साँच्चिकै समावेशी गणतन्त्र बनाउने। गणतन्त्र दिवसको यो अवसर समता, न्याय र आत्मसम्मानको लागि हामी सबैको प्रतिज्ञा बनोस् भन्दै आजको यस श्रृङ्खलामा समानता, गणतन्त्र र समावेशी समाजको खोजीका लागि समानताका पक्षधर गणतन्त्रवादीहरूले निभाउनु पर्ने भूमिकाका बारेमा तयार पारिएको रेडियो रिपोर्ट सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनेर साथ दिनुहोला। गणतन्त्र भनेको केवल शासन प्रणाली मात्र होइन, यो त सबै जात, वर्ग, लिङ्ग र समुदायको आवाज सुन्ने र सम्मान गर्ने प्रतिबद्धता पनि हो। तर आजको यस विशेष दिनमा हामी एउटा गम्भीर प्रश्न पनि उठाउँदैछौँ कि हाम्रो समाजले दलित समुदायलाई त्यो समानता दिन सकेको छ जुन गणतन्त्रले बाचा गरेको थियो। आजको समानता कार्यक्रममा यही प्रश्नलाई केन्द्रमा राख्दै एउटा विशेष रिपोर्ट तयार पारेका छौँ। सुनौ अबको प्रस्तुतिमा।
5: गणतन्त्रको स्थापना सँगै नेपालका दलित समुदायले प्राप्त गरेका उपलब्धिका बारेमा सुदूरपश्चिम प्रदेश अन्तर्गतको डोटी जिल्ला निवासी अधिकार कर्मी अधिराज विशी भन्नुहुन्छ।
6: गणतन्त्र आइसकेपछि दलितको सबैभन्दा ठुलो कुरा मानव अधिकार र सामाजिक न्यायको कुराहरूमा चाहिँ दलितहरू आफ्नो मर्यादित जीवन बिताउनका लागि उनीहरू चाहिँ एउटा आफ्नो पहिचान, आफ्नो डिग्निटी र स्वतन्त्रताको महसुस गरेका छन्। गणतन्त्र बिना चाहिँ दलित मात्र नभएर आम जनताको लागि कुनै अरू अन्य विकल्प हुँदैन र रहँदैन। हजारौँ वर्षदेखि एउटा उत्पीडनमा परेको वर्ग, सामाजिक, आर्थिक, सामाजिक, राजनीतिक हिसाबले दमनमा परेको, विभेदमा परेको दलित समुदाय गणतन्त्रले उनीहरूको चाहिँ एउटा सामाजिक हैसियत, एउटा राजनीतिक हैसियत, एउटा चाहिँ मानव अधिकारको कुरा, सामाजिक न्यायको कुरा र राज्यको चाहिँ निकायहरूमा, राज्यको सर्वसाधारणहरूमा केही नभए पनि दलितहरूले जुन एउटा उपस्थित हुन सक्ने, सहभागी रहन सक्ने, प्रतिज्ञा हुन सक्ने जुन एउटा वातावरण बनेको छ, जुन एउटा व्यवस्था बनेको छ, त्यो गणतन्त्रले ल्याएको हो। गणतन्त्र बिना चाहिँ दलितको लागि अरू कुनै विकल्प चाहिँ छैन।
5: यसै गरी आफ्नो धारणा राख्ने क्रममा दलित एकता समाज धनकुटाका अध्यक्ष कोपिला शङ्करको भनाई भने यस्तो छ,
7: त्यो नेपालमा नेपाली जनताले चुनेर पठाएका द्वारा लेखिएको संविधान मार्फत हामी दलित दलित भित्रका महिलाहरूलाई समेटेर बनिएको संविधान छ, जसमा प्रदेश सरकार, स्थानीय सरकार र केन्द्र सरकार तिनवटा तहको सरकार निर्माण भएको छ। यहाँ चाहिँ अब व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका छन्। यो भित्र पनि अब महिलाहरू, महिला भित्र पनि हरेक वडामा अनिवार्य दलित महिला प्रतिनिधि हुनुपर्छ भनेर संविधानले नै व्यवस्था गर्यो। त्यस अनुरूप दलित महिलाहरू संविधान अन्तर्गत दलित महिलाहरू पदीय जिम्मेवारीमा बसेर सरकारमा बसेर सरकारले गर्ने नीति निर्माण र सरकारको कार्यक्रमहरू, योजना कार्यक्रमहरूमा चाहिँ प्रत्यक्ष रूपमा आफै संलग्न भएर यी यस्ता कार्यक्रम सञ्चालन गर्न पहिलो कुरा त पाएको छ, यसमा हामीले गर्व मान्न पर्छ। अर्को कुरा, स्वतन्त्र रूपमा महिलाहरू आफ्नो अधिकारका कुराहरू राख्न सक्ने भएका छन्, महिलाहरूले चाहिँ आफ्नो हक अधिकार प्रयोग गर्न सक्ने भएका छन्। त्यस अन्तर्गत फेरि पनि म अर्को कुरालाई जोड्न चाहन्छु, शिक्षामा, शिक्षामा दलित दलित भित्रका पनि महिलाहरू अलि धेरै वञ्चित थिए भने अहिले पछिल्लो चरणमा हेर्दाखेरि त यो मुलुकमा गणतन्त्र स्थापना भइसके पछाडि दलित महिलाहरू पनि पढ्न लेख्न सरकारी सेवामा कार्यरत होइन, हरेक पदमा चाहिँ तपाईँको सेना, पुलिस अनि निजामती कर्मचारीदेखि लिएर राज्य सञ्चालनका हरेक निकायमा दलित महिलाहरूको प्रतिनिधित्व छ। मान्छेले अहिले देख्दाखेरि नेपालमा के भएको छ र भन्ने त्यो भन्न जति सजिलो छ, अब यो धेरै लामो समयसम्म द्वन्द्व भएको मुलुक, द्वन्द्वले ध्वस्त भएका संरचनाहरू निर्माण भएका छन्, बाटो बनेका छन्, पुलपुलेसा बनेका छन्, महिलाहरूले आफ्नो अधिकार प्रयोग गर्न पाएका छन्, महिलाहरू उद्योगमा पनि जोडिएका छन्, महिलाहरू सिटमा पनि जोडिएका छन्। हरेक कुरा चाहिँ यो गणतन्त्रको उपलब्धि हो भनेर म भन्छु। अर्को कुरा, सञ्चार सूचनादेखि लिएर हरेक कुरा, अब महिला हिंसाकै कुरा गर्ने हो भनेदेखि हिजो महिलाहरूले आफ्ना कुण्ठाभित्र राखेका ती पीडा कहीँ पोख्न पाउँदैन थिए भने अहिले सूचनाको चाहिँ माध्यमबाट आफ्नो पीडाहरू चाहिँ पोख्न पाएका छन्, आफ्नो हक अधिकार पाउने निकाय कुन कुन ठाउँ रहेछ भन्ने कुरा त्यो पत्ता लाउन पाएका छन्। हरेक कुरा चाहिँ यो लोकतन्त्रको उपलब्धि भनेर म चाहिँ देख्ने गर्दछु।
5: गणतान्त्रिक नेपालको संविधान 2072 दलित समुदायलाई दिएको मौलिक हक कार्यान्वयनको अवस्था भने साह्रै कमजोर रहेको बताउनुहुन्छ। दलित, पिछडा वर्ग, थारू, आदिवासी र अल्पसंख्यक समुदायहरूको परिसंघको सह संयोजक सुनिता मरिक डोम,
8: अब वास्तविकता के हो भन्दाखेरि यो सबै मनन गर्ने हो भने घाम जस्तै छर्लङ्ग नै छ। गणतन्त्र घोषणा हुँदा यो जेठ 15 सबै उत्पीडनमा परेका समुदायहरू चाहिँ नै हर्षित भएका थिए त्यो बेलामा कि अब हामीले न्याय पाउने भयौँ, हामीले अधिकार पाउने भयौँ, हाम्रो पनि कहीँ कतै बाटो खुल्ने भयो, हामी पनि खुल्ला रूपमा चाहिँ नै हिँड्न पाउने भयौँ, विभेद रहित समाज हुने भयो भन्ने कुरा त धेरै नै सोचेका थियो र हर्षित पनि भएको थियो। तर गणतन्त्र आए पश्चात होला कि भन्ने सन्दर्भमा अहिलेसम्म अब हामीले देखिहाल्यौँ यो गणतन्त्र आएको भनेर हामीले कसरी महसुस गर्ने, पूर्ण रूपमा पाउन पर्ने अधिकारहरू त्यो चाहिँ दलितहरूले पाएका छैनन्। र अहिले पनि गणतन्त्र आउँदाखेरि जुन समानुपातिक कोटामा चाहिँ नि उत्पीडनमा परेका जनजाति, आदिवासी, महिला अथवा दलितलाई दिनपर्ने सबै सेवा सुविधा कार्यान्वयनमा नल्याइकन चाहिँ नि अहिलेसम्म दलितले पाएको भन्न सकिन्न। खै अब मैले मेरो आफ्नो बुझाइमा म के भन्न चाहन्छु भने अब जस्तो कति लाख दलितले चाहिँ नि भूमि पाएछन् भन्ने कुराको त डाटा त निकाल्नु पर्थ्यो, त्यो पनि निकालिएन भनेपछि कसरी प्राप्त भयो भन्ने कुरा हुन्छ त। अहिलेसम्म छुवाछुत त्यतिकै छ, अब पहिला प्रत्यक्ष रूपमा छुवाछुत गरिन्थ्यो भने अब अहिले अप्रत्यक्ष रूपमा छुवाछुत गर्न थालेका छन्। अनि कसरी सकिने हो र कसरी मेटिने हो र, अब सडकमा आन्दोलन छ, अब कैयौँ कुराहरूमा यो कति गरिराखेका दलितले भन्छन् त्यो कुरालाई चाहिँ नि सरकारले त्यो सम्बोधन गरेका कुराहरूलाई त्यो जायज मागहरूलाई मात्रै पनि समेटिदियो भने पनि दलितहरूका त्यो धारा 24 र धारा 40 का कुराहरू अलिकति सार्थक हुन्थ्यो कि भन्ने मलाई लाग्छ।
5: नेपाली समाजको पीडमा रहेका दलित महिलाहरूले गणतन्त्र आए पश्चात मात्र वास्तविक नागरिक हुन पाएको र उनीहरूले अधिकार पाउन सफल भएका हुन्, तर कार्यान्वयनमा केही समस्या अझै छ, यसलाई सुदृढ गरी लैजान पर्छ भन्नुहुन्छ दलित एकता समाज धनकुटाका अध्यक्ष कोपिला शङ्कर।
7: मान्छेले अहिले देख्दाखेरि नेपालमा के भएको छ र भन्ने त्यो भन्न जति सजिलो छ, अब यो धेरै लामो समयसम्म द्वन्द्व भएको मुलुक, द्वन्द्वले ध्वस्त भएका संरचनाहरू निर्माण भएका छन्, बाटो बनेका छन्, पुल पुलेसा बनेका छन्, महिलाहरूले आफ्नो अधिकार प्रयोग गर्न पाएका छन्, महिलाहरू उद्योगमा पनि जोडिएका छन्, महिलाहरू सिटमा पनि जोडिएका छन्, हरेक कुरा चाहिँ यो गणतन्त्रको उपलब्धि हो भनेर म भन्छु। अर्को कुरा संचार सूचनादेखि लिएर हरेक कुरा, अब महिला हिंसाकै कुरा गर्ने हो भनेदेखि हिजो महिलाहरूले आफ्ना कुण्ठाभित्र राखेका ती पीडा कहीँ पोख्न पाउँदैन थिए भने अहिले सूचनाको माध्यमबाट पीडाहरू चाहिँ पोख्न पाएका छन्, आफ्नो हक अधिकार पाउने निकाय कुन कुन ठाउँ रहेछ भन्ने कुरा त्यो पत्ता लाउन पाएका छन्। हरेक कुरा चाहिँ यो लोकतन्त्रको उपलब्धि भनेर म चाहिँ देख्ने गर्दछु। तर अब यसलाई सकारात्मक हिसाबले हेर्ने हो भने त्यो एउटा अर्को एउटा चाहिँ उपलब्धिमूलक पाटो छ भने अर्को पाटो भनेको कतिपय चाहिँ महिलाहरू अब अलिक सक्षम महिलाहरू नेतृत्व तहमा जान खोज्ने जान चाहने महिलाहरू चाहिँ जान सकिरहेको छैन। अब हिजो हामीलाई राजनीतिक दलले पनि हाम्रा दलित महिलाहरू भोलिका दिनमा चाहिँ यो ठाउँसम्म आइपुग्छन् भन्ने सोच भएन र महिला दलितभित्रका पनि महिलाहरूलाई त्यो खालको क्षमताका विकासका कार्यक्रमहरू कुनै पनि भएनन्। त्यसले गर्दाखेरि अलिकति आफ्नो पहुँच चाहिँ कहाँ प्रयोग गर्ने भन्ने कुरा अलिक थाहा छैन र अर्को कुरा अलिक टाखा बाठा दलित महिलाहरूलाई चाहिँ टिकट नदिने अनि सोझा सिधालाई चाहिँ दिने बिचरा गणतन्त्र पश्चात उपलब्धिमूलक थुप्रै कामहरू भएका छन्। यसलाई हामीले संस्थागत गर्दै गणतन्त्रलाई स्थापित गराउनलाई गणतन्त्र जोगाउँदै र गणतन्त्रलाई कुनै पनि तत्त्वबाट ढल्न नदिनका लागि स्थापित गराउनका लागि आम दलित महिलाहरू एक हुनुपर्छ भन्ने चाहिँ लागेको छ।
5: गणतन्त्रले सबैलाई समान अधिकार र सम्मान दिने वाचा गर्दै समाजमा पछाडि पारिएका दलित समुदायको उत्थानका लागि राज्यले ल्याएका नीतिहरू जस्तै आरक्षण, प्रतिनिधित्व र सशक्तिकरण कार्यक्रम व्यावहारिक रूपमा कार्यान्वयन गरेर अघि बढ्न जरुरी छ भन्दै दलित र सीमान्तकृत समुदायका लागि गणतन्त्रको विकल्प अरू हुनै नसक्ने भन्नुहुन्छ सुदूरपश्चिमका अधिकार कर्मी अधिराज बिसी।
9: संविधानले स्पष्ट रूपमा चाहिँ दलित समुदायको न्यायको कुरालाई स्पष्ट रूपमा व्यवस्था गरेको छ, तथापि त्यो संविधान बमोजिम राज्यको मूल प्रवाहमा ल्याउनका लागि अथवा राज्यमा चाहिँ दलितहरूको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि उनीहरूको सामाजिक आर्थिक राजनीतिक व्यासवास कपासको कुराहरूलाई चाहिँ सुनिश्चित गर्नका लागि दलितहरूको मर्यादित जीवन निर्वाह गर्नका लागि जुन तरिकाले देशका नेतृत्व यो देशका अब शासकहरू उहाँहरूले चाहिँ त्यो आफ्नो प्रतिबद्धता दलित त्यो समुदायप्रति गरेका थिए त्यो प्रतिबद्धतामा उहाँहरू छुकेको छ र अहिले आएर मलाई के लाग्छ त भन्दाखेरि कानुन नियमहरू सबै कुराहरू हुँदाहुँदै पनि त्यो कार्यान्वयन गर्ने तहमा दलितहरूलाई चाहिँ एउटा उन्मुक्ति दिने कुराहरूमा चाहिँ दलितहरूको अधिकारलाई स्थापित गर्ने कुराहरूमा अहिले पनि त्यो वर्गले चाहिँ त्यो नियत र त्यो चाहिँ इमान्दारीमा चाहिँ अझ पनि प्रश्न उठेको कुराहरू छ। यसको लागि दलितहरूले कानुनलाई र नियममा रहेर आफ्नो अधिकारको लागि चाहिँ एउटा एकीकृत हुने सङ्गठित हुने र त्यो खालको चाहिँ एउटा चाहिँ आन्दोलन अझै गर्नुपर्ने हामीले चाहिँ देखेका छौँ। किनभने यो देशमा चाहिँ आन्दोलन बिना अर्थात् अब नबोलिकन कुनै कुराहरू प्राप्त हुँदैन। कानुन त बनेको छ तर कानुन कार्यान्वयनको कुराहरू त्यसलाई अनुभूति गर्नको लागि चाहिँ अझै पनि लड्नै पर्ने अहिले पनि भेट्नै पर्ने कुराहरू चाहिँ जो देखेको छ। त्यसैले दलित आम रूपमा चाहिँ शान्तिपूर्ण आन्दोलन होस् या त अब राज्यले यो देशका शासकहरूले सुन्ने तरिकाबाट चाहिँ हामी चाहिँ अगाडि जानुपर्छ। योभन्दा अरू विकल्प केही पनि छैन। दलितहरूले चाहिँ सबैभन्दा दलितहरूको चाहिँ एउटा मर्यादित जीवन निर्वाह गर्नको लागि अहिले पनि हामीले देख्न सक्छौँ गणतन्त्रमै पनि कतिखेर लाग्छ यो गणतन्त्रले वास्तवमा हामीलाई के दियो त भन्ने पनि लाग्छ। तर त्यसो होइन, गणतन्त्र भएकै कारण आज हामी बोल्न सक्ने र सडकमा चाहिँ आवाज उठाउन सक्ने र औँला ठड्याएर चाहिँ आफ्नो अधिकारको लागि लड्न सक्ने भएका छौँ। त्यसको परिणाम भनेको गणतन्त्रको परिणाम भनेको त्यही नै हो। त्यसो भएको हुनाले यति हुँदाहुँदै पनि अझै पनि दलितहरूले दलितहरूको चाहिँ अधिकार प्राप्ति हुन सकिरहेको छैन। यो अवस्थामा चाहिँ दलितहरूले सबैभन्दा प्रदेश र सिङ्गो देशमा चाहिँ दलितहरूको चाहिँ एकीकृत आवाज चाहिँ उठ्न जरुरी छ।
5: गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको कार्यान्वयन गरेर फेरिएको व्यवस्था अनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रूपान्तरण गर्ने कार्यमा राज्य सरकार र राजनीतिक दल लगायत सबैको उत्तिकै दायित्व हो।
4: आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह, सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम समानता, रेडियो नेपाल सिंहदरबार काठमाडौँ। साथै इमेल ठेगाना समानता 2074@gmail.com।
5: गणतन्त्र दिवसको अवसरमा हामी सबैले संकल्प गरौँ, म भेदभाव विरुद्ध बोल्नेछु, समानताको निम्ति आवाज उठाउनेछु र अब कहिल्यै पनि चुप लाग्ने छैन भन्दै कार्यक्रमको आजको श्रृङ्खला यति नै। अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। तबसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि बिदा दिनुहोस्। अवस्था नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
11: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 5 रहेको क्षेत्रफल र आयतन अन्तर्गत लागत अनुमान सम्बन्धी समस्या समाधानमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
12: नमस्कार सर।
13: नमस्कार नमस्कार। ल, आफ्नो स्थानमा बस्नुहोस् त।
14: धन्यवाद सर।
13: विद्यार्थी भाइ बहिनीहरू, आज हामी के को बारेमा छलफल गर्ने भनेका थियौँ? ल भन्नुहोस् त
15: सर। हजुरले त हिजो हामीलाई लागत अनुमान सम्बन्धमा छलफल गर्ने भन्नुभएको थियो।
13: हो, यहाँहरूले ठिक भन्नुभयो। हाम्रो दैनिक जीवनमा पर्खाल निर्माण कार्य, टायर लगाउने कार्य लगायत विभिन्न संरचना निर्माणमा लागत अनुमान गर्नुपर्ने हुन्छ। यिनै विषयवस्तुका सम्बन्धमा आज हामी छलफल गर्नेछौँ।
14: हाम्रो दैनिक जीवनका लागि अति आवश्यक पाठ पो रहेछ।
15: आहा, कति राम्रो पाठ पो रहेछ
14: सर। हाम्रो विद्यालयको बगैँचाको लम्बाइ 30 मिटर र चौडाइ 20 मिटर भएको आयतकार जग्गामा छ। यदि सो बगैँचामा 5 फनको काँडेतार लगाउन पर्यो भने कति मिटर लामो काँडेतार चाहिएला
15: सर? म भन्छु।
13: ल भन्नु त।
15: सबैभन्दा पहिले 1 फनको तार लगाउन कति मिटर चाहिन्छ त्यो कुरा पत्ता लगाउनु पर्यो, होइन त सर?
13: हो हो। अनि
15: 1 फनको तार बेर्नु भनेको आयताकार जग्गाको परिमिति पत्ता लगाउनु पर्यो। यहाँ उक्त बगैँचाको परिमिति बराबर 2 L + B (30 m + 4 m)² = 2 × 30 m + 4 m² = 2 × 50 m = 100 m भयो।
14: एक परिमिति अर्थात् 1 फनको काँडेतार लगाउन 100 मिटर चाहिन्छ भने 5 फनको काँडेतार लगाउन 5 × 100 m = 500 m चाहिन्छ।
13: यदि 1 मिटर काँडेतारको मूल्य RS 80 भए काँडे तारको जम्मा कति मूल्य पर्ला
14: सर? म भन्छु।
13: ल तिमी भन त।
15: 1 मिटर काँडे तारको मूल्य ₹80 भए 500 मिटर काँडे तारको मूल्य बराबर ₹80 × 500 = ₹40,000 पर्दो रहेछ।
13: हो, तिमीले ठिक भन्यौ। अब यदि एकजना कामदारले सो काँडे तार लगाउन प्रतिदिन ₹1,000 दरले 3 जना मानिसलाई 3 दिन लाग्छ भने जम्मा ज्याला कति लाग्छ?
14: एकजना कामदारले सो काँडेतार लगाउन प्रतिदिन ₹1,000 दरले 3 दिनमा 3,000 ज्याला लिन्छ भने 3 जना मानिसको 3 दिनको जम्मा ज्याला ₹9,000 लाग्दछ।
13: ओ स्याबास, तिमीले ठिक भन्यौ। अब भन त, काँडे तार लगाउन काँडे तारको जम्मा मूल्य र ज्याला गरेर कति लागत लाग्दो रहेछ
15: सर? काँडे तारको जम्मा मूल्य बराबर ₹40,000 र तिनजना मानिसको तीन दिनको जम्मा ज्याला ₹9,000 गरी जम्मा ₹49,000 लाग्दो रहेछ।
13: हो स्याबास। अब फेरि अर्को प्रश्न ध्यान दिएर सुन्दै लेख्नु है त। आठवटा बराबर नाप भएका त्रिभुजाकार कपडाका टुक्राहरू मिलाएर एउटा सोली आकारको टेन्ट निर्माण गरिएको छ। एउटा त्रिभुजाकार टुक्राका तिनवटा भुजाका लम्बाइ 5 मिटर 6 मिटर र 6 मिटर छन् भने एक टुक्रा कपडाको क्षेत्रफल कति होला?
14: सर, यहाँ प्रत्येक टुक्रा कपडाको आकार त्रिभुज आकार छ, तसर्थ त्रिभुजको क्षेत्रफल पत्ता लगाउने सूत्र प्रयोग गरेर एक टुक्रा कपडाको क्षेत्रफल पत्ता लगाउनु पर्दछ।
15: सर, मैले त एक टुक्रा कपडाको क्षेत्रफल पत्ता लगाइसकेँ।
13: कसरी पत्ता लगायो ल भन त?
15: त्रिभुजाकार कपडाको छेउछाउका किनाराको भुजाहरूको नाप 5 मिटर 6 मिटर र 6 मिटर छन्, अर्थात् यो कपडा समद्विबाहु त्रिभुजाकारको छ। तसर्थ समद्विबाहु त्रिभुजको क्षेत्रफल पत्ता लगाउने सूत्र b/4√4a² - b² प्रयोग गरेँ, जहाँ ए बराबर 6 सेन्टिमिटर र बी बराबर 5 सेन्टिमिटर प्रतिस्थापन गरी पत्ता लगाएँ, जस अनुसार समद्विबाहु त्रिभुजको क्षेत्रफल बराबर b/4√4a² - b² = 5/4√4 × 6² - 5² = 5/4√119 cm² भयो।
14: मैले त विषमबाहु त्रिभुजको क्षेत्रफल पत्ता लगाउने सूत्र अर्थात् अर्ध परिमिति निकालेपछि त्रिभुजको क्षेत्रफल बराबर √(S)(a)(S)-b(S)-c(S)-c प्रयोग गरेर गर्दा पनि 5/4√119 m² नै आयो।
13: हो, दुबईको ठिक छ, जुन तरिकाले गर्दा पनि हुन्छ। एक टुक्रा कपडाको क्षेत्रफल त आयो। अब उक्त टेन्ट बनाउन कति कपडा आवश्यक पर्ला?
14: सर, यहाँ 8 बराबर नाप भएका त्रिभुजाकार कपडाका टुक्राहरू मिलेर एउटा सोली आकारको टेन्ट निर्माण गरिएको छ, तसर्थ 8 × 1 त्रिभुजाकार कपडाको क्षेत्रफल हुन्छ। तसर्थ 8 × 5/4√119 m² = 10 × √119 m² भयो।
13: हो, तिमीले भनेको ठिक छ। यदि प्रति वर्ग मिटर कपडाको मूल्य ₹600 भए उक्त टेन्ट बनाउन जम्मा खर्च कति लाग्ला?
15: सर, यहाँ प्रति वर्ग मिटर कपडाको मूल्य ₹600 दिएको छ र कपडाको जम्मा क्षेत्रफल 10 × √119 m², तसर्थ 600 × 10√119 = ₹65,452.27 भयो।
13: आहा, निकै राम्रो, तिमीहरूलाई धेरै धेरै धन्यवाद। फेरि अर्को प्रश्न ध्यान दिएर सुन्दै समाधानको लागि तयारी हुनुहोस् है त।
15: हुन्छ सर।
13: एउटा घरको कम्पाउन्डको गेटका 2 पिल्लरहरू र पिल्लरमाथि उही आधारका 1-1 पिरामिड राखिएका छन्। 6 फिट अग्लो पिल्लरमाथि 1 फिट उचाइ भएका पिरामिड छन्। प्रत्येक पिल्लरका आधार वर्गाकार छन् र आधारको लम्बाइ 1 फिट छ भने वर्गाकार आधार भएको पिरामिडको छड्के सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस्।
15: सर, प्रश्न पुनः एकपटक भनिदिनुहोस् न।
13: एउटा घरको कम्पाउन्डको गेटका 2 पिल्लरहरू र पिल्लरमाथि उही आधारका 1-1 पिरामिड राखिएका छन्। 6 फिट अग्लो पिल्लरमाथि 1 फिट उचाइ भएका पिरामिड छन्। प्रत्येक पिल्लरका आधार वर्गाकार छन् र आधारको लम्बाइ 1 फिट छ भने वर्गाकार आधार भएको पिरामिडको छड्के सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस्।
14: वर्गकार आधार भएको पिरामिडको छड्के सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र 2AL हुन्छ।
13: पिरामिड भएको छड्के उचाइ कति हुन्छ?
15: यहाँ आधारको लम्बाइ A बराबर 1 फिट, पिलरको लम्बाइ H बराबर 6 फिट र पिरामिडको उचाइ H बराबर 1 फिट छ।
14: वर्गकार आधार भएको पिरामिडको छड्के उचाइ L बराबर रुट अन्डर एच स्क्वायर प्लस ए बाई टू होल स्क्वायर इक्वल्स टू रुट अन्डर वान स्क्वायर प्लस वान बाई टू होल स्क्वायर इक्वल्स टू रुट अन्डर फाइभ बाई टू फिट हुन्छ।
13: आहा, धेरै राम्रो। अब उक्त पिरामिड सहितको पिल्लरहरूमा टायल लगाउँदा जम्मा खर्च 2729 लाग्छ भने प्रति वर्ग फिटमा कतिका दरले टायल लगाउन सकिन्छ? पत्ता लगाउनुहोस् त
15: सर। प्रश्न पुनः एकपटक।
13: उक्त पिरामिड सहितको पिल्लरहरूमा टायल लगाउँदा जम्मा खर्च 2729 रुपिज लाग्छ भने प्रति वर्ग फिटमा कतिका दरले टायल लगाउन सकिन्छ? पत्ता लगाउनुहोस्
14: सर। यो प्रश्नको समाधान गर्न त सर्वप्रथम छड्के सतहको क्षेत्रफल पत्ता लगाउनु पर्यो।
13: हो, तिमीले ठिक भन्यौ।
15: एउटा पिल्लरको छड्के सतहको क्षेत्रफल बराबर 4AH प्लस 2AL बराबर 4 मल्टिप्लाई 1 मल्टिप्लाई 6 प्लस 2 मल्टिप्लाई 1 मल्टिप्लाई रुट ओभर 5 अपन 2 बराबर 24 प्लस रुट ओभर 5 बराबर 26.24 स्क्वायर फिट। दुईवटा पिल्लरको छड्के सतहको क्षेत्रफल बराबर 2 मल्टिप्लाई 26.24 स्क्वायर फिट बराबर 52.48 स्क्वायर फिट।
14: मेरो पनि दुईवटा पिल्लरको छड्के सतहको क्षेत्रफल इक्वल्स टू 2 टाइम्स 26.24 स्क्वायर फिट इक्वल्स टू 52.48 स्क्वायर फिट नै आयो।
15: अब 52.48 स्क्वायर फिटमा टाइल लगाउन जम्मा खर्च आरएस 2729 लाग्छ भने एक वर्ग फिटमा लाग्ने रकम बराबर आरएस 2729 डिवाइड 52.48 इक्वल्स टु आरएस 52 हुन्छ।
13: स्याबास, राम्रोसँग बुझ्यौ नि?
14: बुझ्यौ सर।
13: फेरि अर्को प्रश्न ध्यान दिएर सुन्नु अनि समाधान पनि गर्नु है त।
15: हुन्छ सर।
13: सोफियासँग भएको एउटा भाँडाको आधार वर्गाकार पिरामिड आकारमा छ। यसमा उनले आफूले पिउने पानी भर्नुपर्नेछ जसको उचाइ 25 सेन्टिमिटर र आधारको लम्बाइ 30 सेन्टिमिटर छ भने उक्त भाँडामा कति लिटर पानी अटाउँछ? पत्ता लगाउनुहोस्
15: सर। प्रश्न पुनः एकपटक।
13: सोफियासँग भएको एउटा भाँडाको आधार वर्गाकार पिरामिड आकारमा छ। यसमा उनले आफूले पिउने पानी भर्नुपर्नेछ। उक्त भाँडाको उचाइ 25 सेन्टिमिटर र आधारको लम्बाइ 30 सेन्टिमिटर।
14: सो भाँडाको आयतन कति रहेछ भनेर पत्ता लगाउनु हो।
13: हो, ठिक भन्नुभयो।
15: यहाँ वर्ग आधार भएको पिरामिडको आधार भुजाको लम्बाइ A इक्वल्स टु 30 cm, पिरामिडको उचाइ H इक्वल्स टु 25 cm, पिरामिडको आयतन V इक्वल्स टु वाट।
14: अब वर्गाकार पिरामिडको आयतन इक्वल्स टु 1/3 A स्क्वायर एच हुन्छ, जहाँ A को मान 30 र H को मान 25 राख्दा 1/3 टाइम्स 30 स्क्वायर टाइम्स 25 इक्वल्स टु 1/3 टाइम्स 30 टाइम्स 30 टाइम्स 25 इक्वल्स टु 10 टाइम्स 30 टाइम्स 25 इक्वल्स टु 7500 सेन्टिमिटर क्युब आयो।
15: मेरो पनि 7500 सेन्टिमिटर क्युब नै आयो।
13: यहाँसम्म त ठिक छ। अनि
14: अब 7500 सेन्टिमिटर क्युबलाई लिटरमा लैजानु पर्यो।
15: 1000 घन सेन्टिमिटर बराबर 1 लिटर हुन्छ।
14: अब 7500 सेन्टिमिटर क्युबलाई 1000 ले भाग गर्ने।
15: मेरो त 7500 डिवाइड 1000 लिटर्स इक्वल्स टू 7.5 लिटर्स आयो।
14: मेरो पनि 7.5 लिटर्स नै आयो सर।
13: ल, दुवै जनालाई धेरै धेरै धन्यवाद। हस् त विद्यार्थी भाइबहिनीहरू, आजको हाम्रो निर्धारित समय सकिएको छ। अभ्यासमा भएका प्रश्नहरू गर्नुहोला, साथै यहाँहरूले हाम्रो दैनिक जीवनमा लागत अनुमान कहाँ र कसरी प्रयोग भएको छ समाधान गर्नुहोला। ल त आजलाई बाई बाई।
15: बाई बाई सर।
10: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि पौरखीको कथा कार्यक्रम सुन्नुहुनेछ। यसबेला रातिको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने, संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली कांग्रेस संसदीय दलको निर्णय, बीपी राजमार्गको पुनर्निर्माणमा तीव्रता, अमेरिकाद्वारा इरान विरुद्धको आक्रमण आज पनि जारी, र रोड टु युएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जित। समाचार अब विस्तारमा। सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश हुँदैछ। संघीय संसदको भोलि अपराह्न 4 बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वार्षिक बजेट पेश गर्नुहुनेछ। बजेट प्रस्तुतिका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नयाँ भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि हालसम्म फिनिसिङ कार्य पूरा नभएकाले बहुद्देश्य हलबाटै बजेट प्रस्तुति हुन लागेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। संघीय संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। नेपाली कांग्रेसले संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नआएर जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोध नगरेको निष्कर्ष निकालेको बैठकपछि संसदीय दलका प्रमुख सचेतक बासना थापाले बताउनुभयो। उहाँले प्रधानमन्त्री शाह संसदमा नआएको र गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने विषयप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजनिक गरिएको गैरावासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताउनु भएको छ। एसोसिएसन अफ नेपाली ओरिजिन एएनओ केन्द्रीय समितिको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले हाल सार्वजनिक मस्यौदामा सबै पक्षसँग वृहत छलफल गरेर मात्र संसदमा पेश हुने बताउनुभयो। 8 महिना अघि बाढीले क्षति पुर्याएको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। पूर्वाधार विकास सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरुले 2 दिन अघि शिलान्यास गरेको सडक पुनर्निर्माणको कामले गति लिएको हो। राजमार्गको पुनर्निर्माण जापान सरकारको सहयोगमा भइरहेको छ। गत वर्षको बाढीले बीपी राजमार्गको करिब 30 किलोमिटर सडक खण्डमा क्षति पुर्याएको थियो। सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले संघीय स्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा 15,90,000 हेक्टरमा पुगेको छ। सिँचाइयोग्य भूमिमध्ये 5,32,655 हेक्टरमा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध भएको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका 1,136 स्वास्थ्य संस्थामध्ये 2082 फागुनसम्म 1,051 संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ। निजी आवास पुनर्निर्माणतर्फ 2082 फागुनसम्म 8,35,185 लाभग्राहीको पहिचान गरिएका मध्ये 8,34,303 लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मध्य

0: गतेको आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा तत्कालीन सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको धारणालाई थप पुष्टि गरेको बताइएको छ। विज्ञप्तिमा राष्ट्रिय मानवाधिकार आयोगले स्वयं कार्की आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको भन्दै आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाइएको उल्लेख गरिएको छ। भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने भोजपुर दिङ्ला सडक खण्डमा कालोपत्र सुरु गरिएको छ। सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। पाल्पाको सदरमुकाम तानसेन नगरपालिका बाहिरबाट हेर्दा जति सुन्दर छ त्यति नै कुरूप पनि बन्दै गएको छ। पोलहरूमा इन्टरनेट र बिजुलीको तार जथाभावी तानेको र तारहरू लत्रिएका कारण शहरको कुरूपतासँगै तानसेन बजार आगलागीको उच्च जोखिममा रहेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
1: यति बेला तानसेनमा आन्तरिक तथा बाह्य पर्यटकको मौसम चलिरहेको छ। शीतल हावापानी, हरियाली वातावरण तथा सुन्दर दृश्य अवलोकनका लागि यहाँ आउने पर्यटकले तानसेन बजारभित्र भने कुरूपता महसुस गर्छन्। अव्यवस्थित तार तथा पोलहरूका कारण सुन्दरता कम हुँदै जाँदा जोखिम पनि उत्तिकै बढेको छ। तारका कारण सुन्दरता हराएर कुरूप हुन लागेको स्थानीय सरकारका प्रतिनिधि सागरमान महर्जनले बताउनुभयो।
2: यसले चाहिँ एउटा त सौन्दर्यकरणलाई छेकिरहेको जस्तो देखिन्छ भने अर्को यसको जोखिम भनेको आगो लागेको जोखिम छ। र त्यो सँगसँगै पर्यटकहरू आइराख्दाखेरि यसले शहरलाई नै कुरूप देखाइरहेको छ।
1: बजार क्षेत्रका पोलहरूमा जथाभावी तानिएका तारले शहरको सौन्दर्यता मात्र होइन सर्वसाधारण सुरक्षामै समेत चुनौती थपेको स्थानीयवासीको गुनासो छ। नेपालकै पुरानो तानसेन नगर अव्यवस्थित तारका कारण आगो लागेको उच्च जोखिममा परेको तानसेनका स्थानीय करुणा काफ्लेले बताउनुभयो।
3: व्यवस्थित रूपमा रहेका यो पोलहरूको तार छ, यसमा एक त प्रयोग भएका तार, एक प्रयोग नभएका तार, दुवै तार छ। यो चाहिँ हाम्रो आगो लागि स्पार्कका कारणहरूले विभिन्न समस्याहरू आउन सक्छ। घना बस्तीको बीचमा रहेका तारहरूले ठुलो दुर्घटना निम्त्याउन सक्छ।
1: तानसेन तम्घा सडकमा समेत तारहरूको उच्च जोखिम छ भने बजारका साङ्गुरा र ससाना गल्लीहरूमा जथाभावी छाडिएका तारका कारण आगलागी भए दमकलको सहज पहुँच पुग्दैन। तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले भने इन्टरनेट सेवा प्रदायक संस्थासँग समन्वय गरेर व्यवस्थित गरिने बताउनुहुन्छ।
4: तानसेन नगरपालिकाको विशेष गरी कोर एरिया बजार क्षेत्रमा चाहिँ यो केबल नेटवर्क लगायतको इन्टरनेटको तारहरू अव्यवस्थित भएर चाहिँ जोखिमयुक्त देखिएको अवस्थामा तानसेन नगरपालिका नगर प्रमुखसँग परामर्श भइहाल्छ। अब केही समयमा यसको बैठक बसेर त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसले चाहिँ यो कार्य चाहिँ
1: प्राकृतिक रूपमा सुन्दरताले भरिएको तानसेन मानव सृजित इन्टरनेट तथा विद्युतीय तारका कारण आगो लागि भए ठूलो क्षति बेहोर्नु पर्ने देखिन्छ। तसर्थ सरकारवाला निकायले बेलैमा ध्यान पुर्याएर अव्यवस्थित तारलाई भूमिगत तथा अन्य तरिकाले व्यवस्थापन गर्न जरुरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: अब बाँकी समाचार। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरुद्धको आक्रमण आज पनि जारी राखेको छ। अमेरिकी सेनाले आज इरानी सैन्य क्षेत्र बन्दर अब्बासमा आक्रमण गरेको छ। बन्दर अब्बास रणनीतिक महत्वको तटीय सहर हो। अमेरिकी सैनिक कमान्डले इरानले स्ट्रेट अफ होर्मुज जलमार्गमा आक्रमण गर्न प्रयोग गरिरहेको चारवटा ड्रोनलाई पनि ध्वस्त पारिएको बताएको छ। अमेरिका र इरान बीचको फितलो युद्ध विरामपछि अमेरिकाले फेरि आक्रमण थालेको हो। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारवाही गरेपछि आज अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली सेयर बजारमा गिरावट आएको छ। मध्यपूर्व युद्ध विराम कमजोर बन्दै गएको सङ्केतसँगै बजारमा पुनः तनाव देखिएको हो। हिजो सम्भावित शान्ति सम्झौताप्रति आशा बढेपछि तेलको मूल्य घटेको थियो। अब आर्थिक समाचार। सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन 2083ले देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ। आर्थिक वर्ष 2081-82 अन्त्यसम्म देशमा कुल 45 सार्वजनिक संस्थान मध्ये 6 निष्क्रिय रूपमा अस्तित्वमा रहेको तर 6 कानूनी रूपमा कायम रहेर पूर्ण रूपमा निष्क्रिय रहेका प्रतिवेदनमा उल्लेख छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सेयर पुँजीमा 50% भन्दा बढी सरकारी नियन्त्रण रहेका र वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्ने उद्देश्यले स्थापना गरिएका निकायलाई सार्वजनिक संस्थानका रूपमा वर्गीकृत गरिएको छ। कार्य प्रकृतिका आधारमा औद्योगिक क्षेत्रमा 10, वित्तीय क्षेत्रमा 10, सेवा क्षेत्रमा 11, व्यापारिक क्षेत्रमा 4, सामाजिक क्षेत्रमा 5 तथा जनउपयोगी क्षेत्रमा 5 संस्थान रहेका छन्। बैंक तथा वित्तीय क्षेत्रको विस्तार स्रोत

0: चालन र मूल्य स्थिरतामा सार्वजनिक संस्थानको भूमिका महत्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ। कर तथा लाभांश मार्फत सरकारी कोषमा संस्थानहरूले उल्लेखनीय योगदान गरेका छन्। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 अस्तित्वमा रहेका 45 संस्थान मध्ये 20 नेपाल सरकारको पूर्ण स्वामित्वमा छन् भने 25 संस्थानमा सरकार तथा सरकारी निकायको संयुक्त रूपमा 50% भन्दा बढी स्वामित्व रहेको छ। 32 संस्थानमा सरकारको 90% भन्दा बढी र 36 संस्थानमा 60% भन्दा बढी सेयर स्वामित्व रहेको छ। नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च 19% घटेको छ। सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो। नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष कुमारमणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाई हुने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण 2082-83 गत आर्थिक वर्ष 2024 $40.84 औसत खर्च गर्ने पर्यटकले सन् 2025 $33.08 मात्रै खर्च गरेका छन्। यस हिसाबले नेपालमा आउने पर्यटकको औसत दैनिक खर्च 19% घटेको थपलियाले जानकारी दिनुभयो। वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको 10 महिनामा 1,81,70,00,00,000 मूल्य पर्ने 6 थरीका पेट्रोलियम पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै 25,53,00,00,000 अर्थात् 16.35% वृद्धि भएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालु आर्थिक वर्षको 10 महिनामा पेट्रोलियम पदार्थहरूको आयातबाट 67,19,00,00,000 राजस्व संकलन गरेको बताउनुभयो। स्थानीय बजारमा बिहिबार सुन चाँदीको मूल्य घटेको छ। सुन तोलामा 5,500 र चाँदी 215 घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मोल प्रति तोला 2,85,000 र त्यति नै परिमाणको सेतो धातुको मूल्य 4,865 कायम भएको छ। बुधबार छापावाल सुनको मोल प्रति तोला 2,90,500 र त्यति नै परिमाणको चाँदी 5,080 कारोबार भएको थियो। अब खेल समाचार अजय बमबाट।
1: नेपाली मिक्सड मार्शल आर्ट्स एमएमए खेलाडी रविन्द्र ढाँट प्रतिष्ठित अल्टिमेट फाइटिङ च्याम्पियनसिप युएफसीको सेमी फाइनलमा पुगेका छन्। मकाउमा बिहेबार भएको रोड टु युएफसी अन्तर्गतको खेलमा फिलिपिन्सका किबर्ट अल्टिजोन्सकोलाई रोमाञ्चक ढङ्गले पराजित गर्दै उनले यो सफलता हात पारेका हुन्। खेलको दोस्रो राउन्डमा रविन्द्रले आफ्ना प्रतिद्वन्दीलाई भुइँमा ढालेर लगातार मुक्काको वर्षा गरेपछि नकआउटका आधारमा शानदार जित सुनिश्चित गरे। अब रविन्द्रले आठम्यान सिङ्गल एलिमिनेसन ढाँचाको रोड टु युएफसी सिजन 5 ब्याटनवेट प्रतियोगिता अन्तर्गत अझै 2 खेलहरू जित्नु पर्नेछ। नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनौटको सेमी फाइनलमा पुगेको छ। मलेसियामा लगातार दोस्रो जित निकाल्दै नेपाली टोली अन्तिम 4 पुगेको हो। नेपालले बिहिबार इन्डोनेसियालाई 4 हराएको छ। नेपाल समूह बीको विजेताका रूपमा अघि बढेको हो। नेपालको जितमा कप्तान इन्दु वर्माको प्रदर्शन उत्कृष्ट रह्यो। जितको लागि 114 लक्ष्य नेपालले 19.3 ओभरमा 6 गुमाउँदै पूरा गर्यो। नेपालले सुरुवात राम्रो गर्न सकेन। ओपनर सम्झना खण्डका 1 पूजा महतो 9 र रुबी पोदारा रनको खाता नखोली आउट भए। 20 जोड्दा नेपालले 3 गुमाइसकेको थियो। त्यसपछि कप्तान इन्दुले सुझबुझपूर्ण ब्याटिङ गरे। उनले 43 खेल्दै 5 सहित अभिजित 42 जोडेर नेपाललाई जिततर्फ डोर्यान्। कविता कुवरले 14 बनाउँदा सीता राणा मगर अभिजित 13 बनाइन्।
0: अब मौसम। आज राति बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मध्य प्रदेश लगायत कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने, संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली कांग्रेस संसदीय दलको निर्णय, बीपी राजमार्गको पुनर्निर्माणमा तीव्रता, अमेरिकाद्वारा इरान विरुद्धको आक्रमण आज पनि जारी र रोड टु युएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जित। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगा हर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले मेरीगोल्ड स्कुलका सञ्चालक एवं निर्वाणा स्कुलका सञ्चालक प्रिन्सिपल शिव कार्कीसँग कुराकानी गरेको छु। कुनै बेला अध्ययनका लागि काठमाडौँ आउनुभएका कार्कीले अध्ययन अध्यापन गर्दै पछिल्लो 20 वर्षदेखि संस्थागत विद्यालय सञ्चालन गर्दै आउनु भएको छ। अध्ययन अध्यापन हुँदै विद्यालय सञ्चालक बन्दै गर्दा यति बेला उहाँले सञ्चालन गरेको विद्यालयमा उहाँ सहित 70 जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। संघर्षशील र निकै मेहनती व्यक्ति एवं 2 संस्थागत विद्यालयका सञ्चालक कार्कीसँग मैले उहाँको सङ्घर्ष र अनुभवमा आधारित रहेर आजको कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ। यहाँ चाहिँ जन्म घर ताप्लेजुङ, ताप्लेजुङबाट पढाइको सिलसिलामा काठमाडौँ उपत्यकाभित्र छिर्नुभयो। खास गरेर यहाँ चाहिँ अहिले ललितपुरमा यहाँको बसाइ छ, होइन? सुरुमा चाहिँ यहाँले अध्ययनसँगै केही गर्नुहुन्थ्यो, सुरुवाती दिनका केही सम्झना छ यहाँलाई?
1: म ताप्लेजुङको पनि असाध्यै दुर्गम गाउँ फ्रुम्बु भन्छौँ, यो झनै झनै 2-3 कोस बजारबाट टाढा पर्छ। र मेरो गाउँमा चाहिँ मावि स्कुल थिएन, म पढ्दाखेरि 7 कक्षासम्मको विद्यालय थियो। हामी त्यो गाउँको निकै राम्रै परिवारमा जन्मेको, म धेरै मेरो बाल्यकाल धेरै दुःख गर्नु परेन। र म कक्षा 8 मावि पढ्नको लागि म त्यसको सदरमुकाम ताप्लेजुङ जिल्लाको सदरमुकाममा आएँ र मैले त्यहाँको भानु माविमा मैले अध्ययन गरेँ। मैले 2046 सालमा एसएलसी लेखेर त्यहाँदेखि महेन्द्र रत्न क्याम्पस इलाममा मैले उच्च शिक्षा पढ्नलाई महेन्द्र रत्न क्याम्पस इलाम आएँ र त्यहाँबाट मैले आइएस सकाइसके पछाडि, त्यस बेला आइकम भन्थ्यो, मैले म्यानेजमेन्ट पढेको र पछि म ब्याचलर पढ्न मलाई लाग्छ 49-50 सालमा म काठमाडौँ आएँ।
0: 49-50 सालमा काठमाडौँ यहाँ चाहिँ अध्ययनकै लागि आउनु?
1: अध्ययनकै लागि आएँ।
0: धेरै युवाहरू चाहिँ यस्ता देशभित्रै केही गरौँ भन्ने खालको हुनुहुन्छ, होइन? यहाँ चाहिँ यो स्वदेशमै उद्यम सुरु गर्ने अथवा चाहिँ यो निजी विद्यालय नै भनौँ, यहाँले विद्यालय सञ्चालन गर्नु भएको छ, यो सोच सुरुमा चाहिँ कसरी आयो यहाँलाई, कसरी यतातिर प्रवेश गर्नुभयो?
1: म पढ्ने सिलसिलामा म काठमाडौँ आएँ ब्याचलर पढ्नको लागि भनेर म काठमाडौँ आएँ अनि काठमाडौँ आएर ब्याचलर पढ्दा पढ्दै मैले चाहिँ शिक्षण पेसामा लागेँ। शिक्षण पेसा गर्दा गर्दै म त्यहीँको मेरो प्रमोसन हुँदै म साधारण शिक्षक बने, चक डस्टर लिएर त्यस बेला मेरो क्लास टेस्ट लिएर म त्यहाँ पास गरेर म एउटा विद्यालयमा, निजी विद्यालयमा अध्यापन गराउन लागेँ। त्यहाँ पछाडि म लगातार त्यहाँ पढाउने सिलसिलामा म त्यो विद्यालयमा इन्चार्ज कोअर्डिनेटर हुँदै म त्यहाँ प्रमोसन हुँदै गएँ र पछाडि मैले आफै विद्यालय सञ्चालन गर्न पनि थालेँ। यहाँबाट मेरो झनै झनै मैले विद्यालय आफै सञ्चालन गरेको 62 सालदेखि म आफै लगानीकर्ता बनेर र मैले पछि कलेज स्टिल अहिले पनि मैले कलेज पनि चलाउँछु र विद्यालय चलाउँछु र म यसैमा अहिलेसम्म रमाइरहेको छु।
0: आफ्नो अध्ययन चाहिँ पुरा गर्न कति समय लाग्यो यहाँ त, अब अहिले त विद्यालय सञ्चालक, त्यो बिचको कुरा?
1: म यहाँ आइसके पछाडि घरबाट धेरै टाढा भएको नाताले र त्यो बेलामा हामीलाई अहिलेको जस्तो टेक्नोलोजी नभएको कारणले र घरमा पत्र पठाउनु पर्ने, महिनौ महिनौसम्म पत्र जान टाइम लाग्ने र त्यसको उत्तर आउनु पर्ने र आर्थिक घरबाट पठाउँदाखेरि पनि कहिले कहिले अलिक ढिलो आइपुग्ने र त्यसले गर्दाखेरि मैले निजी विद्यालयमा मलाई लाग्छ 52 सालदेखि मैले पढाउन थालेँ र त्यो सिलसिलामा मैले पढ्ने सिलसिलामा मैले यहीँबाट बिकम गरेँ, पछि मैले किर्तिपुरबाट एमबिए अन्तिम ब्याचमा एमबिए गरेँ, मैले अकाउन्टमा स्कुल पढाउँदा पढाउँदै मैले एमबिए गरेँ र पछि त्यो बेलामा थेसिस नलेखे पनि हुन्थ्यो हामीले मैले त्यस बेला ट्याक्सेसन भन्ने विषय लेखेँ र पछि फेरि थेसिस बिनाको जीवन कम्प्लिट हुँदैन भनेर मैले फेरि शङ्करदेव क्याम्पसबाट एमबिएस चाहिँ फाइनेन्समा गरेँ र त्यो बेलामा मलाई लाग्छ अराउन्ड 60 साल पेरिफेरीमा मैले दुइटै विषयमा डिग्री सकाइसकेको थिएँ र पछि मैले एलएलबी गरेँ त्यो सँगसँगै म पछि 62-63 सालदेखि अनि फाउन्डर बनेर विद्यालय सञ्चालक बनेर म अगाडि बढेँ।
0: हजुर, भनेपछि यहाँले 52 सालबाटै शिक्षण पेसालाई पनि अगाडि बढाउनु भयो अध्ययन सँगसँगै, त्यसपछि 60-62 चाहिँ यहाँ चाहिँ विद्यालय सञ्चालक रूपमा पनि अगाडि बढ्नुभयो। आफैले विद्यालय सञ्चालन गर्ने हो भन्ने सोच चाहिँ त्यति बेला कसरी आयो?
1: मेरो पहिलादेखिकै सोच के थियो भने मेरो बुवा पनि गाउँमा प्रधान पञ्च हुनुहुन्थ्यो होइन, र हामी गाउँमा पनि अलैँची खेती गर्थ्यौँ। मेरो बुवाले रोजगारी दिनुहुन्थ्यो त्यहाँ, हामी ठुलो अलैँची खेती थियो हाम्रो, र त्यसबाट के हुन्थ्यो भन्दाखेरि हामी जागिर खानु भन्दा पनि मेरो बुवाले पनि मलाई के भन्नुहुन्थ्यो, जागिर भन्ने खाने विषयवस्तु होइन, जागिर भन्दा पनि त्यसलाई प्रोभाइड गर्नु चाहिँ ठुलो मानिन्छ भन्नुहुन्थ्यो। म बुवाबाट पनि प्रेरित भएको, त्यसैले गर्दाखेरि मैले यो शिक्षणमा लाग्दाखेरि शिक्षक त म 10-11 वर्ष मैले काम गरेँ, त्यसबाट मैले अनुभव पनि लिएँ। र कहिले कहिले के हुँदो रहेछ भने जो नेतृत्व प्रदान गर्छ, नेतृत्व प्रदान गर्नेले त्यो देश र समाज र त्यो शिक्षक अथवा त्यो सोसाइटीप्रतिको कतिको जवाबदेता काम गर्छ भन्ने हुँदो रहेछ। मैले गरिराख्दाखेरि अझ योभन्दा राम्रो आफूले पो गर्न सकिन्छ कि भनेर म त्योतिर अलिक प्रेरित भएँ।
0: भनेपछि एउटा चाहिँ पारिवारिक रूपमै आफैले उद्यम सुरु गर्नुपर्छ, अरूकोमा जागिर खाने भन्दा पनि जागिर दिने भनौँ, रोजगारी सिर्जना गर्ने तहमा लाग्नुपर्छ भन्ने एउटा पारिवारिक रूपमा पनि यहाँलाई चाहिँ त्यो शिक्षा थियो। यहाँ आइसके पछाडि शिक्षण पेसामा आफ्नो अनुभव बटुलिसकेपछि अब सञ्चालक पनि बन्ने हो, जागिर खोज्दै हिँड्ने होइन, जागिर दिने हो भन्ने त्यो खालको सोचले अगाडि बढ्नु हो। अब यो 60-62 देखि 80-82 भनेको करिब 20 वर्षको अवधि पार गरिसक्नु भएको छ एउटा सञ्चालक मात्र होइन, यहाँ त यो निजी विद्यालय सञ्चालकहरूको नेतृत्व गर्ने एउटा संस्थागत विद्यालयहरूको चाहिँ एसोसिएसनमा पनि यहाँ चाहिँ नेतृत्व प्रदान गर्नुहुन्छ होइन। करिब 20 वर्ष यहाँले शिक्षण पेसासँगै विद्यालय सञ्चालकको भूमिका निर्वाह गर्दै गर्दाखेरि चाहिँ एउटा मात्रै विद्यालयमा यहाँ चाहिँ सञ्चालकको रूपमा रहनुहुन्छ या कसरी अगाडि बढ्नु भएको छ?
1: यो प्रसङ्ग असाध्यै राम्रो प्रसङ्ग रहेको छ। म अघि पनि मैले जोडेँ, म सानोदेखि नै अलिक सोचमा अलिक परिवर्तन ल्याउनु पर्छ भन्ने सोच, र मैले काठमाडौँमा शिक्षकमा लाग्नुभन्दा पहिला मैले प्रहरीमा पनि ट्राई गरेँ, इन्सपेक्टरमा मैले जब ब्याचलर गरेँ मैले इन्सपेक्टर पनि ट्राई गरेँ, मैले एकपटक राष्ट्रिय अनुसन्धानमा पनि मैले ट्राई गरेँ होइन, र त्यो पछाडि म शिक्षकमा रहेँ। प्रहरीमा चाहिँ त्यहाँभित्र त्यस बेला अलिक पहुँच पुग्नु पर्थ्यो होइन, म दुर्गम ठाउँबाट आएको भएर त्यो पहुँच पुग्न सकेन, र पछि म शिक्षकमा लागिसके पछाडि 10 वर्ष पछाडि आफै प्रमोटर भइराख्दाखेरि, र त्यस पछाडि चाहिँ अहिले मैले 2 विद्यालय चलाउँछु, र एउटा चाहिँ ग्रेड 11-12 छ भने अर्को विद्यालय चाहिँ मास्टर लेभलसम्मको कलेज लेभलसम्मको विद्यालय सञ्चालन गर्छु, र झनै हामी 70-80 स्टाफ अहिले पनि हामी छौँ होइन। र शिक्षाबाट चाहिँ आमूल परिवर्तन गर्न सकिन्छ, देशको राजनीति स्थायित्व र देशमा समाजको आमूल रूपान्तरण र समाजको विकास चाहिँ शिक्षाबाट मात्रै हुन सम्भव छ भन्ने पछिल्लो समय चाहिँ मलाई लाग्यो, र म यसमा दृढ भएर लागे। र अघि तपाईँले भने जस्तो म निजी विद्यालयको संगठन प्याप्सनको पनि ललितपुरमा जिल्ला सदस्य रहेँ, त्यहाँदेखि पछि म सचिव रहेँ, उपाध्यक्ष रहेँ, 2 टेनियर अध्यक्ष पनि मैले गरेँ, र मैले केन्द्रकै नेतृत्व पनि सम्हालेँ निजी विद्यालयहरूको संगठनको, र यो बीचमा मैले राष्ट्रिय शैक्षिक बहसकोमा पनि मैले समावेश हुने मौका पाएँ। जबसम्म शिक्षामा आमूल परिवर्तन गर्न सकिँदैन र त्यसमा पनि हामी शैक्षिक व्यक्तित्वहरू, चाहे त्यो निजी विद्यालय सञ्चालक होस् अथवा सामुदायिक विद्यालय सञ्चालक होस् अथवा देशको शिक्षाको नेतृत्व गर्ने नेपाल सरकारको जुनसुकै मन्त्रालय अन्तर्गतका कर्मचारी अथवा सचिवज्यू मन्त्रीज्यूहरू हुनुहुन्छ, उहाँहरूले शिक्षाप्रति चाहिँ अलिक बढी होमवर्क गर्नुपर्छ, अनि मात्रै हामीले सोचेका उपलब्धिहरू हुन सक्छन् जस्तो लाग्छ।
0: हजुर, यहाँले यो शिक्षा क्षेत्रकै कुरा गर्ने हो भने विविध पक्षहरूको बारेमा धेरै कुराकानी यहाँसँग गर्न सकिन्छ, किनभने यहाँसँग लामो अनुभव छ, समयको कारण उद्यमकै कुरा विद्यालय सञ्चालनकै कुरामा अलिकति केन्द्रित हुन चाहन्छु। यहाँले यो करिब 20 वर्ष विद्यालय सञ्चालन गर्दै गर्दाखेरि के कस्ता अवसर आउँदा रहेछन्, सँगै चुनौती पनि होलान् होइन, यो अलिकति तपाईँको जीवनसँग पनि जोडेर मैले कुराकानी गर्न खोजेँ।
1: यसमा अवसर र चुनौतीहरू दुइटै प्रत्यक्ष रूपमा नै रहन्छ। अवसर यो अवस्थामा के भन्दाखेरि खुलेर आफूले दिन सकिन्छ निजी विद्यालयमा, त्यहाँ कसैबाट रोकटोक हुँदैन, कसैबाट तपाईँको यो यो विषयमा मैले गर्न सकिनँ मेरो कमजोरी रहने भयो। जस्तै सरकारी विद्यालयमा कतिपयहरू प्रिन्सिपलले अथवा हेडमास्टरले चाहेर गर्न सक्दैन, तर निजी विद्यालयमा चाहिँ के छ भन्दाखेरि कसैले चाहेर रोकिँदैन, उसले गर्न चाह्यो भने उसले सब चिज गर्न सक्छ। कहिले कहिले नीतिगत सवालका एक दुईवटा विषयहरू रोकिन सक्छन्, तर साँच्चै नै चाहने हो भने चाहिँ गर्छ त शिक्षकले पनि सक्छ।
0: विद्यालय सञ्चालन गर्दै गर्दाखेरि शैक्षिक सुधारका कुरा गर्नु, मैले चाहिँ जोड्न खोजेको चाहिँ यो विद्यालय सञ्चालन गर्दै गर्दाखेरि एउटा सञ्चालकलाई चाहिँ कस्तो अवसर र चुनौती हुँदो रहेछ भन्न खोजे।
1: सञ्चालकलाई चाहिँ कस्तो हुन्छ भने होइन, उसले गर्न चाहँदा त उसले सबै चिज गर्न सक्ने भयो, तर सञ्चालकले कहिले कहिले नेपालको कानुनले अलिक व्यवधान चाहिँ गरिदिन्छ। कस्तो हुन्छ, अहिले त फेरि शिक्षा स्थानीय तहमा दिएको छ होइन, पहिला राष्ट्रिय लेभलमा हुँदाखेरि पनि कहिले कहिले हामीले भने जस्तो गरेर विद्यालय सञ्चालन गर्नलाई, जस्तै त्यसको करिकुलम त हामीले राज्यको एक्सेप्ट गर्नुपर्छ नि। जस्तै मैले विदेशमा रहेको उत्कृष्ट शिक्षा नेपालमा दिन्छु भन्दाखेरि विदेशी नागरिक नेपालमा ल्याएर पढाउन लाउन सकिँदो रहेनछ,
0: हजुर,
1: त्यो नेपालको कानुनले बन्देज गरिदिन्छ, विदेशी शिक्षकलाई राख्न पाइँदैन भन्छ। म विदेशी लगानी ल्याएर ठुलो लगानी गर्छु जहाँ कि विदेशी विद्यार्थी नेपालमा भित्रियाउँछु भन्नाले त्यो सकिँदैन, किनभने अब हाम्रै लगानीले पुग्दैन, आफ्नो लगानी त त्यो त ठुलो हुँदैन, हामी त दूरदराज गाउँबाट आएको, त्यसमा हामी इन्कम त त्यति ठुलो छैन, हामीले त्यो अवसरमा चाहिँ हामी वञ्चित रहनुपर्छ। तर हामीमा त्यो अथवा परिश्रम गर्ने कन्सेप्ट छ अथवा हामीसँग त्यो फ्युचरको बनाउने भिजन छ, कन्सेप्ट छ, र यो ठाउँमा म पिराउँछु भन्ने टार्गेट लिएको छ भने त टार्गेट एचिभ गर्नलाई चाहिँ जटिलता चाहिँ छैन। अवसर त हामी खुलेर हाम्रो प्रतिष्ठित कामहरू गर्न सक्छौँ नि, त्यहाँ त कसैले पनि रोक्न सक्दैन होइन। जस्तै म एउटा साधारण गाउँबाट आएको व्यक्ति, अघि पनि मैले भने, अहिले मैले देशको प्याप्सनकै पनि केन्द्रीय नेतृत्वलाई मैले होइन लिएर अगाडि बढेँ नि, हामी त त्यो शिक्षाको पहुँचमा त म एउटा लेभलमा काम गरेर गरेँ नि मैले पनि। जुन चाहिँ मेरो के थियो भने मेरो फ्यामिली ब्याकग्राउन्ड हेर्दा त म मेरो बुवा काठमाडौँ कहिले आउन सक्नु भएन, त्यहाँसम्म आउन सक्नु भएन भने हामीले त्यहाँ आएर त केही त गरियो। तर यो अवसर चाहिँ अथाह अवसर भएको ठाउँ हो र गर्न पनि सकिने अवस्था हो, तर राज्यसँग अलिकति राज्य स्तरमा रहने, नीतिगत सवालमा रहने र मन्त्रालय स्तरमा, शिक्षाको मन्त्रालय स्तरमा रहने मानिसहरूसँग चाहिँ एउटा अलिक ब्रोड कन्सेप्ट भइदियो भने चाहिँ यो एजुकेसन, नेपालको एजुकेसन चाहिँ विश्वमा उत्कृष्ट गर्न सकिन्छ कि जस्तो लाग्छ मलाई।
0: कार्यक्रम पौरखीको कथामा आज मैले निर्वाडा स्कुलका सञ्चालक एवं प्रिन्सिपल र अर्को मेरीगोल्ड स्कुलको सञ्चालक शिव कार्कीज्यूसँग कुराकानी गरिरहेको छु। कार्कीज्यू, यो सुरुवातीका कुरा पनि आए होइन, स्कुल सञ्चालन गर्दै गर्दाका चुनौती अनि सँगै अवसरका कुरा पनि गर्यौँ हामीले होइन, यो सँगै यहाँ चाहिँ एउटा विद्यालयको सञ्चालक, यहाँले आफू स्वरोजगार सँगै अरूलाई पनि रोजगारी दिने यो क्षेत्रमा चाहिँ संलग्न हुनुहुन्छ, यहाँको यो दुईवटा विद्यालयले चाहिँ कतिलाई रोजगारी दिएको छ?
1: हामी झन्नै 80-90 जना इन्भल्भमेन्ट छौँ त्यहाँ अहिले पनि।
0: हजुर,
1: अहिले पनि हामी 80-90 जना प्रत्यक्ष रूपमा रोजगारीको सिलसिलामा छौँ।
0: हजुर,
1: दुईटा विद्यालय गरेर
0: मान्छे दुवै विद्यालयको, यो चाहिँ हामीले अहिले कुन तहसम्म यहाँ कक्षाहरू छन्?
1: स्कुल त मेरो एउटा प्लस टूसम्म छ मेरीगोल्ड स्कुल, र निर्वाणा स्कुल चाहिँ मास्टर लेभलसम्म छ। अहिले ब्याचलरमा बिबिएस बिए, अनि मास्टर्समा पनि बिए र बिबिएस, अनि त्यसमा सोसियोलोजीहरू, मास कम्युनिकेसन, जर्नालिजम, यिनै विषयहरू, ह्युमेनिटिज र म्यानेजमेन्टको विषयहरू छ।
0: यहाँले चाहिँ दुईवटा विद्यालय, एउटा चाहिँ निर्वाडा स्कुल र अर्को चाहिँ मेरीगोल्ड स्कुल, दुईवटा स्कुलको यहाँ चाहिँ सञ्चालक पनि हुनुहुन्छ, प्रिन्सिपल यहाँ नै हुनुहुन्छ होइन, धेरै कुराहरू छन्। सुरुबाट आफू तयारी हुँदै एउटा विद्यालय सञ्चालकसम्म बन्न पर्ने स्थिति, यो अवस्थासम्म आइपुग्दाखेरि चाहिँ हामीले कस्तो खालको सङ्घर्षहरू गर्नु पर्दो रहेछ?
1: जीवन सङ्घर्षै हो, जीवन सङ्घर्ष बढे अगाडि बढ्छ र हरेक पाइलामा सङ्घर्ष गर्नुपर्छ। त्यसमा पनि म साधारण परिवार अथवा गाउँबाट आउँदाखेरि र यहाँ काठमाडौँ आउँदाखेरि र काठमाडौँको विद्यालयहरूमा काम गर्दाखेरि, निजी विद्यालय काम गर्दाखेरि थुप्रै खालका सङ्घर्षहरू पार गरेको छु। मैले पनि पढाउने सिलसिलामा अथाह मेहनत गरेर पढाएको छु, धेरैवटा रात नसुतिकन आफ्नो पनि अध्ययन गर्नुपर्ने होइन, धेरैवटा रात यस्तो नसुतिकन पढेको नलेजमा छ, किनभने म ट्युसन पनि पढाउँथेँ, रातमा पनि ट्युसन पढाउँथेँ, त्यसले गर्दाखेरि यो ट्युसनबाटै र क्लासबाटै पढाउँदा पढाउँदै त्यो मेरो पुख्तताले गर्दाखेरि नै पछि म लगानीकर्तामा परिवर्तन भएँ र त्यसको म्यानेजमेन्टहरू हेर्न थालेँ, र यो गर्दाखेरि जीवन उतार चढाव नै छ, अहिले पनि सङ्घर्षमय नै छ, अहिले पनि जटिल छ। आज तपाईँले बोलाइदिनु भयो, नत्र भने लामो समय स्कुलमै रहनुपर्छ। अर्ली इन द मर्निङ, बिहान 5 बजेदेखि बेलुका 10-11 बजेसम्म त्यही पेरिफेरीमै काम गर्नुपर्छ। सङ्घर्ष त स्टिल पनि सङ्घर्ष छ, उस बेला त झन् जटिल सङ्घर्ष थियो, र के लाग्छ भने जीवन सङ्घर्ष नै हो जस्तो लाग्छ।
0: हजुर, ताप्लेजुङबाट काठमाडौँमा आएर विद्यालय सञ्चालन गर्दै गर्दाखेरि बिचमा चाहिँ यस्तो दुःख यस्तो सुख अनुभूति भएको त्यस्तो एकदम सम्झना लायक कुनै पल छ यहाँसँग?
1: त्यस्तो रहन्छ नि, मैले अघि पनि भने जीवन सङ्घर्षमै रहँदो रहेछ होइन। अब एकपटक हामी सुरु सुरुमा काठमाडौँ सालमा 50 सालमा आउँदाखेरि म दिल्ली बजार बस्थेँ, घरबाट ल्याएको पैसा सकियो, जाने ठाउँ टाढा छ, त्यस बेला चिठी पठाएको चिठी पनि पुगेन, महिनौ दिन भयो चिठी पुगेन छ, यता पैसा सकियो। अब हाम्रो फेरि के चलन भन्दाखेरि गाउँमा हामी प्राय त्यस्तो माग्ने चलन हुँदैन थियो, अब बुवा आमाले गर्नुहुन्थ्यो, हामी राम्रै परिवार जन्मेको, मेरो दाई र म हामी दुईजना थियौँ र यहाँ चाहिँ केही खानेकुरा सबै सिद्धिसक्यो, केही नै थिएन। अब पैसा कसैले दिने पनि र लिने पनि त्यसलाई जानकारी थिएन। अनि दाईले चाहिँ कहाँबाट साथीकोमा गएर केही दाल ल्याएर छोडेर जानुभयो, अनि दाई फेरि यहाँदेखि ताप्लेजुङ गएर पैसा लिएर आउँछु, म त्यो खाएर बसिराखेँ होइन। त्यस्ता जटिल त अनुभूति छन्, त्यस्ता नहुने किन नहुने र होइन, किनभने टाढा भइसकेपछि त गाह्रो छ नि।
0: अनि एकदमै अहिलेसम्म यहाँलाई त्यो यहाँबाट आफूले सङ्घर्ष गर्दै गर्दाखेरि खुसीका क्षण पनि त्यस्ता केही याद छ यहाँलाई?
1: त्यो पनि छ, त्यस्ता अवसरहरू थुप्रै छन्। म कस्तो भन्दाखेरि जुन काममा इन्भल्भमेन्ट रहेँ म कहिले पनि पछाडि हटिनँ होइन, जहाँ गर्दै गयो त्यहाँ मलाई राम्रै नै फलिफापै भयो। म अघि पनि भने म एउटा विद्यालयमा शिक्षक रहेँ, पछि म त्यही विद्यालयको प्रमोटर रहेँ, म प्राइभेट स्कुल प्याप्सनको पनि हरेक टेन्युरमा इलेक्टेड भएँ होइन। मैले कहिले पनि चुनाव हार्नु परेन, कहीँ सङ्घर्ष गर्नु परेन, त्यसले गर्दाखेरि धेरै क्षणहरू छन् त्यस्ता। त
0: विद्यालय सञ्चालकै रूपमा चाहिँ अलिकति बढी जोडेर कुराकानी गरिराखेको छु होइन। यहाँ त सुरुमा अध्ययनको लागि आउनुभयो अनि त्यस पछाडि यहाँ चाहिँ पढ्दै पढाउँदै सङ्घर्ष गर्दै जाँदाखेरि यो घरबाट ल्याउनु पर्ने स्थिति या चाहिँ यहाँको सङ्घर्षकै प्रतिफल हो?
1: अनि सङ्घर्षकै प्रतिफल हो, त्यस्तो घरबाटै ल्याएर धेरै गर्नु परेन, यो यही सङ्घर्ष गर्दै त्यसबाटै जेनेरेट गरियो।
0: यहाँसम्म आइपुग्नको लागि परिश्रम र मेहनत सँगै धैर्यता लगावले पनि मान्छे सफल हुन सक्छ भन्ने लाग्छ। यहाँको अहिलेसम्म यो करिब 20 वर्ष सञ्चालक हुँदाखेरि धेरै उताप चढाव पनि आएका होलान् होइन, त्यस बिचमा पनि यहाँले पक्कै पनि एउटा लगाव आफ्नो क्षेत्रमा डेडिकेट हुनु धैर्य गर्नुभयो, त्यो कारणले पनि यहाँसम्म आइपुगेको हुन सक्छ भन्ने मलाई लाग्छ होइन। यो एउटा व्यक्तिलाई कुनै उद्यम गर्दा होस् कुनै व्यवसाय सुरु गर्दा होस् यो धैर्यता अथवा लगाव चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ यहाँलाई आफ्नो अनुभवका आधारमा?
1: होइन, मेहनत हामीले गर्ने हो, परिश्रम हामीले गर्ने हो, मेहनत र धैर्य चाहिँ गरिराख्नुपर्छ। हामीसँग अहिले के छ भने मेहनत गर्ने कन्सेप्ट चाहिँ कम हुन थाल्यो, अहिले जटिलता चाहिँ त्यस्तो छ।
0: यो
1: कम मेहनत गर्ने अनि ठुलो महत्वाकांक्षा राखिदिने त्यो कन्सेप्ट चाहिँ अहिले देखिन थालेको छ। अहिलेको विद्यार्थी पनि देखिन थालेको छ, इन्भेस्टर पनि देखिन थालेको छ, अहिलेको व्यक्तित्वहरूमा देखाएको छ, अहिले राजनीतिज्ञहरूमा पनि देखिएको छ। तर हामीले कति कन्ट्रिब्युट गऱ्यौँ, राष्ट्रलाई हामीले कति कन्ट्रिब्युट गरेका छौँ अथवा समाजलाई कति कन्ट्रिब्युट गरेका छौँ होइन, हाम्रो लगाव कतिको छ, हामी कतिको डेडिकेटेड छौँ भन्ने कुरो चाहिँ महसुस गर्नुपर्छ। डेडिकेटेड चाहिँ रहनै पर्छ, लगाव चाहिँ तपाईँको निरन्तर यो प्रक्रिया हो। जस्तै तपाईँको मैले देख्छु नि त्यो झरनाहरूमा त्यो पानी त्यति नरम हुन्छ तर त्यसले त्यो ढुङ्गालाई पनि कति धेरै खियाइसकेको हुन्छ नि, किनभने त्यो निरन्तर त्यसले त्यहाँ टक्राव गरिरहेको हुन्छ। मानव पनि त्यही हो जस्तो लाग्छ,
0: निरन्तरता
1: चाहिँ प्रोफेसनलिजममा हुनुपर्छ।
0: यस्ता कुनै पनि व्यवसाय भनौँ उद्यम भनौँ अथवा स्वदेशमै केही गर्न खोज्नेहरूको लागि चाहिँ राज्यको तर्फबाट चाहिँ के कस्तो कुरामा अलिकति सहजीकरण गरिदियो भने तपाईँहरू जस्ता व्यक्तिहरूलाई आफूले लागेको क्षेत्रमा थप प्रोत्साहन मिल्थ्यो होला?
1: राज्य त अभिभावक, मेरो यहाँसम्मको यात्रामा मेरो बुवाको कन्सेप्ट महत्त्वपूर्ण छ, आज उहाँ हुनुहुन्न तर पनि राज्यमा राज्य नहुँदाखेरि पनि त्यो कन्सेप्ट चाहिँ लागू हुनुपर्छ। राज्यमा त्यो क्षेत्रमा स्पेसलाइज्ड मानिसहरू पुगेको हुनुपर्छ र राज्यले पनि त्यसपछि गहिरो अध्ययन गर्नुपर्छ। अहिले हाम्रो शिक्षामा मात्रै होइन अरूमा पनि, मैले भने नि अहिले राज्यको चाहिँ कस्तो राजनीति नै सबै माध्यम हो भन्ने खोज्छ हाम्रो देशमा डेभलप भएको छ। तर राजनीति एउटा पार्ट हो मात्रै हो जसले नीति निर्माण मात्रै गर्छ, तर त्यो नीति निर्माण गर्दाखेरि चाहे शिक्षा अथवा अरू उद्योगको जुनसुकै हुँदा त्यसको विज्ञको सँगको सहकार्य गरिनुपर्छ। ललितपुरमा मैले एउटा विद्यालय सञ्चालन गरेँ, मैले एउटा कलेज चलाएँ र ललितपुरको मेयरले मलाई के भनिदिनु पर्यो भन्दा तपाईँ मेरो नगरपालिकामा अथवा मेरो सिटीमा आएर तपाईँले एउटा युनिभर्सिटी खोलिदिनु भयो अथवा कलेज खोलिदिनु भयो अथवा प्लस टू चलाइदिनु भयो अथवा एउटा स्कुल खोलिदिनु भयो, यहाँको जनतालाई सुशिक्षित गर्ने तपाईँले मलाई अवसर गरिदिनु भयो, तपाईँ ताप्लेजुङबाट आउनुभएको मान्छे तपाईँ चाहिँ यहाँबाट तपाईँले यो सुविधा पाउनुहुन्छ है, तपाईँ चाहिँ आजदेखि हाम्रो यस्तो है भनेर मलाई हामी जस्तो मान्छे कसैले उहाँले भन्नु भएको छ र छैन नि। राज्यको
0: कुनै
1: पर्यो
0: म कुराकानीको अन्त्यतिर आइपुगेँ, अन्त्यमा चाहिँ तपाईँहरू जस्तो व्यक्ति भनौ या तपाईँहरू जस्तै युवाहरूलाई स्वदेशमै सम्भावना देखाउन कस्तो सुझाव दिनुहुन्छ?
1: अब हामी नेपाली विदेश जानु पर्दैन, हामी सुनको थालीमा भिख मागे जस्तै हो, हामीसँग अपार शक्ति छ। हामी मेहनती पनि छौँ, हामी इमान्दार पनि छौँ नेपालीहरू, हामीले विश्वमा त काम गरेर देखाएका छौँ। सम्भावना देशभित्रै छ, अहिले हाम्रा गाउँ घरहरू सबै दुर्दा खाली भइसकेको अवस्था छ। तर हामी के चाहिँ गरिदिनु पर्यो, राज्यले धेरै ठुलो गर्नु पर्दैन, राज्यले लगानी गर्नु पनि पर्दैन, राज्यले धेरै कन्ट्रिब्युट के पनि गर्नु पर्दैन, राज्यले मात्र के गरिदिनु पर्यो भने उसको पोलिसी बनाइदिनु पर्यो। तपाईँ यहाँको नागरिक हो, तपाईँले यहाँ के उद्यम खोल्नुभयो, तपाईँले के उत्पादन गर्नुभयो भने तपाईँको उत्पादनको त्यसको बिक्री वितरण गर्ने काम, कन्जम्सन गर्ने काम राज्य छ है तपाईँका पछाडि भनिदिनु पर्यो के, र तिमीले उत्पादन गरेको प्रडक्ट किन्ने क्षमता मसँग छ भनिदिनु पर्यो के, हामीसँग भएको जुन शक्ति छ तर त्यही अनुसारको कन्सेप्टमा चाहिँ हामीले काम गर्न पाउनु पर्यो। त्यसको लागि सरकार चाहिँ तयार भइदिनु पर्यो र हामी पनि जागरुक हुनु पर्यो। राज्यले चाहेन भने राज्यको विपक्षमा पनि हामीले यो है भन्न सक्नु पर्यो नि। अहिले त स्थानीय तहमा छ, त्यहाँ त पोलिटिकल पार्टीसँग कोअपरेसन गरेर कोअर्डिनेसन गरेर लौ न तिमीले यति गरिदेऊ है भन्न त सकिन्छौ नि हामीले पनि। अनि हामी चाहिँ के भन्यो भन्दा देखा सिकेकामा लागि एउटा विदेश गयो भन्दैमा अर्को लैलेमा लागेर हामी चाहिँ उफ्रिएर जानुपर्ने, ऋण काटेर जानुपर्ने, होइन परिवारसँग विक्षिप्त भएर जानुपर्ने, त्यसले त हामीले पनि कमजोरी चाहिँ छ।
0: सम्भावना चाहिँ प्रशस्तै
1: प्रशस्त सम्भावना छ, कहीँ जानु पर्दैन, विश्वको कुनै पनि देशमा भन्दा यहाँ बढी गर्न सकिन्छ।
0: रेडियो नेपालको स्टुडियोसम्म आएर जुन यहाँले कुराकानी गरिदिनु भयो त्यसको लागि रेडियो नेपालको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु।
1: हामी गाउँ घरमा हुँदा रेडियो सुन्ने गर्थ्यौँ, पहिला त रेडियो मात्र एउटा माध्यम थियो, आज रेडियो नेपालमै आएर मैले तपाईँसँग मनका कुरा राख्न पाएँ। तपाईँ मार्फत देशमै सम्भाव्यता भएको ठाउँ देश हो नेपाल, तपाईँ हामी सबै लाग्नुपर्छ। सरकारलाई मात्रै दोष दिने भन्दा पनि हामी नागरिक पनि जागरुक हुनुपर्छ र अब देश बनाउनेतिर लाग्नुपर्छ, विदेशलाई बनाएर हुँदैन, देशमै रोजगारी सिर्जना गर्नुपर्छ र उत्पादन बढाउनु पर्छ, यसमा हामी सबै लागौँ भन्ने मैले हजुरलाई पनि आभार व्यक्त गरेँ। हस् धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो मेरी गोल्ड स्कुलका सञ्चालक एवं निर्वाणा स्कुलका सञ्चालक प्रिन्सिपल समेत रहनुभएका एक सङ्घर्षशील व्यक्तित्व शिव कार्की हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा@gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र सुलोचना बज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन भोलि शुक्रबार जेठ 15 गते अर्थात् गणतन्त्र दिवस। गणतन्त्र दिवसको यो पूर्व सन्ध्यामा हामी अब यहाँहरूलाई केही समय सुनाउँदैछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका जागरण गीतहरू। पहिलो गीत सुनाउँछौँ साजन राई, सरिता राई र साथीहरूको स्वर, नवराज सुब्बाको रचना हो भने साजन राईको सङ्गीतमा। आफ्नो भाग्य आफै लेख्ने दिन आएको छ, लक्ष्य पुग्ने सायद आज बल्ल जुरेको छ।

तपाईँ यति बेला रेडियो नेपाल सुनिरहनु भएको छ र यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका जागरण गीतहरू। जागरण गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, सुमित खड्का र साथीहरूको स्वर, विजय कट्टेल छहराको रचना हो भने शक्ति बल्लभको संगीतमा। उठन जागन तन्नेरी, पूर्वमा घाम आइसक्यो, देशले माग्यो पसिना, चरीले गीत गाइसक्यो।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका जागरण गीतहरू। जागरण गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, शिशिर योगी, आभा मुकारुम र साथीहरूको स्वर, पूर्ण बस्नेतको रचना हो भने ईश्वर खत्रीको संगीतमा। सार्वभौम सम्पन्न जनता, स्वतन्त्र नेपाल, युग सुहाउँदो परिवर्तन गणत।

तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सुनिरहनु भएको छ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका जागरण गीतहरू। जागरण गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौ। जीवन शर्माको स्वर, गोपाल थपलियाको रचना हो भने गायक स्वयंकै संगीतमा। नेपाल आमाको पुकार यही छ, पक्षपात हटाऊ, स्वर्ग यही छ। यो जागरण गीत सुनिसकेपछि राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचार पछि हिन्दी भाषाकै कार्यक्रम मधुरीमा सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: इंगे नेपाली में समाचार, नमस्कार, शुभ रात्रि।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। डेली नै मजाले चलाउने
3: *14#15# डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
5: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
6: नागरिक लगानी कोष।
7: झण्डु आयुर्वेद।
8: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
7: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
8: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
7: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
8: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
9: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
5: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
6: नागरिक लगानी कोष।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

उतनी वफा, एक नजर प्यार से देख लो फिर से जिंदा कर दो तुम मिले।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
3: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश हुँदैछ। संघीय संसदको भोलि अपरान्न 4 बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वार्षिक बजेट पेश गर्नुहुनेछ। बजेट प्रस्तुतिका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नयाँ भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि हालसम्म फिनिसिङ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुत हुन लागेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। संघीय संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। नेपाली कंग्रेसले संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको कंग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नआएर जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोध नगरेको निष्कर्ष निकालेको बैठकपछि संसदीय दलका प्रमुख सचेतक वासना थापाले बताउनुभयो। उहाँले प्रधानमन्त्री शाह संसदमा नआएको र गणतन्त्र दिवस समारोह सम्बोधन नगर्ने विषयप्रति कंग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। प्रमुख सचेतक थापाले पूर्वाधारलाई भन्दा शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट आओस् भन्ने आफूहरूको धारणा रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजनिक गरिएको गैर आवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताउनु भएको छ। एसोसिएसन अफ नेपाली ओरिजिन एएनओ केन्द्रीय समितिको प्रतिनिधि मण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले हाल सार्वजनिक मसौदामा सबै पक्षसँग वृहत छलफल गरेर मात्र संसदमा पेश हुने बताउनुभयो। एसोसिएसन अफ नेपाली ओरिजनले एनको सार्वजनिक मसौदाका कतिपय बुदा अव्यवहारिक रहेका र विदेशीका नेपालीलाई नेपालसँग जोड्नका लागि पर्याप्त नरहेको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएको थियो। 8 महिना अघि बाढीले क्षति पुर्याएको बीपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। पूर्वाधार विकास सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरुले 2 दिन अघि शिलान्यास गरेको सड़क पुनर्निर्माणको कामले गति लिएको हो। राजमार्गको पुनर्निर्माण जापान सरकारको सहयोगमा भइरहेको छ। गत वर्षको बाढी पहिरोले बीपी राजमार्गको करिब 30 किलोमिटर सड़क खण्डमा क्षति पुर्याएको थियो। सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिंचाइ योग्य क्षेत्रफल विस्तार हुँदै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले संघीय स्तरमा सञ्चालन गरेका आयोजनाबाट सिंचाई सुविधा 1,590,000 हेक्टरमा पुगेको छ। सिंचाई योग्य भूमि मध्ये 5,32,655 हेक्टरमा वर्षभर नै सिंचाई सुविधा उपलब्ध भएको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार भूकम्पबाट क्षति ग्रस्त भएका 1,136 स्वास्थ्य संस्थामध्ये 2082 फागुनसम्म 1,051 संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ। निजी आवास पुनर्निर्माणतर्फ 2082 फागुनसम्म 8,35,185 लाभग्राहीको पहिचान गरिएका मध्ये 8,34,303 लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन्। त्यसै गरी 7,70,838 लाभग्राही ले दोस्रो किस्ता तथा 7,43,987 लाभग्राहीले अन्तिम किस्ता पाएका छन्। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: ह हवस् त, राति 11 बजेको यो समाचार सँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पूरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

सोही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: गजल गंगा।
1: हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला, हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। चरा जस्तै मान्छेहरूले घर छोडेको देख्छु, चरा जस्तै मान्छेहरूले घर छोडेको देख्छु, बिर्सेर देशको माटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। मेरो सोचाइ पनि हिजो तिम्रो जस्तै थियो, मेरो सोचाइ पनि हिजो तिम्रो जस्तै थियो, खाएर यो ढिँडो आटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। बडो गजब लाग्छ मान्छेको ममता देखेर, बडो गजब लाग्छ मान्छेको ममता देखेर, बडो गजब लाग्छ मान्छेको ममता देखेर, उपकाएर दिलको खाटो कहाँ पुगिन्छ होला, दौडी हिँड्नुको साटो कहाँ पुगिन्छ होला। रातभरि हिसाब गर्नु छ यही विषयमा, रातभरि हिसाब गर्नु छ यही विषयमा, रातभरि हिसाब गर्नु छ यही विषयमा, न उदाउँदै सूर्य रातो कहाँ पुगिन्छ होला, हिँडेरै यो बाटो कहाँ पुगिन्छ होला, दौडी हिँड्नुको साटो कहाँ पुगिन्छ होला।
2: क्षितिज समर्पणले गजल गङ्गाका लागि रेकर्ड गराउनु भएको यो गजल वाचनसँगै कार्यक्रम गजल गङ्गालाई हामीले आरम्भ गरेका छौँ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल तपाईँ सबै सबैलाई आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, दिनभरिको थकान सकेर आराम गर्ने यो समयमा फेरि एकपटक गजल गङ्गा आरम्भ भएको छ। अबको करिब 45-50 मिनट हामी तपाईँसँगै रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। आरम्भमा नै आग्रह गर्छौँ, गजल गङ्गा राम्रो लाग्छ भने साथी सङ्घीहरूसँग पनि कुराकानी गर्नुहोला। हाम्रा केही कमी र कमजोरीहरू छन् भने हामीलाई सल्लाह र सुझाव दिनुहोला। हामी गजल गङ्गालाई तपाईँले चाहे जस्तै बनाउने कोसिस गरिरहनेछौँ। आजको गजल गङ्गाको यो समय अवधिमा क्षितिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू अनि गजल गङ्गाको मेल आइडी gazalganga@gmail.com प्राप्त भएका गजलहरू हामी वाचन गर्नेछौँ अनि साथमा रहनेछन् सुमधुर गजल सङ्गीतहरू। यी गजल सङ्गीतहरू सुनिरहँदा तपाईँलाई पक्कै पनि आफ्नोपनको महसुस हुनेछ। गजल गङ्गालाई सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँले सुनेर साथ दिनुहुनेछ। यही विश्वासको बलियो गाँठो यहीँनिर बाँध्न चाहन्छौँ र कार्यक्रम आरम्भ गर्न चाहन्छौँ एउटा सुमधुर गजल सङ्गीतसँगै, जसमा स्वरूपराज आचार्यको स्वर रहेको छ, डाक्टर कृष्ण हरिपरालको गजल रचना र गैरी सुरेशको सङ्गीत हो। हर पल रुवाउँछ दुनियाँ र भन्छ हाँसी राख्नु, जहर पिलाउँछ दुनियाँ र भन्छ बाँची राख्नु। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामी सुनाउँछौँ तपाईँका लागि।

हजुरहरू हरपल रुवाउँछ दुनियाँ र भन्छ हाँसिराख्नु, जहर पिलाउँछ दुनियाँ र भन्छ बाँचिराख्नु। स्वरूपराज आचार्यको सुर, कृष्ण देवरालको रचना र गैरी श्रेष्ठको सङ्गीत यहाँनिर हामीले प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले गजलका यी शेरहरूभित्र आफ्नोपनको महसुस सङ्गाल्नुभयो होला। अब क्षितिज समर्पणलाई हामी एकैछिन पर्खाउँछौँ। उहाँले वाचन गर्नुभएका केही गजलहरू तपाईँले उहाँकै आवाजमा सुन्नुहुनेछ। हामीलाई गजलगङ्गाको मेल आइडी gajalganga@gmail.com प्राप्त भएका केही गजलहरू यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। सुमित्रा सुमीले नुवाकोटबाट गजल मेल गर्नुभएको छ आफ्नो। म सुमित्रा सुमीको यो गजल यहाँनिर वाचन गर्छु। अचेल आफ्नै परिचय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ। अचानो भएको छु रेटिएर सधैँ, अचानो भएको छु रेटिएर सधैँ, त्यसैले खुकुरीको भए फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ। छ स्वार्थता ती उज्यालाहरूमा झन्, छ स्वार्थता ती उज्यालाहरूमा झन्, र त बिहानीको विजय फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ। लाख हजार पीडा सहेको छु मैले, लाख हजार पीडा सहेको छु मैले, तिम्रो चोट दुई चार सय फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ। ए फुल गुलाब के फुल छौ अब तिमी, ए फुल गुलाब के फुल छौ अब तिमी, फुलहरूको महुदै फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ। सुमित्रा सुमीले नुवाकोटबाट मेल गर्नुभएको गजल थियो। यो गजलका लागि सुमित्रा सुमीप्रति आभार व्यक्त गर्छौँ। अर्को गजल छ, यो गजल हो पोखराबाट प्राञ्जलले पठाउनु भएको छ। म पोखराका गजल स्रष्टा प्राञ्जलको गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। वर्षौँपछि कसैले जवाफ पठाएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ, लाग्यो गुमेको मुटु फेरि फिर्ता आएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ। महलमा बसेर तिमी कहिल्यै रमाएनौ, महलमा बसेर तिमी कहिल्यै रमाएनौ, हेर त्यो बालक झुपडीमै रमाएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ। दुःखका बीच मुस्कुराउनु पो साँचो जिन्दगी हो, दुःखका बीच मुस्कुराउनु पो साँचो जिन्दगी हो, जसरी फुल काँडाका माझ मुस्काएको छ, लाग्यो वर्षौँपछि कसैले जवाफ पठाएको छ। बिर्सिदिनु मलाई भनी गएको थियो कोही, बिर्सिदिनु मलाई भनी गएको थियो कोही, आज उसैको यादले झन् सताएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ। ओ मान्छे त किन यति निर्लज्ज भइदिन्छस्, ओ मान्छे त किन यति निर्लज्ज भइदिन्छस्, तँलाई देखेर लाज आफै लजाएको छ, वर्षौँपछि कसैले जवाब पठाएको छ, लाग्यो गुमेको मुटु फेरि फिर्ता आएको छ। प्राञ्जलले पोखराबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि प्राञ्जलप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। अब प्रकृति प्रेमीले कलाकुञ्ज चितवनबाट मेल गर्नुभएको गजल छ। म प्रकृति प्रेमीको गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। तिम्रो मेरो आँसुको कहानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिमी बाहेक अन्त मुटु जोड्या छैन अहिलेसम्म, तिमी बाहेक अन्त मुटु जोड्या छैन अहिलेसम्म, रात एउटै घात एउटै जिन्दगानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, डोली हिँड्ने भमरा नठा नभो तिमी मलाई, डोली हिँड्ने भमरा नठा नभो तिमी मलाई, यौवनको उन्मादका निशानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ। ती आँसु पुछेर खुसी हुन सिक अब, ती आँसु पुछेर खुसी हुन सिक अब, संसार हेर्ने आँखाको नानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ। भेटे जति सबैले अचम्म मान्दै भन्ने गर्छन्, भेटे जति सबैले अचम्म मान्दै भन्ने गर्छन्, प्रकृति प्रेमीको लजालु बानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ,
तिम्रो मेरो आँसुको कहानी एउटै छ। प्रकृति प्रेमीले कलाकुञ्ज चितवनबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि प्रकृति प्रेमीलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ। रेडियो नेपालको राष्ट्रिय प्रसारण हाम्रा मिडियम अफका फ्रिक्वेन्सीहरू धरान, धनकुटा, दिपायल, सुर्खेत, काठमाडौँ अनि पोखराबाट सुनिराख्नु भएको छ भने हाम्रा एफएम रिले स्टेसनहरू 91.73 MHz सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। यो जानकारीसँगै अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत सुनाउन चाहन्छौँ, जसमा सन्तोष रुसालको सुर र सङ्गीत रहेको छ। नवराज क्षितिजको गजल रचना हो यो। गजल हामी गजलगङ्गाको दोस्रो साङ्गीतिक लहरमा तपाईँको लागि सुनाउँछौँ। गरिब छु म तिमी धनी त्यही हो नमिलेको, महु धरती तिमी चाँदनी त्यही हो नमिलेको। नवराज क्षितिजको रचना, सन्तोष रुचालको सुर र सङ्गीत, कार्यक्रम गजलगङ्गाको यो लहरमा हामी सुनाउँछौँ तपाईँको लागि।

0: हजुर, गरिब छु म तिमी धनी त्यही हो नमिलेको, महु धरती तिमी चाँदनी त्यही हो नमिलेको। सन्तोष रुसालको सुर सङ्गीत, नवराज क्षितिजको गजल रचना हामीले यहाँ प्रस्तुत गरिसकेका छौँ। अब हामी जाजरकोटका गजल स्रष्टा क्षितिज समर्पणतर्फ लाग्छौँ। आज क्षितिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू यहाँहरू समक्ष सुनाउँछौँ। अब अगाडिको आवाज जाजरकोटका गजल स्रष्टा क्षितिज समर्पण।
1: के बनाउँछौ सीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। याद गर्छु मन्दिर छेउको भट्टी पसल, याद गर्छु मन्दिर छेउको भट्टी पसल, याद गर्छु मन्दिर छेउको भट्टी पसल। न एकादशी न पूर्णिमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। छिमेकी मरे मलामी गइदिनु पर्छ, छिमेकी मरे मलामी गइदिनु पर्छ, छिमेकी मरे मलामी गइदिनु पर्छ। बस याद होला बढीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म। यो मान्छेको जिन्दगीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर, कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर, कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर, किन राखियो पृथ्वीमा मान्छेहरूलाई। के बनाउँछौ सीमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई। विश्वास कहाँ छ र दुनियाँसित, विश्वास कहाँ छ र दुनियाँसित, सब थोक बेचिन्छ रुपियाँसित, को आफ्नो को पराई केही चिन्दैन, को पराई को आफ्नो केही चिन्दैन, जिस्किनु हुँदैन यो हँसियासित। विश्वास कहाँ छ र दुनियाँसित, वर्षौँ भयो जिन्दगी काट्न थालेको, वर्षौँ भयो जिन्दगी काट्न थालेको, एक बिस्कुट र एक चियासित। विश्वास कहाँ छ र दुनियाँसित, भारीमा जिन्दगीको हिसाब हुन्छ, भारीमा जिन्दगीको हिसाब हुन्छ, भारीमा जिन्दगीको हिसाब हुन्छ, नपत्याए सोध्नु यो भरियासित। विश्वास कहाँ छ र दुनियाँसित, यही समय तेरो ताकत हेर्नु छ, यही समय तेरो ताकत हेर्नु छ, यही समय तेरो ताकत हेर्नु छ, कहिले भेटाउँछस् मेरी प्रियासित। विश्वास कहाँ छ र दुनियाँसित, सब थोक बेचिन्छ रुपियाँसित। पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला, पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला, हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। उसले यही बाटो पुगिन्छ भनेको थियो तिम्रो घरसम्म, उसले यही बाटो पुगिन्छ भनेको थियो तिम्रो घरसम्म, हिँड्दा हिँड्दै यो बाटो बेइमान कसरी बन्यो होला। हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। सोध्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन, सोध्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन, सोध्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन, तिम्रो एउटा शरीर पनि दोकान कसरी बन्यो होला। हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। ढुङ्गा उडायो माटो उडायो, उडायो हजारौँ सपनाहरू, ढुङ्गा उडायो माटो उडायो, उडायो हजारौँ सपनाहरू, जाबो याद उडाउन नसक्ने तुफान कसरी बन्यो होला। हामीले कहिले नभेट्ने भगवान कसरी बन्यो होला, पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला, हामीले कहिले नभेट्ने भगवान कसरी बन्यो होला। खै के सोच्यो दौडमा के आँटेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो, आँखा झिकियो र हात बाँधेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो, आँखा झिकियो र हात बाँधेर पठाइयो। भोकको कचौरा लिएर आएका नानीहरूलाई, भोकको कचौरा लिएर आएका नानीहरूलाई, सरकार गाउँमै पुग्छ भनी ढाँटेर पठाइयो। खै के सोच्यो दौडमा के आँटेर पठाइयो, मेरो प्यारको इलाज होला कसरी होला, मेरो प्यारको इलाज, मेरो प्यारको इलाज होला कसरी होला, उनको दिलमा पत्थर राखेर पठाइयो। खै के सोच्यो दौडमा, के आँटेर पठाइयो। जाऊ माथि पुगेर फर्केर आउनु भन्दै, जाऊ माथि पुगेर दौडेर आउनु भन्दै, जाऊ माथि पुगेर दौडेर आउनु भन्दै मलाई फेदमै खुट्टा भाँचेर पठाइयो। खै के सोच्यो दौडमा, के आँटेर पठाइयो। आँखा झिकियो, राहत बाँधेर पठाइयो।
0: यति बेला क्षितिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू हामीले सुन्यौँ। रात बिस्तारै बिस्तारै सुनसान हुँदैछ, एकान्त हुँदैछ। हामी बारम्बार आग्रह गर्ने गर्छौँ, तपाईँले एक्लोपनको महसुस गर्न पाउनुहुने छैन, किनकि गजल गङ्गा तपाईँको साथमा छ। तपाईँसँगै अझै केही समय हामी सँगसँगै सहयात्रा गर्न चाहन्छौँ। तपाईँको आत्मीय साथ मिलिराखेको आभास हामीले गरिरहेका छौँ। यहीँनिर आग्रह गर्छौँ, गजलसँग तपाईँको गहिरो साइन छ भने, गजलप्रति तपाईँको लगाव र झुकाव छ भने, गजल गङ्गा @gmail.com काठमाडौँ आउनु भएको छ भने रेडियो नेपालसम्म आउनुहोला। आफ्नै आवाजमा आफ्ना गजलहरू रेकर्ड गराउन सक्नुहुनेछ। यसरी नै हामीले तपाईँका गजलहरू गजल गङ्गा मार्फत श्रोतासम्म पुर्याइदिनेछौँ। यो हाम्रो पक्का पक्की बाचा हो। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीतबाट हामी तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउँछौँ, जसमा बलराम राजवंशीको सुर रहेको छ। पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीत हो। उनको अनि मेरो सहनाले गर्छ, जे गर्नु अनि नगर्नु जमानाले गर्छ। सुमधुर गजल सङ्गीत बलराम राजवंशीको सुर, पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीतमा हामी सुनाउँछौँ।

चाहनाले गर्छ, जे गर्नु अनि नगर्नु जमानाले गर्छ। बलराम राजवंशीको स्वर, पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब गजलगङ्गाको मेल आइडी gajalganga@gmail.com प्राप्त भएका अरू केही गजलहरू यहाँ समक्ष सुनाउन चाहन्छौँ। र यो गजल छ भावुक बसन्तको। भावुक बसन्तले धनगढी उपमहानगरपालिका वार्ड नम्बर 7 बेली कैलालीबाट मेल गर्नुभएको छ। म भावुक बसन्तको गजल सुनाउँछु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। शब्द शब्दमा लुकेका छन् घाउ मेरा, शब्द शब्दमा लुकेका छन् घाउ मेरा, गजलबाटै तपाईँ सामु सुनाएको छु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु। एकदेखि लाखौँसम्मका छन् पीडाहरू, एकदेखि लाखौँसम्मका छन् पीडाहरू, धोका अनेक जिन्दगीबाटै खाएको छु। थुप्रै पीडाहरूको डोको बोकिल्याएको छु। बच्चा हुँ र म भुलिदेऊ भन्नलाई प्यारी, बच्चा हुँ र म भुलिदेऊ भन्नलाई प्यारी, तिमीले गर्ने चोखो माया पाएको छु। थुप्रै पीडाहरूको डोको बोकिल्याएको छु। मलाई छेक्न नङ्गो तार समेत बेरेछौ, मलाई छेक्न नङ्गो तार समेत बेरेछौ, पुतली झैँ पीडा बोकी वरिपरि धाएको छु। थुप्रै पीडाहरूको डोको बोकी आएको छु गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। भावुक बसन्तले बेली कैलालीबाट मेल गर्नुभएको गजल थियो यो। भावुक बसन्तलाई पनि गजलका लागि धेरै धेरै धन्यवाद दिन्छौँ। अब आजको अन्तिम गजल छ, यो गजल पुरुषोत्तम पौडेल रसुवाको हो। उहाँले लेख्नु भएको साङ्गीतिक गजल हामीले सुनाइसकेका छौँ। यति बेला हामीलाई पुरुषोत्तम पौडेल रसुवाले मेलबाट नै पठाउनु भएको, उहाँले लेख्नु भएको एउटा गजल प्राप्त भएको छ। म पुरुषोत्तम पौडेल रसुवाको गजल आजको गजल गङ्गाको अन्तिम लहरमा वाचन गर्ने अनुमति चाहन्छु। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, आनन्द के हो खुसी के हो थाहा नपाएको धेरै भयो। ओखती कहीँ भेटिएन नमिल्छ व्यथा सुनाउन, ओखती कहीँ भेटिएन नमिल्छ व्यथा सुनाउन, कसरी भनौँ त्यो फुलले दिल बिझाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो। मदिरा साधन बनेन यो मुटुभित्रको पीडा भुल्ने, मदिरा साधन बनेन यो मुटु भित्रको पीडा भुल्ने, साँच्चै हो मेरो नसाले मन नजुलाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिधाएको धेरै भयो। अरू के जित्ने आशा गरौँ गुमाइसके जीवन पनि, अरू के जित्ने आशा गरौँ गुमाइसके जीवन पनि, बाहिर खुसी भए नि मन नरमाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिधाएको धेरै भयो। उही नै थियो लुटी लग्यौ अस्मिता मेरो पुरुषोत्तम, उही नै थियो लुटी लग्यौ अस्मिता मेरो पुरुषोत्तम, बुझिनौ कठै मेरो व्यथा जो सुनाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, आनन्द के हो खुसी के हो थाहा नपाएको धेरै भयो। पुरुषोत्तम पौडेल रसुवाले मेल गर्नुभएको गजल थियो यो। गजलका लागि

पुरुषोत्तम पौडेल रसुवालाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ। अब आजलाई गजल गङ्गाबाट हामीले विदा माग्नुपर्छ। विदा हुने लाग्दा फेरि एकपटक पुरानै कुराहरू दोहोऱ्याउन मन लाग्यो। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। रात बिस्तारै चकमन्न हुँदैछ, एकान्त बन्दैछ। झ्याल ढोकाका चुकुलहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला। अगेनामा चुलोमा ग्यास स्टोभमा कहीँ आगो हुनसक्छ, निभाएर सुत्नुहोला। भोलि बिहान पश्चात आफ्नो सक्छ। औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुन सक्छन्। पुरा गरेर आनन्द लिने दाउनका लागि आग्रह गर्छौँ। हुने कुरा भइ नै हाल्छ, चिन्ता गर्नु बेकार छ। सुन्दर सपनाको कामना गर्छौँ। भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। राम्रो सोचौँ, राम्रो सोचियो भने मात्रै पनि धेरै राम्रो हुनसक्छ। अब बाँकी रहेको समयका लागि अर्को एउटा सुमधुर गजल सङ्गीत राज सुखदेलको स्वरमा सुनाउँछौँ। प्रेम कौशलको गजल रचना र बालन राईको सङ्गीत हो। गोरिटोमा सँगै थियौँ, दोबाटोमा छुट्दा रोई, मिलनका फलहरू सिसासरी फुट्दा रोई। यी गजल सङ्गीत आजको गजल गङ्गाको अन्तिम साङ्गीतिक लहरमा छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजन तर्फ लक्ष्मण विष्ट अनि राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामना सहित शुभरात्रि।

रेडियो नेपाल, नया नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.100 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 15 गते शुक्रबार, ज्येष्ठ शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार मे 29 तारिक सन् 2026, नेपाल सम्बत 1146, अनलाथ त्रयोदशी, सगरमाथा दिवस, गणतन्त्र दिवस। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथीद्वय शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपानेको। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि 7:25 प्रसारण गर्नेछौ समावेशी आवाज कार्यक्रम, 7:40 प्रसारण गर्नेछौ स्वदेश गानहरू करिब 8 बजेसम्म, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 8:10 प्रसारण गर्नेछौ हाम्रो स्वास्थ्य कार्यक्रम, 8:40 प्रसारण गर्नेछौ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुडीखेल काठमाडौँमा आयोजना हुन गइरहेको मूल समारोहको प्रत्यक्ष प्रसारण, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 सुन्नुहुनेछ नेपाल भाषामा समाचार, 9:20 सुन्नुहुनेछ पुनः प्रत्यक्ष प्रसारण, 10 बजे समाचार, समाचारपछि 10:05 सुन्नुहुनेछ साहित्य संसार कार्यक्रम, 10:40 करिब 11 बजेसम्म गणतन्त्र सम्बन्धी गीत तथा जागरण गीतहरू सुन्नुहुनेछ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम, सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा

सहस्रस्य भवेद् युगपदुत्थिता यदि भासदृशी सास्याद् भासस्तस्य महात्मनः। संजय भन्दछन्, आकाशमा हजारौँ सूर्यहरू एकैपटक उदाउँदा जुन प्रकाश आभा देखिन्छ, त्यो आभा पनि सायद भगवान कृष्ण महात्मनको विश्वरूपमा अर्जुनले जे देखे त्यससँग तुलना गर्न सकियोस्। ईश्वरलाई जहाँबाट चाखे पनि उस्तै हुन्छ। सर्वदेश सर्वकाल एउटै स्वाद जहाँ हुन्छ त्यो ईश्वर। एउटा स्वादमा म स्थिर रहन सकेँ भने त्यो स्थिरताले मलाई ईश्वरसम्म पुर्याउँछ। जुनसुकै स्वाद होस्, जीवनमा मलाई के प्रति स्वाद छ त्यही स्वादमा म टिकिराखेर त्यो स्वाद मलाई अविरल आउन थाल्यो, अविच्छिन्न आउन थाल्यो, त्यो स्वादमा स्थिरता आयो भने त्यहाँबाट ईश्वरको क्षेत्र प्रारम्भ हुन्छ। अहिले हामीले जानेको देखेको जीवन जुन छ, इन्द्रियहरूले दिने जुन स्वाद छ, त्यो स्वाद त छेड छेड परिवर्तनशील छ। जस्तै हाम्रो मन कति परिवर्तनशील छ, हाम्रा इन्द्रियहरूले पाउने स्वाद छेड छेड परिवर्तनशील छ। परिवर्तनशील संसार यो जीवनको बाहिरी कलेवर हो, बाहिरी गाता मात्रै हो पुस्तकको, यो पुस्तक होइन। भित्रको पुस्तक या ईश्वर त्यो अपरिवर्तनशील संसारको शाश्वत सत्य हो। त्यही भएर सञ्जय भन्दछन् कि अर्जुनले भगवान कृष्णको शरीरमा एक ठाउँमा स्थित के देखे, आकाशमा एकै पटक हजारौँ सूर्यहरू उदाएको भन्दा बढी प्रकाश देखे। शब्द के प्रयोग गर्छन्, देवी सूर्य सहस्रस्य भवेद् युग पदुत्थिता। युगपत अङ्ग्रेजीमा साइमल्टेनियसली प्यारलली सँगसँगै, युगपत रूपमा हजारौँ सूर्य, एउटा सूर्य होइन हजारौँ सूर्य उदाएको प्रकाश पनि लाज मानोस् त्यति प्रकाश भगवानको एउटा कणमा देखे। यसको अर्थ के हो, त्यो एउटा कण भन्ने नै छैन, त्यो जहाँ तहीँ उति नै छ। त्यसले आफूलाई कुनै ठाउँमा बढी या कुनै ठाउँमा घटी गराउन जानेकै छैन। आध्यात्मको दृष्टिकोणले यहाँ अपवित्र स्थान छैन, अपवित्र समय नै हुँदैन। सबै स्थान पवित्र छन्, सबै समय पवित्र छन्, किनभने त्यो एकको निवास त जहाँ तहीँ उति नै छ। त्यो एउटा कणमा एउटा ठाउँमा पनि हजारौँ सूर्य उदाएको भन्दा बढी प्रकाश छ भने, यदि मेरो भित्रको आँखा दिव्य चक्षु खुल्यो, प्रज्ञा चक्षु खुल्यो र मैले सबै एकैचोटि देख्न सकेँ भने के हाल होला। त्यही भएर हामीले देख्छौँ कि सन्तजनहरू योगीजनहरू उन्मत्त हुन्छन्, अलमस्त हुन्छन्, त्यस्तो आनन्ददायक केही न देखेको थियो न भोग्छ। संसारको कुनै पनि अनुभवसँग ईश्वरको अनुभव मिल्दैन, किनभने यहाँ हरेक अनुभव क्षणिक छन् र गहिरो हुँदैन। यहाँको कुनै पनि अनुभवमा गहिराइ छैन, सतही छ, अत्यन्तै सतही छ। जुन अनुभव मैले लिएँ त्यो अनुभवमा गहिरो जानै मन लाग्दैन, जानै सक्दैन। व्यक्तिले संसारको कुनै पनि अनुभवमा गहिरिनै सकिँदैन। जतिसुकै ठुलो सौन्दर्य होस्, जतिसुकै ठुलो रस होस्, जतिसुकै ठुलो स्वाद होस्, जतिसुकै ठुलो गन्ध होस्, जतिसुकै ठुलो गीत होस्, सङ्गीत होस्, त्यसमा गहिराई जानै सकिँदैन। संसारमा गहिराई असम्भव छ। त्यसकारणले भौतिकवादी व्यक्ति कहिले पनि गहिरो हुँदैन, उसको जीवनमा गहिराइ नै हुँदैन, उसले जानेकै माथिको सतहको छ, बाहिरको खोल मात्रै जानेको छ। अङ्ग्रेजीमा भन्यो भने कभर पेज हो भौतिकवादी व्यक्ति। जो व्यक्तिले ईश्वरलाई अनुभव गर्यो उसको गहिराईको कुनै हिसाबै छैन। त्यो एक ठाउँमा त्यति गहिरो, एकै ठाउँमा हजारौँ सूर्य उदाएको त्यस्तो देखे अर्जुनले। यसका अरू गहिरा अर्थहरू छन्, केही अर्थहरूलाई हामी खोट्याएर हेरौँ, खोतलौँ के अर्थ रहेछ। अर्जुन अद्भुत अनुभव

0: अनुभवमा पुगे अध्यात्मको, जुन अनुभवमा हरेक अध्यात्मको साधक पुग्नु जरुरी छ, पुग्छ नै। त्यो के हो? प्रकाशको अनुभव। प्रकाशको अनुभवमा हरेक साधक पुग्नुपर्छ। प्रकाशको अनुभवमा नपुगिकन साधनामा गहिराइ आउँदैन। र प्रकाशको अनुभव के हो? हामीलाई लाग्छ हामीले प्रकाश देखेका छौँ, उज्यालो देखेका छौँ। अब यत्रो चर्किलो कोठा छ, बत्तीहरू छन्, हामीले भन्छौँ कि हामीले प्रकाश देखेका छौँ, लाइट देखेका छौँ, ज्योति देखेका छौँ। तर तपाईँलाई यो सुन्दा आश्चर्य लाग्ला कि आजसम्म कुनै पनि मनुष्यले प्रकाश देखेकै छैन, प्रकाशित वस्तु देखेको छ। अहिले यो प्रकाश देखेँ मैले भने पनि प्रकाश कुनै कणमा ठोकिएर जुन प्रकाश फर्किन्छ, प्रकाशको जुन परावर्तन हुन्छ, त्यही मैले देखेको। प्रकाश कहिले पनि नाङ्गो आँखाले देख्दैन, चर्म चक्षुले प्रकाश कहिले पनि देखिँदैन, प्रकाशित वस्तु देखिन्छ। वी डोन्ट सी द लाइट, वी ओन्ली सी द मटेरियल्स देट आर एनलाइटेन्ड बाई द लाइट। प्रकाश कहिले पनि देख्दैनौँ हामीले। प्रकाशै देखेको छैन भने प्रकाशको स्रोत देख्ने त सम्भावनै छैन। जब मैले प्रकाशै देखाएको छैन भने प्रकाशको स्रोत कसरी देख्ने? प्रकाशित वस्तु देखाएको छ मैले, मेरो घरमा फर्निचर देखेको छु, मेरो शरीर देखेको छु, अरूको शरीर देखेको छु, घरको भित्ता देखेको छु, छत देखेको छु, बाहिर वस्तुहरू देखेको छु। तर जम्मै जहाँ जहाँ प्रकाश गएर ठोकियो र प्रकाश त्योभन्दा अगाडि जान सकेन, ती वस्तुहरू देखेको मैले। त्यो प्रकाशको अनुभव होइन, प्रकाशितको अनुभव हो। प्रकाशको अनुभव चर्म चक्षुको अनुभव कहिले पनि होइन। त हेर्नुहोस् त, हामी कति ठुलो अनुभवबाट वञ्चित रहेछौँ। प्रकाशको अनुभव त साधकको जीवनमा मात्रै आउँछ, प्रकाशको एकाधिकार त साधकको मात्रै हो, अध्यात्मको खोजीको मात्रै हो। प्रकाश नै मैले देखेको छैन भने प्रकाशको स्रोत देख्ने कुरै आएन। अब प्रकाशको स्रोत कहाँ होला त? यत्रो प्रकाश छ, हेर्नुहोस् त, माथिहरू प्रकाश छ, यताहरू प्रकाश छ, अन्तरिक्षमा गएर हेर्ने, अन्तरिक्षबाट तस्विर लिनेहरू आश्चर्यचकित हुन्छन्। पृथ्वीको पनि आफ्नो प्रकाश छ, हामी सबैको आफ्नो आभामण्डल छ, आफ्नो प्रकाश छ। यहाँ हरेक वस्तु प्रकाशित छन्, वस्तु प्रकाशित छन्, सबैको आफ्नो प्रकाश छ, र पनि हामीले प्रकाश देखाएको छैन। अब यो जम्मै प्रकाशको स्रोत के हो त? हामीले सरसर्ती हेर्दाखेरि हाम्रो जुन सौर्य प्रणाली छ, सोलर सिस्टम छ, यसमा हाम्रो प्रकाशको स्रोत चाहिँ सूर्य होला जस्तो लाग्छ। तर सूर्यले पनि ताराहरूबाट, ताराले महाताराहरूबाट प्रकाश पाउँछ। सूर्यको पनि आफ्नो प्रकाशको स्रोत छैन, कहीँ अन्त्यबाट सापटी लिएर सूर्यले प्रकाशलाई प्रतिबिम्बित गर्ने हुन्। ऋषिहरूले के देखे, सन्तहरूले के देखे भने प्रकाशको स्रोत खोज्दै गयो भने एउटै मात्रै ईश्वर छ, अरू कहीँ पनि छैन प्रकाशको स्रोत। प्रकाशको स्रोत भेट्नु ईश्वर भेट्नु हो। यो अद्भुत चमत्कार मात्र साधकको जीवनमा आउँछ। कुनै प्रयोगशालाको मसिनले प्रकाशको स्रोत भेट्टाउन सक्दैन। कुनै औजारमा, एपरेटसमा प्रकाशको स्रोतको दर्शन असम्भव छ। त्यो त मात्र भित्रको दिव्य चक्षुले, भित्रको आज्ञा चक्रले देख्न सक्छ। आत्मक्षेत्रमा मात्रै त्यसको दर्शन हुनसक्छ, त्यसबाहेक कहीँ पनि दर्शन हुन सक्दैन। त्यसकारणले प्रकाशको जसले खोजी गर्न थाल्छ, प्रकाशित वस्तुको खोजी गर्ने त सबै छन्, प्रकाशको जसले खोजी गर्न थाल्छ ऊ अचानक दिव्यताको क्षेत्रमा हाम पाल्छ। अरू कुनै उपाय नै छैन। प्रकाशको गति, प्रकाशको स्थिति सबै दिव्य हुन्छ, स्पिड अफ लाइट। प्रकाशसँग सम्बन्धित अरू एउटा दुईटा घटनाहरू पनि साधकको जीवनमा घटित हुन्छ। पहिलो, प्रकाशको जब दर्शन हुन्छ त्यस दिनदेखि असली साधना प्रारम्भ हुन्छ। किन? अहिले मैले प्रकाशित वस्तु देखेँ भने मैले देखेको मेरो हात तपाईँको हातसँग मिल्दैन, मैले देखेको कोठाको फर्निचर, कुर्सी, पलङसँग मिल्दैन, दुईवटा कुर्सी एकअर्कासँग मिल्दैन, त्यो दुईवटाको अणु नै फरक हुन्छ, मैले देखेको लुगा अरूको लुगासँग मिल्दैन, ए ढुङ्गा माटोसँग मिल्दैन, संसारमा केही पनि केहीसँग मिल्दैन, दुइटै पात पनि फरक हुन्छ, एउटा रुखका दुईवटा पात पनि फरक हुन्छन्, बालुवाका दुईवटा कण पनि अलग अलग हुन्छन्। बाहिर मात्रै देख्ने व्यक्ति जीवनभर द्वैत देख्छ, दुई मात्रै देख्छ यहाँ। त्यस कारणले तनावले भरिन्छ जहिले पनि। तनाव बाहेक भौतिक जीवनमा अरू केही पनि अनुभवमा आउँदैन। तपाईँ जति मात्रामा तनावले भरिनु भएको छ त्यति नै मात्रामा तपाईँ भौतिकवादी हो। तपाईँ अध्यात्मवादी हो कि भौतिकवादी हो, नास्तिक हो कि आस्तिक हो भनेर सोधिराख्नु पर्दैन। तपाईँले कस्तो तर्क गर्नुहुन्छ, कस्ता पुस्तक पढ्नुहुन्छ त्यसले निर्धारण गर्न सक्दैन। तपाईँ तनावले भरिनु भएको छ भने तपाईँ निपट नास्तिक हो। तपाईँ पाठ गर्नु होला, मन्दिरमा गएर पूजा इत्यादि लगाउनु होला, त्यसको के अर्थै छैन। त्यो गहिरिएन जब यो कुरालाई बाहिर बाहिर देख्नुभयो। प्रकाशित वस्तु मात्रै देख्ने, त्यसको मात्रै अनुभव गर्ने व्यक्ति जहिलेसुकै द्वैतमा बाँच्छ, किनभने वस्तु बाहिर छ, म यता छु, द्वैत भयो कि भएन, दुई भयो। दुईको अनुभव हुने बित्तिकै मलाई त्यो कुरो चाहिन्छ, त्यो कुरो बाहिर छ, मैले भित्र त लान सक्दिनँ, कहिले पनि लान सक्दिनँ। धन पनि बाहिर छ, प्रेमी प्रेमिका पनि बाहिर छन्, ज्ञान पनि बाहिर छ, भोजन पनि बाहिर छ। र हामीले बनाएका नक्कली मन्दिर, ईश्वर इत्यादि पनि बाहिरै छन्, ती भित्र त लानै सक्दिनँ म। त्यस कारणले यहाँ त तनाव हुनु, द्वन्द्व हुनु स्वाभाविक हो। यदि अहिलेकै जीवन बाँच्ने हो र म तनावमा छैन भने म पागल भएँ कि भन्ने बुझे हुन्छ। द्वैतको संसारमा मात्रै बाँच्ने व्यक्ति तनावमा गएन भने नि चिमोटेर हेरे हुन्छ आफूलाई। मसँग तनाव छ भन्ने थाहा पाउने चेतना पनि सिद्धिएछ कि भन्ने हुन्छ। म अचेत भइसकेँ कि, मूर्छित भइसकेँ कि, पागल पो भइसकेँ कि, विक्षिप्त त पो भइसकेँ कि भनेर छामे हुन्छ आफूलाई। यो जुन द्वैत छ, द्वैत यानि भिन्नता, यो भौतिकताको परिणाम हो, भौतिकवादीको होइन, भौतिकताको परिणाम। र हामी सबै भौतिकवादी नै हो। जसले पनि प्रकाशको अनुभव गरेको छैन त्यो व्यक्ति भौतिकवादी हो। प्रकाशको अनुभव गरेको दिन मात्रै के थाहा हुन्छ भने प्रकाशित वस्तु अलग देखिँदैन, प्रकाशित वस्तु भित्रको प्रकाश देखिन्छ। र यो प्रकाशित वस्तुको भित्रको प्रकाश र यो प्रकाशित वस्तु भित्रको प्रकाश एउटै हुन्छ, प्रकाश भिन्न हुँदै हुँदैन। अब बल्ल अद्वैत घटित हुन्छ जीवनमा। जता हेरे पनि त्यही परम प्रकाश बाहेक केही पनि देखिँदैन। अब म परम शब्द किन जोडिरहेको छु भने यो प्रकाशको कुनै अन्त्य नै हुँदैन।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।

भुक्ति ना दे, मुक्ति ना दे, गोविंद राधे, देना है तो सीधे सीधे प्रेम सुधा दे। हे करुणा सिंधु राधे गोविंद, माइक लोकहरुका नश्वर क्षुद्र सुख, भुक्ति एवं निरस मुक्ति को सुख होइन, मलाई त केवल आफ्नो अन्तरंग प्रेम तत्व प्रदान गरी सदा सदाको लागि निष्काम बनाइदिनुहोस्। युगल सरकार श्री राधा गोविन्दजीका चरण कमलमा सभक्ति वन्दना गर्दै कार्यक्रम अध्यात्म सन्देश सुनेर बसिरहनु भएका आदरणीय श्रोताहरू, कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरू, मनुष्य देहको महत्त्वको सम्बन्धमा त यहाँले आदरणीय स्वामीजीको प्रवचन मार्फत जानकारी प्राप्त गर्नुभएकै छ। समयको महत्त्वलाई बताउँदै जगद्गुरु श्री कृपालुजी महाराजले आफ्नो प्रेमरस मदिरा मार्फत अनेकानेक पद संकीर्तनहरूको रचना गर्नुभएको छ। आदरणीय श्रोताहरू, कार्यक्रमको शुभारम्भ गरौँ जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित सिद्धान्त माधुरीमा आधारित यो सुमधुर पद संकीर्तन। प्रस्तुत पदमा मनुष्य देहको महत्त्व

भर्खरै सुन्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित प्रेम रस मदिरा ग्रन्थबाट लिएको सुमधुर पद गायन। अब कार्यक्रमको समय भएको छ आदरणीय स्वामी श्री हरिदासजीद्वारा दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन श्रवण गर्ने।

मित्र सपना स्वप्न अवस्था जब हामी सुत्छौँ त सपना देख्छौँ। सपनामा जागृत अवस्थामा जस्तै 11 इन्द्रियद्वारा कार्य गर्छौँ र दुःख सुखको अनुभव पनि गर्छौँ। जबकि त्यो के हो, हिता नामको नाडीमा भएको तमाम प्रकाशहरूको एक चलचित्र पिक्चर सिनेमा। सिनेमा के हो? झुट्ठा हो। पर्दामा जे देख्छौँ हामी त्यो साँचो होइन, तर भान साँचै समान हुन्छ। त्यस्तै सपनामा पनि हामी तमाम अनुभव गर्छौँ, दुःखको सुखको अनुभव गर्छौँ, तर त्यो भ्रम हो, त्यो एक अवस्था, स्वप्न अवस्था। र अर्को हुन्छ तेस्रो अवस्था, जसमा इन्द्रिय इत्यादिको शक्ति त रहन्छ तर कार्य हुँदैन, कार्य नभएको अवस्था, जसमा शुद्ध आत्मा मात्र रहन्छ, अरू केही रहँदैन। त्यो निदाएको तर सपना पनि नदेखेको अवस्था, गहिरो निद्रामा गएको अवस्था, यसलाई भन्दछन्। यसमा हामी सब चिज भुल्छौँ। यो दिनभरि जति कष्ट पीडा हामी भोग्छौँ त्यो गहिरो निद्राको अवस्थामा हामीले भोग्नु पर्दैन। पुत्र बिरामी छ, आमा लिएर थुम्थुमाएर सुताउँदै छ, चिन्तित छ, एक मात्र छोरो मर्यो भने दुखी छ, चिन्तित छ, ओछ्यानमा सुता छ, यतिकैमा निन्द्रा लाग्यो, गहिरो निद्रामा गई। यता छोरो बिरामी त थियो, मर्यो, उसलाई चिन्ता छैन, मस्त, शोक रहित, दुःख रहित अवस्था। जब बिउज्यो जागृत अवस्थामा छोरो मर्यो त दुखी भयो, त त्यो सुषुप्त अवस्था जुन छ त्यो भनेको यो जुन मायाको संसारबाट अलग भएको अवस्था, एवं परमात्मासँग छाया रूपमा आलिङ्गन गरेको अवस्था, सुखमय अवस्था। तर त्यो वास्तविक सुख भने होइन, परमात्माको छाया हो, छाया एक झलक हो, स्याम्पल हो, डमी हो, फोटो हो कुनै चिजको। हामी सगरमाथाको फोटो हेर्छौँ, सगरमाथा यस्तो छ, तर सगरमाथै त त्यो होइन नि। सगरमाथाको चित्रमा छोएर चिसोपन त हातमा आउँदैन, तर देखेर आइडिया लाउन सकिन्छ सगरमाथा यस्तो छ। त जागृत अवस्था एवं स्वप्न अवस्था भन्दा भिन्न जुन हामी सुषुप्त अवस्थामा अनुभव गर्छौँ त्यो सुखको झलक हो। यदि त्यो वास्तविक सुख प्राप्त भयो भने सोच्नुहोस् कति आनन्द होला, त्यसमा कति सुख होला। र हामी हर क्षण प्रयत्नशील छौँ सुख प्राप्तिकै लागि। संसारमा कोही दुःख चाहँदैन, सुख नै चाहन्छ, तर हामीले खोजेको नित्य सुख, शाश्वत सुख, सदा रहने सुख हामीले अहिलेसम्म पाएनौँ यो संसारबाट। तब निश्चित छ कि दुई त चिज छ, एक ब्रह्म एक माया, प्राप्त गर्नुपर्ने जीव। जीवले यो संसारबाट सुख पाएन त अब वास्तविक सुख भगवानमा होला। त यहाँ प्रयोजन सिद्ध भयो कि हामी भगवान समान नित्य सुखी हुन चाहन्छौँ, आनन्दमय हुन चाहन्छौँ, त्यसैले हामीलाई भगवानलाई प्राप्त गर्नु छ, जान्नु छ, यो प्रयोजन। त अब त्यसको निमित्त उपाय के हो? त मैले बताएँ, वेद भन्छ, वेद, वेद के हो? स्वयं भगवान। हेर्नुहोस्, कसैको बारेमा जान्नु छ त उसैलाई सोधेर जानेपछि न पक्का हुन्छ,
हामी अड्कल लगाउँछौँ यो यसको नाम के होला, यो व्यक्ति के काम गर्छ। अरे उसैलाई सोध्दा तपाईँको शुभ नाम के काम गर्नुहुन्छ, बस उसले बताएको जवाब पक्का हुन्छ, अरूले बताएको पक्का नहुन पनि सक्छ। त जब भगवान्को बारेमा जान्नु छ त भगवान्लाई नै सोध, त भगवान्को वेद, वेदो नारायण साक्षात्, त वेदले बतायो भगवान्लाई जान्ने उपाय छ, जान्न सकिन्छ। त्यसको निमित्त वेदाहमेतम पुरुकम महान्तमादित्य वर्णम तमसः परस्तात्, श्वेतासोत्तर उपनिषद 3:8। अर्थात भगवान्ले जुन भगवान र जीवको बिचमा रहेको पर्दा, अन्धकार, माया जुन छ त्यसलाई जब हटाइदिन्छन् त हामी भगवान्लाई जान्न सक्छौँ। ज जसको हटाइदिए ती तिनले जाने, अर्जुनले जाने, ध्रुवले जाने, प्रह्लादले जाने, मीराबाईले जाने, तुलसीदासजीले जाने, हामीले जानेनौँ। किनकि हाम्रो र भगवान्को बिचको पर्दा हटेन माया, त्यस कारण त एक उपाय। र यो पर्दा अरू कसैले हटाउन सक्दैन, किनकि यो माया जुन छ भगवानको शक्ति हो, शक्ति भगवान शक्तिमान हो। अतः भगवानको शक्तिलाई हटाउनलाई भगवान बराबरको शक्ति चाहियो, अरू कसैले सक्दैन। त वेद, गीता, रामायण सबद्वारा मैले बताएँ माया भगवानको शक्ति हो, भगवानको कृपाद्वारा नै त्यो माया हट्छ र हामी भगवानलाई जान्न सक्छौँ। यानि कि भगवानको कृपाद्वारा नै, हाम्रो त्यसमा केही पनि भूमिका छैन, खतम। केवल कृपा कृपा कृपा कृपा

तिम्रै कृपाले, अरू कुनै उपाय छैन। हामीले गरेको पूजा पाठ ध्यान इत्यादिले भगवत प्राप्ति हुने भए भइसक्थ्यो, अस्ति नै भएन। भयो भएन, उसको कृपा चाहियो, बस एक उपाय। बाइबल कुरान ये सब पनि यही भन्छन्, ए अल्लाहले चाहे नै हुन सक्छ, अरू कुनै उपाय छैन।

0: योमुद्दिन कुरान शरीफ को पहलो आयात उसैद को कृपा द्वारा और उपाय सबले यही माने, आदि जगत गुरु शंकराचार्य जी ले पनी यही माने, सब गीता इत्यादि में तो कृपा ही कृपा को कुरा से 1862 1856 सब कृपा, भागवत में कृपा, वेद में कृपा, उसके कृपा द्वारा नई अरूपाय छन। तो यहाँ एक प्रश्न उत्पन्न भयो, यदि भगवान को कृपा ले नहीं भगवान लाई प्राप्त हुनी हो जान न सकिने हो बने फिर हमरो काम खत्म। अब तो कूर्नु सिवाय और कुने उपाय छे न, कि अब त्यो कृपा हवाई जहाज बाड़ा आउँछ कि ट्रक बाड़ा आउँछ कि टैक्सी चढ़ेर आउँछ कि रिक्शा चढ़ेर आउँछ कि मोटरसाइकिल कि साइकिल इटहरी तीर बाड़ा आउँछ कि बिरता मोड़ तीर बाड़ा आउनी हो हाँ? बस कूर्नु एक उपाय यो, किनकि कर्ता जुन छ भगवान नै हो, जे गर्छन् भगवान गर्छन्, भगवान को इच्छा बिना पात पनि हल्लिँदैन। त जब पात एउटा त भगवान को इच्छा बिना हल्लिँदैन भने हामीले अरु के गर्न सक्छौँ? यहाँ नेर हिजो कुरो अड्क्या छ, अब यसको समाधान खोज्नु छ। वेद शास्त्रमै छ सब चीज, कि भगवानलाई जान्नको निमित्त भगवानको कृपा नै चाहिन्छ, अतः भगवान नै कर्ता हो, जीवले केही गर्न सक्दैन। वेद शास्त्रमा भरिएको छ, तपाईँहरूको घर घरमा छ गीता 18 अध्यायको 61 श्लोक पढ्नुहोस्। हिजो मैले बताएँ ब्राह्मयन् सर्वभूतानि यन्त्रारूढानि मायया, यन्त्र हो जीव त यन्त्र चलाउने म हुँ। ईश्वरः सर्वभूतानां हृदये सर्जुन तिष्ठति, हृदयमा म बस्या छु जीवात्माको, म जता चलाउँछु त्यतै चल्छ। Not even live start without the will of God, भगवान को शक्ति बिना पात हल्लिँदैन, बाइबल को कोटेशन हो यो। भित्र बसेर भगवान ने चलाउँछन् यो बताउँछ शास्त्रहरु। त कर्ता भगवान भए त फेरि बताइयो होइन, कर्ता जीव हो, त्यसैले त भने अनन्या चिन्तयन्तो माम ये जनाः परिपासते तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहं, गीता 9:22। ए अनन्य रूपमा मेरो चिन्तन गर अर्जुन। अरे किन गर्नु चिन्तन, सबै काम त तिमी गर्छौ, तिमी नै गर न चिन्तन, म गर्दिन। अर्जुनले यो जवाब दिन पर्ने दिएनन्। यानि कि जीव कर्ता हो, दुवै चीज आयो यहाँ। र वेदांत दर्शन द्वारा पनि मैले बताएँ कि 2 अध्यायको 3 पादको 33 सूत्र भन्छ कर्ता शास्त्रार्थ बत्वात्, कर्ता जीवात्मा नै हो। फेरि त्यही 2 अध्यायको 3 पादको 41 सूत्र भन्छ होइन परात् तच्छ्रुते हो, भगवान कर्ता हो, जीव को क्या हैसियत छ कार्य गर्ने। दुवै चीज छ, विरोधी सिद्धांत। त जीव कर्ता हो यो पनि ठीक हो, ब्रह्म भगवान कर्ता हो यो पनि ठीक हो, किनकि भगवान का अवतार ले वेद को सूत्र सूत्रात्मक रूप में वेदांत दर्शन बनता बनाए र दुबई चीज बताए तो गलत तो होना सकते ना, दुवै चित सही हो, कसरी सही हो?
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको भाग। यसका अन्य अंश भोलि प्रसारित हुने यसै कार्यक्रममा सुन्न सक्नुहुन्छ।

हुने सुख दुःखको अनुभूति हाम्रो आफ्नै मान्यताको परिणाम हो। वास्तवमा संसारमा न सुख छ न त दुःख। जगद्गुरु श्रीको यो अनमोल सन्देशका साथै कार्यक्रमबाट बिदा लिने समय भएको छ। बिदा लिनु अघि हाम्रो ठेगाना हो कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्याम धाम, ठेमी हनुमन्ते पुल, भक्तपुर। इमेल ठेगाना info@ssdham.org। कार्यक्रम सुन्दै गर्नुहोला।